0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँ हामीलाई सित्तैमा दिनुभयो ख्रिस्त येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रिस्टको नाउँमा आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-646, 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह। गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदी बहिनीहरू, तपाईँहरूलाई सधैँ झै मोटेक दाहाल यस कार्यक्रममा स्वागत भन्न चाहन्छु। आजको वचनको शीर्षक रहेको छ पर्खाइमा निर्माण। पवित्र बाइबलको भजन संग्रह पुस्तक 27 अध्यायको 13 र 14 पदमा यस प्रकारले लेखिएको छ, मलाई अझ पनि विश्वास छ कि जीवितहरूको देशमा परमप्रभुको उत्तमतामा म देख्नेछु। परमप्रभुको प्रतीक्षा गर, बलियो हो र तिम्रो हृदय साहसिलो होस् र परमप्रभुकै प्रतीक्षा गर। आदरणीय क्रिस पारखी दाजुभाइ दिदी बहिनीहरू, र हामीलाई पर्खन मन पर्दैन, अंग्रेजीमा वेटिङ भन्छ पर्खनको लागि। एक पटकको कुरा हो, मैले एकजना साथीलाई एक ठाउँमा पर्खिन्छु भने, त्यो बसको वेटिङ गर्ने ठाउँ पनि थियो, त्यहाँ पर्खे। उहाँ करिब 1.5 घण्टा जति लगाइदिनु भयो। मलाई वक्क दिक्क लाग्यो, घडी त कतिचोटि हेरे हेरे, अनि अन्तिममा उहाँ बल्ल बल्ल आउनुभयो। त्यो समय म रातो पिरो भइसकेको अवस्था थियो। वर्षक समयमा चल्नु पर्छ भनेर आफूलाई पनि त्यही प्रकारले अनुशासनमा ढाल्छु, र सबैले त्यही प्रकारको कुरा गर्न पर्छ भन्ने मेरो चाहना पनि भित्रको त्यही नै हो। तर त्यो दिन त्यो साथीसँग त्यसरी पर्खेर बस्दा बस्दा बस्दा बस्दा गर्दाखेरि मलाई धेरै गाह्रो भयो, र मैले आफूले आफूलाई म भित्रको वचनबाट सबै परिस्थितिमा प्रभुलाई धन्यवाद दिए, सबै परिस्थितिमा प्रभुलाई धन्यवाद दिए भने चाहिँ आफूले आफूलाई त्यसरी सम्झाइरहेको थिएँ। 1 थेसलोनिकी 5:18। आदरणीय ख्रिस्त पारखी दाजुभाइ दिदीबहिनीहरू, पर्खन गाह्रो कुरा हो। पवित्र बाइबलको उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकसम्म हामीले अध्ययन गर्ने हो भने पर्खाइमा परमेश्वरले तालिम दिन भएको हामी देख्दछौ। उदाहरणको लागि याकुबका छोरा 12 जना छोराहरू मध्ये एकजना छोरा युसेफको जीवनलाई तपाईँले अध्ययन गर्न सक्नुहुनेछ, उत्पत्तिको पुस्तकमा पाउनुहुनेछ। उहाँ परमेश्वरको भय राख्ने व्यक्ति हुन भएको कारणले गर्दा परमप्रभु परमेश्वरको उहाँको जीवनमा के प्रतिज्ञा छ, किन उहाँलाई धरतीमा परमेश्वरले ल्याउनु भयो भन्ने कुरा उद्देश्य उहाँले प्रकट गर्नु भएको थियो, र उद्देश्य प्रकट सपनाबाट भयो। त्यो सपना उहाँले दाईहरूलाई बताउनु भयो, आफ्नो आमा बुवालाई पनि बताउनु भयो, र त्यो पछि त दाईहरूले त उहाँसँग आरिस गर्न सुरु गरे, र षड्यन्त्र सुरु भयो, रिस सुरु भयो, आरिस सुरु भयो, र उहाँलाई मार्नको लागि दाउपेच हुन सुरु गर्यो। त्यति मात्र नभएर उहाँलाई खाडोमा धरी फ्याँकियो, र झर्यो जिन्दगी, डुब्यो जिन्दगी, फेवा तालको पानीमा डुब्यो जिन्दगी भने जस्तो नै यहाँ उहाँले परमेश्वरले आफ्नो उद्देश्य उहाँको जीवनमा के छ भनेर प्रकट गर्नु भएपछि त जिन्दगी त झन ओह्रालो लाग्न सुरु गर्यो। उहाँले सोचे जस्तो भएन, उहाँले आज सपना देख्नुभयो भोलि सिंहासनमा पुग्ने, उहाँको त्यो प्रकारको विचार पूरा भएन। तर त्यहाँ त उहाँ खाडामा थालिनु भयो, 20 चाँदीको सिक्कामा दासत्वमा बिक्री भएर जानुभयो। अगाडि साउहरू हिँडेका छन्, पिछाडि भारी बोकेर विदेशको भूमिमा उहाँ त्यसरी हिँड्न पर्यो। त्यसपछि दोस्रो चोटि फेरि उहाँ दासत्वमा बिक्री हुनुभयो। त्यसपछि दोस्रो चोटि दासत्वमा बिक्री भएको ठाउँमा जिन्दगी अलिकति सहज हुन सुरु गरेको थियो, किनकि पवित्र बाइबलको उत्पत्तिको पुस्तकले हामीलाई यो थाहा दिदछ कि उहाँको कारणले गर्दाखेरि पोतिफरको घरमा परमेश्वरले आशिष दिनुभयो, र पोतिफरले उहाँलाई नाइके जस्तो बनाइदिनु भएको थियो दासहरू मध्येको, भन्ने हुँदाखेरि अलिकति जिन्दगी सहज भएर गइरहेको अवस्था के थियो। तुरुन्तै उहाँको सुन्दरता सम्बन्धी साउनीले आँखा गाडेको कारणले गर्दाखेरि उहाँलाई फेरि व्यभिचारको आरोप लाग्यो। उहाँ जेलको चिसो भुइँमा पछारिनु पर्यो, यानि त्यहाँ गएर उहाँको गन्तव्य अन्त भएको जस्तो भयो। र यी सबै कुराहरू हुँदै गए तापनि यो सबै कुराहरूमा परमेश्वरले उहाँलाई मिश्र देशको गभर्नर यानि राजाको दोस्रो कमान्डिङ व्यक्तित्वको कारणले गर्दाखेरि उहाँ प्रधानमन्त्रीको पदमा पुग्नको लागि उहाँलाई तालिम दिइराख्नु भएको थियो। त्यो चाहिँ सबै खाडमा खस्नु, दासत्वमा बिक्री हुनु, व्यभिचारको आरोप लाग्नु र जेलको चिसो भुइँमा पछारिनु यानि बजारिनु र त्यहाँ घृणाहरू भएर जानु, यी सबै कुराहरूमा युसेफको तर्फ सृष्टिकर्ता परमेश्वरको इच्छा थियो, र ती सबै कुराहरू नराम्रो देखिए तापनि उहाँलाई चाहिँ त्यो उच्च स्थानको पदमा उहाँले पुर्याउनको लागि तालिम दिइराख्नु भएको थियो भनिकन पवित्र बाइबलले यी कुराहरू नै बताउँदछ। आदरणीय ख्रिस्त पारखी दाजुभाइ दिदीबहिनीहरू, र यशायाको पुस्तक 55:9-10 पदले भन्छ, हाम्रो विचार परमेश्वरको विचार होइन र हाम्रो गराई परमेश्वरको गराई होइन। हाम्रो विचारमा त उहाँलाई त एकदमै पूजनीय स्थितिमा पुर्याएर त्यो प्रकारको तालिमहरू दिएर अनि मात्र त्यो उच्च स्तरको सिंहासनमा लगेर त्यो पोसाक लगाएर राखिनु पर्ने अवस्थाहरू हाम्रो सोचमा र हाम्रो गराईमा त त्यो हुन्थ्यो होला। तर उहाँको त त्यो सपना देख्नु भएपछि उहाँलाई बुवाले दिनुभएको लभेदा खुसिन्छ। तर यी सबै तालिमहरू सकिएपछि मिश्र देशको राजाले उहाँलाई एउटा नयाँ लभेदा, त्यो चाहिँ पोसाकको लभेदा, त्यो सिंहासनमा जानको लागि युसेफले त्यो लभेदा पो पाउनुहुन्छ। एउटा लभेदा खोजियो, तर सृष्टिकर्ता परमेश्वरको मनमा योजना कुनै पनि टुसारोले खराबी गर्न सक्दैन भनेर चाहिँ भने जस्तो नै यहाँ एउटा बुटे लभेदा, बुवाले दिनुभएको लभेदा खोजियो। तर त्यो देशको सबभन्दा शक्तिशाली व्यक्ति फिरौन राजाले उहाँलाई चाहिँ एउटा नयाँ लभेदा दिनुहुन्छ। त्यो लभेदाले त्यहाँ अर्थ लगाउँदछ, त्यो लभेदामा त अधिकार छ, शक्ति छ, सबै कुराहरू छ। र त्यो देशको दोस्रो कमान्डिङ भनेर चाहिँ त्यो लभेदाले उहाँलाई त्यो सिंहासन बस्दा जनाउँदछ। र आदरणीय क्रिस्पारकी दाजुभाइ दिदीबहिनीहरू, तपाईँ जस्तो सुकै अवस्थामा भएर जिन्दगी तपाईँको गइरहेको भएको भए तापनि परमेश्वरको आँखा तपाईँबाट बाहिर जाँदैन भनिकन बाइबलले हामीलाई यी विभिन्न घटनाहरूबाट बताउँदछ। युसेफ खाल्डोमा खस्दाखेरि पनि परमेश्वरको इच्छा र परमेश्वरको उद्देश्य एउटा गाडाको दुईटा पाङ्राहरू जस्तो, चक्काहरू जस्तो साइड बाई साइड कुदिने रहेको थियो। उहाँ दासत्वमा भएर जाँदै गर्नुहुँदाखेरि पनि परमेश्वरको योजना र परमेश्वरको उद्देश्य यानि प्रतिज्ञा सँगसँगै कुदिरहेको थियो। अवस्था नराम्रो नराम्रो भएर गइरहेको थियो, तर यहाँ परमेश्वरको योजना अनुसार उहाँलाई त्यो सिंहासनमा बस्नको लागि त्यहाँ एक प्रकारले तालिम दिएर लगिराख्नु भएको अवस्था थियो। र संसारको धेरै शासकहरू मध्ये उहाँ युसेफ नै एक यस्तो व्यक्ति हुनुहुन्थ्यो होला। उहाँ नेता भएर पक्राउ परेर जेल जानु भएको होइन, उहाँ त दास जेल जानु भएको व्यक्ति हो। दास प्रधानमन्त्रीमा प्रमोशन भएको संसारको इतिहासमा सायद यो एउटै मात्रै घटना हुन सक्दछ। र परमेश्वरले जुन कुरा तपाईँलाई लिएर गइराख्नु भएको छ तपाईँको जीवनमा, तपाईँ नआत्तिनुहोस्, न डराउनुहोस्, कारण प्रभुले यदि तपाईँलाई, तपाईँले प्रभुको जो भय राखेर जिन्दगी जिराख्नु भएको समयमा जे जे घटनाहरू उहाँले घट्न दिनुभयो भने त्यो घटनालाई तपाईँले चाहिँ तालिम सम्झिनु पर्छ। र तपाईँले यो कुरा बिर्सनु हुँदैन, अब चाँडै नै तपाईँको ठुलो प्रमोसन हुनेवाला छ। यदि तपाईँ सही हुनुहुन्छ र घटना नराम्रो तपाईँको जीवनमा घटिरहेको छ भने आदरणीय ख्रिस्पारकी दाजुभाइ दिदी बहिनीहरू, प्रभुको नजरमा तपाईँ छेकिनु भएको छैन र यी सबै घटनाहरू चाहिँ तपाईँको लागि त्यो प्रमोसनको लागि तालिम भनिकन बाइबलले यही कुराहरू बताउँदछ। र यति भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: ख्रिस्ट यीशुको नाममा सबै मण्डली परिवारलाई जय मसीह। मेरो नाम चाहिँ सीमा हो, म हाल चाहिँ लुबुन्थालीमा बस्छु। मेरो घर चाहिँ सिन्धुपाल्चोक, अनि मेरो चाहिँ धेरै समस्याहरू भयो। पहिला प्रभुलाई नचिन्दा चाहिँ मैले धेरै दुःखहरू पनि भयो क्यो, अनि मेरो जीवन चाहिँ दुईटा जिन्दगी जस्तो भयो के। अनि एउटा चाहिँ आधी जिन्दगी चाहिँ इन्डियामा बितायो, आधी अनि परमेश्वरलाई पाएकै थिएन त्यति बेला चाहिँ संसारमा चाहिँ कालेबुङमा बसेको। अनि कालेबुङमा मैले कति 18 वर्ष बितायो। अनि त्यहाँ मेरो दुई भाइ छोरामा एउटा छोरा चोरले मारिदिनु भयो, अनि त्यहाँबाट अनि म भाइले लिएर आएको, अनि यता फेरि छोरा 6 वर्षको ल्याएको, अहिले यहाँ ठुलो भएर फेरि कालेबुङ गएर फेरि त्यही ठाउँमा उहाँले घर बनाउँदै हुनुहुन्छ। छोराले त आफ्नो ठाउँ खोज्दो रहेछ, अनि उहाँ बनाउँदै हुनुहुन्छ। त्यही कारणले चाहिँ म चाहिँ यहीँ छु। मेरो के अरे आधी बसाइ चाहिँ कालेबुङमा, आधी बसाइ चाहिँ काठमाडौँमा भयो। अनि यता ल्याएर नि भाइहरूले फेरि अर्कै बिहे गरेर यतै बस्यो। अनि त्यहाँ त मेरो मैले प्रभुलाई म बिमार भयो, फेरि बेसरी बिमार भयो। बिमार भएर फेरि मैले प्रभुलाई पाएको। मेरो त्यहाँ बोमजान आस्याङ आङ्गीले मलाई चर्चमा ल्याउनु भयो मेरो। अनि म बिमार निको भयो, उहाँहरूले कति रात दिउँसो नभनिकन बिचरा
3: कति प्रार्थना गरिदिनुहुन्थ्यो। म चाहिँ धेरै बिमार भए मान्छु है, फेरि बिमारले कारेको मान्छे। जति बेला मलाई साह्रो भयो कि आसेङको ढोका डगडगाउन आउँथ्यो। अहिले अब मैले कति मान्छेलाई त्यहाँनिर डोराउँछु, उहाँहरूको उहाँलाई चर्चमा जाउँ भनेर मैले कति मान्छेलाई प्रोत्साहन दिन्छु। हाम्रो नराम्रो हुन्जेल चाहिँ उनीहरूको भन्दो रहेछ, अरूले प्रार्थना गरिदियोस् भन्दान्छ। अब सप्रिसकेपछि चाहिँ हामी आफै हो भन्दान्छ, आफै सनक सनक सन्घिँदै हिँड्दै रहेछ। अनि त्यही कारणले

गुरुबाट हुनुहुन्न थियो, गुरुबा चाहिँ अनि अमेरिका जानुभएको रहेछ, अनि मजेस गुरुबा हुनुहुन्थ्यो, मलाई बुधबारमा उहाँले ग्रहण गरिदिनु भयो। अनि त्यहाँबाट ग्रहण गरिदिएपछि मेरो सबै रोगहरू, रिङटा चाल्ने रोगहरू, जिउ सबै घोल्ने रोगहरू सबै निको भयो ग्रहण गर्दै बित्तिकै। अनि त्यहाँबाट मैले अब बुझ्नु पर्यो, ग्रहण त गर्यो, मैले चर्चको कुरा केही बुझेको छैन भने आस्याङले अलिक समय बुझ्नु भनेर भन्नुभयो। अनि त्यहाँबाट मैले 2.5 वर्षसम्म घरि दिदीले के भनिदिन्छ, घरि बहिनीले के, ए तँ त कामी भन्दा सानो, चामी बढे भन्दा सानो, तँ त के भयो के भयो हामी त भनेर कान्छी बहिनीले अहिलेसम्म 3 वर्षसम्म मसँग बोलेन। त्यही बहिनीको टाउकोमा अहिले ब्रेन ट्युमर भएर उहाँ काठमाडौँ आएको छ, पोरबडार टाउको दुई भनेर म भाटामा आएको थियो। मैले प्रार्थना गर्दा निको भएको, गुरुबा गुरुआमाले ग्रहण पनि गरिदिनु भयो। चङ्गाई भएर गइसकेपछि उहाँ घरमा जाने, बुढालाई सराब नै, ससुरालाई सराब नै गर्दा फेरि त्यो बिमार फर्केर हामीले जस्तै एक कोरा अब मैले परमेश्वर पाइहाले हो, अब मलाई परमेश्वरले निको पार्नुभयो, मेरो मारे पनि परमेश्वर, बाँचे पनि परमेश्वर, हरेक समय हर समय म परमेश्वरले चाहिँ म छोड्दै छोड्दैन भनेर ज्यान दिलो ज्यानले चाहिँ उहाँले परमेश्वरलाई खोजेन। अनि टाउकोमा ब्रेन ट्युमर भएर अहिले यहाँनेरि उहाँ सिनेमाङ्गलको उतापट्टि कता मित्र पारा कि कहाँ आफसँग गरेको अरे 15 लाख गइसक्यो अरे, अहिले भेन्टिलेसनमा छ, अनि अहिले निको अलिक भयो छ भनेको छ। अनि त्यो भएर चाहिँ मलाई धेरै परमेश्वरले पनि धेरै सहायता गर्नुभयो, आशा गाईले पनि धेरै सहायता गर्नुभयो। अनि मलाई के अरे मलाई बिमारबाट निको पार्नुको धुलो हात पनि आशा सेवा सङ्गतिमा डोर्याउने पनि आशा गाई आङ्गीले के भन्नुहुन्थ्यो भने जहिले पनि चर्चमा जानु है, हामी गाउँमा गयो भने पनि एक्लै भए पनि जाऊ चर्चमा। चर्चमा चाहिँ किनभने विश्वास नै सुनाईबाट अघि भन्थ्यो नि गुरुबाले, विश्वास चाहिँ सुनाईबाट आउँछ, हामीले पढ्न जान्दैन, हामी सुन्न पर्छ। मलाई पनि आउँदैन पढ्नलाई, म त जान्छु जहिले सुन्नु जान्छु भनेर आङ्गीले भन्नुहुन्थ्यो। त्यो कुरा पत्याएर मैले म जहिले पनि चर्चमा आउँथ्यो, जहिले पनि चर्चमा आउँथ्यो, मंगलबार बुधबार एक समय आशा आङ्गी गाउँमा जानुभयो, म एक्लै पनि चर्चमा आउँथ्यो। अनि मैले फोन गरेर आङ्गीलाई म त चर्चमा म एक्लै गएँ नि भनिदिन्थ्यो, अनि हुन्छ हुन्छ जानु जानु भन्नुहुन्थ्यो उहाँले। अनि उहाँहरूले उहाँहरूको ठूलो हात छ, मेरो जीवन अगाडि परमेश्वरमा अगाडि बढाउनु पनि उहाँको हात छ, किनभने मेरो परमेश्वरमा मैले नात्यो परमेश्वर भने जान्नु, मैले केही पनि नजानेको कुराहरू पनि आशा गाईले धेरै मलाई सिकाएर उहाँहरूले अगाडि बढाउनु भयो। अनि मेरो श्रीमान त अब एक्लै छोरो एक्लो छोरो, मेरो बाबामा छ, मेरो बाबामा मर्दाखेरि म चाहिन्छ, अनि म चाहिँ जान्न तँ गइहालिस् भनेर भन्नुहुन्थ्यो। अनि मैले त्यसलाई जाउँ पनि भनेको नि होइन, केही भनेको होइन, आङ्गी आसाङले भन्थ्यो केही पनि नभन्नु, प्रार्थना चाहिँ गर्नुपर्छ, तर प्रार्थना चाहिँ गर्नुपर्छ, जाउँलाई नभन्नु भन्नुहुन्थ्यो। अनि मैले जाउँ पनि भनेन, आइपुगेछ ल चर्चमा। अनि गुरुबाले भन्नुभयो ऊ ज्वाइँलाई परमेश्वरले छरिहाल्दै ल्याइहाल्नु पनि, अनि के गर्ने भन्दा त ऊ ग्रहण गर्नु लागेको रे। अनि ग्रहण गरेपछि उसले नि परमेश्वरलाई पायो, अनि त्यहाँबाट म पनि चङ्गाई भयो, मैले पनि छुटकारा पायो। अनि बिचमा चाहिँ अनि बिचमा मैले अब कोटेश्वरमा पसल राख्ने भयो, अनि मेरो साउनी पनि घरबेटी आमा पनि कोटेश्वरमा पसल राख्थ्यो, रूपा घरबेटी नै थियो। ए सिमा यो के हुन्छ त, अब त्यो सबै कुरो बेच्नुपर्छ भनेर हामी चाहिँ म चाहिँ जहिले पनि एउटा झोला बग्यो सङ्गतिमा धाको धाकै सङ्गतिमा धाक धाक गर्थ्यो। अनि कति सङ्गतिमा जान्छ, तलब कति पाउँछ भनेर भन्थ्यो, के को तलब नि, आफूलाई छेउ चङ्गाएर छुटकारा पाछ तलबको कुरा आउँछ, हामी त जाने हो जङ्गल हो भनेर गएको। अनि चङ्गाई कार्यक्रममा जाने, उहाँ प्रेरणा चर्चमा जाने, यहाँ गेसमुनिमा आउने, उहाँ थिमीमा जाने गरेर म चाहिँ चङ्गाई पाएँ, मैले चाहिँ धेरै चङ्गाई पायो। अनि त्यति बेला अनि ए त्यहाँबाट कोटेश्वरमा बसेपछि फेरि व्यापार गरे, पैसाको लोभमा फसेर अब त्यो संसारी मान्छेले जे बोल्यो त्यही बोल्ने, रिस उठे भने दण्ड गइहाल्ने, त्यस्तो भएर पछि मलाई फेरि सैतनले काम गरेर मेरो चोरी भयो, सबै सुनहरू सबै लगिदियो चोरले, पैसाहरू जम्मै लगिदियो। त्यहाँबाट टेन्सन भएर आमामामा मैले यहाँ त्यत्रो कमाएको पैसा लग्यो चोरले भनेर फेरि टेन्सन भएर मेरो मुटुको भलहरू ब्लक भएको रहेछ। अनि म बिहोस भएर लडेको, त्यो टोइलेट थियो त्यहाँनेरि, गाडीको टोइलेट त्यहाँनेरि बिहोस भनेर लडेछ। अनि त्यहाँबाट मलाई सिनेमाङ्गल लगाएर हेर्दाखेरि मुटुको भल दुईटा ब्लक भयो अरे। अनि सैतानले मलाई त्यति बेला सैतान बोलेको है त, अब तेरो मुटुको भल ब्लक भयो, अब तँ मर्यो, अब तँ सुत हस्पिटलको बेडमा, तेरो जिन्दगी सुतेर गयो भन्ने आवाजहरू आउने क्या मेरोमा। अनि मेरो सिनेमाङ्गलमा मेरो रोगहरू पत्ता गरेन। अनि त्यहाँबाट पत्ता नलागेपछि त्यहाँको डाक्टरहरूले त्यहाँनिर गरे कति

तिर्यो भने 1,00,000 50,000 सिना मङ्गलमै तिर्यो। त्यहाँबाट भएन भने बा नानीहरू चारजना छोरी म आधा रातमा रातको 12 बजी वा बाँसबारीमा पठायो एम्बुलेन्समा हालेर। छोरीहरू त्यहाँ छ सानो दुइटा सानो सानो त्यो दुइटा अर्को प्रशंस र महिमा त्यहाँ मेरो छेउमा बसेको छ। अनि म चाहिँ यत्रो गरेको त्यो मुखमा के लगाएको थियो त्यो सास फेर्ने लगाएर एम्बुलेन्समा बसेको छ। अनि बाँसबारीमा गएर अनि चेक गर्दाखेरि त्यहाँ मेरो मुटुको रोग त्यहाँ रोग चाल पाएको। त्यहाँबाट अनि ए त्यहाँबाट पास सैतान बोलेको बोलेको गर्ने। अनि मलाई शनिबार आयो अब म चर्च जानुपर्ने। मलाई चर्चमा जानु चाहिँ धेरै इच्छा लाग्ने। अनि म कसरी जानु मलाई लगिदेऊ न भन्थ्यो। अनि पठाउले ल्याइदिनु हुन्थ्यो शनिबार आएपछि ल्याएर या शनिबारमा सङ्गति गरेर फेरि डाइरेक्ट उहाँ उहीँ जान्थ्यो। अनि म निको भएको त्यो पनि त्यो मेरो हरकतले गर्दा त्यो चाहिँ रोग भएको बिचमा पैसा जा पाए तिराख्ने। अनि त्यस्तो भएर अनि मेरो सबै रोग समस्याहरू पनि निको भयो। कालेबुङ नबसेको कारण चाहिँ त्यो के मेरो छोरालाई चोरले मारिदिनु भयो। अनि त्यहाँबाट त्यो चोरले मारेपछि मेरो मन बिग्रेर म भाइले यहाँ लिएर आएको। त्यही कारणले चाहिँ अनि अब म अब परमेश्वरले चङ्गाई दिनुभयो छुटकारा दिनुभयो। उहाँ आस्याङ आइद्वारा मलाई धेरै प्रसन्न पाएर मैले चङ्गाई पाएँ छुटकारा पायो। परमेश्वर चाहिँ महान हुनुहुन्छ। हजुरहरूले मनदेखि ज्ञानदेखि ध्यान गरेर परमेश्वरलाई महिमा गरे भने परमेश्वरले गुरुबाले भनेको वचन अनुसार पढेको नभए पनि सुनेर मनमा गुन्यो भने चाहिँ विश्वास आउने रहेछ भन्ने कुरो चाहिँ मैले पनि थाहा पाएको हो। अनि मेरो यो छोटो गवाई चाहिँ यस नै राख्छु। अब म यहाँबाट छोड्दैछु। सबै मण्डली परिवारलाई जय मसीह।

आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौं र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9766 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौ। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: गाउन भाडामा
4: गाउन भाडामा
3: हे गाउन भाडामा
5: अब चिन्ता नलिनुहोस् न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ
6: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्
7: अधिक जानकारीको लागि मोबाइल 9841 87 68 02 9841 87 68 02
8: र 9818 25 12 40 9818 25 12

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सामान नभेटेर बेपत्ता
2: होइन, सामान चाहिँ के चारो ल्याएको?
1: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
2: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रो क्रेस इलेक्ट्रो वर्ल्ड छँदै छ नि।
1: कहाँ छ यो?
2: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
3: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
4: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
3: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
4: र फोन नम्बर 01513010 छ। 01513010 छ।
3: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
1: घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
2: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
2: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
3: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
4: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
5: गल्कुपाका 29 थमेल, काठमाडौँ।
6: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
3: फोन नम्बर 40225444
0: र 40225742 40225742।
7: के भयो? के को हल्ला खल्ला हो यो?
8: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
7: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
8: हामीले त ध्यानै नदिएको
9: भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
10: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आस्थाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: कदम चाल्नुहोस् र त्यो काम गर्नुहोस्। जयमसी आज बिहिबार जुलाई 23 तारिक साउन 7 गते। आजको बाइबल खण्ड यहोशूको पुस्तक 1 अध्यायको 9 पदबाट रहेको छ र यसरी लेखेको छ, बलियो र खुबै साहसी हो। परमेश्वरले यहोशूलाई बलियो र खुबै साहसी हो भन्नुहुँदा हो शब्दको वास्तविक अर्थ बन्नु हो। यो कम्प्युटर जस्तो होइन जहाँ तपाईँले पासवर्ड हाल्नुहुन्छ अनि तत्काल तपाईँ साहसी बन्नुहुन्छ भने चाहिँ हुन्छ। साहस त तपाईँ वृद्धि हुँदै जाने गुण हो। ठूला जुत्ताहरू भर्नु जस्तै तपाईँ जति धेरै ती जुत्ता लगाएर हिँड्नुहुन्छ तिनीहरू त्यति नै सहज बन्दै जान्छन्। यहोशू प्रतिज्ञा गरिएको देशमा पुगिसकेका थिए। उनलाई थाहा थियो कि त्यहाँ जित्न बाँकी 7 राष्ट्र छन्। उनी सामना गर्नुपर्ने समस्याहरूबारे राम्ररी जानकार थिए। त्यसैले परमेश्वरले भन्नुभयो, पहिलो उनीहरूदेखि नडराओ किनकि परमप्रभु तिमीहरूसित हुनुहुन्छ। उहाँ महान र भययोग्य परमेश्वर हुनुहुन्छ। यो कुरा तपाईँले व्यवस्थाको पुस्तक 7 अध्यायको 21 पदमा हेर्न सक्नुहुन्छ। तपाईँले गर्न लाग्नु भएको काम गुलाबको बगैँचा जस्तो होइन, यो त युद्धभूमि जस्तो देखिन सक्छ, तर परमेश्वर तपाईँसँग हुनुहुनेछ। उहाँले तपाईँलाई समस्याहरूको लागि समाधान र लड़ाईहरूका लागि शक्ति दिनुहुनेछ। दोस्रो, अनि परमप्रभु तिमीहरूका परमेश्वरले ती जातिहरूलाई तिमीहरूका सामुदेखि निकालिदिनुहुनेछ। यो कुरा तपाईँले व्यवस्थाको पुस्तक 7 अध्यायको 22 पदमा हेर्न सक्नुहुन्छ। परमेश्वर तपाईँको अगाडि जानुहुनेछ र सबै कुराको व्यवस्था गर्नुहुनेछ। उहाँले तपाईँलाई सही सम्बन्ध स्थापना गर्न मदत गर्नुहुनेछ अनि आवश्यक स्रोत साधनहरू प्रदान गर्नुहुनेछ। तेस्रो, परमप्रभुले ती जातिहरूलाई विस्तार विस्तार तिमीहरूका सामुदेखि निकालिदिनुहुनेछ। परमेश्वरले हामीमा एक पटकमा एउटा क्षेत्रमा काम गर्नुहुन्छ। जीवन एउटा ठूलो लड़ाई होइन, यो त तपाईँको बाटो छेक्ने शत्रुहरूलाई पराजित गर्न आवश्यक पर्ने साना दैनिक संघर्षहरूको श्रृंखला हो। 23 अध्यायपछि परमेश्वरले अझै पनि इजरायललाई साहसी हुन भनिरहनु भएको थियो। साहस अक्सिजन जस्तै हो, यो बिना तपाईँ जिउन सक्नुहुन्न। यो डरको अभाव होइन तर डरमाथि विजय हो। साहस भनेको डरलाग्दा काम पनि गर्नु हो जबसम्म तपाईँले आफ्नो डरमाथि विजय पाउनुहुन्न। त्यसकारण डर लागे तापनि कदम चाल्नुहोस् र त्यो काम गर्नुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048470।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
4: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए यासुब दाजु, कता हो हतार हतार गर्दै?
8: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
7: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
8: ए हो र? ल, म त हिँडे सृजना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
0: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
8: थप जानकारीका लागि
0: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9510-9625, 9510-9625 र 9862-24-82-10, 9862-24-82-10।
8: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

0: जय मसीह साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु। पहिलो पत्रुसको पुस्तक 5:8 भन्छ, तिमीहरूको शत्रु दियावलसको बारेमा सचेत रहो, जागा रहो। आक्रमण तपाईँको भविष्यमाथि गरिएको हो। पत्रुसले यस्तो लेखेका छन् वचनमा, सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियावलस कसलाई भेटाऊ र खाइहालु भने गर्दने सिंह झै खोजी हिँड्छ। विश्वासमा दरिलो भएर त्यसको विरोध गर, किनकि संसारभरि नै तिमीहरूका दाजुभाइहरूले पनि यस्तै कष्टको अनुभव गरिरहनु परेको छ। ख्रिस्ट शब्दको अर्थ अभिषिक्त व्यक्ति हो। त्यसकारण एक क्रिश्चियनको रूपमा तपाईँ ख्रिस्टमा बास गर्नुहुने उही पवित्र आत्माद्वारा अभिषिक्त हुनुहुन्छ। सैतानले ख्रिस्टको परीक्षा गर्यो र उसले तपाईँको पनि परीक्षा गर्नेछ। सैतानले ख्रिस्टलाई निशाना बनायो किनभने ऊ आफ्नो भविष्यसँग डराएको थियो। त्यसै गरी सैतानले तपाईँको भविष्यलाई बुझेको छ अनि ऊ तपाईँलाई त्यहाँ पुग्नबाट रोक्न लागि परेको छ। उसले तपाईँलाई तपाईँको विगतका असफलताहरूको सम्झना दिलाउनुको कारण चाहिँ तपाईँलाई निरुत्साहित बनाउनु र तपाईँको लागि परमेश्वरले योजना गर्नुभएको भविष्यमा पुग्नदेखि तपाईँलाई रोक्नको लागि हो। पावलले लेखेका छन् एफिसी 1:11, उहाँ जसले सबै कुरा आफ्नो इच्छाको योजना अनुसार पूरा गर्नुहुन्छ उहाँले आफ्नो अभिप्राय अनुसार हामीलाई छान्नुभयो। यसको अर्थ परमेश्वरले तपाईँलाई एक निश्चित उद्देश्य पूरा गर्न चुन्नु भएको छ। उहाँसँग तपाईँको जीवनको लागि एक विशेष योजना छ र उहाँले त्यो योजना अनुसार सबै काम गरिरहनु भएको छ। सैतानलाई पनि यो कुरा थाहा छ र यसै कारण उसले तपाईँ विरूद्धको आक्रमण कहिले रोक्ने छैन। सीएस लुइस नामक विद्वानले भनेका छन्, ब्रह्माण्डमा कुनै तटस्थ क्षेत्र छैन। प्रत्येक वर्ग, इन्च, प्रत्येक पलमाथि परमेश्वरको दावी छ र सैतानले पनि प्रति दावी गर्छ। त्यहाँ तटस्थ भूमि भन्ने कुरा छैन। तपाईँ एक पक्ष वा अर्कोमा सामेल हुनै पर्छ कहिले भन्ने कुरा मात्रै हो। यसलाई निष्क्रिय रूपमा तपाईँको लागि निर्धारित हुन दिनुभन्दा एक निर्णायक लक्ष्य साथ तपाईँको स्थिति पूर्व निर्धारण गर्नु असल हुन्छ। त्यसकारण प्रत्येक दिन जब तपाईँ उठ्नुहुन्छ युद्धको लागि तयार बन्नुहोस् र परमेश्वरको शक्तिमा तपाईँले विजय पाउनुहुनेछ भन्ने थाहा गर्ने आक्रमणको लागि तयारी हुनुहोस् भन्ने उत्साहसँगै कार्यक्रम धन्यवाद बिहानीबाट यो समय म पुनम बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
1: टाइम चेक, यति बेला बिहानको 7:00।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम प्रेयर टावर।
2: गुड न्युज एफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जनाथन गिरीको तर्फबाट हार्दिक स्वागत तथा न्यान अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सन्ध्याजीको साथ कार्यक्रम हो प्रेयर टावर। श्रोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै प्रार्थना किन गर्नुपर्छ र कसरी गर्नुपर्छ भन्ने विषयमा पनि हामी तपाईसँग कुराकानी गर्ने गर्दछौं र साथसाथै तपाईसँग हामी प्रार्थनामा सहकार्य पनि गर्ने गर्दछौं। प्रेसवता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईको प्रार्थनाको जीवनमा जीवनको जो प्रार्थनाको यात्रा छ त्यस यात्रामा सहकार्य गर्नु र साथसाथै तपाई श्रोताले नै टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्नु हाम्रो यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। तादनी श्रोता, त्यही उद्देश्य अनुरूप आज पनि हामी अबको करिब आधी घण्टासम्मको लागि तपाईसँग प्रार्थनामा सहयात्रा गर्न र सुन्दर बिहानीलाई प्रार्थनामय बनाउनको लागि तपाईँको रेडियो सेट मार्फत तपाईँको घर आँगनमा हामी आइपुगिसकेका छौं। तादनी श्रोता, आउनुहोस् अब भने अबको करिब आधी घण्टा हामी एकसाथ प्रार्थनामा सहयात्रा गर्दै यस सुमधुर बिहानीलाई प्रार्थनामय बनाऊ। श्रोता, यदि तपाईसँग कुनै प्रार्थनाको अनुरोध छ र हामीले प्रार्थना गरेको तपाई चाहनुहुन्छ भने हामीले तपाईँका प्रार्थनाका अनुरोधहरू टिप्नको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-47-70-754 हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97-98-93-44-646। हजुर, 98-93-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ भने हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। तादनी श्रोता, यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत हामीलाई तपाईँले आफ्नो प्रार्थनाको अनुरोधहरू टिपाउँदै हुनुहुन्छ भने तपाईँले भोइस म्यासेज अथवा टेक्स्ट गरेर हामीसँग तपाईँले आफ्नो प्रार्थनाको अनुरोध टिपाउन सक्नुहुन्छ। तादनी श्रोता, लौ त अब तपाईँ आफ्नो प्रार्थनाको अनुरोध टिपाउनको लागि आफ्नो फोन उठाउनुहोस् र हामीलाई फोन गर्दै तपाईँको प्रार्थनाको अनुरोध हामीलाई टिपाउँदै रहनुहोस् र म भने आज प्रार्थनासँग सम्बन्धित विषयमा केन्द्रित रहेर एउटा अलग तर एकदमै संवेदनशील कुरामा आज तपाईसँग बातचीत गर्न गइरहेको छु। आदरणीय श्रोता, हामी प्रार्थना गर्दाखेरि तपाईँ हामीलाई लाग्न सक्छ जब परमेश्वर हामीसँग खुसी हुनुहुन्छ, जब मैले परमेश्वरलाई खुसी पार्न सक्छु, तब मात्र मैले प्रार्थना गर्दा मेरो प्रार्थना सुनवाई हुन्छ र मैले चाहिँ परमेश्वरबाट निगाह र कृपा पाउँछु र मैले प्रार्थनाको उत्तर समयमै पाउँछु भन्ने तपाईँ र मलाई लाग्दछ। तर वास्तवमा बाइबलमा एउटा यस्तो अवस्था पनि छ जहाँ परमेश्वर मानिस जातिसँग यति क्रुद्ध हुनुभएको छ, यति धेरै क्रुद्ध हुनुभएको छ कि उहाँले अब सिंहो एउटा समुदायलाई नै नष्ट गर्ने विचार गर्नुभएको थियो। कारण के थियो भन्दा परमेश्वरको उपस्थितिमै प्रत्यक्ष उपस्थिति जब उनीहरूले परमेश्वरको उपस्थितिलाई आफ्नै आँखाले देखेका छन् आफ्नै कानले सुन्दैछन् र परमेश्वरको उपस्थिति थाहा गर्दैछन् यति हुँदा हुँदै पनि उनीहरूले सृष्टिकर्ता परमेश्वरको महिमालाई अझै भनौं उहाँको त्यो सम्मानलाई आदरलाई एउटा सुनको बाछोसँग साट्ने दुष्प्रयास गरेका छन्। त्यही कारणले गर्दा सृष्टिकर्ता परमेश्वर भयानक रूपले क्रुद्ध हुनुभयो। त्यस अवस्थामा वास्तवमा सृष्टिकर्ता परमेश्वरले के गर्दै हुनुहुन्थ्यो भने आफ्ना जनहरूलाई अरू जातिहरूभन्दा विशेष र पवित्र तरिकाले पवित्र जीवनशैली कसरी जिउने भन्ने कुराको एउटा निर्देशिका दिँदै हुनुहुन्थ्यो। त्यो कहिले पनि मेटिएर नजाने ढुङ्गाको पाटीमा उहाँले त्यो लेख्दै हुनुहुन्थ्यो। प्रेसता अनि यति महान कुरो परमेश्वरले दिँदै गर्नुहुँदा यिनीहरू अधीर बने। त्यो अवधिमा 40 दिनसम्म परमेश्वरको उपस्थितिमा मोसा पर्वतको टाकुरामा रहे। मानिसहरूले ठाने सायद मोसाले पाप गरेर गएका थिए होलान्, उनी पर्वतको टाकुरामै मरे अथवा उनी 40 दिनसम्म केही नखाइकन बसेको कारण भोक र प्यासले तडपेर डाँडाको टुप्पामै मरे, अब उनी तल ओर्लिँदैनन्। अब त्यसको एउटा सिनारियो भनौँ, एउटा दृश्य चित्र तपाईँ आफ्नो मानसपटलमा यतिखेर ल्याउन सक्नुहुन्छ। पहाड़को टुप्पा छ र त्यहाँ अरू वरपरको पहाड़का टाकुराहरूलाई हेरौं, उजाड छन्, खुला छन्, टाढा टाढासम्मका दृश्यहरू देख्न सकिन्छ। तर सिनाई पर्वतको एउटै मात्र टाकुरा छ जहाँ सेतो बादलले बाक्लो गरी ढाकिरहेको छ र पर्वतको टाकुराबाट आगो बाले झैं बत्तीबाट धुवाँ निस्के झैं निस्किरहेको छ। आदरणीय श्रोता, यो अद्भुत घटना एउटै मात्र कारणले घटेको थियो, किनभने जो स्वर्गमा विराजमान हुनुहुने पवित्र अनि पवित्र परमेश्वर आफै आगोको खामो मार्फत त्यो पर्वतमा त्यसको शिरमा उक्लड उर्लनु भएको थियो र मोसा र यहोशूलाई मात्रै उहाँले माथि आउने अनुमति दिनुभएको थियो र बोलाउनु भएको थियो। प्रेसवता अरू बाँकी चाहिँ सबै तल बस्नु अनि तल परमेश्वरको व्यवस्था र परमेश्वरको आज्ञालाई मानिसहरूको बीचमा कायम राख्नको लागि जिम्मेवारी लिएर बसेका थिए मोसाको आफ्नै दाजु हारून। र अब यहाँ प्रश्न उठ्छ, हारूनले आफ्नो जिम्मेवारी सही तरिकाले पूरा गर्न नसकेको यहाँ देखिन्छ। उनी भीड़को दबावमा आएका छन्, उनले सायद उनी परमेश्वरको नियुक्त पुजारी भनौ अझै मोसाको दाजु भएको हैसियतले मानिसहरूले उनलाई हाम्रो निम्ति देवता बनाइदिनुहोस् भनेर दबाव दिँदै गर्दा केही समय उनले सृष्टिकर्ता परमेश्वरसँग घुँडा टेकेर प्रार्थना गर्न सक्थे, अगुवाई माग्न सक्थे र परमेश्वरलाई ती मानिसहरूको जुन अशुद्ध नापाक माग छ त्यो माग टारिदिनको लागि प्रार्थना गर्न सक्थे। तर उनले त्यसो गरेनन्। उनले मानिसहरूसँग भएका सुनहरू मागे र उनले त्यसलाई एउटा बाछाको मूर्ति बनाएर ढाले र भन्दैछन्, अब तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउने परमेश्वर ऊ यही बाछाको मूर्ति हो। श्रोता, अब फेरि जब मूसा आउँदछन् र उनले हारूनलाई हकार्दछन्, हारूनले यसरी झुट बोल्छन्, उनले भने मैले सुनहरू मागे आगोको भट्टीमा हालिदिए र आफै सुनको बाछो बनेर आकृति बनेर निस्कियो, तर वास्तवमा उनले आगोको भट्टीमा सुन हाल्दाखेरि पग्लेर एउटा निश्चित आकार त बन्थ्यो तर बाछाको आकार बन्दैनथ्यो। उनले त्यो बाछाको आकार चाहिँ आफ्नै हातले सुन पगालेर ढालेर खोपेर बनाएका थिए। अब हामी देख्छौ यहाँ परमेश्वरको विरूद्धमा गम्भीर पाप। यहाँ केवल सुनको बाछो पुज्ने मात्रै नभएर यहाँ अब मोज मस्ती गर्न उठे, लीला गर्न उठे पनि भनेको छ मानिसहरूलाई। उनी अब यति साह्रो छाडा भए कि परमेश्वरले दिनुभएको आज्ञालाई अब सबैले पछ्याउन छोडेर सबैले लत्याए र त्यहाँ आधुनिकताको नाउँमा, स्वतन्त्रताको नाउँमा ठूलो विकृति पैदा भयो र त्यो बाछाको मूर्तिलाई पूजा गर्दै गर्दा उनीहरूले अगाडि नै एउटा पाप, गम्भीर पाप गरिसके, अब फेरि त्यहाँ पापमाथि पाप थपिन गयो र जसको प्रभावले सिंहो समुदायलाई पिर्यो र सिंहो समुदायप्रति परमप्रभु परमेश्वर क्रोधित हुनुभयो र अब उहाँले भन्दै हुनुहुन्छ तल ओर्ली, किनकि तैले मिश्रबाट निकालेर ल्याएका तेरा मानिसहरूले आफैलाई भ्रष्ट पारेका छन्। सात पदमा, आठ पदमा उनीहरूले के गरे भनेर अब यहाँ परमेश्वरले मूसालाई बताउनुभयो। जुन मार्ग हिँड्ने आज्ञा मैले दिएको थिएँ तिनीहरूलाई, त्यसबाट तिनीहरू यति चाँडै अर्कोतिर लागेका छन्। तिनीहरूले आफ्नो निम्ति बाछाको आकारमा एउटा ढालेको मूर्ति बनाएर त्यसैलाई पूजेका छन् र त्यसको निम्ति बलि चढाएर भनेका छन्, हे इसरायली हो, तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउने तिमीहरूको देवता यिनै हुन्। परमप्रभुले मूसालाई भन्नुभयो, मैले यी मानिसहरूलाई देखे, यिनीहरू त हटी मानिसहरू रहेछन्, अब मलाई नरोक र मेरो क्रोध यिनीहरूमाथि दन्कियोस् र म यिनीहरूलाई भस्म पार्नेछु अनि तँबाट नै म एउटा ठूलो जाति बनाउनेछु। प्रेसवता, यहाँ परमेश्वरको क्रोध, या कसले बाछाको मूर्ति पूज्यो वा पूजेन, को दोषी छ को निर्दोषी छ, छानबिन गर्नुतिर लाग्नु भएन। एकसाथ सबैमाथि न्याय गर्नको लागि उहाँ तुरुन्तै तयार हुनुभएको हामी पाउँछौ। श्रोता, अब यहाँ मूसाले अब आफ्नो भूमिका निभाउँछन्। उनले परमप्रभुसँग अन्तर्विन्ती गर्न थाल्छन्। के भन्छन्? एघार पद, तर मूसाले परमप्रभु आफ्ना परमेश्वरलाई आग्रहपूर्वक भने, हे परमप्रभु, तपाईँले आफ्नो ठूलो सामर्थ्य र शक्तिशाली हातले मिश्रबाट निकालेर ल्याउनुभएका आफ्ना मानिसहरूमाथि तपाईँको क्रोध किन यति साह्रै जलेको छ? मिश्रीहरूले किन यसो भन्ने मौका पाउन्? कुभलो चिताएर पर्वतहरूमा तिनीहरूलाई मार्न र तिनीहरूको पृथ्वीबाट नाश गर्न उहाँले तिनीहरूलाई ल्याउनुभयो। तपाईँ आफ्नो भयंकर क्रोधबाट शान्त हुनुहोस् र आफ्नो मानिसलाई हानि गर्नदेखि आफ्नो मन बदल्नुहोस्। आफ्ना दासहरू अब्राहम, इसाक, याकुबलाई सम्झनुहोस्, जुनहरूसित तपाईँले आफ्नै नाउँमा शपथ खाएर यसो भन्नुभएको थियो, म तिमीहरूका सन्तानलाई आकाशका ताराहरू जस्तै बढाउने छु र मैले प्रतिज्ञा गरेको यो सारा देश तिमीहरूका सन्तानलाई दिनेछु र तिनीहरू सधैँको निम्ति त्यसको अधिकारी हुनेछन्। 14 पद, तब आफ्नो मानिसहरूलाई हानि गर्नदेखि परमप्रभुले आफ्नो मन बदल्नुभयो भनेर उल्लेख गरिएको छ। श्रोता, यहाँ सामान्य तर हल्का प्रार्थनाले परमप्रभुको क्रोधलाई शान्त गरेको हामी पाउँछौ। प्रिय श्रोता, यसबाट हामीले के थाहा गर्न सक्छौ भने अन्तर्विन्तीले सृष्टिकर्ता परमेश्वरसँग गरिएको नम्र प्रार्थनाले परमप्रभुको भयानक क्रोधलाई शान्त गर्न सक्छ। तपाईँलाई थाहा छ यस संसारप्रति सृष्टिकर्ता परमेश्वर कति धेरै क्रोधित हुनुहुन्छ, किनभने जब यस संसारमा एउटा सानो बालक जन्मन्छ उसले जन्मदेखि नै परमेश्वरको क्रोधलाई बोकेर आएको हुन्छ, किनभने आदम र हब्बाले अदनको बगैँचामा जुन पाप गरेका थिए त्यो पाप पुस्ता पुस्तादेखि हस्तान्तरण हुँदै सर्दै सर्दै त्यो बालकसम्म आइपुगेको हुन्छ। अब त्यो बालक फेरि अब बढ्दै जाने क्रममा ऊ त्यति मात्रै पापमा सीमित बस्दैन, ऊ अब बढ्दै जाने क्रममा उसले अब हर तरिकाका पापहरू गर्न सिक्छ र पापहरू गर्छ। यद्यपि पाप गर्न सिकाउने काम उसका बुवा आमाले गर्दैनन्, तर ऊ आफैले सिक्छ, किनभने मानिस स्वभावैले पाप स्वभावमा जन्मिएको हुन्छ। प्रिय श्रोता, अनि जब उसले असल र खराबको एउटा चेतना उसको मनभित्र पस्छ त्यतिखेर धेरै ढिलो भइसकेको हुन्छ र पनि उसले असल गर्न चाहन्छ, अब पापको दासत्वमा वशीभूत भएर उसबाट हर समय खराबी नै हुन्छ, काहीँ न काहीँ कतै न कतै खराबी नै मात्र भइरहेको हुन्छ। यसकारणले गर्दा हामीले विचार गर्ने हो, हामी आम ख्रिस्टिय इसाई जगतका मानिसहरू यदि हामीले यीशुलाई विश्वास गर्ने हो भने हामीलाई धर्मशास्त्र बाइबलको नजरबाट हेर्दा स्पष्ट रूपले देखिन्छ संसारप्रति परमेश्वरको क्रोध एकदमै पूर्ण रूपले एउटा सञ्चित भएर बसेको छ र अब विस्फोटन हुने त्यो एउटा अवस्थामा आइपुगिसकेको छ। जब उहाँको क्रोध विस्फोट हुन्छ त्यसपछि अब यस संसारमा को धर्मी को असल को राम्रो को नराम्रो भन्ने कुराको सबै भेद बन्द हुन्छ र सबैले समान रूपले कष्ट भोग्नुपर्छ। आदरणीय श्रोता, यदि संसारमा भनौँ यदि कुनै ठाउँमा भूकम्प आयो भने त्यस ठाउँमा बस्ने असल मानिसहरूको निम्ति नआउने तर खराब मानिसहरूको निम्ति चाहिँ आउने भन्ने हुँदै हुँदैन, समान रूपले आउँछ। ठिक त्यसै गरी परमेश्वरको क्रोध सबैको लागि हुन्छ र यहाँ त्यही भएको छ। अब सर्वशक्तिमान परमेश्वरको अगाडि मोसाले के गरे, उहाँको क्रोधलाई रोक्नको लागि यहाँ अन्तर्विन्ती गरे। सम्भवतः उनले यसो पनि भन्यो होला, प्रभु म तल जानेछु र को कोले दुष्ट काम गरेका रहेछन् तिनीहरूको म छानबिन गर्नेछु र त्यसलाई तपाईँको हातको हतियार बनेर तिनीहरूलाई मात्रै दण्ड दिनेछु जो साँच्चै नै यस कुरामा दोषी छन्। नभन्दै मूसा तल आएर त्यसै गरे। उनले यो देखे, पहिले त सुनको बाछाको मूर्ति फुटाए र त्यसलाई धुलोपिठो पारे, अब फेरि मानिसहरूलाई यसरी आह्वान गरे, जो जो परमप्रभुतर्फ छ म कहाँ आऊ। त्यहाँ छुट्टिए, 3000 मानिसको एउटा समूह अलग, बाँकी मानिसको समूह अलग। अब ती 3000 जना मानिसमाथि मोसाले न्याय ल्याए र उनीहरू त्यही नष्ट पारिए। अब फेरि हामीले हेर्दै जाने क्रममा अगाडि 9 र 10 पदमा हेर्ने हो भनेदेखि त्यहाँ हामी के देख्दछौ भनेदेखि 9 र 10 30 देखि 33 पद र 32 अध्यायको 9 र 10 परमप्रभु फेरि माथि पर्वतमा जानुभएको छ र उनले यसरी अन्तर्विन्ती गरेका छन्। हे परमेश्वर, मानिसहरूले कति धेरै ठूलो पाप गरेका रहेछन्। तिनीहरूले आफ्ना निम्ति सुनका देवता बनाएका रहेछन्। तापनि तपाईँले तिनीहरूको पाप क्षमा गर्नुहुन्छ होला, हुन्न भने त तपाईँले लेख्नुभएको पुस्तकबाट मेरो नाउँ निशानै मेटिदिनुहोस्। यहाँ हामी सो हेर्न सक्छौ 32:31-32 पदमा, परमप्रभु परमेश्वरले जुन आरोप सिनै पर्वतमा इसरायलमाथि लाउनु भएको थियो त्यो आरोपको पुष्टि मोसाले गर्दछन्। यसको अर्थ मोसाले समुदायको पापलाई परमप्रभुको सामु स्वीकार गरे, उनले इन्कार गरेनन् र उनले नम्रपूर्वक यसरी प्रार्थना गरे, प्रभु तपाईँले यो समुदायलाई क्षमा गर्नुहुन्छ भने गर्नुहोस्, नभए यो समुदायभित्र म पनि छु र मलाई पनि नष्ट गरिदिनुहोस्। यो उनको आफ्नो समुदायलाई बचाउने एउटा यहाँ नम्र तर सही चाल थियो भन्ने कुरा हामी थाहा गर्न सक्छौ। आदरणीय श्रोता, यसबाट हामीले के सिक्छौ भने हामीले हाम्रो समुदायको निम्ति, हाम्रो मानिसको निम्ति कसरी पश्चाताप गर्नुपर्छ र कसरी अन्तर्विन्ती गर्नुपर्छ, समुदायप्रति परमेश्वरले लगाउनुभएका जो पाप सम्बन्धीका दोषहरू छ ती दोषहरूलाई हामीले परमेश्वरसँग प्रतिवाद नगरी, विवाद नगरी हामीले आफ्नो समुदाय र आफ्नो सफाई, त्यो पाप गर्नको लागि म यसकारणले गरेको, यसरी गरेको भन्ने सफाई पेश नगरिकन सहज रूपले नम्र भएर कसरी स्वीकार गर्नुपर्छ भन्ने कुराको एउटा नमूना तपाईँ हामी देख्न सक्छौ। श्रोता, आदरणीय श्रोता, जब मोसाले यसरी समस्त समुदायको पापलाई स्वीकार गरेर पश्चाताप गरे, अब परमप्रभुको न्याय सिंहो समुदायबाट साँगुरेर कोही एक दुईजना दोषीहरूमा आएर अडिएको हामी देख्छौ। 33 पद, परमप्रभुले मोसालाई भन्नुभयो, जसले मेरो विरूद्धमा पाप गरेको छ त्यसलाई नै म आफ्नो पुस्तकबाट मेटिदिनेछु। अर्थात जुन व्यक्तिको कारण समुदायमा पाप आएको थियो, अब सिंहो समुदाय बचाइने भयो तर त्यो एउटा व्यक्ति मात्रै नष्ट हुने भयो। यो परमेश्वरको सठिक न्याय हो, किनभने परमेश्वर प्रेमिलो हुनुको साथै न्यायी पनि हुनुहुन्छ। जो अपश्चातापी भएर परमेश्वरको अगाडि घमण्ड देखाउँछ, दम्भ देखाउँछ र सिंहो समुदायलाई पाप र अधर्मको बाटोमा डोर्याउने दुष्प्रयास गर्छ, त्यो व्यक्ति सदाको लागि नाश हुनेछ। यो परमेश्वरले साँगुराउनु भएको एउटा उहाँको न्याय हो। 34 पद, अब जा, तैले मैले तँलाई भनेको स्थानमा मानिसहरूलाई अगुवाई गरेर लैजा। यसको अर्थ अब बाँकी मानिसहरूको लागि चाहिँ परमप्रभुको योजना निरन्तरता अगाडि बढ्ने भयो र यसको पछाडिको कारण के हो, मोसाको अन्तर्विन्ती हो। यसबाट हामी थाहा गर्न सक्छौ, यदि तपाईँ हाम्रो जीवनमा पनि परमेश्वरको योजनाले निरन्तरता पाओस्, हाम्रो समुदायमा परमेश्वरको योजनाले निरन्तरता पाओस् भन्ने हामी चाहन्छौ भने हामीले मोसाले झै मानिसहरूको पापलाई स्वीकार गर्दै अन्तर्विन्ती गर्नु पर्दछ। आदरणीय श्रोता, 35 पद, अनि हारूनले बनाएको बाछो प्रति तिनीहरूले जे जे गरे त्यसको निम्ति परमप्रभुले मानिसहरूलाई रूढीले मार्नुभयो। अर्थात जो जो वास्तवमा दोषी थिए ती व्यक्तिहरू मात्रै मरे तर त्यसले सिंहो समुदायलाई असर गरेन। यो यसको पछाडिको कारण त्यही नम्र अन्तर्विन्ती थियो। श्रोता, यतिभन्दा अब भने कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रममा र अब भने कुराकानीलाई अझै निरन्तरता दिनेछु र हामीले त्यसै गरी दोस्रो सामुएल 24 अध्यायको 15 17 पदमा हेर्ने हो भने जब दाउदले आफ्नो घमण्डको कारण परमेश्वरको इच्छा विपरीत आफ्नो राज्यभित्र भएका शक्तिशाली योद्धाहरूलाई गन्ती गरे त्यसपछि परमप्रभु परमेश्वरले दाउदको सामु 3 न्यायको कुरा राख्नुभयो र जसमध्ये दाउदले 3 दिनसम्म मेरो राज्यमा रूढी परोस् भन्ने उनले चाहिँ त्यो छनौट गरेको कारण परमप्रभु परमेश्वरले सारा देशमा 3 दिनसम्म महामारी पठाउने क्रमको कारण परमेश्वरको इच्छा विपरीत आफ्नो राज्यभित्र भएका शक्तिशाली योद्धाहरूलाई गन्ती गरे त्यसपछि परमप्रभु परमेश्वरले दाउदको सामु

त्यो दण्ड दिने क्रममा त्यो दण्ड दिनलाई यरूशलेममा जब उहाँको स्वर्गदूत आइपुगे त्यसपछि परमप्रभु परमेश्वरले यरूशलेममा भएका मानिसहरूलाई दण्ड दिनको निम्ति जुन उहाँले विचार गर्नुभएको थियो तुरुन्तै मन बदल्नुभएको कुरा हामी थाहा गर्न सक्छौं। हामी देख्छौं त्यो न्यायमा परेर 70,000 मानिसहरूले ज्यान गुमाएका थिए त्यो रूढ़ीको कारण। तर जब यरूशलेममा आए तब परमप्रभु परमेश्वरले आफ्नो मन बदल्नुभयो। कारण के थियो? यरूशलेममा परमेश्वरको भेट हुने पाल र करारको सन्दुक त्यहाँ थियो र त्यहाँ परमेश्वरको आराधना हुन्थ्यो र परमेश्वरको प्रार्थना हुन्थ्यो र सम्भवत त्यतिखेर यरूशलेमको मन्दिरमा त्यो रूढ़ीको कारण पुजारीहरू र त्यहाँ कति मानिसहरू प्रार्थनामा बसिरहेका थिए भनेर हामी कल्पना गर्न सक्छौ। र त्यही कारणले गर्दा परमेश्वरले त्यो न्याय ल्याउने स्वर्गदूत यरूशलेममा आइसकेपछि आफ्नो मन बदल्नुभयो र स्वर्गदूतलाई भन्नुभयो, बस अब भयो, अब रोक। तब यरूशलेममा चाहिँ त्यो न्याय परेन। यसको अर्थ सिधा सिधा हो कि जब हामी जुन अवस्थामा छौं, जस्तो अवस्थामा छौं, हामी सर्वशक्तिमान परमेश्वरको अगाडि नम्र भएर प्रार्थना गर्दै जीवनलाई अगाडि बढ़ाउँछौं भने आउन लागेको परमेश्वरको क्रोधलाई हामीले रोक्न सक्छौं, परमेश्वरको दण्ड दिने हातलाई हामी छेक्न सक्छौं र यसको एउटै माध्यम प्रार्थना, अन्तर्विन्ती प्रार्थना, विश्वासको प्रार्थना र नम्रताको प्रार्थना नै हो। श्रोता, यति भन्दै अब भने आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र म विश्वास गर्छु आजको कुराकानी सुनेर तपाई प्रार्थनाप्रति निकै उत्साहित हुनुभएको छ र अब प्रार्थनामा लागिराख्नुहुनेछ भन्ने म विश्वास गर्दछु। श्रोता आउनुहोस्, हामी सँगै मिलेर तपाई र हामी भौगोलिक दूरीले जति टाढा भए तापनि प्रार्थनामा सहकार्य गर्दै अगाडि बढ़ौं भन्दै प्राविधिक कक्षबाटका प्राविधिक मित्र सन्ध्याजीका साथ प्रस्तुता जनाथन गिरी अर्को कार्यक्रम सम्मको लागि आज्ञा चाहन्छौ। तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस् र तपाईँको आजको दिन आशिषमय होस्। अवस्था जय मसीह।

0: गुड न्युज एफएम 105.1।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढानील कण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइला, प्रस्तुता सुश्री थिङको साथमा हरेक आइतबार बेलुका 4:30 देखि 5 बजेसम्म सुन्न नभुल्नुहोला।
5: ए, के भयो? के को हल्ला खल्ला भयो?
6: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
7: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
5: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
7: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
6: हो त है, हामीले त ध्यानै नदिएको।
7: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
8: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
9: यसुले भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ।
0: गुड न्यूज एफएम 105.1।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
10: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सीटीएस, बीटीएस र एमडीका कक्षाहरू सञ्चालन गर्ने भएको छ।
11: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्न खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
10: हाम्रा विशेषताहरू:
11: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अङ्ग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने,
10: हप्ताको 3 दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने,
11: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6:30 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7:30 देखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
10: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने,
11: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने,
10: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने,
11: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
10: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
11: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
10: सम्पर्क नम्बर
11: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
10: र 9813941447, 9813941447।
0: Good news, good news, good news. गुड न्यूज एफएम 105.1।
4: अब प्रस्तुत छ कार्यक्रम हजुरबालाई चिट्ठी।
12: नबिर्सिनु जम्मा मिति हजुरबालाई चिट्ठी। ओहो हो हो हो, अनि आज त हजुरबा के हो ठ्याक्कै बिर्सिनु भयो त? ए बा, बुढो हुँदै गएपछि के के बिर्सिन्छ क्या? त्यो भएर अब मैले भन्न खोजेको कुरा चाहिँ अब हजुरबालाई चिठी नबिर्सिनु जन्म मिति ए भन्न खोजा। कतिजना चाहिँ ठ्याक्कै जन्म मिति बिर्सेर यति साह्रो हुन्छ के बा, त्यो भन्न खोजा हो क्या नाति? ए हजुरबा, जे होस् अब बुढो हुँदै गएपछि अब हामी त बिर्सिन्छौँ, अब हजुरबा त अब बुढो मान्छे कहिले काहीँ त्यस्तो भइहाल्छ नि। यस्तो हो क्या नाति, अब उमेर पुग्दै गएपछि है सुन्ने कुरा पनि कमजोर हुँदै जान्छ है बा, अनि त्यसपछि हेर्ने कुरा पनि कमजोर हुँदै जान्छ क्या, यो स्मरण शक्ति पनि कमजोर हुँदै जाने रहेछ। अहिले पो बुढेसकालमा अब पहिलो हजुरबा हजुरआमा म पनि मेरो हजुरबा हजुरआमा पनि साह्रै बिर्सिनुहुन्थ्यो क्या बा, अनि अहिले चाहिँ म पनि बुढो हुँदै ए गएपछि यो कुरा चाहिँ ठ्याक्क थाहा पाएँ क्या बा। हो नि हजुरबा, अब यो परिस्थिति अनुसार समय अनुसार सबै कुराहरू चेन्ज हुँदै जाँदा रहेछन् होइन त हजुरबा? ल सही कुरा गरिस् बा, सही कुरा गरिस्। अनि हजुरबा हाल खबर चाहिँ के छ त तपाईँको? ल अब के हुनु बा, अब हाँसिया छु बाँचिया छु नाचिया छु भन्नुपर्छ क्या नाति, अब परमेश्वरको अनुग्रह छँदैछ त्यो भएर सबैभन्दा ठुलो कुरो चाहिँ बा एउटा उदाहरणीय जीवन जिउनु, प्रार्थनाको जीवन जिउनु, यो भन्दा ठुलो कुरो चाहिँ अरू केही पनि हुँदैन रहेछ बा। अब हेर बा, अब चारतिर टेन्सन लिएर म जिउँदिन, यो दुई दिने जिन्दगीमा यता पनि टेन्सन उता पनि टेन्सन भयो भने एउटा भनाइ छ नि बा, त्यो कुरा चाहिँ मलाई साह्रै मनपर्छ क्या बा। अब ठ्याक्कै त्यो कुरा चाहिँ कस्तो छ भने बाबु होइन, अब मरी लानु केही छैन रहेछ क्या, अब के मरी हत्ते गर्नु क्या, त्यो भएर एउटा छ नि बिन्दास भन्छ नि बा, बिन्दास हो त्यही तरिकाले चाहिँ टेन्सन नलिने क्या, टेन्सन नलिने। त्यो भएर अब टेन्सन लिने मान्छेलाई के हुन्छ भने अब चिन्ताले चाहिँ चितामा पुर्याउँछ भन्छ। मसँगैका दौतरीहरू कतिजना अब मरिसके, म बुढो चाहिँ जेस् अहिलेसम्म अड्या छु, अब कारण चाहिँ के हो भने म कुनै पनि कुराको फिक्री लिन्न क्या बा। अब मेरो पनि छोरा छन् छोरी छन् अब देश विदेशमा छन्, छोरालाई सम्झेर छोरीलाई सम्झेर के टेन्सन लिनु, उनीहरू आफ्नो परिवार छ उसलाई सम्झिन्छन्, हामी बुढाबुढीलाई त कहिले काहीँ त सम्झिने हो नि। त्यो भएर एउटा यो चाहिने भन्दा बढी सोच्यो भने चाहिँ साह्रो गाह्रो हुँदो रहेछ है, त्यो भएर बढी कुरा सोच्नु हुँदैन रहेछ जस्तो लाग्छ है नाति मलाई चाहिँ। सही कुरा गर्नुभयो हजुरबा, चाहिने भन्दा बढी सोचेर पनि के गर्ने होइन, त्यो भएर तपाईँले भने जस्तो एउटा स्वास्थ्यकर जीवन जिउने हो क्या होइन, टेन्सन नलिने, अब दुनियाँभरि सोचेर के गर्नु भयो होइन, त्यो भएर अब कहिलेकाहीँ अब विभिन्न प्रकारका तनावहरू हुन्छन्, त्यो तनाव हुँदाखेरि चाहिँ हजुरबा ठ्याक्कसँग प्रार्थना गर्ने होइन, हजुरले सिकाउनु भएको छ। तर मान्छेले तनाव भएपछि के गर्दो रहेछ भने तनावमाथि तनाव, तनावमाथि तनाव भएपछि मान्छेलाई विभिन्न रोगमाथि रोग, रोगमाथि रोग थपिने रहेछ क्या। त्यो भएर अब संसारमा छौँ शरीरमा छौँ हजुरबा, कहिलेकाहीँ त अब चिन्ता फिक्री त हुन्छ, तर अब हामी प्रार्थना गर्ने मान्छेहरूले पनि मलाई यो भयो त्यो भयो भन्दा चाहिँ अलिक सुहाउँदैन जस्तो लाग्छ क्या हजुरबा। ल नातिले अहिले कुरा चाहिँ राम्रै गर्यो, अब परमेश्वरको वचनले पनि त भन्छ नि, हे सारा बोझले दबेका हो म कहाँ हो म तिमीलाई विश्राम दिन्छु ओ भनेर भनिहाल्छ, त्यति मजाले भन्ने परमेश्वरलाई पनि हामी कहिले काहीँ त्यति भोलि पठाउँछ क्या बा, त्यो भएरै हो समस्या। अब अर्को महत्वपूर्ण कुरा के भन्नुभएको छ भने नाति परमेश्वरले कुनै पनि कुराको फिक्री नगर म तिम्रो वास्ता गर्ने छु भनेर चाहिँ भन्नुभएको छ, त्यो भर यो चाहिने भन्दा बढी म चाहिँ टेन्सन लिन्न है वा लिन्न एकदमै एकदम टेन्सन लिएर पनि के गर्नु अब एउटा गीत सुन्नु पर्ला वा अब हजुरबा कुन गीत सुन्ने यो छ नि नाति हाम्रो यो नातिनी छिन् क्या अनु चौधरीले निकालेको एउटा मिठो गीत छ तिर्खा लाग्दा पानी दियो भोक लाग्दा रोटी साह्रै राम्रो गीत गाएको छैन यी नातिनीले यो गीत चाहिँ सुनौ सुनौ मलाई पनि लाग्यो अनि मेरो नातिनीहरूलाई पनि यो गीत चाहिँ नाति नातिना जो जतिले कार्यक्रम सुनिरहेको छ प्रत्येकलाई चाहिँ म चाहिँ यो गीत चाहिँ सुनाउन चाहन्छु हो नि हजुरबा साह्रै मिठो गीत मलाई पनि सुनौ सुनौ लागेको थियो हजुरबाले यो गीत ठ्याक्क सुनाउन लाग्नुभयो ल हजुरबा कान थापेर सुन्ने हो यो गीत चाहिँ ठ्याक्क पारेर

ल अब तिर्खा लाग्दा पानी, भोक लाग्दा रोटी दिने चाहिँ हाम्रो परमेश्वर हुनुहुन्छ क्या, ठ्याक्क पारेर। अब परमेश्वरमा भरोसा गर्नेलाई चाहिँ परमेश्वरले कहिले पनि भोकै राख्नुहुन्न। कतिचोटि हामी चाहिँ के गर्छौँ भन्ने नाति मान्छे माथि भरोसा गर्छौँ। मान्छे माथि भरोसा गर्ने मान्छे चाहिँ साह्रै दुखी हुन्छ, तर परमेश्वरमाथि भरोसा गर्ने मान्छे चाहिँ सधैँ खुसी रहन्छ क्या। यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा लाग्छ। हो नि हजुरबा, आज के स्टोरी के लिएर आउँछु भन्नुभएको थियो, एउटा कथा सुनाउँछु भन्नुभएको थियो, कथा सुनौँ न त। लबा कान खोलेर सुन। आज चाहिँ म तँलाई एउटा दार्जिलिङमा एउटा त जस्तै जवान केटाको जीवनी भन्न गइरहेको छु ल। हुन्छ नि हजुरबा? हुन्छ। अनि हजुरबा लामो छ कि छोटो छ? ए बा, अब यो सुन्ने कुरामा चाहिँ लामो छ कि छोटो छ नभन्न, किनभने सुन्दै गएपछि राम्रो छ भने त सुनिराख्न मन लाग्छ, राम्रो छैन भने अब उठ्न मन लाग्छ, त्यस्तै त हो नि बा। सुन, राम्रो छ, सुनाउनु न त हजुरबा। ल म कान खोलेर सुन्छु। हेरबा, यो यो यो यो यो यो मान्छेको गवाई चाहिँ म किन भन्दैछु भने, अब राम्रो गवाई भनेको अरूको लागि राम्रो दवाई पनि हो क्या नाति। यो गवाई सुन्दा सुन्दै मेरो मन चाहिँ एकदम हलुङ्गो भएर आयो, परमेश्वरले कति धेरै माया गर्नुहुँदो रहेछ मान्छेलाई भनेर। हेरबा, हाम्रो उद्देश्य भनेको परमेश्वरको सुसमाचार सुनाउने हो। परमेश्वरले हामीलाई दिनुभएको अधिकार पनि यो हो, जाओ र जाति जातिलाई चेला बना हो, पिता पुत्र पवित्र आत्माको नाउँमा बप्तिस्मा दियो भन्नुभएको छ। त्यति मात्रै होइन वा, हामीलाई चाहिँ सुसमाचार सुनाउने वरदान, आत्मा जित्ने वरदान, विभिन्न प्रकारको वरदान परमेश्वरले दिनुभएको छ। त्यो वरदानलाई चाहिँ हामीले प्रयोग गर्नु पर्यो। हेर भा, एउटा नानीको एउटा नातिको कथा मलाई सुनेर धेरै आशिष भएर चाहिँ आज चाहिँ यो कथा चाहिँ तिमीहरूलाई भन्दैछु है। त्यो बाबु चाहिँ स्कुल जाँदा सङ्गत राम्रो भएन बा, सङ्गत नराम्रो भएपछि जाड खाने, चुरोट खाने, हुँदा हुँदै बाबु ड्रग्स खानेसम्म भएर है। एउटा छोरो धनी बाबुकी एउटा छोरो, अब के गर्नु, सङ्गतले गर्दा पढ्न पनि छोड्यो, खालि झगडा, खालि खाने, अनि आमा बुवाले साह्रै भएन भनेर चाहिँ नाति सुधार केन्द्रमा लगेर हालिदिए। सुधार केन्द्रले पनि के सुधारौँ, झन् बिग्रेर आयो। घरमा ले आमा बुवाले साह्रै दुःख दियो आमा बुवालाई, साह्रै भा साह्रै। आमा बुवा त यति रुने अरे यति रुने, सक्यो सम्पत्ति धेरै सिताए, छोराको उपचारको लागि भएन क्या बा। त्यसपछि के भयो थाहा छ बा? अब त्यसले अब आमा बुवाले पैसा दिने त हो नि, हुँदा त दिने, नहुँदा के दिने, होइन। त्यसरी चाहिँ अब बाबु अब त्यतिखेर के भयो भने भयो भने आमा बुवालाई साह्रै दिक्क लाग्यो, जति गर्दा पनि नहुने रहेछ भनेर। अनि त्यसपछि आमा बुवाले पैसा दिनै छोडे, अब भए पनि दिने, भए जति सबै सिताइसक्यो, आमा बुवा काम जाँदा भएको सबै कुरा बेचेर पनि खाइसक्यो। कति राम्रा राम्रा कुरा आमा बुवाले किनेका थिए, ती कुराहरू घरको टिभी बेच्यो, फ्रिज बेच्यो, पङ्खा बेच्यो, सबै कुरा बेच्यो, आमा बुवाको औँठी बेच्यो, केही कुरा बाँकी राखेन। अनि एक दिन चाहिँ अब एउटा गिटार रहेछ, गिटार चाहिँ साह्रै राम्रो बजाउँदो रहेछ त्यो मान्छेले, साह्रै राम्रो। अनि त्यसपछि के भयो भने भा, एक दिनको कुरा हो, अनि गिटार बेच्नको लागि गयो। गिटार बेच्न जाँदाखेरि भन्यो, मलाई यो गिटार किनिदिनुहोस्, मलाई 500,000 खाँचो छ। ए भाइ, हामीलाई त गिटारै बजाउन आउँदैन, हामी त किन्दैनौँ भने जाने अर्को ठाउँमा गएछ।
अनि अर्को ठाउँको मान्छेले चाहिँ के भनेछन् भने बा ऊ यहाँ पर एउटा चर्च छ, त्यो चर्चमा चाहिँ मादल बजाउँछन् गिटार बजाउँदैनन् होइन, त्यो भएर अब साह्रै खोकी खोकी पो लागेको छ माथि हजुर बा अब बिहान बिहानै हिँड्नुहुन्छन् खोकी त लागिहाल्छ नि, बुढो मान्छे खोकी त लागिहाल्छ नि, बुढो मान्छेको पहिचान नै अब खोकी पनि त हो नि त। पानी खाँदै कुरा गर्ने बानी भएको छ, पानी खाए है, अनि के भयो भने नाति हेर, अनि त्यो गिटार चाहिँ पास्टर भले अब त्यो चर्चमा गयो, अनि चर्चको मान्छेले के भनिन्छन् भने तपाईँको गिटार चाहिँ किनिदिनुहुन्छ हाम्रो गुरुबारले, शनिबार चाहिँ अब हाम्रो सङ्गति हुँदैन, आइतबार हुँदो रहेछ दार्जिलिङमा चाहिँ सङ्गति, यो दार्जिलिङको घटना, अनि हामीलाई गिटार चाहिएको छ किनिदिउँला भनेछन् क्या। अनि भोलि त ऊ त अब 9 बजी 10 बजीको सङ्गति 8 बजी नै गिटार लिएर आएर बसेछ, अनि पास्टर बुवा आउनुभएछ, यही हो गिटार बेच्ने, यही हो ल अहिले सङ्गति बस्नु, हाम्रो 2 घन्टा सङ्गति हुन्छ, अनि त्यसपछि चाहिँ भाइको गिटार म किनिदिउँला। ए भा त्यो बाबु त मजाले बसेर सङ्गतिहरू सुनेछ है, अनि सङ्गति सकेपछि पास्टर बुवाले कति पैसा भन्दाखेरि 5 हजार भन्नु, ल म 10 हजारै दिन्छु बा, तर एउटा काम चाहिँ तपाईँले गर्नुपर्छ। अनि के काम हो भन्दाखेरि हाम्रोमा गिटार बजाउन कोही जान्दैनन्, प्रत्येक हप्ता आएर गिटार बजाइदिनु भाइ, यो गिटार तपाईँलाई पैसा पनि दिउँला, अनि आज आयो भोलि आयो, उसलाई त पैसा चाहिरहने हो होइन, जाने कुरा बजाइदिने हो भने बजाइदियो, तर सबैभन्दा ठुलो कुरो चाहिँ आज भोलि पर्सि गर्दा गर्दै परमेश्वरले त्यो नातिको जीवनमा काम गर्नुभयो, नातिले परमेश्वरलाई पायो हेर, अनि त्यसपछि ठुलो कुरो के भयो भने आज त्यो भाइ चाहिँ चाहिन्छ कुरामा त्यही मण्डलीको वर्सिप लिडर भएर प्रभुको काम गरिराख्नु भएको छ अरे, हेर त कस्तो आशिषको कुरा। अनि उसको आमाले भन्थिन अरे, अहिले आमा पनि प्रभुमा आएको छन्, बाउ पनि प्रभुमा आएको छ, मैले कति पैसा खर्च गरेन, मेरो सबै पैसा सकायो छोरालाई सुधार्नको लागि, तर सुधार केन्द्रमा कति लगे सुध्रेन, चर्चमा आउँदा सुध्रिने रहेछन्, हेर पहिले नै हामीलाई प्रभुको बारेमा सुनाएको भए पहिले नै हामी विश्वास गर्थ्यौँ होला, यो अवस्थामा त हामी पुग्ने थिएनौँ नि त भनेछन् क्या। अब भन्न खोजेको कुरा के हो भने हामीले सुसमाचार सुनाउने कुरालाई चाहिँ रोक्नु हुँदैन, एउटा गिटारको माध्यमबाट त्यो बाबुले चाहिँ परमेश्वरलाई पाउनु भयो, आज परमेश्वरको ठूलो काम भइरहेछ, त्यो भएर हामीले सुसमाचार सुनाउने कुरामा चाहिँ कहिले पनि सम्झौता गर्नु हुँदैन क्या, वा सुनाउने प्रभुको बारेमा सुनाउन पाउँदा हामीलाई पनि आनन्द आउँछ, अब मान्छेले कतिले नसुन्ला नि ठिकै छ, तर सुन्न मन गर्नेलाई त सुनाउनु पर्यो नि त, कि कसो नाति हजुर बा साह्रै राम्रो स्टोरी, मनै सुने कथा भन्नुभयो, यो दार्जिलिङमा घटेको घटना रहेछ हजुर बा, ल हो त यो घटेको घटना, यो हेर्दा यति उत्साहजनक घटना छ, आज त जस्तो कयौं जवानहरू नमर्नु नबाँच्नु अवस्थामा छन् नि त, उनीहरूलाई प्रभुको बारेमा सुनाउने, आशाको बारेमा सुनाउने, किनभने परमेश्वर त हाम्रो आशा हुनुहुन्छ, अब परमेश्वरको वचनले पनि भन्छ कि अब आशाले चाहिँ कहिले पनि निराशा बनाउँदैन भनेर, त्यो भएर हामीले अरूलाई निराशा बनाउने काम पनि कहिले गर्नु हुँदैन क्या, वा सुसमाचार सुनाउनै पर्छ है, हो नि हजुरबा साह्रै राम्रो कुरा लाग्यो मलाई त, यो स्टोरी सुनेर मेरो मनमा एकदम शान्ति भएर आयो क्या, मेरो पनि कति साथीहरू छन् क्या हजुरबा प्रभुको बारेमा सुनेको छैनन्, एउटा डरलाग्दो जीवन जिएका छन्, आमा बुवाले भनेका मान्दैनन्, यता गएर पनि खाने उता गएर पनि खाने त्यो बेच्ने, हो हजुरबा अब त म पनि मेरो त्यो प्रकारको साथीहरू छन् उनीहरूलाई यसो फकाएर सुसमाचार सुनाउनु पर्यो प्रभुको बाटोमा,
कस्तो राम्रो कुरा गरिस् नाति, परमेश्वरले हामीलाई चुन्नुको कारण पनि त त्यही हो नि त बा, अरूलाई सुसमाचार सुनाउने, प्रभुको बारेमा सुनाउने, किनभने अन्तिम विकल्प चाहिँ यीशु नै हुनुहुन्छ बा। त्यो भएर यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ नाति, हो नि हजुरबा। धेरै धेरै धन्यवाद हजुरबा, यति राम्रो स्टोरी सुनाउनु भयो, आज त मलाई दिनभरि म फ्रेस हुन्छ होला हौ। ल बा ल, अब मैले तँलाई सुनाएँ तैँले अरूलाई सुनाउने हो, ठ्याक्क बारेर होइन, परमेश्वरले दिएको अधिकार त गर्नु पर्यो, जाओ जाति जातिलाई सुसमाचार सुनाओ भन्नुभएको छ क्या बा। त्यो भएर यो कुरा चाहिँ एकदमै महत्वपूर्ण छ है बा। हुन्छ हजुरबा, हुन्छ हजुरबा, धेरै धेरै धन्यवाद, बिहानै बिहानै समय दिनुभयो, यति राम्रो अर्थ उपदेश सुनाउनु भयो। ल बा ल, अब तैँले पनि सुन्दिस् यो रेडियोबाट पनि, जो जति नाति नातिनाले चाहिँ कार्यक्रम सुन्नु भएको छ, यो सुसमाचार सुनाउने समय चाहिँ आयो एवा, सुनाइ त रोक्नु भयो होला, अब नजिक नजिक आउँदै गयो वा, मजाले सुनाउनु पर्छ, यो चाहिँ राइट टाइम हो पनि भन्छ नि त, ढ्याक्क बार सुसमाचारको वर्ष हो यो अब। हो नि हजुरबा, धेरै धेरै धन्यवाद हजुरबा, ल बा तँलाई पनि धेरै धेरै धन्यवाद सुनेर साथ दिइस्। ल म चाहिँ लागे ल बा, त्यहाँ दुई चार घरै छ प्रभुको बारेमा सुनाउन हिँडेको बिहान बिहानै। हुन्छ हजुरबा, म पनि मेरो साथीहरूलाई आज नत्र भोलि पक्कै पनि सुन्नु भएको छ, यो सुसमाचार सुनाउने समय चाहिँ आयो एवा, सुनाइ त रोक्नु भयो होला, अब नजिक नजिक आउँदै गयो वा, मजाले सुनाउनु पर्छ, यो चाहिँ राइट

आदरणीय श्रोता कार्यक्रम हजुरबालाई चिठी पक्कै पनि तपाईँले सुन्नुभयो। स्टोरी कति राम्रो स्टोरी थियो, कति घटनाहरू छन् संसारमा, मानिसहरू देख्दा त एकदमै खुसी देखिन्छन् तर आन्तरिक रूपमा मानिसहरू निकै नै दुखी छन्। ती दुखी मानिसहरूको बीचमा, समस्या भएका मानिसहरूको बीचमा, तनावै तनाव भएको मानिसहरूको बीचमा पुग्ने समय चाहिँ तपाईँ र मेरो हो। पुग्नुपर्छ, परमेश्वरको आज्ञालाई पालना गर्नुपर्छ। उहाँले दिनुभएको महान आज्ञाहरू छ, ती त्यसलाई हामीले सिरोपर गरिकन त्यसलाई हामीले व्यवहारमा उतार्नु पक्कै पनि पर्छ। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, त्यहीँबाट प्रभुको प्रेम बाँडौं भन्दै अब नै प्राविधिक मित्र सन्ध्याजीलाई पनि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट म कुमार अब्राम पनि बिदा हुन्छु। धन्यवाद।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

अयोग्य मानिसलाई परमेश्वरले तपाईँको बीचमा उहाँको वचन लिएर तपाईँसँग भला खुसारी गर्ने मौका दिनुभएको लागि म अति नै खुसी भएको छु। यसको लागि म तपाईँ श्रोतालाई धन्यवाद दिन चाहन्छु जसले यो 15 मिनट समय दिएर प्रभुको वचन सुनिराख्नु भएको छ। र म मेरा परमेश्वरलाई अति नै धेरै धन्यवाद दिन चाहन्छु उहाँले म जस्तो अयोग्य व्यक्तिलाई आफ्नो वचन खोल्ने अवसर दिनुभएको लागि। यो समय उहाँले मलाई दिनुभएको लागि उहाँलाई फेरि एकचोटि मेरो हृदयबाट नै धन्यवाद होस्। म परमेश्वरमा विश्वास गर्दछु कि आजको वचनमा तपाईँलाई आशिष दिनुहुनेछ, तपाईँको हृदयमा उहाँले बोल्नुहुनेछ। आज हामीले यूहन्ना 1:42 केन्द्रित भएर उहाँको वचनलाई खोल्नेछौ, अर्थात बाइबललाई बोल्न दिनेछौ। यस पदले हामीलाई यसरी भन्दछ, तिनले सिमोनलाई येशूका ल्याए। येशूले उनलाई हेर्नुभयो र भन्नुभयो, तिमी योहानेसको छोरा सिमोन हौ, तिमी केफास जसको अर्थ हौ चट्टान भनिनेछौ। आज हामीले यो खण्डबाट छलफल गर्नेछौ, तपाईँको बीचमा परमेश्वरको वचन ल्याउनेछौ। यसले बाइबलको महत्वपूर्ण कुरालाई देखाइरहेको छ, चित्रण गर्दछ। हरेक विश्वासीले मानिसहरूलाई येशूका डोर्याउनु पर्दछ।

हामी यहाँ पाउँदछौ तिनले सिमोनलाई येशूका ल्याए प्रेमित र सुसमाचार प्रचार गरिएको छ। यहाँनिर जब व्यक्ति आफूले नै उद्धार पाउँदछ तब उसले अरूहरूलाई येशूका ल्याउने काम गर्दछ। यो उसको गहन जिम्मेवारी हो। जब एन्ड्रियासले येशूलाई भेट्टाए त्यसपछि तिनले आफ्नो भाइ सिमोनलाई येशूका ल्याए। बप्तिस्मा दिने यहुन्नाद्वारा एन्ड्रियास प्रभु येशूका आएका थिए। उनी महान वाक्यद्वारा प्रभावित भए, हेर संसारको पाप उठाइ लैजाने परमेश्वरका थुमा। यो वाक्यलाई सुनेर एन्ड्रियासले प्रभु येशूलाई पछ्याउन शुरू गरे। तुरन्तै तिनले आफ्नो भाइ सिमोनलाई प्रभु येशू कहाँ ल्याउन भनी खोजी गरे। एन्ड्रियासले प्रभु येशू कहाँ मानिसलाई ल्याउने काम गरे र यो उनले आफ्नो परिवारबाटै शुरू गरेका थिए। हामीले 41 पदमा पढ्न सक्छौ, तिनले पहिले आफ्ना भाइ सिमोनलाई भेट्टाए। त्यसपछि हामी 42 पदमा देख्न सक्छौ, तिनले सिमोनलाई येशू कहाँ ल्याए। तिनले सुसमाचारीय काम आफ्नै परिवारबाट शुरू गरेका छन्। ख्रिस्टको सेवा गर्ने विशेषता चाहिँ आफ्नो घरानालाई येशू कहाँ ल्याउनु हो। जब हामी आफैले मुक्ति पाउँदछौ, प्रिय मित्र जसले यो कार्यक्रम सुनिराख्नु भएको छ, यदि तपाईँ विश्वासी हुनुहुन्छ भने, ख्रिस्ट येशूमा विश्वास गर्नुभएको छ भने, ख्रिस्टको मण्डलीमा अर्थात चर्चमा जानुहुन्छ भने, तपाईँको आफ्नो पहिलो काम तपाईँको घरानालाई तपाईँको परिवारलाई ख्रिस्ट येशूमा डोर्याउनु पर्दछ। हामीले यो काम एन्ड्रियासले आफ्नो सेवकाईमा गरिरहेका देख्दछौ। नयाँ करारमा एन्ड्रियासको बारेमा धेरै कुराहरू हामीले पढ्दैनौ। जे होस्, जब एन्ड्रियासको सन्दर्भमा कुरा उठ्दछन् तब तिनले मानिसहरूलाई येशू कहाँ ल्याएको हामीले देख्दछौ। सुसमाचारको काम पवित्र धर्मशास्त्रमा स्थापित गरिएको छ, निर्माण गरिएको छ। एन्ड्रियासले आफ्नो भाइलाई मात्र येशू कहाँ ल्याएनन् प्रिय मित्र, तिनले अरूहरूलाई पनि येशू कहाँ ल्याएको हामीले यहुन्नाको सुसमाचारमा देख्न सक्छौ। जब तिनले सिमोन पत्रुसलाई येशू कहाँ ल्याए तब येशूले पत्रुसको हृदयमा परमेश्वरको अनुग्रह खन्याउनु भयो। उहाँले तिनलाई नयाँ सृष्टि बनाउनु भयो, नयाँ मानिस बनाउनु भयो। उहाँ परमेश्वरको राज्यमा अनि परमेश्वरको राज्यमा तिनी शक्तिशाली मानिस बनेका छन्। 42 पदमा येशूले भन्नुभएको कुरा हामीले देख्छौ, तिमी योएनेसको छोरा सिमोन हौ, तिमी केफास जसको अर्थ चट्टान हो भनिनेछौ। पत्रुसको जीवनमा दुईवटा कुराहरू भएको छ। जब एन्ड्रियासले तिनलाई येशू कहाँ ल्याए, सर्वप्रथम उहाँले तिनलाई भन्नुभयो तिमी योएनेसको छोरा हौ। उहाँले पत्रुसलाई आफ्नो सामु खड़ा मात्र भएको देख्नु भएन, तर उहाँले नजिकबाट देख्न सक्नुभयो, चिन्न सक्नुभयो। उहाँले तिनलाई नजिकबाट अध्ययन गर्न सक्नुभयो। उहाँले तिनलाई भन्नुभयो तिमी योएनेसको छोरा सिमोन हौ। उहाँले तिनको नाउँ थाहा गर्नुभयो। उहाँले छेउबाट निहाल्नुभयो। सिमोनले सिमोन स्वयंलाई राम्ररी चिनेका थिएनन्, तर प्रभु ख्रिस्ट येशूले तिनलाई चिन्नुहुन्थ्यो। येशूले तिनलाई म एउटा राष्ट्रको प्रतिनिधित्व हुँ भनेर महसुस गर्ने बनाउनु भयो। उहाँले तिनलाई सेवा गर्ने मानिस बनाउनु भयो। सिमोन पत्रुस आत्मिकी कुरामा सचेत थिए। तिनी आत्मिक कुरामा चासो राख्दथे। उनी मसीह प्रति आफ्नो चासो लिन्थे अनि बप्तिस्मा दिने यहुन्नाबाट प्रभावित भएको सायद हामीले देख्दछौ। बप्तिस्मा दिने यहुन्नाले आउनेवाला मसीहको बारेमा प्रचार गर्दै हिँडे। तिनले मसीहलाई परमेश्वरको थुमाको रूपमा चित्रण गरेका छन्। यहुन्नाले धेरै मानिसहरूलाई परमेश्वरको राज्यमा ल्याउँदै थिए, सुसमाचार प्रचार गर्दै थिए। सुसमाचार लुकाको पुस्तकमा 1:15 पदमा तिनको विषयमा बताइएको छ। कुनै शंका छैन कि सिमोनका परिवार प्रभावित भएको हुनु पर्दछ। हामीले यहुन्ना 1:41 पदमा पढ्न सक्छौ, हामीले मसीहलाई जसको अर्थ ख्रिस्टलाई भेट्टाएका छौ, किनभने तिनीहरूले मसीहको बाटो हेरिरहेका थिए। यसैकारण तिनले भन्दछन् हामीले मसीहलाई भेट्टाएका छौ, छुटकारा दिने व्यक्तिलाई भेट्टाएका छौ, ख्रिस्ट येशूलाई भेट्टाएका छौ। हामी यहाँ पाउँदछौ कि एन्ड्रियासले मसीह भेट्टाएपछि तिनले सुसमाचार प्रचारको कार्यलाई शुरू गरे। एन्ड्रियासले येशू ख्रिस्टलाई भेटाइसकेपछि तिनी आफ्नो परिवारलाई येशू कहाँ ल्याउने काम गरे, सुसमाचार प्रचार गर्ने काम शुरू गरे। तसर्थ तिनले आफ्नो भाइ सिमोनलाई येशू कहाँ ल्याए। सिमोन पत्रुसले पनि मसीहलाई पर्खिरहेको हामीले देख्दछौ। उनी मसीहको प्रतीक्षामा थिए। जब दाजुले तिनलाई येशू कहाँ ल्याए, तिनले महसुस गरे कि म एक पापी हुँ, मलाई उद्धारको खाँचो छ, छुटकाराको खाँचो छ, म आफूलाई आफ्नै तरिकाले बचाउन सक्दिन, मैले आफ्नो काम आफ्नो धर्म कर्मले छुटकारा दिन सक्दिन, म उहाँको उपस्थितिबाट लुक्न सक्दिन,
हाम्रो उद्धारको निम्ति हामीले विचार गर्नुपर्छ। प्रिय मित्र, परमेश्वरले हामीलाई चिन्नुहुन्छ, उहाँले हामीलाई खोजी गर्नुहुन्छ, यसकारण हामी उहाँको उपस्थितिबाट कहिले पनि भाग्न सक्दैनौ। उहाँले हामी प्रत्येकलाई चिन्नुहुन्छ। कति आश्चर्यको कुरा, उहाँले हाम्रो हृदयका कुरा देख्नुहुन्छ, उहाँले हाम्रो परिवर्तित अवस्थालाई देख्नुहुन्छ, उहाँले हाम्रा सबै दुष्ट र अदृश्य कुराहरूलाई देख्नुहुन्छ, उहाँलाई हाम्रो पाप अधर्म दुष्टता सबै थाहा छ। हामीले परमेश्वरको व्यवस्थालाई उल्लङ्घन गरेका छौँ, हामीले परमेश्वरको विरुद्ध कार्यविधि गरेका छौँ, यो उहाँलाई थाहा छ। उहाँ सबै कुराहरू प्रति सजग हुनुहुन्छ। उहाँले पापीलाई देख्नु मात्र हुन्न, तर उहाँ पापीलाई बचाउनु पनि सक्नुहुन्छ। उहाँले पापबाट मानिसहरूलाई छुटकारा दिनुहुन्छ। उहाँले जे सिमोनको लागि गर्नुभयो त्यो कुरा हाम्रो निम्ति पनि गर्नुहुन्छ। उहाँले सिमोनलाई पेटाएर तिनको सबै पाप क्षमा गरिदिनुभयो। उहाँले तिनीमाथि प्रेम, दया र अनुग्रह देखाउनुभयो। परमेश्वरलाई धन्यवाद होस्। जब तिनी परमेश्वर कहाँ आए, तिनले परमेश्वरको अनुग्रह प्राप्त गरे। जब येशूले सिमोनलाई समात्नुभयो, तब उहाँले नाम काढेर बोलाउनुभयो। उहाँले सिमोनका विषयमा प्रत्येक कुरा थाहा पाउनु भएको थियो। उहाँले सिमोनको पृष्ठभूमिलाई बताउनुभयो। सिमोन पत्रुस बेथस्दा भन्ने गाउँका मानिस थिए। बेथस्दा एउटा एकान्त ठाउँ थियो। मानिसहरू विशेष गरेर माझीहरू मात्रै त्यो ठाउँमा बस्दथे। त्यो ठाउँ माछाको लागि प्रसिद्ध थियो। तिनीहरूको पेसा माछा मार्ने थियो। सिमोन र एन्ड्रियास पनि मछुवा अर्थात माछा मार्ने माझी थिए। तिनीहरूको पेसा माछा मार्ने थियो। माछा मारेर बजार लगेर बिक्री गर्ने अनि तिनीहरूले आफ्नो जीविका चलाउने उनीहरूको हरेक दिनको काम थियो। यो तिनीहरूको साधारण पेसा बनिरहेको थियो। तिनीहरूको स्थिति अर्थात हैसियत त्यति ठुलो थिएन, सम्पन्नशाली थिएनन्। उनीहरू नाउँ चलेका मानिसहरू पनि थिएनन्, इज्जतदार अनि प्रतिष्ठित मान सम्मान पाएका मानिसहरू पनि थिएनन्, एउटा सामान्य माछा मार्ने मानिसहरू मात्र थिए। येशूले हाम्रो सबै अवस्था देख्नु भएको छ। त्यहाँका मानिसहरू आत्मिकी थिएनन्, तिनीहरू दुष्ट थिए। येशूले बेथस्दा शहरको विनाशको विषयमा भविष्यवाणी गरेको कुरा मत्तीको पुस्तकमा हामीले पढ्न सक्छौ। तिनीहरू स्वार्थी पापी मानिसहरू, अधर्मी मानिसहरू थिए। यस्तै अवस्था भए तापनि प्रभु येशूले एन्ड्रियास र सिमोनलाई उद्धार गर्नुभयो। उहाँले जस्तो अवस्थामा हामी भए तापनि हामीलाई बचाउन सक्नुहुन्छ। उहाँले हाम्रो पृष्ठभूमि, योग्यता र हाम्रो अवस्थालाई हेर्नुहुन्न। उहाँले हाम्रो रूपलाई हेर्नुहुन्न, हाम्रो सिपलाई, हाम्रो गुणलाई हेर्नुहुन्न। उहाँले हाम्रो आन्तरिक अवस्था हेर्नुहुन्छ, हृदयको कुरालाई हेर्नुहुन्छ। उहाँले पत्रुस जस्तो सुकी अवस्थामा भए तापनि उहाँले तिनलाई ग्रहण गर्नुभयो। उहाँले तिनलाई नयाँ सृष्टि बनाउनुभयो। उहाँले हाम्रो हृदयका भित्रका कुराहरू थाहा गर्नुहुन्छ र हामीलाई बचाउनुहुन्छ। उहाँले हाम्रो सबै पाप क्षमा गर्नुहुन्छ। उहाँले हामीलाई स्वीकार गर्नुहुन्छ। हामी यहाँ देखिरहेका छौँ, उहाँले पत्रुसलाई के भन्नुभयो, तिमी योहानेसका पुत्र सिमोन होइनौ, तिमी केफास भनिनेछौ, जसको अर्थ चट्टान भन्ने हुन्छ। उहाँले सिमोनलाई केफास हुनेछौ भन्नुभयो। सिमोन एक पापी मानिस थिए। उनी आशाविहीन थिए। उनी कमजोरी, दुर्बल र अन्धकारमा हिँडेका मानिस थिए। तर उहाँले भन्नुभयो, तिमी केफास भनिनेछौ, तिमी नयाँ सृष्टि हुनेछौ। उहाँले नयाँ नाउँ दिनुभयो। उहाँले तिमीलाई केफास भन्नुभयो। प्रिय मित्र, आज त्यो नाउँ ख्रिस्ट येशूले तपाईँलाई दिन चाहनुहुन्छ, तपाईँलाई नयाँ बनाउन चाहनुहुन्छ, नयाँ सृष्टि निर्माण गर्न चाहनुहुन्छ तपाईँको जीवनमा। केफासको अर्थ हामीले देखिराखेका छौँ, चट्टान भन्ने हुन्छ। उहाँले त्यो मानिसको स्वभाव परिवर्तन गर्नुभयो। उहाँले तिनलाई नयाँ मानिस बनाउनलाई भनिरहनु भएको छ। सिमोन पापी अर्थात दुष्ट हृदय भएको मानिस थियो। ऊ एउटा हराएको मानिस थियो। उहाँले भन्नुभयो, तिमी केफास हौ, तिमी मेरो निम्ति नयाँ सृष्टि हौ। आज यदि तपाईँहरूले यो कार्यक्रम सुनिरहनु भएको छ भने आदरणीय श्रोता मित्र, तपाईँले याद गर्नुहोस्, हामी सबै पापी छौं, हामी परमेश्वरबाट अलग छौं, हामीले परमेश्वरको न्याय सहनु पर्नेछ, परमेश्वरको न्याय पापीहरूको निम्ति आउनेछ, उहाँले हाम्रो इन्साफ गर्नुहुनेछ, त्यो इन्साफबाट हामी आफैलाई हामीले बचाउन सक्दैनौ। सायद तपाईँ भन्नुहोला, मैले धर्म कर्म गरेको छु, यज्ञ लगाएको छु, धेरै असल कामहरू गरेको छु, गरीबहरूलाई दिएको छु। प्रिय मित्र, यदि तपाईँले उहाँमा विश्वास गर्नुभएको छैन भने तपाईँ आफ्नो पापबाट बस्न सक्नुहुने छैन र तपाईँ ख्रिस्टको न्यायमा पर्नुहुनेछ। उहाँले हामीलाई अनुग्रह दिनुहुन्छ र हाम्रो पाप उहाँले क्षमा गर्नुहुन्छ र हामीलाई नयाँ सृष्टि बनाउनुहुन्छ र हामी नयाँ मानिस बन्नेछौ। हामी कार्यक्रमको अन्त्यतिर छौं।
आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। कसैले एकपल्ट यस्तो प्रश्न गरेका थिए, मेरो भाइले मेरो विरूद्धमा कतिपल्टसम्म पाप गरे, म त्यसलाई क्षमा गरू? के सातपल्टसम्म? उसलाई यस्तो जवाब दिइयो, सातपल्टसम्म होइन तर सात गुणा सत्तरी पल्टसम्म। यो वार्तालाप कसको माझमा भएको थियो के तपाईँलाई थाहा छ? असीमित क्षमाको बाटो देखाउनुहुने व्यक्तिको बारेमा आज म तपाईँलाई बताउनेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, तपाईँलाई यो जानकारी गराउँदा मलाई हर्ष लागिरहेको छ कि अब तपाईँले यो कार्यक्रम इन्टरनेट मार्फत सुन्न सक्नुहुनेछ। हाम्रो वेबसाइटको ठेगाना हो www.aynepal.com www.aynepal.com। आशा गर्छु संसारभरि छरिएर रहेका आत्मिक यात्रा कार्यक्रमका मित्रहरूलाई कार्यक्रम सुन्नलाई धेरै सजिलो हुनेछ। परमेश्वरले तपाईँलाई आशीर्वाद दिउन्। आउनु सधैँले आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत भजन सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गर्नु।

हाम्रो संस्कृतिमा अरूलाई क्षमा दिनु, अरूलाई सहनु, जीवनमा नम्रता धारण गर्नु यस्ता कुरालाई कायरता मानिन्छ। कमजोर मानिसहरूले यस्ता कामहरू गर्छन् भनिन्छ। तर आफैलाई बसमा राख्न, आफैलाई नियन्त्रणमा राख्न जुन शक्ति चाहिन्छ, त्यो शक्ति बदला लिने शक्तिभन्दा पनि धेरै प्रभावशाली र महान हुन्छ। तर खुशीको कुरा यो छ कि थोरै संख्यामा भए पनि यस्ता मानिसहरू हाम्रा माझमा छन्, जसले समाजमा, गाउँमा, शहरमा, बस्तीमा शान्ति कायम गरेर बस्नुपर्छ भन्ने कुरामा विश्वास गर्दछन्, जसले अरूलाई सहन्छन्, बदला लिन अघि सर्दैनन्, अरूलाई नाश पार्न चाहँदैनन्। यस्ता मानिसहरूको हृदयमा अचम्मको शान्ति हुन्छ, अनुहारमा उज्यालोपन हुन्छ। बाहिरको परिस्थिति, अरूको व्यवहारले, अरूले गरेका कार्यले उनीहरूको जीवनको शान्तिलाई खैला बैला पार्दैन। कोही कोही हुन्छन् अरूले छ्यास केही गरिदिए भने उनीहरूको हृदयमा ठूलो भुइँचालो नै जान्छ, बदला लिने सुरमा उनीहरू पगला नै हुन्छन्, उनीहरूको जीवनको शान्ति श्रृंखला नष्ट भएर जान्छ। कस्तो अचम्म, अरूको व्यवहारले तपाईँ र मेरो मानसिक स्थिति खलबल हुन्छ भने त त्यसबाट यही बुझिन्छ कि तपाईँ र मेरो जीवन आफ्नै बसमा छैन। अरूको व्यवहारमा हाम्रो मानसिक अवस्था निर्भर छ भन्ने बुझिन्छ। यो कस्तो दुःखलाग्दो कुरा हो। मैले तपाईँलाई किन यी कुराहरू भनिरहेको छु? यसकारण भनिरहेको छु कि हामी अरूलाई सहने गरौं, अरूलाई क्षमा दिँदै जाउँ, बदला लिने भावनाहरू हृदयमा बोकेर जिउन छोडौं। यही कारण मैले तपाईँलाई यी कुराहरू आज भनिरहेको छु। हामी समाजमा बस्छौ जुन समाजमा सबैको ज्ञान बराबर हुँदैन, सबैको स्थिति एउटै हुँदैन, सबैको चाहना र रुचि तथा उद्देश्य एउटै हुँदैन। यसकारण एउटाले गरेको काम वा कुरा अर्कोलाई मन नपर्न सक्छ। एउटा परिवारमा नै विचार गर्नुहोस्। परिवारको एकजना सदस्यले गरेको काम अर्कोलाई मन पर्दैन। विशेष गरी छोरा छोरीहरूले काम गर्दा आमा बुवाले उनीहरूलाई यसरी गर, त्यसरी गर भन्ने गर्छन्। छोरा छोरीलाई धेरै उपदेश सुन्नु मन पर्दैन। भनिन्छ नि, ओखतिर उपदेश मिठो हुँदैन, होइन त? छोरा छोरीहरू झर्कन्छन्, बहु थिएर एकातिर लाग्छन्, परिवारमा तनाव हुन्छ, दाजुभाइको बीचमा कुरा नमिल्दा झगडा नै हुन्छ, मनमा वैरभाव राख्दछन्। यस्तो हुनु एउटा सामान्य कुरा मानिन्छ, तर कतिपल्ट त यस्तो तनाव बढेर एउटै आमाको कोखबाट जन्मेका दाजुभाइ माझमा जीवनभरिको दुश्मनी पनि हुन्छ। आमा बुवाको सम्पत्तिबाट अंश पाउने कुरामा विशेष गरी एउटै दाजुभाइ माझ शत्रुता रहेको देखिन्छ। मलाई त यस्तो लाग्छ कि हामीले आफ्नो कमाईले आफ्नो जीवन चलाउनु पर्छ। अरूको सम्पत्ति पाउने लालच गर्नु, त्यसको निम्ति झगडा र दुश्मनी गर्नु गलत कुरा हो। हामीले कसैप्रति वैरभाव राख्नु हुँदैन। प्रभु येशु यो संसारमा आउनुहुँदा यो संसारमा लगभग 2 करोड़ मानिसहरू थिए। त्यसबेला आज हामीले चिनेका कतिपय देशहरू स्थापित पनि भएका थिएनन् वा धेरैवटा देशहरू अस्तित्वमा आएका थिएनन्। पृथ्वीको कतिपय भागहरूमा मानिसले आफ्नो पाइला टेकेको पनि थिएन। तर पनि मानिसको स्वभाव त्यति बेला पनि आजका मानिसहरू केही जस्तो थियो। बाइबलमा परमेश्वरले प्राचीन कालका मानिसहरूको सम्बन्धमा पनि यसो भन्नुभएको पाइन्छ। उत्पत्ति 6:5-6। पृथ्वीका मानिसहरूको दुष्टता बढ़ी भएको र तिनीहरूका हृदयका विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो। पृथ्वीमा मानिसलाई बनाउनु भएकोमा परमप्रभुले अफसोच गर्नुभयो र उहाँ मनमा साह्रै दुखित हुनुभयो। पृथ्वीमा मानिसहरूको संख्या थोरै हुँदा पनि परमेश्वरको नजरमा मानिसको अवस्था राम्रो थिएन। आज त झन मानिसको संख्या अरबौं पुगेको छ। मानिसको पाप पनि त्यति नै बढ़ेर गएको छ। पापको शुरूआत कहाँबाट भयो थाहा छ तपाईँलाई? परमेश्वरले सृष्टि गर्नुभएको पहिलो पुरूष र स्त्रीबाट शुरू भयो। हामी सबै तिनीहरूकै सन्तान हौ। हामीहरूले पुर्खौली अंशकै रूपमा पाप तिनीहरूबाट प्राप्त गरेका छौं। तपाईँहरू मलाई रिस उठ्छ कि उठ्दैन? झाँक चल्छ कि चल्दैन? मनमा खराब विचारहरू आउँछन् कि आउँदैनन्? यी सबै पापका प्रतिफलहरू हुन्।
यसैकारण यो संसारमा जिउने कुनै पनि मानिसले म पापी छैन भनी भन्न सक्दै सक्दैन। बाइबलले भन्छ यदि कसैले भन्छ कि ममा पाप छैन भने त्यो मान्छे नै झुटो हो। अरूलाई क्षमा नगर्नु पनि पाप हो। जसको हृदय पापी छ वा पापले भरिएको छ उसले कसैलाई पनि क्षमा गर्न सक्दैन। उसले बदला लिन चाहन्छ, नाश पार्न चाहन्छ, बताभुङ्ग पार्न चाहन्छ। प्रभु यीशुले शुरूमा 12 चेला चुन्नुभयो। सिमोन पत्रुस तिनीहरूमध्ये एक थिए। तिनले एक दिन प्रभु यीशुलाई प्रश्न गरे, प्रभु मेरो भाइले मेरो विरूद्धमा कतिपल्टसम्म पाप वा गल्ती गरे मैले त्यसलाई क्षमा गर्नुपर्छ? के 7 क्षमा गर्नुपर्छ? के 7 सहेर त्यसपछि चाहिँ त्यसलाई कारवाही गर्दा हुन्छ? प्रेमी प्रभु यीशुले पत्रुसलाई कस्तो जवाब दिनुभयो सुन्नुहोस्। यीशुले भन्नुभयो, पत्रुस 7 होइन तर तिमीले आफ्नो भाइलाई 70 7 क्षमा गर्नुपर्छ। यीशुले गणितको भाषामा जवाब दिनुभयो, लौ कलम र कापी निकालेर हिसाब निकाल्नुहोस् त अनगन्ती पल्ट। सायद मेरो भाइ, मेरो दाई, मेरी दिदी वा बहिनीले जीवनमा मेरो विरूद्धमा त्यतिपल्ट गल्ती वा पाप गर्न भ्याउँदै भ्याउँदैनन्। यीशुले वास्तवमा असीमित क्षमा, सधैँ क्षमा गर्नु भन्नुभएको हो। आफ्नै दाजुभाइ र दिदी बहिनीहरूलाई मात्र होइन तर अरूलाई पनि क्षमा गर्नुपर्छ भनी यीशुले शिक्षा दिनुभएको हो। हामीले अरूलाई क्षमा गर्यौं भने हामीले पनि क्षमा पाउनेछौं। क्षमा गर्ने हृदय बोकेर जिउने व्यक्ति स्वस्थ मानिस हो, अनुहारमा उज्यालोपन हुन्छ, निरोगी मानिस हो। त्यस्ता मानिसहरूका सोच विचारहरू पनि स्वस्थ हुन्छन्। हामी सबैले यस्तो जीवन पाउने इच्छा राख्नुपर्छ। मनमा हामीले क्षमा नगर्दा के हुन्छ? मनमा बदलाको भावना बोकेर हिँड्दा के हुन्छ? अरूलाई त केही हुँदैन, जे हुन्छ तपाईँलाई नै हुन्छ। तपाईँले जुन व्यक्तिको विरूद्धमा रोष वा बदलाको भावना बोकेर बाँचिराख्नुहुन्छ त्यो व्यक्तिलाई त केही थाहा नै पनि नहुन सक्छ। उसले गल्ती नै गरेको थियो भने पनि सायद भुलिसकेको हुन्छ। तर तपाईँ भने उसँग बदला लिने भावनालाई मनभित्र 5-10 राखेर रा आफ्नो जीवनको खुशी र आनन्दलाई नाश पार्नुहुन्छ। ल भन्नुहोस् त नोक्सानी कसलाई हुँदैछ? तपाईँ केही हुँदैछ। त्यसकारण हामीले त्यस्तो विचार मनमा लिनु हुँदैन। यस्तो विचारले हामी आफैलाई नाश पार्छ। प्रभु येशूको सम्पूर्ण कथा थाहा छ तपाईँलाई। येशूलाई मानिसहरूले थुके, कुटे, कोर्राले हाने, क्रुसमा टाँगेर उहाँलाई भालाले रोपेर मारे, तब उहाँले तिनीहरूलाई गाली गर्नु भएन। येशूको हातमा कुनै हतियार थिएन, उहाँले सहनुभयो। अनि बरु ती मानिसहरूले क्षमा पाउन् भनेर यसरी प्रार्थना गर्नुभयो, हे पिता यिनीहरूलाई क्षमा दिनुहोस् किनकि यिनीहरूले के गरिरहेका छन् सो यिनीहरू जान्दैनन्। कस्तो अचम्मको येशूको प्रेम! के यसरी प्रेम गर्ने कुनै अर्को व्यक्ति तपाईँले देख्नु भएको छ? मैले त देखेको छैन। येशूले भन्नुभयो, तिमीहरूले पनि एक अर्कालाई क्षमा गर। हेनरी इमर्सन भनिने व्यक्तिले घृणा र क्षमाहीनताको विषयमा यसो भनेका छन्, मानिसलाई घृणा गर्नु मुसाबाट छुटकारा पाउनलाई आफ्नै घर सल्काउनु जस्तै हो। यदि तपाईँले आफ्नै घर आगोले डढाउन चाहनुहुन्छ भने मैले के गर्नु? प्रिय मित्र, हाम्रो परिवारमा, गाउँघरमा, शहरमा हामीले एकअर्कालाई क्षमा गरेर जिउनुपर्छ। हाम्रो गाउँ समाज क्षमा गर्ने मानिसहरूको ठाउँको रूपमा चिनियोस्। जानी नजानी हामी सबैले भूल गल्ती गरेका छौं। तपाईँ र म कसैको विरूद्धमा आफ्नो मनमा बदलाको भावना नराखौं। येशूको उदाहरणलाई हेरेर जिउँ। परमेश्वरले तपाईँलाई, मलाई क्षमा गर्ने हृदय दिउन्। यही नै मेरो जीवनको खोजी छ, यही नै चाहना छ। समयले बिस्तारै मलाई बिदाई दिइरहेको छ, तर पनि यदि आजको कुराकानी सुनेर तपाईँको मनमा प्रश्न जिज्ञासाहरू जागेर आएका छन् र प्रभु येशूको महान क्षमा र बलिदानको बारेमा अझै बुझ्न चाहनुहुन्छ भने मलाई निसंकोच लेख्नुहोस्। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ।
मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। साथै तपाईँलाई प्रत्येक दिन ठिक यही समय यसै रेडियो स्टेशनमा यस कार्यक्रममा हाम्रो हार्दिक स्वागत छ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउनु।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: कहिले हार नमान्नुहोस्। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 81 यहाँहरूलाई स्वागत छ। जीवनमा बाटोमा असफलताको अनुभव नगरी धेरै कम कुराहरू मात्र पूरा गर्न सकिन्छ। सफलताको बाटो प्राय असफलता, गलत मोड र खाडलहरूले भरिएको हुन्छ। यी परीक्षाहरूको समयमा आफ्नो लक्ष्यतर्फ अगाडि बढ्नको लागि ठूलो साहस चाहिन्छ। ती क्षणहरूमा तपाईँको वास्तविक चरित्र र संकल्प चम्किन्छ। याकुबको पुस्तक 1:2-4 पद, मेरा भाइ हो, तिमीहरूमाथि विभिन्न किसिमका आपद विपद आइपर्दा तिमीलाई पूरा आनन्दको कुरा सम्झ, किनकि तिमीहरू जान्दछौ तिमीहरूका विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ। धैर्यलाई त्यसको पूरा काम गर्न दियो, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्व र पूर्ण हो। प्रिय श्रोता, ठूलो भीले मान्यता र प्रशंसा गर्ने हरेक उपलब्धि अगाडि अनगिन्ती असफलता निराशा हुन्छन्, जुन कसैले कहिले देख्दैनन्। हाम्रो लक्ष्य प्राप्त गर्न हामीले सामना गर्ने कुनै पनि र सबै परीक्षाहरूमा दृढ रहनुपर्छ। त्यसो गर्नाले हामीले असफलता र अस्वीकृतिलाई सफलताको लागि केवल पाइलाको ढुङ्गाको रूपमा हेर्नु आवश्यक छ। हामी हाम्रा विगतका गल्तीहरूबाट सिक्छौ र अगाडि बढ्छौ। आफ्नो लक्ष्य प्राप्त गर्ने गोप्य तत्व भनेको दृढता हो। सामान्यतया कुनै पनि कुरा योजना अनुसार सहज रूपमा हुँदैन, तर ती तनावपूर्ण क्षणहरूमा जब केही पनि ठिक भइरहेको देखिँदैन, ती पीडादायी समयमा हामीले निराशको अगाडि हार मान्नु हुँदैन र हामीले कहिले पनि हार मान्नुहुन्न। जब तपाईँ थाक्नुहुन्छ, आराम गर्न समय निकाल्नुहोस्, तर हार नमान्नुहोस्। कहिले पनि हार नमान्नुहोस्। एक पटक म पहाड़को टुप्पोमा पद यात्रा गर्दै थिए। म त्यहाँ पुग्न लगभग 1/3 बाटो मात्र पुगेको थिए। मेरो शिर दुख्न थाल्यो र मलाई सास फेर्न गाह्रो हुन थाल्यो। मैले छोड्ने बारेमा सोचे। यो आरोहण गर्न म शारीरिक रूपमा ठिक अवस्थामा थिइन, तर भित्रै मलाई थाहा थियो कि म हार मान्ने मान्छे होइन। त्यसैले मैले मेरा शारीरिक पीड़ाहरूसँग लड्न जारी राख्ने दृढ संकल्प गरे। यो क्रम जारी राख्दै जाँदा धेरै पटक म शारीरिक रूपमा थकित भए। ती क्षणहरूमा मैले आरोहण रोके र आराम गरे। प्रत्येक पटक म मेरो शक्ति फर्कने प्रतीक्षा गर्थे, मेरो सास फेर्न सामान्य हुनको लागि। त्यसपछि म फेरि चढ्न थाल्थे। अन्तत म त्यो पहाड़को टुप्पोमा पुगे। मलाई भित्रभित्रै धेरै राम्रो महसुस भयो, जस्तो कि मैले ठूलो विजय हासिल गरेको छु र मैले एउटा बहुमूल्य पाठ सिकेको थिएँ। मैले सिकेको कुरा भनेको आवश्यक पर्दा आराम गर्नु हो, तर कहिले हार नमान्नुहोस्। प्रसिद्ध अमेरिकी फुटबल प्रशिक्षक फिन्स लोम्बार्डीले भनेका थिए, विजेताहरूले कहिले हार मान्दैनन् र हार मान्नेहरूले कहिले जित्दैनन्। हितोपदेशको पुस्तक 4:25-26 पद, तेरो आँखाले तेरो अघि सिधा हेरोस्, तेरो अघिल्तिर सोझै एकटक लाएर हेरोस्। तैले पाइला चाल्नलाई नैतिकताको मार्ग तयार गर र ती मार्गहरू मात्रै रोज जुन निश्चित छन्। प्रिय श्रोता, परीक्षा र निराशको समयमा आफ्नो लक्ष्यमा ध्यान केन्द्रित राख्नुहोस्। मलाई एक पटक याद छ, जब म लामो दूरीको दौड़मा प्रतिस्पर्धा गरिरहेको थिएँ। त्यो धेरै कठिन र कष्टकर प्रतिस्पर्धा थियो, तर मैले पहिलो स्थानमा अन्तिम रेखा पार गरे। पछि मेरो एक साथीले मलाई भन्यो, मैले तिमीलाई हेरिरहेको थिएँ जब तिमी त्यो दौड़को अन्तिम भागमा दौड़िरहेको थियौ। तिम्रो अनुहारमा ठूलो मुस्कान थियो। तिमी कसरी मुस्काउन सक्छौ? के तिमीलाई आफ्नो शरीरमा पीड़ा महसुस भएको थिएन? मैले यसको बारेमा सोचे र त्यसपछि जवाफ दिए, हो, मलाई धेरै पीड़ा भइरहेको थियो जुन म सामना गरिरहेको थिएँ, तर म त्यस बारेमा सोचिरहेको थिएन। मेरो मन पूर्ण रूपमा त्यो दौड़ जितेर प्राप्त गर्ने पुरस्कारमा केन्द्रित थियो। गलातीको पुस्तक 6:9 पद, भलाई गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्मत हारेनौ भने ठिक समयमा हामी कटहनी गर्नेछौ। तपाईँको सपनाहरू प्राप्त गर्न तीनवटा कुञ्जीहरू आवश्यक छन्। यदि तपाईँ यी तीन कुराहरूसँग इमान्दार हुनुहुन्छ भने सफलता तपाईँको पछि लाग्नेछ। एक, तपाईँलाई मन पर्ने काम गरिरहनुहोस्। दुई, त्यो काम पूरा हृदयले गर्नुहोस्। तीन, कहिले हार नमान्नुहोस्। तपाईँले सामना गर्नुहुने कुनै पनि अवरोध भन्दा तपाईँका लक्ष्य र चाहनाहरू ठूला छन् भने निर्धारण गर्नुहोस् अनि तपाईँ पक्कै पनि सफल हुनुहुनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
3: अब प्रस्तुत छ कार्यक्रम मधुर संगीत।
5: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी छौं। कार्यक्रम मधुर संगीतको साथमा बिहिबार हो, हामी 9 देखि 9:30 बजेसम्म प्रत्येक बिहिबार आउने गर्छौ र मीठा मीठा गीत संगीतहरू, परमेश्वरको निम्ति गाइएका मधुर मधुर भजनहरू हजुरहरूलाई सुनाउने गर्छौं, कहिलेकाहीँ एल्बमबाट त कहिलेकाहीँ पुस्तकबाट पनि। प्राविधिक मित्र सुजनजीलाई धन्यवाद दिन चाहन्छु श्रोता र शुरूआतमा रिपियन लेप्चाले गाउनुभएको जसरी हरिणले निकै नै मिठो गीतबाट शुरू गर्छ एउटा

हजुर, निकै नै मिठो भजन हामीले सुन्यौं। भजन सङ्ग्रह 42 को एकले नै भन्दछ, यहीँबाट निकालिएको भजन हो श्रोता। जसरी हरिणले खोलाको पानीको तृष्णा गर्दछ, त्यसरी नै हे परमेश्वर मेरो प्राणले तपाईँको तृष्णा गर्छ। आज बिहानको समयदेखि नै परमेश्वरको निम्ति हामी तिर्खाउनु पर्नेछ, होइन, दिनभरि नै हामी ताजगी बन्नुपर्नेछ परमेश्वरलाई विश्वास गरेर। रिप्यान लेप्चाको आवाजमा निकै नै मिठो भजन रहेको छ। अर्को पनि ईश्वरको अनुग्रह भन्ने बोलको भजन यतिखेर सुनाउँछु।

निकै अर्थपूर्ण वचन हामीले सुन्यौं श्रोता मित्र. गुड न्यूज एफएम प्रसारणमा कार्यक्रम मधुर संगीत सुन्दै हुनुहुन्छ. कार्यक्रम मधुर संगीतमा साँची नै कति मधुर छन् होइन. परमेश्वरको निम्ति गाएका भजनहरू कुनै पनि नराम्रा छैनन्, कुनै पनि निराशमा आशा दिने खालका मात्रै छन् सबै भजनहरू. आनन्दित भइरहेको थिएँ म पनि. र अर्को भजन त्यस्तै राम्रो छ, तपाईँको पालमा भन्ने दिवसको स्वरमा सुनाउँछ है त.

हजुर, निकै नै अर्थपूर्ण भजन थियो श्रोतामित्र। हामीलाई भावुक पनि बनाउँछ अनि परमेश्वरको नजिक पुर्याउँदछ। हामी जुनसुकै समयमा पनि परमेश्वरको महिमा गर्न तयार हुनुपर्छ भन्दै कार्यक्रममा ढिला नगरी अर्को एउटा जिउन चाहन्छु भन्दै निकै नै मिठो भजन सुनाउँछ।

टिस्टहरू नानीकै नै मिठो भजन बजिरहेको छ। के गर्नु श्रोता, समयले साथ दिएको छैन, छुट्टिनु पर्ने हुन्छ। सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै यसै गीतलाई निरन्तरता दिँदै म भने छुट्टिन्छु। धन्यवाद, जय श्री।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू।
3: कुनै दुर्घटना होइन। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा आज दोस्रो इतिहासबाट बाइबलको एउटा छोटो पाठका साथमा आएकी छु। तर यो कथा पहिलो राजा 22 अध्यायको 23 पदबाट शुरू हुन्छ, जहाँ भनिएको छ, परमप्रभुले तपाईँको निम्ति विपत्तिको फैसला गर्नुभएको छ। ओहो, कति डरलाग्दो शब्द होइन त? यसलाई अलिकति प्रष्ट पारौं, किनकि यी शब्दहरूले दुष्ट राजा अहाबलाई पनि निकै तनावमा पारेका थिए। आखिर उनी भोलिपल्ट युद्धमा जाँदै थिए र राजा अहाब युद्धमा मर्न त कति पनि चाहँदैन थिए। त्यसैले सावधानी अपनाउनका लागि अहाबले आफ्नो मित्र राजालाई शाही पोशाक लगाएर युद्धभूमिमा जान बाध्य पारे, जबकि उनी आफै भने एक सर्वसाधारण सिपाही जस्तो लुगा लगाएर गए। राजा अहाबले सोचे कि शत्रुले उनको मित्रलाई नै राजा अहाब ठानेर झुक्नेछन्। उनलाई लागेको थियो कि उनले सबैलाई मूर्ख बनाए, तर युद्धको त्यो पोशाक बदल्ने चाल नराम्ररी असफल भयो। वास्तवमा दोस्रो इतिहास 18 अध्यायले राजा अहाब कसरी माटोमा मिले भनेर वर्णन गर्छ। त्यहाँ भनिएको छ, तर एकजनाले अन्धाधुन्ध रूपमा आफ्नो धनुष तानेर प्रहार गर्यो र इजरायलका राजालाई उनको कवचको जोर्नीको बीचमा हान्यो, अनि सूर्यास्तको समयमा उनी मरे। ओहो, कस्तो अचम्म! यहाँ एक शत्रु धनुर्धारीले अन्धाधुन्ध काँड हानेका थिए। तैपनि यदि कुनै तीरमा कसैको नाम लेखिएको थियो भने यो तीरमा अहाबकै नाम थियो। परमेश्वरले त्यो कसरी गर्नुभयो? परमेश्वरले कुनै कुरा होस् भनेर कसरी निर्णय गर्नुहुन्छ? त्यसको योजना बनाउनुहुन्छ र एउटा अन्धाधुन्ध वा संयोग जस्तो देखिने कार्य, जस्तै बिना निशाना काँड हान्नु मार्फत आफ्नो उद्देश्य पूरा गर्नुहुन्छ। मेरो मतलब, युद्धभूमिमा त्यो धनुर्धारीको निशानाको दायराभित्र दर्जनौं सिपाहीहरू थिए र मलाई थाहा छैन त्यो धनुर्धारीले के सोचिरहेको थियो, तर उसले काँड छोड्यो। स्वाट, कस्तो भाग्यमानी! उसले आफ्नो देशको सबैभन्दा ठूलो शत्रु दुष्ट राजा अहाबलाई मार्यो। उसले आफ्नो सेनाको सबैभन्दा ठूलो प्राथमिकताको काम पूरा गर्यो र उसलाई आफैलाई यसबारे थाहा समेत थिएन। हामीलाई जे थाहा छ त्यो यो हो कि यो कुनै दुर्घटना थिएन। परमेश्वरले कुनै न कुनै रूपमा त्यो धनुर्धारीको दिमागमा त्यसतर्फ निशाना लगाउने विचार हालिदिनुभयो र बाँकी काम त्यो काँडले गर्यो। यो सम्पूर्ण घटना परमेश्वरको अद्भुत र रहस्यमय सार्वभौम योजनाभित्र सुरक्षित रूपमा सम्पन्न भयो। यसको घोषणा अगमवक्ता मार्फत पहिलो राजा 22:23 स्पष्ट रूपमा गरिएको थियो। हे राजा अहाब, परमप्रभुले तपाईँमाथि विपत्ति ल्याउने निर्णय गर्नुभएको छ। ओहो मित्र, बाइबलको यो कथा र यसको पाठलाई एकछिन आफ्नो हृदयमा मनन गर्न दिनुहोस्, किनकि यसले के सिकाउँछ भने एक इसाईको जीवनमा कुनै पनि कुरा संयोग वा दुर्घटना हुँदैन। परमेश्वरले एक सेकेण्डका लागि पनि तपाईँको जीवनको लगामबाट आफ्नो हात हटाउनुहुन्न। जब हामीमाथि कठिन परिस्थितिहरू आइपर्छन्, तब उहाँले अर्कोतर्फ हेरिरहनु भएको हुँदैन, न त उहाँ बढ़ी आज्ञाकारी सन्तहरूको हेरचाहमा व्यस्त हुनुहुन्छ। हामीलाई केही घटनाहरू अचानक भएका अर्थहीन वा अन्यायपूर्ण लाग्न सक्छन्। त्यस्ता कुनै पनि घटना उहाँको दृष्टि बाहिर हुँदैनन्। एकपटक आफ्नो जीवनलाई सम्झनुहोस्। के कसैले तपाईँलाई गहिरो चोट दिएको छ? के कसैको गल्ती वा कठोर व्यवहारले तपाईँको सपना भत्काइदिएको छ? याद राख्नुहोस्, ती घटनाहरू परमेश्वरको नियन्त्रण भन्दा बाहिर थिएनन्। तपाईँलाई प्रेम गर्ने परमेश्वरले ती सबै देख्नु भएको थियो। आज ती कुराहरूको अर्थ नबुझिए पनि परमेश्वरले तिनै घटनाहरूलाई तपाईँको भलाइ, तपाईँको आशिष र आफ्नो महिमाको लागि प्रयोग गर्नुहुनेछ। म मेरो व्हीलचेयरमा बसेर जीवन बिताउँदा यो सानो सत्यले मलाई कति ठूलो सान्त्वना दिन्छ भन्ने कुरा शब्दमा व्यक्त गर्न सक्दिन। यसले मलाई यो कुरा सिकाउँछ कि परमेश्वर सर्वोच्च शासक हुनुहुन्छ। उहाँका बुद्धिमान र स्नेहपूर्ण हातहरू ममाथि भएको कारण मलाई कुनै पनि कुराले छुन सक्दैन। सबै कुरा पहिले उहाँको बुद्धिमान र प्रेमले भरिएका हातहरूबाट भएर मात्र मेरो जीवनमा आउँछ। मेरो त्यो दुर्घटना वास्तवमा भन्ने हो भने कुनै दुर्घटना नै थिएन। म उहाँलाई धन्यवाद दिन्छु कि मेरो जीवनको हरेक संयोग वा तलमाथि हुने परिस्थिति प्रभुको सर्वव्यापी योजना र निर्णयको माथहतमा पर्छ र तपाईँलाई थाहा छ, तपाईँले यो जान्नै पर्छ कि यो सबै तपाईँको भलाइको लागि हो। मेरो मतलब, परमेश्वरले तपाईँलाई यति धेरै प्रेम गर्नुहुन्छ कि यदि तपाईँको लागि आफ्नो ज्यान समेत दिनुभयो भने के उहाँले तपाईँको सर्वोत्तम हित सोच्नु भएको छैन होला र? त्यसैले आज परमेश्वरका ती सर्वव्यापी योजनाहरूका लागि म सँगै मिलेर उहाँलाई धन्यवाद दिनुहोस्। हामी ती सबै बुझ्न त सक्दैनौ होला, तर उहाँको पवित्र हृदयमाथि पक्कै पनि भरोसा गर्न सक्छौ। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840470। आशाको सन्देश नेपाल, नखु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
4: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तर यीशुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरोक, किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुडनिज एफएम 105.5 MHz काठमाडौँबाट र गुडनिज एफएम 105.6 MHz पहलाबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुडनिज एफएमको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।
1: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
4: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
5: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
3: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
4: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
5: फोन नम्बर 40225444
3: र 40225742।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त? हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
10: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
11: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानूनी कार्यवाही गरौ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसी, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम थ्याङ्क यू गुड न्यूज। जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम थ्याङ्क यू गुड न्यूजमा। र कार्यक्रम थ्याङ्क यू गुड न्यूज लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र अबको लगभग एक घण्टाको समय अवधिभर हामी तपाईसँग रहनेछौ र विशेष गरिकन हामी धन्यवाद दिँदै आइरहेको छौं र धन्यवाद दिनुपर्छ भन्ने कुरालाई हामी एकदमै उत्साह पनि दिन्छौ र एकदमै महत्वपूर्ण कुरा पनि रहेको छ धन्यवाद दिने, धन्यवादी हुने भन्ने कुराहरू। र विशेष गरिकन तपाईँको जीवनमा प्रत्यक्ष अप्रत्यक्ष ढंगबाट तपाईँलाई सहायता पुर्याउनुहुने, उत्साह दिनुहुने, प्रार्थना गर्नुहुने व्यक्तिहरूलाई सम्झिन सक्नुहुनेछ र जुन व्यक्तिहरूप्रति तपाईँ हृदयदेखि नै धन्यवाद दिन चाहिरहनु भएको छ उहाँलाई एकमुष्टमा कार्यक्रमबाट तपाईँले धन्यवाद भन्न सक्नुहुनेछ। यही कार्यलाई निरन्तर हामी कार्यक्रम अवधिभर अगाडि बढ़ाउँदै लिएर जानेछौ र त्यसको लागि चाहिँ फोन गर्नुहोला 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ र 98-23-44-646 98-23-44-646 हाम्रो व्हाट्सएप नम्बर रहेको छ र कोही श्रोता फोनलाइनमा आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो,
1: जय मसी नैनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: म ठिकै छु, हजुरलाई कस्तो छ?
1: हजुर, हामी पनि एकदमै आरामै छौँ र आज कार्यक्रम मार्फत तपाईँको कसलाई किन धन्यवाद दिन चाहनुहुन्छ बताइदिनुहोस् न।
2: म सर्वप्रथम परमेश्वरलाई धन्यवाद दिन चाहन्छु, परमेश्वरले चाहिँ यस्तो सुन्दर दिन दिनुभएको छ, स्वस्थ बनाउनु भएको छ अनि कति मानिसहरूले चाहिँ जीवन देख्न पाएको छैन है, आयु छैन अनि कति पीडामा छन्, कति दुःखमा छन्, तर म अनि तपाईँहरू हामी कति परमेश्वरले सुरक्षित साथ उहाँले हामीलाई राख्नु भएको छ अनि विशेष परमेश्वरलाई धन्यवाद अनि हजुरलाई धन्यवाद दिन चाहन्छु। यति असल असल आशिषमय प्रोग्रामहरू सुनाएर होइन यति आशिष एकदमै आशिष पूर्णतामा आशिष राख्नु भएको छ अनि म एकदम आशिषित छु अनि तपाईँहरूलाई धेरै धन्यवाद दिन चाहन्छु। गुड न्युज फ्यामिली, तपाईँलाई अनि हाम्रो सन्ध्याजी अनि हाम्रो विजयजी, हाम्रो सुनिल राज दाई अनि हाम्रो यता तार्जन सर होइन, हाम्रो जतिजना हुनुहुन्छ उहाँहरू सबैजनालाई धन्यवाद दिन चाहन्छु। अनि विशेष धन्यवाद दिनुपर्दाखेरि चाहिँ चन्द्रमाया दिदीलाई अनि हाम्रो पम्पा रोका दिदीलाई, हाम्रो सारा दिदीलाई अनि हाम्रो पम्पा गोपाली दिदीलाई अनि हाम्रो माया दिदीलाई अनि कुमार दाईलाई अनि हाम्रो सिक्किम अर्जुन प्रधान अनि हाम्रो हरि बोहाल दाईलाई अनि अरू सबैजनालाई, सङ्गीता दिदीलाई, विशेष जतिजना फोन गर्नुहुन्छ सबैजनालाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु।
1: हजुर, र धेरै धेरै धन्यवाद तपाईँलाई पनि नैनाजी, एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि र अहिलेलाई चाहिँ हामी छुटाउँ। जय मसी। हजुर, नैना थापाजी हुनुहुन्थ्यो र उहाँले सम्पूर्णमा आफ्नो हृदयको आभार अनि एकदमै धन्यवाद व्यक्त गरेर जानुभएको छ। कुनै न कुनै समयमा कुनै न कुनै तवरहरूबाट हामी विभिन्न व्यक्तिहरूद्वारा आशिषित भइरहेको हुन्छौं र कजना व्यक्तिहरूको प्रार्थनाले आशिषित, कजना व्यक्तिले पाउनुभएका आशिषहरूबाट आशिषित र उहाँहरूलाई हामीले धन्यवाद दिनुपर्दछ भन्ने उत्साह नै हामी दिने गर्दछौ। कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी सङ्गीताजी, सन्चै हुनुहुन्छ तपाईँ?
3: एकदम।
1: हजुर, आज कार्यक्रम मार्फत तपाईँको कसलाई धन्यवाद भन्न चाहनुहुन्छ?
3: परमेश्वरलाई धन्यवाद, जीवित परमेश्वर अनि हामीलाई यति मौकाहरू अवसर दिएर हुने प्रभु धेरै धन्यवाद। अनि हजुर देखानु भयो?
1: हजुर हजुर, भइसक्यो, हजुर खानपिन भइसक्यो।
3: खाँदैछु करेला र कोदा कुटेरो।
1: ओहो, ला एकदमै मिठो छो तरिकाले खानु होला।
3: मन पर्यो भने म पिने ल्याउँछु अलिक।
1: हुन्छ हुन्छ सङ्गीताजी, हुन्छ हस् र धन्यवाद यति नै राख्नुहुन्छ कि अझै कसैलाई सम्झिन चाहनुहुन्छ?
3: अनि पुनमलाई नै धन्यवाद, सन्ध्यालाई धन्यवाद है, अब्राम सरलाई धन्यवाद, ज्ञानु मेमलाई धन्यवाद, सुतन सरलाई धन्यवाद, तारन सरलाई धन्यवाद, त्यहाँ कुटी गाउँमा के अरे जति पनि बजाउने बिहानदेखि बटन पढ्ने प्रभुका दासहरूलाई अनि हाम्रो टेबार दाल गुरुबालाई बिहानै 6 बजे गुड न्युज एफएम अनि गभई भन्नेहरूदेखि लिएर सबैलाई. अनि अहिले जुन फोन गर्दै हुनुहुन्थ्यो धन्यवाद, कस्तो क्या हृदयबाट के प्रभुले एकदम उहाँ मार्फत चाहनु. उहाँको नाम के अरे?
1: नैनाजी.
3: नैना?
1: हजुर,
3: नैना थापा हो.
1: हजुर.
3: ए ल, धेरै धन्यवाद, बधाई छ प्रभुले धेरै आशिष. प्रभुको बोलावट र दर्शन छ उहाँ माथि, प्रभुले ठुलो ठुलो काम गर्नुहुन्छ. धन्यवाद. अनि जति पनि पम्फा गोपाली, पम्फा रोका अनि विद्या श्रेष्ठ, विद्याले मलाई फोन गर्नु भन्नु न, ज्याम मेरो नम्बरै छैन उहाँको. धेरै धन्यवाद. अनि जति पनि हुनुहुन्छ परिवारलाई, सबै परिवारलाई है, अनि उहाँ के अरे सिक्किमबाट गर्ने अनि सबैजनालाई एक मुखमा है, पूर्व पश्चिम विदेशमा हुने सबैलाई धन्यवाद दिने हृदयबाट है. उहाँलाई प्रशस्त आशिष दिनुभएको छ हामी, किनभने परमेश्वरले हामीले बोल भन्नुभएको छ नि त वचनमा नि, बोल भन्नुभएको छ, बोलेर होइन सबैलाई आशिष दिनुभएको छ. धन्यवाद
1: सङ्गीता रिमालजी हुनुहुन्थ्यो, उहाँले सम्पूर्णमा धन्यवादका कुराहरू राखेर जानुभएको छ. र तपाईँले पनि फोन गर्न सक्नुहुनेछ र फोन गर्नुभएर धन्यवादका कुराहरू एक मुष्टमा राख्न सक्नुहुनेछ भने कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं. हेलो, जय मसी. विद्याजी बोल्दै हुनुहुन्छ? ओहो, आरामै हुनुहुन्छ तपाईँ? हजुर, आफ्नो एकदम स्वास्थ्यको ख्याल राख्नु होला र प्रभुलाई धन्यवाद भएको छ. र भर्खरै मात्र हाम्रो सङ्गीताजीले पनि तपाईँलाई एकदमै धेरै सम्झेर जानु भएको छ,
3: उठाउनुहुन्न भन्नुहुन्छ, कति उठाउनु भएन.
1: हजुर, सायद व्यस्त हुनुहुन्थ्यो, सङ्गतितिर कतै हुनुहुन्थ्यो होला. एनिवे, विद्याजी धन्यवादका कुराहरू राख्न सक्नुहुनेछ यो समयमा.
3: हुन्छ, सर्वप्रथम त यो दिन देख्न दिनुहुने परमेश्वरलाई धन्यवाद दिदछु. यो दिन कतिले देख्न पाएका छैनन्, दिन एक घडी भए पनि आयु थपिदिनु भयो, यसरी हजुरहरूसँग बोल्न पाइयो अनि कम्प्लेन पनि गर्न पाइयो त्यसको लागि धन्यवाद. अनि हाम्रो हरेक अवस्थामा सम्हाल्नु हुने परमेश्वरलाई हृदयदेखि धन्यवाद. हाम्रो सबै पुकाराहरू सुन्नुहुने परमेश्वरलाई धन्यवाद दिदछु. अनि धन्यवाद दिदछु यसरी फोन मार्फत धन्यवाद दिने मौका दिनुभयो हजुरहरूलाई. धन्यवाद लाइक कुञ्जेन परिवार, धन्यवाद. नाम लिइराख्यो भने सुत्यो भने चित्त दुख्छ, नाम पनि लिन सक्दैन होइन. त्यही भएर एक मुस्तमा सबैलाई फोन गर्ने, चिन्ने नचिन्ने, अनि फोन नगरे तापनि सुन्नुहुने, अनि यसरी एप देख्न नपाए तापनि स्वर सुन्न पाएको रमाइलो हुन्छ भन्नु भएको छ. अनि उहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु. अनि हामीलाई विभिन्न तरिकाले जीवन गाउँ कार्यक्रमहरू, गीतहरू जस्तै आशिषी गीतहरू गाउने बजाउने, अनि प्रभु परमेश्वर रचनाकार सङ्गीतकार सबैलाई, नाटक देखाउनेहरू सबैलाई पनि धन्यवाद. कसैलाई पनि नछुटाइकन धन्यवाद. मेरो मंगलबार झुन्ड परिवारलाई, मेरो ठाउँ ठाउँको घरेलु सङ्गतिमा देख्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु. धन्यवाद दिन्छु परमेश्वरले हरेक परिस्थितिमा हृदय दिनुभएको छ, त्यसको लागि धन्यवाद. थ्याङ्क यू, गुड न्युज भन्न चाहन्छु. अनि दुर्नुको शुभ भन्न चाहन्छु. हामीले विभिन्न ठाउँबाट चाहिँ वचनहरू सुन्न पाइन्छ नि एफएममा, मोबाइलमा, अनि त्यसको लागि अनि टिभीमा सबैलाई धन्यवाद नपाइकन यसबाट सम्झिनुहुनेहरूलाई पनि धन्यवाद.
1: धन्यवाद. हजुर, हुन्छ विद्याजी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि. र अहिलेलाई चाहिँ छुटौँ हामी, छैमसी जो जुलप्पा विधायक श्रेष्ठजी हुनुहुन्थ्यो र तपाईँले पनि यसरी नै धन्यवाद दिन सक्नुहुनेछ कार्यक्रम मार्फत र आफ्नो धन्यवादका कुरा राख्न सक्नुहुनेछ र फोनलाइन एकदमै खुला रहेको छ र तपाईँले फोन गर्दै गर्नुहोला। यो समयमा एउटा गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुन्दै हुनुहुन्छ कार्यक्रम थ्याङ्क यू गुड न्यूजमा हुनुहुन्छ र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ र तपाईँले धन्यवाद दिन चाहनुभएका व्यक्तिहरूलाई सम्झिनु परेक मुष्टमा धन्यवाद दिन सक्नुहुनेछ। फोन गर्नुहोला 01-4870-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-23-44 हाम्रो वाट्सएप नम्बर रहेको छ र धन्यवाद दिनको लागि अवश्य पनि हामीसँग यस्तो धेरैजना व्यक्तिहरू हुनुहुन्छ। सबैभन्दा पहिला त हामीले परमेश्वरलाई नै धन्यवाद दिनुपर्दछ। हाम्रो दिनको शुरूआत नै हामीले परमेश्वरलाई धन्यवाद दिएर गर्नुपर्छ। हरेक दिन हरेक समय हरेक अवस्था र परिस्थितिमा हामीले धन्यवाद दिने चाहिँ परमेश्वरलाई हो र सँगसँगै उहाँले हाम्रो जीवनमा राखिदिनुभएका व्यक्तित्वहरू जुन व्यक्तिहरूबाट कुनै न कुनै समय कुनै न कुनै तौरबाट हामी आशिषित भइरहेको हुन्छौ ती कुरालाई सम्झेर एकलाई अर्कालाई धन्यवाद दिनु भनेको चाहिँ अझै असल कार्य गर्नको लागि प्रोत्साहन दिनु पनि हो र त्यही प्रोत्साहन दिने कार्य चाहिँ हामी कार्यक्रम मार्फत गर्छौं। धन्यवाद दिन्छौं। धन्यवाद तपाईँले गर्नुभएको प्रार्थनाको लागि, धन्यवाद तपाईँले गर्नुभएको दिनुभएको उत्साहको लागि, तपाईँले बाँड्नुभएको वचनहरूबाट म आशिषित भएको छु होइन, तपाईँले बाँड्नुभएको सुसमाचारहरूबाट मैले प्रभुलाई पाएको छु। हाम्रो अभिभावकहरूप्रति हामी धन्यवाद उहाँहरूलाई दिनुपर्छ। धन्यवाद तपाईँले गर्नुभएको प्रेम होइन, तपाईँले गर्नुभएको त्याग बलिदानको लागि। यी विविध व्यक्तिहरूलाई मैले भनेको भन्दा बाहेकका व्यक्तिहरू पनि हुन सक्नुहुन्छ, उहाँहरूलाई पनि सम्झिएर तपाईँले धन्यवाद दिन सक्नुहुनेछ। कोही हुनुहुन्छ श्रोता, उहाँलाई स्वागत गरौं। हेलो हेलो जय मसी जय मसी सुमनजी, हामी एकदमै आरामै छौ। तपाईँ कस्तो हुनुहुन्छ? ओहो, कस्तो आइरहेछ सुमनजी? अब ठिक छ? हजुर, अलिकति नेटवर्कहरूले साथ दिइरहेको छैन होला, र पनि सुमनजी ठिक छ, हामी धन्यवाद तर्फ अगाडि बढौँ। आजको कसलाई किन धन्यवाद दिन चाहनुहुन्छ? सुमनजी हुनुहुन्थ्यो, उहाँको अलिकति सायद नेटवर्कले साथ दिइरहेको छैन। कहिले काहीँ त्यस्तो हुन्छ, नेटवर्कले साथ दिँदैन, हामीले प्रयोग गरिरहेको मोबाइल फोनहरूले साथ दिइरहेको हुँदैन, र पनि केही छैन, तपाईँले हामीलाई फेरि पनि ट्राई गर्नुहोला, फोन गर्नुहोला भन्न चाहन्छौ र आफ्नो धन्यवादका कुराहरू कार्यक्रम मार्फत तपाईँले राख्न सक्नुहुनेछ। र मैले अघि भने जस्तै नै हामीले धन्यवाद दिनुपर्ने व्यक्तिहरू धेरैजना हुनुहुन्छ। हामी सानो होस् ठूलो होस् विभिन्न तवरहरूबाट विभिन्न व्यक्तिहरूबाट आशिषित भइरहेको हुन्छौं र त्यही कुराहरूलाई सम्झिएर नै धन्यवाद दिने प्रोत्साहन गर्ने कार्यलाई चाहिँ हामी निरन्तर अगाडि बढ़ाउँदछौं। कार्यक्रममा पनि तपाईँले धन्यवाद दिन सक्नुहुनेछ एक मुष्टमा, सँगसँगै आफ्नो व्यक्तिगत जीवनमा पनि तपाईँले धन्यवाद दिने एकअर्कालाई उत्साह दिने कार्यलाई चाहिँ निरन्तर अगाडि बढ़ाउन सक्नुहुनेछ भन्ने उत्साह हामी कार्यक्रम मार्फत दिन चाहन्छौ र फोन गर्दै गर्नुहोला। एउटा गीतको साथ हामी दिन चाहन्छौ, गीतपछि उपस्थित हुनेछौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यो। फोन लाइनमा कोही हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो,
1: जयमसी
0: सुमनजी, हामी एकदमै ठिक छौ। र सुमनजी, हामी ढिला नगरिकन धन्यवाद तर्फ नै अगाडि बढिहालौँ है। हजुर, हुन्छ हुन्छ, धन्यवादको कुराहरू राख्न सक्नुहुनेछ तपाईँले।
1: हुन्छ हुन्छ, धन्यवाद। परमेश्वरलाई सर्वप्रथम धेरै धेरै यो दिन देख्ने यो कुरा गर्ने यो मौका अवसर पनि परमेश्वरबाट आएको छ। प्रभुलाई धेरै धेरै धन्यवाद। अनि विशेष गरी हजुरहरूलाई एकदमै एकदमै मेरो आन्तरिक हृदयदेखि एकदमै एकदमै मेहनतको साथमा परिश्रमको साथमा हामीलाई एकदमै गुणी एफएम तर्फ हामीलाई जोड्याउनु भएको छ। विशेष गरी सर्वप्रथम हाम्रो पुनम बहिनीलाई धन्यवाद, हाम्रो सन्ध्या बहिनीलाई धन्यवाद, हाम्रो ज्ञान बहिनीलाई धन्यवाद, हाम्रो अपान सरलाई धन्यवाद, हाम्रो जनास्थान गिरीलाई धन्यवाद, यसै गरी विजय सरलाई धन्यवाद, सुजन सरलाई धन्यवाद, हाम्रो सन्दीप भाइलाई धन्यवाद, सुनिता सरलाई धन्यवाद, अपराम सरलाई धन्यवाद, हाम्रो टाचन गुरुङ सरलाई धन्यवाद, कुमार विष्ट सरलाई धन्यवाद, अनि धन्यवाद दिनुपर्दछ हाम्रो आइजी राईलाई धन्यवाद, हाम्रो यान्डु खोटेलालाई धन्यवाद, तेजुर उक्काजीलाई धन्यवाद, सिमन पाण्डेजीलाई धन्यवाद, हरिदिक्कजीलाई धन्यवाद, अनि धन्यवाद एकदमै जीवनको मार्गमा जोड्याउनु हुने हाम्रो टेकदा सरलाई धन्यवाद, मङ्गलमान महरगञ्जीलाई धन्यवाद, धन्यवाद हाम्रो नारायण शर्मालाई धन्यवाद, धन्यवाद हाम्रो मिलकुमा राईलाई धन्यवाद, सम्पूर्ण सम्पूर्ण गुनी एफएम परिवारलाई राज सरलाई धन्यवाद, अनि विशेष गरी हाम्रो साधन न्युपाले सरलाई धन्यवाद, धन्यवाद सम्पूर्ण गुनी एफएम परिवारलाई धन्यवाद, अहिले भर्खरै यो कन्ट्याक्ट गरेर जानुहुने हाम्रो सङ्गीता रिमाजीलाई पनि धन्यवाद, हाम्रो महिमा तापाजीलाई पनि धन्यवाद, धन्यवाद हाम्रो अमिता बहिनीलाई धन्यवाद, हाम्रो माया बहिनीलाई धन्यवाद, विश्व बहिनीलाई धन्यवाद, दुर्गा पाठीजीलाई धन्यवाद, शोभा मिश्रलाई धन्यवाद, रेखा थापा कौरजीलाई धन्यवाद, लक्ष्मी सुन्दास बहिनीलाई धन्यवाद, लक्ष्मी मगर बहिनीलाई धन्यवाद, अनि यस्तै गरी हाम्रो सुनित्रा बहिनीलाई धन्यवाद, हाम्रो तारा बहिनीलाई धन्यवाद, शान्ता बहिनीलाई धन्यवाद, चाना बहिनीलाई धन्यवाद, अनि धन्यवाद दिन चाहन्छु हाम्रो चन्द्रमा बहिनीलाई पनि धन्यवाद, उहाँको परिवारलाई धन्यवाद, अनि यसै गरी हाम्रो हरि रोक्काजीलाई धन्यवाद, सावित्री रोक्काजीलाई धन्यवाद, सुभद्रा लामाजी अझै हराउनु भएको छ, कति जानुभयो उहाँलाई धन्यवाद, हाम्रो हरिबोल पुरा सुकिजीलाई पनि धन्यवाद, अनि यसै गरी एसयु भक्तजीलाई धन्यवाद, धन्यवाद अर्जुन प्रधानलाई धन्यवाद, दिलकुमार राईलाई धन्यवाद, अनि तेजबहादुर गोदालजीलाई धन्यवाद, रामरी कटकलजीलाई धन्यवाद, रामरी सिपाहीजीलाई धन्यवाद, हाम्रो चित्र मगरलाई धन्यवाद, सुशील मगैयाजीलाई धन्यवाद, रामरी अनि सचल रामरी सिपाहीलाई पनि धन्यवाद दिन चाहन्छु, माधवजीलाई धन्यवाद, राजकुमार तामाङजीलाई धन्यवाद, हाम्रो भीम प्रजाजीलाई धन्यवाद, अनि यसरी लालबाङ तामाङजीलाई पनि धन्यवाद दिन चाहन्छु, अनि धन्यवाद दिनुपर्दछ हाम्रो रुदेन राईलाई धन्यवाद, हाम्रो आशिष राईलाई धन्यवाद, अजय राईलाई धन्यवाद, अनि यसै गरी हाम्रो कठिन राईको परिवारलाई कठिन राईलाई धन्यवाद, हाम्रो दिलकुमार राई जसले उहाँ भारतबाट कन्ट्याक्ट गर्नुभयो उहाँलाई धन्यवाद, हाम्रो हन्दा बहिनीलाई धन्यवाद, हाम्रो उत्तम शिवकुटीजीलाई धन्यवाद, अनि धन्यवाद दिन चाहन्छु म हाम्रो विद्या श्रेष्ठजीलाई पनि धन्यवाद दिन चाहन्छु, हाम्रो पुनाजीलाई धन्यवाद, हाम्रो सारा बहिनीलाई धन्यवाद, अनि धन्यवाद सम्पूर्ण सम्पूर्ण हाम्रो परमेश्वरको दास छोरी हाम्रो पम्पा रोकालाई धन्यवाद, हाम्रो यसै गरी पम्पा बोपालीजीलाई धन्यवाद, जमुना राणाजीलाई धन्यवाद, हाम्रो यसै गरी अनि विशेष गरी हाम्रो जमुना राणा एन शिवाजी हाम्रो उहाँलाई पनि धन्यवाद, सम्पूर्ण सम्पूर्ण गुन्दी एफएममा कन्ट्याक्ट गर्नुहुने मित्रहरू सुन्नुहुने मित्रहरूलाई सम्पूर्णलाई म एक मुस्तमा धन्यवाद दिन चाहन्छु बहिनी।
0: र तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौ सुमनजी, एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि। र अहिलेलाई चाहिँ हामी छुटौ सुमनजी,
1: धन्यवाद,
0: जय मसी। राम्रो सुमन राई चाहिँ हुनुहुन्थ्यो, माता तीर्थबाट फोन गरेर साथ दिनुभएको थियो र सम्पूर्णलाई उहाँले धन्यवाद दिएर जानुभएको छ आफ्नो हृदयको आभार।
1: धन्यवाद सम्पूर्ण सम्पूर्ण गुन्दी एफएममा कन्ट्याक्ट गर्नुहुने मित्रहरू सुन्नुहुने मित्रहरूलाई सम्पूर्णलाई म एक मुस्तमा धन्यवाद दिन चाहन्छु बहिनी।
0: र तपाईँलाई पनि धेरै धेरै

नै फोन गर्न सक्नुहुनेछ कार्यक्रम मार्फत र एकमुष्टमा हृदयदेखि नै धन्यवाद दिन सक्नुहुनेछ र फोन लाइन एकदमै खुल्ला रहेको छ र एउटा गीतको साथ हामी फेरि पनि दिन चाहन्छौ फोन गर्दै गर्नुहोला गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कोही श्रोता हुनुहुन्छ फोनलाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो बहिनी, जय मसी बहिनी।
0: जय मसी पुनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर आरामै छु, खुसी छु, धेरै आनन्द खुसी छु बहिनी।
0: आमेन आमेन आमेन। र आज कार्यक्रम मार्फत तपाईँको कसलाई धन्यवाद भन्न चाहनुहुन्छ?
1: म धन्यवाद भन्छु विशेष मलाई मैले नदेखिने परमेश्वर है, मैले विश्वास गरेको मलाई विश्वास गर्ने अनि मैले नै विश्वास गरेर उहाँलाई उहाँको नजिक हुन पाएको छु है। उहाँलाई चाहिँ असल साथी मैले भेटे अनि असल मेरो मृत साथी जिउरो लटपटिन्छ कि मेरो त, अनि उहाँ मेरो असल साथी मेरो लाई हर पलमा मलाई सहायता गर्ने, मेरो अगाडि मलाई हेरिरहने, मलाई खोजिरहने मेरो प्रभुलाई धन्यवाद दिन्छु म है। धन्यवाद छ विशेष गरी, अनि म चाहिँ धन्यवाद भन्छु मेरो मण्डली परिवारलाई पनि धन्यवाद धेरै धेरै धेरै दिन्छु म। उहाँहरू भित्रको परिवार हो, मण्डली भित्रको परिवार हो म है, अनि उहाँले जतिले प्रार्थना गर्नुहुन्छ धेरै धेरै धन्यवाद छ। शान्ति दिदी, नारायण भाइ, उहाँहरूलाई पनि धन्यवाद, धेरै धन्यवाद दिएर नसक्नु छ मैले, अनि हजुरहरूलाई म धन्यवाद दिन्छु, मेरो गुड न्युज परिवारलाई। कस्तो के हजुर त्यहाँ बोल्दा हामीलाई मलाई सँगेल्नु भएको भन्ने लाग्ने के मलाई, क्या मलाई त्यहाँ जोडाइदिनु भएको छ मेरो प्रभुले, अनि म हजुरहरूको आवाज सुन्दा म कति रमाइलो लागेको, मलाई कति खुसी भएको म है। अनि अचम्मै यो खुसी नै भिन्दै छ के, यो आवाजै भिन्दै छ परमेश्वरको त्यो जनको छोरा छोरीको, अनि बोली मेरो पनि त्यो चिन्ता, बोली सुन्दा पनि चिन्ता र फिक्री हटेर जान्छ मेरो त। धन्यवाद छ, अनि हजुरहरूलाई पनि मैले मलाई अप्ठ्यारो दुःख एउटा समस्या परेला साँच्चै नै प्रार्थना पाएको छु मैले, अनि म यस्तो परिवार यस्तो गुड न्युज मैले पाएको छु, म धन्यवाद दिन्छु धेरै धेरै धेरै धेरै धन्यवाद दिएर मैले नसक्नु छ। अनि मेरो मण्डली साथीहरू जो जति हुनुहुन्छ, अनि यता निष्पा बहिनी, अनि सम्झिन्छु छोरी महाजन, अनि यता मनिकाहरू सुन्नु है सुन्नु होइन सम्पूर्ण

0: चाहिँ म नाम भन्दिनँ है, किनभने अहिले हाम्रो सुनिल भाइले, सुमन भाइले भनिसक्नु भयो, अनि सबैलाई म धन्यवाद दिन्छु, भन्दछु के पोख नपोख अभावमा हृदयमा आनन्दै बनाउने परमेश्वरै हुनुहुन्छ, उहाँलाई नै मैले शरण परेर धन्यवाद दिएर नसक्नु छ है। म भित्र मलाई हो नि, म त जस्तो छु पुना एक्लै छ यो कोठामा, मलाई चाहिँ भनेरै नसक्नु छ खुसी र आनन्द परमेश्वरको। यो खुसी र आनन्द मेरो छोरीलाई पनि दिन मन त लागेको छ, मेरो परिवारलाई अब के गरौँ, मैले प्रार्थना गरेको छ, अब प्रभुले सुन्नु भएको छ, अनि त्यो कारणले गर्दा यस्ता निराश, तर पनि म आमा हुँ, म आमाले चिन्या भएर नि उनीहरू पनि धेरै खुसी छन् के, एकदम खुसी छन्, एकदम आनन्द, उनीहरूको सबै कुरो मिलेको छ, प्रबन्ध सबै, जे जति मठ मन्दिर पूजा गर्न जाउन आनन्दै छ, मैले देखिरहेको छु, खुसी छ मेरो परिवार, छोरा छोरीलाई म धन्यवाद दिन्छु। अनि मैले साँच्चै नै कस्तो अवस्थामा थिएँ, मेरो छोरा छोरी पहिला घरमा हुँदा अनि रगत र त्यो पिपको धारा बगाउँदै हिँड्थे, म अहिले भन्छु मेरो प्रभुलाई नै मैले धन्यवाद दिन सक्नु सकिनँ नि है, अनि कस्तो अवस्थाबाट पनि मैले केही नै गर्न सकिनँ, र पनि मेरो प्रभुले कहाँ लिएर च्याप्न पनि मेरो कोखो जम्मै पिपै पिप रगतै रगत हुन्थ्यो, अनि चारी मैले त्यसरी चाहिँ मेरो प्रभु, मैले भनेर नसक्नु छ, मेरो प्रभुले त्यति राम्रो गर्नुभएको छ मेरो छोराछोरीलाई, अनि धन्यवाद छ धेरै धेरै हजुरहरूलाई, धेरै मैले धन्यवाद दिन्छु, अनि सबै कुरामा पुग नपुग अभावमा सबै प्रसत्तै होस् नहोस् या चाहिँ मेरो जीवनमा सुधार होस् या नहोस् भनेको छ नि गीत भने अलिकति भने, अनि तपाईँ मलाई चाहिँ आनन्द मेरो आत्मामा अटाबे पुगेन कहाँ बन गर्ने, मेरो उतो इतिहासको चारको नौको वचनले नै देखाएको थियो त मलाई यहाँदेखि हुन्थे कलिङ कलिङपुङ कालिङपुङ जाँदाखेरिमा वचन आउँदा म यस्तो विस्फोट भएको मेरो हृदयमा, अनि मलाई कति ठुलो आशिष भएको थिएँ म यस्तो वचनमा है, चिनिरहेको त हो र पनि त्यो वचनले मलाई ठुलो काम दिएको छ, अनि नहोस् आनन्दै छु कि म, अनि मन पनि नदुखोस्, मलाई यही नै पाएको छु नानी मैले त है, यही पाएको छु मैले है।
1: हजुर हुन्छ, धेरै धेरै धन्यवाद, प्रभुले अझै धेरै आशिष दिनुभएको होस् पुनाजी तपाईँलाई, र अहिलेलाई चाहिँ हामी छुटौँ पुनाजी,
0: धन्यवाद।
1: र पुना थापाजी हुनुहुन्थ्यो र उहाँ कति धेरै आभारी हुनुहुन्छ परमेश्वरप्रति र विभिन्न होइन व्यक्तित्वहरूप्रति, उहाँले आफ्नो हृदयको धन्यवादहरू व्यक्त गर्न चाहनुभएको छ, र तपाईँले पनि आफ्नो धन्यवाद आफ्नो हृदयको आभारहरू व्यक्त गर्न सक्नुहुनेछ र धन्यवाद दिन सक्नुहुनेछ, फोन गर्न सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 01-47-70-754, 01-47-70-754 टेलिफोन नम्बर रहेको छ भने 98-23-44-6-46, 98-23-44-6-46 हाम्रो वाट्सएप नम्बर रहेको छ, र फोन गर्दै गर्नुहोला। एउटा गीतको साथ हामी फेरि पनि दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै मिठो गीत तपाईँको निम्ति राखेको श्रोता हुनुहुन्छ फोनलाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो,
0: जय मसी पम्पाजी, जय मसी, कस्तो हुनुहुन्छ तपाईँ?
1: ए म एकदम ठिक छ, अलि काममा अलि व्यस्त अलि के अरे त्यो जिम्मेवारीहरू
0: थपिएका छन्
1: टाइट भएको कारणले भागिन अलि असमर्थ भए। हजुरसँग सबैजनासँग क्षमा माग्छु।
0: हजुर, केही छैन पम्पाजी, एकदमै आरामै छौँ। व्यस्तताको बावजुद पनि फोन गर्नु भएको छ, धेरै धेरै धन्यवाद तपाईँलाई पम्पाजी, र तपाईँले आफ्नो धन्यवादका कुरा यो समय राख्न सक्नुहुनेछ।
1: हजुर, सर्वप्रथम परमेश्वरलाई धन्यवाद चढाउनु पर्छ, किनभने जिन्दगीमा कति दुःख कष्ट आए, कति दुःख कष्ट आए, कति पीर बाधाहरू आए, अहिले आएर परमेश्वर चुन्नु भएको कारण अहिले त कुनै दुःख कष्टले मलाई छुन छुँदैन क्या मिस। यति आनन्द, यति त्यो के कुटै खाँदा पनि दुख्दै नदुख्ने भइसक्यो यो जीवन। जति मान्छेले चोटको वचन बोले पनि दुख्दै नदुख्ने भइसक्यो हृदय, त्यस्तो परमेश्वर बलियो बनाउनु भएको छ क्या मलाई। हजुर, यो चाहिँ अचम्मकारी के, परमेश्वर नचिन्दाखेरि त कसैले के भन्यो भने कति मन दुख्थ्यो नि होइन, कति रुन मन लाग्ने, कति चित्त दुख्ने, त्यस्तो हुन्थ्यो। अहिले त कस्तो, म त झन् पो त मान्छेहरूले के भने चित्त दुखायो भने झन् पो परमेश्वरलाई धन्यवाद चढाउँछु। कति आशिषमय कुरा मैले यस्तो अनुभव गरेँ नि हजुर, परमेश्वरलाई धन्यवाद। र कति म तिनचोटि गाडी आसिनु परे, तिनचोटि मोटरसाइकल आसिनु परे, दुईचोटि गाडी आसिनु परे, खोलाले नै बगायो, तर पनि परमेश्वरले आजको दिनसम्म यो उहाँले दिनभरको उहाँले बनाउनु भएको अङ्ग प्रदेशको कुनै पनि त्यो सध्य राख्नु भएको छ क्या मिस। म एक दिन एउटा हस्पिटलमा गएको थिएँ, मान्छेहरू त कोहीको टाउको बाङ्गो टाउ, कोहीको हातै छैन, कोहीको खुक्कै छैन, कसको सास मात्रै छ, बोली छैन, कसको आँखै छैन, त्यस्तो त्यस्तो मान्छेहरू मात्रै देखेँ। अनि मान्छेहरूले एकजनाले प्रार्थना गर्न बोलाउनु भयो, सबैले ट्याक्स बाँध्दै बाँड्दै जाँदाखेरि परमेश्वरले चङ्गाई गर्नुभयो कस भन्दै जाँदाखेरि एकजनाले प्रार्थना गरिदियो भन्नुभयो। अनि त्यो परमेश्वर सुन्दै नसुनेको, परमेश्वरको नामै नसुनेको मान्छेहरूले पनि हामीलाई पनि प्रार्थना गरिदिनुहोस् भनेर त्यो कुरुवाहरूले बोलाउन आउनुभयो। त्यहाँ सबैले प्रार्थना गर्ने मौका समय पाएँ क्या हजुर। म एकजना आश्चर्य परे आख्या मान्छे राखेको छ भनेर गएको, त्यस्तो समय आशिष पाएँ क्या हजुर। त्यहाँको त्यो मान्छेहरूको अवस्था देख्दा त हजुर मलाई यति ऊ भयो, यति ऊ परमेश्वरलाई धन्यवाद चढाए। मलाई त्यति गाडी दुईचोटि गाडी आसिनु पर्यो, मोटरसाइकल आसिनु पर्दाखेरि पनि मलाई अहिलेसम्म जीवित राख्नुभएको छ, कस्तो परमेश्वरलाई धन्यवाद चढाएँ त्यो अवस्थादेखि। अहिलेसम्म म परमेश्वरलाई लाखौँ लाख धन्यवाद चढाउनु मन लाग्छ हजुर। अनि त्यो परमेश्वरले गर्नुभएको कार्यहरू देखेर कुनै पनि दुःख कष्ट त फिक्का लाग्छ नि हजुर, फिक्का
0: हजुर एकदमै
1: हो। त्यही भएर परमेश्वरलाई सर्वप्रथम म धन्यवाद चढाउँछु। मेरो जीवन आजको दिनसम्म उहाँले सुरक्षित राख्नु भएको छ, सुस्वास्थ्य दिनुभएको छ, मलाई सुन्दर परिवार दिनुभएको छ, सुन्दर जीवन दिनुभएको छ, सुन्दर गुन्डी चाहिने परिवार दिनुभएको छ, सुन्दर गुन्डी चाहिने एफएम कार्यालय दिनुभएको छ, सुन्दर गुन्डी चाहिने सुन्ने जाने साथीहरू कस्तो प्रेम गर्नुहुने, कति वास्ता फिक्री गर्नुहुने। म एक दिन अलिकति फोन गरेँ भने के भयो कहाँ हराएको भने फोन गर्नुहुन्छ साथीहरू सबैजना, पम्फा गोपाली, चन्द्रमाया मगर, सारा तामाङ, पुना थापा दिदी, सङ्गीता रिमालहरू, माया मगरहरू, कति वास्ता फिक्री गर्नुहुने मलाई साथी दिनुभएको छ परमेश्वरले, मण्डली परिवार दिनुभएको छ, गुनिजाको परिवार दिनुहुन्छ, मेरो निम्ति प्रार्थना गरिदिनु भने साथीहरू परमेश्वर जुटाइदिनु भएको छ। अनि परमेश्वर नचिन्ने हो भने त कहिले प्रार्थना गरिदिन्थ्यो र मेरो निम्ति परमेश्वरसँग को थियो र मेरो आदर्श, कति मेरो निम्ति प्रार्थना गरिदिनु साथीहरू मैले पाएको छु। र परमेश्वरलाई चिनेर पनि हप्तामा एकचोटि चर्च जान्थ्यो होला, परमेश्वर कसरी परमेश्वरलाई महिमा गर्ने, कसरी परमेश्वरको बाटोमा हिँड्ने, कसरी जाने, कस्तो जीवन जिउने, पवित्र जीवन कसरी जिउने भन्ने थाहा पाउने थिएन होला। तर आज गुन्डी चेक कार्यालयबाट बिहान छ बजी बेलुका दस बजीसम्मको कार्यक्रमबाट त्यहाँ आएर वचन बानी पास्टर गुरुजनहरू अगुवाजनहरू हुनुहुन्छ हजुर, सबै गुन्डी चेक परिवारबाट त्यहाँ आउनु त्यहाँ प्रस्तुत हुने छ सबै कार्यक्रमबाट। आज यो एकसँग सुन्ने सबै साथीहरू लगायत म पनि एकदम परमेश्वरको मार्गमा हिँड्न पाएको छु। परमेश्वरमा कसरी बोल्ने, कसरी हिँड्ने, कसरी जिउने, कस्तो हृदय राख्नुपर्छ, दुःखी गरिबलाई कसरी सहायता गर्नुपर्छ भनेर चाहिँ मैले बुद्धि ज्ञान पाएको छु। गुन्डी चेक परिवार, गुन्डी चेक कार्यालय स्थापना गर्ने हाम्रा अग्रजहरू, पास्टर गुरुजनहरू सबैलाई एकै मुस्लिममा म धन्यवाद धन्यवाद धन्यवाद चक्राउँदछु। पुण्य मिसा धन्यवाद, ज्ञानी मिसा धन्यवाद, ताजन गुरुङ सरलाई धन्यवाद, सुनिल सरलाई धन्यवाद, हरेक कार्यक्रम ल्याउनु हुने सबै इच्छकहरूलाई एकदमै एकै मुस्टमा धन्यवाद चाहन्छु। अब्राम सरलाई धन्यवाद र मलाई गीत भजन रेकर्ड गर्नको लागि सहायता गर्नुहुने मेरो अब्राम सरलाई मुरी मुरी धन्यवाद। मलाई पाइला पाइलामा मलाई बुवाले डोडा झै मेरो आफन्तहरू पनि थिएन त्यसरी डोडाउने, उहाँले डोडाएर मलाई आज मिडियामा देखा पर्ने, म जस्तो तुच्छले मिडियामा देखा पर्ने पारिदिनु भयो अब्राम सरलाई धेरै धेरै धन्यवाद। र त्यो गीत भजन रेकर्ड गर्ने बेलाहरू सहायता गर्नुहुने पम्फा गोपाली र उहाँको छोरालाई पनि लाखौँ लाख धन्यवाद, चन्द्रमाया मगरलाई धन्यवाद र विद्या शेष्टज्यूलाई धन्यवाद, यहाँदेखि मलाई साथी जानुहुने विद्या शेष्टज्यूलाई धन्यवाद, जमुना विका बहिनीलाई धन्यवाद, अनि अमिता महर्जनज्यूलाई धन्यवाद, संगीता रिमालाई धन्यवाद, संगीता रिमालको दुईजना साथीहरू पनि जानु भएको थियो पम्फाको चिनेर, यो गुनी देख्नेबाट चिनेर कस्तो हुँदोरहेछ भने हेर्न जानुभएको थियो उहाँहरू, यहाँदेखि यति टाढादेखि मेरो निम्ति कस्तो माया गर्ने साथीहरू दिनुभएको, मेरो आफन्तहरूलाई कसरी व्यस्त छ नि व्यस्त छ नि केही पनि मतलब छैन, तर मेरो आफन्तहरू भन्दा पनि महान साथीहरू परमेश्वर जुटाइदिनु भएको छ, परमेश्वरले धन्यवाद र उहाँहरू सबैलाई एकै मुठामा धन्यवाद, एकदमै धन्यवाद। र जानको प्रार्थनामा जो जति साथीहरू आउनुभएको छ आउँदै हुनुहुन्छ अझै पनि आउँदै हुनुहुन्छ उहाँहरू साथीहरूलाई सबैजनालाई धन्यवाद, किनभने हाम्रो निम्ति प्रार्थना गर्नुहुन्छ, रोगी बिरामीलाई प्रार्थना गर्नुहुन्छ, नेपाल देशको लागि प्रार्थना गर्नुहुन्छ, गुनिजन परिवारको लागि, गुनिजन कार्यालयको लागि प्रार्थना गर्नुहुन्छ, हाम्रा परमेश्वरले नचिनेका परिवारहरूको लागि प्रार्थना गर्नुहुन्छ उहाँहरू सबै सबैलाई धन्यवाद, पोखरावासीहरू परमेश्वरको जन छोरीहरूलाई धन्यवाद, इन्डियाबाट गर्नुहुन्छ, सिक्किमबाट गर्नुहुन्छ, उहाँ युकेबाट गर्नुहुन्छ र साउदीबाट गर्नुहुन्छ एकजना मिसले, उहाँलाई पनि धन्यवाद, सबैले सबैलाई धन्यवाद चाहन्छु, मेरो भक्तपुर मण्डल परिवार, पाँचखाल मण्डल परिवार, मेरो घर परिवार र नेपाल देशभरि भएका सबै परमेश्वरको पवित्र जनहरूलाई एकदमै सम्मानको साथ आदरको साथ दुवै हात जोडेर म धन्यवाद चाहन्छु मिस।
0: हजुर, तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ, एकदमै खुसी लाग्यो तपाईँले आफ्नो धन्यवादका कुरा राख्नु भएको छ, प्रभु धेरै आशिष दिनुभएको छ पम्फाजी, हामी पनि आशिषित भएको छौँ र अहिलेलाई चाहिँ हामी छुटाउँ, जय
1: मसीह।
0: हजुर, हाम्रो पम्फा रोकाजी हुनुहुन्थ्यो, एकदमै जोस र उत्साहसहित उहाँले आफ्नो आशिषहरू बाँडेर जानुभएको छ र यति धेरै धन्यवादी भएर जानुभएको छ कि हामी नै आशिषित भएको छौँ सुनेर, र प्रभुले यसरी हाम्रो जीवनमा काम गर्नुहुन्छ, यसकारण सबै परिस्थितिमा सबै अवस्थाहरूमा धन्यवादी हुँदै हामी अगाडि बढ्नु पर्दछ। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
2: जय
0: मसी, जय मसी। हाम्रो रश्मिलाजी कस्तो हुनुहुन्छ? एकदमै आरामै छौँ हामी रश्मिलाजी, र आज तपाईँले आफ्नो धन्यवाद यो समयमा राख्न सक्नुहुनेछ।
2: धन्यवाद, सर्वप्रथम परमेश्वरलाई नै धन्यवाद, सारा ब्रह्माण्डको मालिक अनि हाम्रो सृष्टिकर्ता परमेश्वरलाई नै धन्यवाद सबै कुराको लागि, अनि विशेष गरी गुड न्युज एफएमको सम्पूर्ण परिवारलाई धन्यवाद, अनि गुड न्युज एफएम भएर आज हामीले फोन गरेर कहाँ कहाँका साथी भएर यसरी कुरा गर्न पाउँछौँ, हजुरहरूको सम्पूर्ण परिवारलाई धन्यवाद, साथीहरू त्यो पम्फा रोका, पम्फा गोपाली, चन्द्रमाया मगर, नैना थापा, मलाई यो फोन गर्दाखेरि नाम पुरै आउँदैन, म सबैलाई एकमुष्टमै धन्यवाद दिन्छु, अघि पछि सम्झिन्छु अनि फोन गर्ने बेलामा खै कहाँ कहाँ सोध्छु बिर्स्याउँछु, सबैलाई म एकमुष्टमा धन्यवाद दिन्छु, अनि हजुर लगायत गुड न्युज एफएमको सम्पूर्ण परिवारलाई धन्यवाद दिन्छु, मलाई सुसमाचार सुनाएर ग्रहण गराउने पास्टर अङ्कललाई धन्यवाद दिन्छु, त्यहाँ फोन उठाएर सहायता गर्ने सिस्टरलाई धन्यवाद दिन्छु, र मेरो सम्पूर्ण घर परिवारलाई धन्यवाद दिन्छु, जसले मलाई विदेशी धर्म हो यो धर्म मान्यो भने कति पैसा आउँछ भनेर भन्नुहुन्छ, उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद भन्छु, अझै पनि भन्दै हुनुहुन्छ कसैले कति पैसा पाउँछ, साइसल त काठमाडौँ गएपछि भन्नुहुन्छ, उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन्छु, अनि कहिले भन्नुहुन्छ तेरो धर्म गरे तेरो धर्म, अनि सुनेको सुने गर्ने कहिले कसो त नसुन्दा पनि हुन्छ भनेर पनि भन्नुहुन्छ, त्योहरूलाई पनि धन्यवाद, परमेश्वरले परमेश्वरको इच्छा भए उहाँहरूलाई पनि सुन्नु भएको होस्, अनि सम्पूर्णलाई म धन्यवाद दिन्छु, मलाई घृण गर्ने, वास्ता गर्ने, प्रार्थना गरिदिनु हुने सम्पूर्णलाई म धन्यवाद दिन्छु।
0: प्रभुले धेरै आशिष दिनुभएको छ रश्मिलाजी, खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि, अहिले छुट्टौँ हामी, जय मसीह। हजुर ल रश्मिला बोहराजी हुनुहुन्थ्यो र उहाँले सम्पूर्णमा धन्यवाद राखेर जानुभएको छ र यसरी नै हामी धन्यवादी हुनुपर्छ सबै कुराहरूको लागि बाँकी काम परमेश्वरले हाम्रो लागि असल कार्यहरू गरि नै रहनु भएको छ उहाँ गर्दै नै जानुहुन्छ र यो समयमा एउटा गीत फेरि पनि तपाईँको लागि राख्न चाहन्छौ गीतपछि उपस्थित हुने नै छौं

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं। श्रोता, अब चाहिँ हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र यहाँहरू समक्ष बाटो बेला माग्नुपर्ने बेला भइसकेको छ। आज फोन गरेर साथ दिनुहुने, कार्यक्रम सुनेर साथ दिनुहुने श्रोतालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु म र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम थ्याङ्क यू गुड न्यूज बाट यो समय म पुनः बिदा हुन चाहन्छु। जय मसी।

0: गुड न्यूज एफएम 105.1
1: लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आऊ त यता त्यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सुन्नु न बाजे, कोता
6: सामान नभेटेर बेपत्ता।
5: होइन सामान चाहिँ के चारो ल्याएको?
6: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
5: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रो ग्रिस इलेक्ट्रो वर्ल्ड छँदै छ नि।
6: कहाँ छ यो?
5: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
7: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइची आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
8: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
7: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
8: र फोन नम्बर 01513010 छ। 01513010 छ।
7: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
6: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ ह्याक्कै पारेर।
3: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त
9: हुन्छ
10: हुन्छ।
3: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
9: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
11: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
9: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
9: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
11: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
9: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: होइन, यो झोलाभित्र के छ?
6: होइन हौ, यो झोलाभित्र चाहिँ के छ?
13: यो झोलाको पोकाहरूमा के छ?
14: होइन, यो झोलाभित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
8: हजुर, कार्यक्रम झोलाभित्र के छ प्रत्येक बिहिबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नुहोला।
15: प्रस्तुता कुमार अब्राहमको साथमा।
6: झोला भित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क पारेर।
16: सबै
10: आफूले भन्नुभयो बालकहरूलाई मकाउन देऊ उनीहरूलाई नरोग किनभने स्वर्गको राज्य यस्तोहरूको। मेरो नाम इमानुएल प्रधान, अहिले त

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम बोलावट र दर्शन, प्रस्तोता कुमारको साथमा।
1: जय मसीह। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिबस्रत्न भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बोलावट र दर्शनमा। आदरणीय श्रोता, कार्यक्रम बोलावट र दर्शन लिएर प्राविधिक मित्र सन्ध्या र म अब्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टा भरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु। अहिलेलाई भने कार्यक्रमको शुरूआत अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण भजन पछि पनि फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र आज भने केही 10 प्रसिद्ध भनाइहरू तपाईँको निम्ति रहनेछ। डिएल मुडीका 10 प्रसिद्ध भनाइहरू। जो सबैभन्दा धेरै घोडा टेक्छ ऊ उत्तम तरिकाले खडा हुन्छ। जो सबैभन्दा धेरै घोडा टेक्छ ऊ उत्तम तरिकाले खडा हुन्छ भन्ने बित्तिकै जो धेरै प्रार्थना गर्छ नि उनी जस्तो सुकै परिस्थितिमा पनि खडा हुन सक्छ र परिस्थितिलाई जित्न सक्छ। र त्यो भएर तपाईँ र म एउटा प्रार्थनाको जीवन जिउने छोराछोरी चाहिँ बन्नुपर्छ। र अर्को महत्वपूर्ण कुरा, 100 जना मध्ये 1 जनाले बाइबल पढ्नेछन् भने 900 जनाले चाहिँ क्रिस्चियन पढ्नेछन्। कस्तो अर्थपूर्ण कुरा छ होइन? 100 जना मध्ये 1 जनाले चाहिँ बाइबल पढ्नेछ भने 900 जनाले चाहिँ क्रिस्चियनहरूलाई पढ्नेछन्। र जति पनि हामी देख्न सक्छौ मान्छेहरू कोही प्रभुमा हुन्छन् तर कोही क्रिस्चियनहरू कस्तो हुन्छन् भनेर उसको बदनाम गर्नको लागि अथवा क्रिस्चियनले केही गल्ती गर्छ कि केही गल्ती पाउँला कि अनि यसको बदनाम गराउँला यिनीहरूको बदनाम गराउँला भनेर मानिसहरू हिँडिराखेको मानिसहरूले खेद गरिरहेको कुराहरू पनि हामी देख्न सक्छौँ। त्यो भएर तपाईँ र मैले बोल्दा तपाईँ र मैले हिँड्दा एकदमै होसियारी साथ होइन अगाडि बढ्ने अगाडि पाइला सार्ने कुराहरू पनि एकदमै महत्वपूर्ण कुरा छ। र अर्को महत्वपूर्ण कुरा, बाइबल हाम्रो जानकारीको लागि होइन तर हाम्रो परिवर्तनको लागि दिएको हो। तपाईँ र मैले जब बाइबल पढ्छौँ यसले चाहिँ जीवनै परिवर्तन गर्छ क्या। धेरै मानिसहरूलाई यसले बदलेको छ। खराब बाटोमा हिँडेका मानिसहरूलाई सही बाटोमा हिँडाएको छ होइन। हिजो होइन एउटा प्रार्थनाको अर्थ नजान्ने मानिसहरू आज धेरै समय प्रार्थनामा बिताउने भएका छन्। यो चाहिँ त्यो परमेश्वरको योजना अनुसार नै हुँदछ र परमेश्वरको हरेक महान योजनालाई घोडा टेकेको व्यक्तिमा पत्ता लगाउन सकिन्छ। परमेश्वरको हरेक महान योजनालाई घोडा टेकेको व्यक्तित्वमा पत्ता लगाउन सकिन्छ। यदि तपाईँ र म सफल व्यक्ति छौँ भने नि ऊ त्यति नै धेरै परमेश्वरसँग पनि नजिक छ होइन। कति सफल व्यक्तिहरू देख्दछौँ तर उनीहरूको पछाडि प्रार्थनाको ठूलो ऊर्जा छ। त्यो ऊर्जाले नै उनीहरूले शक्तिशाली काम गर्ने हो। तपाईँ र म पनि कतिचोटि इच्छा गर्छौँ क्या शक्तिशाली काम गर्न, तर तपाईँ र म परमेश्वरमा समर्पित हुनु, परमेश्वरको बोलावटलाई थाहा गर्नु चाहिँ एकदमै महत्वपूर्ण कुरा हुँदछ। र अहिले पूर्ण संगीतको साथ कार्यक्रममा

परमेश्वरको हरेक महान योजनालाई घुँडा टेकेको व्यक्तिले पत्ता लगाउन सक्छ र एउटा पवित्र जीवनले गहिरो छाप पैदा गर्छ र एउटा पवित्र जीवनले गहिरो छाप पैदा गर्छ। लाइट हाउसले कुनै सिंह तुरै बचाउँदैनन्, तिनीहरू मात्र चम्कन्छन्। यदि हाम्रो परिस्थितिले हामीमा परमेश्वरलाई भेटाउँछ भने हामीले हाम्रा सबै परिस्थितिमा परमेश्वरलाई भेटाउनेछौ। यदि हाम्रो परिस्थितिले हामीमा परमेश्वरलाई भेटाउँछौ भने हामीले हाम्रा सबै परिस्थितिमा परमेश्वरलाई भेटाउँछौ। निकै नै राम्रो अर्थपूर्ण भनाई तपाईँको निम्ति मैले राखे र अर्को महत्वपूर्ण भनाइ रहेको छ, बाइबलले तपाईँलाई पापबाट जोगाउनेछ भने पापले तपाईँलाई बाइबलबाट अलग राख्नेछ। र अर्को महत्वपूर्ण भनाइरहेको छ, विश्वासले सबै कुरा सम्भव बनाउँछ, प्रेमले तिमीलाई सजिलो बनाउँछ। विश्वासले सबै कुरा सम्भव बनाउँछ, प्रेमले तिमीलाई सजिलो बनाउँछ। सानो संख्याले परमेश्वरलाई फरक पार्दैन, यदि त्यहाँ परमेश्वर हुनुहुन्छ भने कुनै पनि सानो कुरा छैन। बाइबलको विद्यार्थी नभएको फल फलाउने क्रिस्चियन मैले कहिल्यै देखेको छैन। बाइबलको विद्यार्थी नभएको फल फलाउने क्रिस्चियनहरू मैले कहिल्यै देखेको छैन। निकै नै अर्थपूर्ण भनाइहरू कार्यक्रममा तपाईँको निम्ति मैले राखे। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

जिन्दगीले मलाई एउटा कुरा सिकायो, सबै हाँस्ने मान्छे खुसी हुँदैनन् र सबै चुप लागेर लाग्ने मान्छे कमजोर हुँदैनन्। कतिपय आँसु आँखाबाट झर्दैनन्, मनभित्र वर्षौंसम्म लुकेर बस्छन्। समय बदलिन्छ, मान्छे बदलिन्छ, तर राम्रो व्यवहारको याद कहिल्यै मेटिँदैन। त्यसैले घमण्ड होइन नम्रता रोज, घृणा होइन माया, रिस होइन क्षमा, किनकि अन्तिममा साथमा जाने धन होइन मान्छेको मनमा छोडेको राम्रो सम्झना मात्र हो। र हामीले सम्झना जीवित राख्न सक्छौ, सम्झना मात्र छोडेर जान सक्छौ, मान्छेले केही लाँदैन। त्यसैले घमण्ड होइन नम्रता रोज्नुपर्छ, घृणा होइन माया रोज्नुपर्छ, रिस होइन क्षमा दिनु सिक्नुपर्छ, होइन। त्यो भएर एउटा भनाइ पनि छ नि, मान्छे मऱ्यो भने मलामी जान्छन्, अनि त्यसपछि कतिखेर सकिन्छ भनेर सोध्छन्, अथवा पुरेर पूर्ण कति समय लाग्छ, अथवा यो लास चल्न कति समय लाग्छ भन्छन्। त्यहाँ मान्छे कुरिरहँदैन, घरमा जान्छ अनि के गर्छ थाहा छ? त्यो मान्छेको फोटो अथवा त्यो मान्छेको लुगा सबै कुराहरू फालिदिन्छन्, केही राख्दैनन्, यहाँ केही सम्झनाहरू नरहोस् भनेर। तर त्यो मान्छेको दुई चारवटा कुरा चाहिँ मान्छेले राख्छन्, धन सम्पत्ति सुन चाँदी, त्यो चाहिँ फाल्दैनन् मान्छेले। अनि एउटा फोटो राख्छन्, केवल एउटा फोटो, त्यो फोटोमाथि पनि एउटा माला लगाइदिएर। त्यसको अर्थ के हो भने यो मान्छे चाहिँ हामीसँग छैन है। त्यो भएर मान्छेले छोड्ने भनेको नि सम्झना मात्रै हो, होइन। यो समाजलाई तपाईँले के दिनुभयो भन्ने कुरा पनि एकदमै महत्त्व, अथवा तपाईँ जाँदै हुनुहुन्छ के सम्झना छोडेर जाँदै हुनुहुन्छ क्या, मान्छेले तपाईँलाई सधैँ मिस गरिराखौँ। त्यो भएर तपाईँ र म यो धरतीमा जस्तो आए त्यस्तै जानको लागि होइन, केही दिएर जानको लागि, केही सम्झना राख्नको लागि हो। कोसिस गर्नुहोस् तपाईँ जुन ठाउँमा हुनुहुन्छ त्यो ठाउँमा जस्तो कुनै पनि मान्छे एउटा ठाउँमा जागिर गर्यो, उसले मानिलिउँ उसले 10 वर्ष काम गर्यो, अचानक ऊ त्यहाँबाट बाहिरिनु पर्यो अथवा त्यो अफिस छोड्नु पर्यो भने तपाईँको ठाउँ कसैले लिन नसकेको होस् क्या। भनेपछि तपाईँको ठाउँमा कोही मान्छे आएर काम गरे तापनि होइन तपाईँलाई मान्छेले सम्झिराखुन्, त्यो प्रकारको ठाउँ तपाईँले मैले बनाउनुपर्छ। तर तपाईँ जानुभयो तर मान्छेले कहिले पनि तपाईँलाई सम्झेनन्, कुराकानी भएन भने तपाईँले केही छोड्नु भएको छैन त्यहाँनिर। तर फेरि 10 वर्षपछि अथवा तपाईँ जाँदै गर्दा मान्छेले यसो भनोस्, तपाईँको लागि सधैँ ठाउँ खाली छ है। हुनसक्छ 5 वर्षपछि, 3 वर्षपछि, तपाईँ 2 वर्षपछि होइन आफ्नो कामले विशेष बिदा दिँदै हुनुहुन्छ, तपाईँ फर्केर आउन सक्नुहुन्छ, तपाईँको ठाउँ कसैले लिन सक्दैन भन्ने त्यो ठाउँ, त्यो स्पेस तपाईँ र मैले बनाउनुपर्छ, त्यो स्थान तपाईँ र मैले बनाउनुपर्छ। यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

जस्तो मैले केही महत्वपूर्ण कुराहरू तपाईँ र मेरो निम्ति राखिरहेको छु, मान्छेहरू कयौं मानिसहरू छन् यो पृथ्वीमा, 8 अरब मानिसहरू छन्, तर यो संसारमा भएका मानिसहरू कोही अमर रहँदैन, सबै बितेर जान्छन्। तर ती मध्येका केही मानिसहरू यस्ता हुन्छन् जो सधैँ अमर रहन्छन्, अथवा कहिले पनि त्यो व्यक्तिहरू मानिसको जीवनबाट, मानिसको मनस्पटलबाट कहिले पनि निस्केर जाँदैनन्।

यति धेरै उनीहरूले योगदान दिएका हुन्छन्, होइन? त्यो भएर तपाईँ र म जहिले पनि आफ्नो लागि मात्र होइन, अरूको लागि पनि मैले के गर्नुपर्छ, के सोच्नुपर्छ भन्ने मनसाय बनाउनुपर्छ। किनभने स्वार्थी मानिसले केही ल्याउँदैन पनि र केही दिँदैन पनि, तर मैले यो समाजको लागि केही गर्नुपर्छ भन्ने मानिसहरूले यो समाजलाई धेरै कुरा दिएका हुन्छन्। त्यो इतिहास भन्छ क्या, पनि त्यस्ता घटनाहरू मैले पढेको छु इतिहासमा। त्यस्ता व्यक्तिहरू, एउटा मिसनरीको बारेमा मैले पढाएको थिएँ, मैले धेरै वर्ष एउटा यस्तो ठाउँमा गएर उहाँले सेवकाय गर्नुभयो। एकजना मानिस पनि प्रभुमा थिएन, तर उहाँले बिस्तारी बिस्तारी मानिसहरू प्रभुमा ल्याउनुभयो, अनि एउटा गाउँ नै प्रभुमा समर्पित गाउँ भयो। उहाँ त एउटा बाहिर देशको मिसनरी हुनुहुन्थ्यो, तर उहाँको परिवारले समय हुँदै गएपछि उहाँको मृत्यु भयो। मृत्यु भइसकेपछि आफ्नो देश त त्यो लास त लानु पर्यो, तर त्यहाँका मानिसहरूले उहाँलाई लानै दिएनन्। उहाँ यही ठाउँमा रहनुपर्छ, उहाँले यो ठाउँलाई योगदान दिनुभयो, हामी उहाँलाई लान दिँदैनौँ, उहाँ हाम्रो हो भनेर उनीहरूले लानै दिएनन् त्यो लासलाई। अझै पनि एउटा ठाउँमा सजाएर उहाँको लास राखेको छन्, किनभने उहाँले दुःखको घडीमा क्या त्यो गाउँलाई साथ दिनुभएको थियो, त्यहाँ गाउँका मानिसहरूलाई साथ दिनुभएको थियो। त्यहाँका मानिसहरू अशिक्षित थिए, उहाँले पढाउनु भयो, धेरै कुराहरू सिकाउनु भयो, मान्छेलाई सिपमूलक बनाउनु भयो, आफ्नो खुट्टामा उभिने बनाउनु भयो। बाटो थिएन, बत्ती थिएन, उहाँले धेरै सङ्घर्ष गर्नुभयो त्यो गाउँलेको लागि, होइन? एउटा बेग्लै परिवेशबाट आएको मान्छे, न भाषा मिल्छ, न होइन संस्कार संस्कृति केही मिल्दैन थियो, र पनि उहाँले चाहिँ आफ्नो सम्पूर्ण जीवन चाहिँ त्यो गाउँ मानिसहरूको लागि दिएको कारणले जब उहाँ पित्नुभयो उहाँको लास लानु दिएन, उहाँहरू आफै राख्नुभयो, र उहाँले ठुलो त्यहाँ सामना गर्नु पर्यो, होइन उहाँको लास लानुपर्छ आफ्नो जुन देशको त्यो देशमा त लानुपर्छ भन्दा हुँदैन, उहाँ यो देशको हाम्रो लागि उहाँले यति धेरै योगदान दिनुभएको छ, उहाँलाई हामी लान दिँदैनौँ भनेर उहाँको लास पनि त्यही देशमा राखेको घटनाहरू कयौँ छन्। भन्न खोजेको कुरा के हो भने, तपाईँले जब योगदान दिनुहुन्छ नि, मान्छेले कहिल्यै बिर्सिँदैन क्या, त्यो कुरा एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। यो देशलाई योगदान दिने मानिसको खाँचो छ, यो देशलाई ठूलो मान्छेको खाँचो छैन, यो देशलाई राम्रो मान्छेको खाँचो छ, होइन? ठुल्ठुला मानिसहरू हामी पायौँ, देखेका छौँ, उनीहरूले आफूलाई बनाए, आफन्तलाई बनाए, तर देश र जनतालाई कहिले बनाएनन्। त्यो भएर हामीलाई ठुलो मान्छे होइन, राम्रो मान्छेको खाँचो छ। र अहिले राम्रै अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

समय शक्ति हो, समय शक्ति हो, समयमा समयलाई चिन्न सकिएन भने फुर्सदमा पछताउनु पर्छ। समयलाई हामी पर्खन सक्छौ तर समयले हामीलाई पर्खँदैन, बगेको खोला फर्किँदैन भने जस्तो समयले पनि हामीलाई पर्खिँदैन। यो समय तपाईँ र मेरो निम्ति हुनसक्छ, आज जे गर्नु छ आज गर्नुहोस्, भोलि कहिले पनि नभन्नुहोस्। हाम्रो स्वभाव यस्तो हुन्छ, आज एउटा काम छ भोलि गरौँ न भन्ने हुन्छ नि, आफू पनि भोलि नगर्नुहोस् र अरूलाई पनि भोलि गरौँ भनेर नभन्नुहोस्, आजको काम आज गर्नुहोस्। यो कुरा एकदमै महत्त्वपूर्ण कुरा छ। धेरै हामी देख्न सक्छौँ क्या, एउटा रिसर्चकर्ताहरू, एउटा वैज्ञानिकहरू त्यत्तिकै कहाँ त्यो ठाउँमा पुगेका हुन्छन्, उनले रात दिन घुटेर पढेर लेखेर अनि पो त्यो पहिचान बनाएका हुन्छन्। त हामी एकदमै सजिलो तरिकाले उहाँले यो हासिल गर्नुभएको होला भनेर भन्छौँ क्या। जस्तो धेरैजना सगरमाथा चढ्नुहुन्छ, आफ्नो नेपालको अथवा कुनै पनि देशको आफ्नो झण्डा, देशको झण्डा सगरमाथाको चुच्चुरामा उहाँले जब फरफराउनुहुन्छ नि, त्यहाँ पुग्न नि कैयौँचोटि मरिसकेको हुन्छन् उनीहरू, अनि मात्रै सफलता हासिल गर्न सकिन्छ। यो तपाईँ र मैले थाहा गर्नुपर्दछ। र सबैभन्दा महत्त्वपूर्ण कुरो, तपाईँको परिश्रमले नै तपाईँलाई पहिचान दिन्छ, अनि इतिहास बनाउनु छ भने परिश्रम गर्नुपर्छ हामीले। त्यतिकै कहिले पनि हामीले प्राप्त गर्न सक्दैनौँ क्या। जस्तो तपाईँले केही कुरा चाहियो बसेर यहाँ बसेको ठाउँमा आउन सक्दैन क्या, त्यसको लागि त प्रोसेस गर्नु पर्यो नि त, होइन? अनि पो त्यो सामानहरू तपाईँसम्म आइपुग्छ। अहिले हामीले यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा राख्न चाहन्छौँ।

आदरणीय श्रोता, अब मैले लगभग समयले मलाई विदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: ए बाबु हतियारो छ टर्च बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है बल्ल सम्झे, सर्पको टोकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: दस आज्ञाहरू। म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु ननिउरिनु, तिनीहरूको पूजा नगर्नु, परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरअपराध ठहराउनुहुने छैन। सपात दिन विश्राम दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, आफ्ना बाबु र आमालाई आदर गर, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, आफ्नो छिमेकीको गमारो गमारी गोरु गदा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु।
6: हेलो
7: हेलो,
6: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
7: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
8: हजुर,
7: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
8: ल दिन त। हेलो भन्नुहोस् त।
6: हेलो हजुर,
8: हजुर,
6: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
8: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
7: ए नानी, के भने रहेछ, के हो के भयो?
8: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
7: ल ल ल, म किन दिन्थे।
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
9: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
9: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
10: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सीटीएस, बीटीएस र एमडीका कक्षाहरू सञ्चालन गर्ने भएको छ।
11: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्न खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
10: हाम्रा विशेषताहरू।
11: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अङ्ग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
10: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार, जुम मार्फत कक्षा सञ्चालन हुने।
11: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
10: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
11: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
10: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने।
11: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
10: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
11: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
10: सम्पर्क नम्बर
11: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
10: र 9813941447, 9813941447।
12: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
13: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
12: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
14: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
12: हो, अरू भन त।
15: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
16: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
12: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
17: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
18: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
16: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
12: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला, मात्र गुड न्युज एफएम 105.1 MHz बाट।
20: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
21: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
20: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
21: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
20: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
21: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
20: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
22: अब प्रस्तुत छ कार्यक्रम आदम इव।
23: जय मसिहानी, नमस्ते। गुड न्यूज एफएम 105.1 MHz को रेडियो तरंग पोखराबाट 105.6 MHz मा हामी रहेका छौं। कार्यक्रम आदमी लिएर सुजनजी र म आइसकेका छौं। श्रोता, आज बिहिबारको हामी 11-12 बजीसम्म यो कार्यक्रममा रहनेछौं। मिठा मिठा विवाह सम्बन्धी गीतहरू पनि छँदैछन् र वैवाहिक सम्बन्धका कुराहरू, असल सम्बन्धका कुराहरू, विवाह पश्चातका कुराहरू, विवाह अगाविका कुराहरू पनि हामी गर्ने गर्छौं। हामीसँग प्रशस्त जानकारी नभए पनि, हामी विवाह सम्बन्धी विज्ञ व्यक्ति नभए पनि बाइबलले हामीलाई जस्तो किसिमको शिक्षा दिएको छ ती कुराहरू हजुरहरूलाई बाँड्ने गर्दछौं। हुन्छ, कार्यक्रममा निकै नै मिठो गीत सुनाउन चाहन्छु। आज भने नयाँ नयाँ गीत लिएर म आएको छु र मिठो गीत सुनाउँछु, त्यसपछि कुराकानी सँगै छौं।

0: श्रोता, मैले तिमीलाई रोजेको कहाँ हो र ईश्वरले रोज्नु भएको निकै नै अर्थपूर्ण आनन्दित भजन थियो श्रोता। यसलाई गाउनु भएको थियो रोजा राय र अनुग्रह विष्टज्यूले गाउनु भएको थियो र साथी नै परमेश्वरले पनि भन्नुभएको छ, तिमीहरूले मलाई रोजिनौ खोजिनौ मैले तिमीहरूलाई रोजे। परमेश्वरलाई कति गाह्रो छ है मानिसहरूलाई आफ्नो बाटोमा ल्याउनको निम्ति, उहाँको राज्यमा ल्याउनको निम्ति। हामी हराएका थियौं, परमेश्वरले हाम्रो लागि एउटा बाटो बनाइदिनु भयो, प्रभुले रोज्नुभयो। त्यसपछि फेरि हामीलाई जोडी चाहिन्छ भनेर पनि, जसरी आदमलाई अदनको बगैँचामा एक्लो देखेर हब्बा राखिदिनु भयो, त्यस्तै हाम्रो आवश्यकता परमेश्वरले पूरा गर्नुभयो। अनि यहाँ भन्दै हुन्थ्यो रोजाजीले, मैले तिमीलाई रोजेको कहाँ हो र ईश्वरले नै जुटाइदिनुभयो। आज मानिसले रोजेका कुराहरू चाहिँ ठिक नहुन सक्छन् सदा, कति अवस्थामा हाम्रो बुद्धि पुग्दैन, हाम्रो विचार मिल्दैन र हामीले गरेका कामहरू बिग्रिरहेको हुन्छ, तर परमेश्वरको अनुग्रहमा गरिएको सबै कुराहरू चाहिँ असल हुन्छ। त्यसैले विवाह गर्दाखेरि चाहिँ प्रार्थना साथ परमेश्वरको अनुग्रहमा गर्नुपर्छ भनेको कुरा यही नै हो। र मानिसहरूले भन्दछन्, कति प्रश्नहरू सोध्दछन् विवाह सम्बन्धी, मैले अन्य जातिसँग विवाह गर्नुहुन्छ कि हुँदैन, मैले यस्तो गर्नुहुन्छ कि हुँदैन, त्यस्तो गर्नुहुन्छ कि हुँदैन, विभिन्न किसिमका प्रश्नहरू मानिसहरूको मनमा हुन्छन्, यो स्वाभाविक पनि हो। तर पनि मुख्यतया गीतले पनि भन्छ, परमेश्वरले चुन्नु भएको जोडी हेर्नको लागि चाहिँ हामी ईश्वरीय बन्नुपर्छ, हाम्रो स्वभाव ईश्वरीय हुनुपर्छ, ख्रिष्टमय हुनुपर्छ। अनि ख्रिष्टको मन जब हामीमा हुन्छ, हामी संसारका कुराहरूलाई त्यति जोड दिँदैनौं। र तपाईँको विवाह भयो होला स्वतः, कतिजनाको हुनको लागि तयार पनि हुनुहुन्छ होला। यी सबै कुरा चाहिँ परमेश्वरको अनुग्रहमा राख्नुहोस् पक्कै पनि, किनभनेदेखि परमेश्वरले रोज्नु भएको जोडीले कहिले पनि तपाईँलाई धोका दिने छैन। जब मानिसले मानिसलाई रोज्दछौं अनि परमेश्वरलाई पर राखेर पनि रोज्दछौं, कहिलेकाहीँ परमेश्वरको योजना एक किसिमको हुन्छ हाम्रो जीवनमा र मानिसको योजना अर्कै किसिमको हुन्छ, अनि त्यहाँ मेल नखाइसकेपछि त्यो विवाह आशित बन्दैन र आशिषित नभएको विवाहले चाहिँ कुनै किसिमको प्रतिफल पनि ल्याउँदैन। अनि परमेश्वरको महिमाको लागि पनि हामी एक भएर अगाडि पक्कै पनि बढ़न सक्दैनौं। म आफैलाई मेरो आफ्नो उदाहरण दिनुपर्दा श्रोता, म चाहिँ धेरै उमेर बितिसकेपछि विवाह गरेको एकजना व्यक्ति हुँ र धेरैजनाले मलाई विवाहको निम्ति फोर्स गर्दाखेरि पनि, मैले पहिले पनि भनेको छु, मेरो मम्मी चाहिँ अलिकति स्ट्रोकमा भएको हुनाले उहाँ बिरामी हुनुहुन्थ्यो र मैले अरूतिर चाहिँ त्यति मेरो मन जाँदैन थियो किनभने मसँग फुर्सद पनि हुँदैन थियो। तर परमेश्वरले एक दिन यस्तो आयो, परमेश्वरले मेरो हृदयमा आवाज दिनुभयो, विवाह तैँले गर्नुपर्छ। यसरी परमेश्वरको आवाज सुनेर गरिएको विवाहमा त साँच्ची नै आनन्द, शान्ति अनि नभेटिने सहारा पाइँदो रहेछ श्रोता। हामी भन्छौ परमेश्वरले कस्तो किसिमको शान्ति हामीलाई दिनुहुन्छ, खै मैले अहिलेसम्म पाएको छैन भन्ने हुन्छ। अनि म अहिले सोध्छु, परमेश्वरको योजना कति महान होइन, मेरो निम्ति म एक्लो रहनको लागि परमेश्वरलाई दुःख लाग्यो, मेरो छोराले एक्लै के गर्न सक्छ, यसको निम्ति सहयोगी बनाउँछु भनेर पक्कै पनि पठाउनु भएपछि आज जीवन आशित भएको महसुस भएको छ। यसरी नै स्वतः विवाहलाई हामीले बोझ होइन आशिषमा परिवर्तन गर्नुपर्ने हुन्छ। पक्कै पनि तपाईँको श्रीमती पनि कसैको छोरी हुन् अनि श्रीमतीहरूले पनि बुझ्नुपर्छ श्रीमान पनि कसैको छोरा हुन्। अनि सबैलाई आफ्नो सन्तानको माया हुन्छ। दुई पृष्ठभूमिबाट जोडिएका व्यक्तित्वहरू भए पनि विशेष गरी परमेश्वरको योजना छ भने चाहिँ सुनमा सुगन्ध हुन्छ र हामीलाई परमेश्वरले अचम्मको शान्ति आनन्दमा ल्याउनुहुन्छ। र मैले मेरो कुरा गर्दै थिएँ, एक्लो हुँदाखेरि अहिले सम्झिँदाखेरि जति उमेरहरू बढ्दै गयो, एक्लो हुँदाखेरि के गर्थे होला, जब अहिले परमेश्वरले जोडी बनाइदिनु भयो अनि मलाई कति सहयोग पुगेको छ, मलाई मैले कति आनन्द र शान्ति पाएको छु, ढुक्क छु भन्ने जस्तो हुन्छ। त्यसैले श्रोता मित्र, आज विवाहलाई तपाईँले एउटा अवसरको रूपमा, परमेश्वरको आशिषको रूपमा लिनुभयो भने विवाह समय मिठो पनि हुन्छ। र हामीले विभिन्न किसिमका गीतहरू पनि प्राप्त गरेका छौं, सजनजी र म भएर धेरै गीतहरू हामीले तपाईँलाई सुनाउनको भने लागि भनेर तयार गरेका छौं कार्यक्रम आधुनिकमा। र गीत सुनेर पनि, गीतले पनि हामीलाई छुँदो रहेछ। कहिलेकाहीँ म कति भजनहरू सुन्छौं अनि मेरो मनलाई छोइरहेको हुन्छ, अनि परमेश्वरको महिमा कस्तो भएको छ है भनेर एउटा आभास पनि हुँदछ। त्यो हुनु भनेको नै गीतले छुनु हो। त्यसैले आज हाम्रा दाजुभाइ दिदीबहिनीहरूले नै विवाह सम्बन्धी भजनहरू बनाउनु भएको छ, हामीले सुन्नुपर्छ। अनि त्यो भजनले भने अनुसारै आफ्नो जीवन जीवन खोज्नुपर्छ। हुन त परमेश्वरले पति र पत्नीलाई दिनुभएको विशेष गरीको एउटा सल्लाह चाहिँ हामीले एफिसीको पुस्तकमा सधैँ पाउँछौ, पत्नी हो प्रभुको अधीनमा रहे जस्तै आ आफ्नो पतिको अधीनमा बस्छ, किनकि पति पत्नीको शिर हो, जसरी ख्रिष्ट मण्डलीको शिर हुनुहुन्छ, जुन मण्डली उहाँको शरीर हो र उहाँ स्वयं त्यसको मुक्तिदाता हुनुहुन्छ भनेर भनिएको छ। र पतिलाई पनि परमेश्वरले भन्नुभएको छ, पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर जसरी ख्रिष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण पनि गर्नुभयो। र प्रेम गर्नको निम्ति धेरै हामीले कोशिस गर्नुपर्छ, धेरै दुःख सहनुपर्छ। श्रोता, प्रभु येशूले मानिस जातिलाई प्रेम गर्नुभएको कारणले गर्दा कलवरी क्रुसको दुःख सहनुभयो, होइन? त्यसैले गर्दाखेरि हामीले पनि पत्नीको निम्ति दुःख गर्नुपर्छ, बोझहरू बोक्नुपर्छ, अनि पत्नीले पनि पतिको निम्ति त्यस्ता बोझहरू बोक्नुपर्छ। हामीसँग त्यस्तै एकदम ब्युटिफुल सङ रहेको छ, अर्को पनि विवाह सम्बन्धी नै नयाँ गीत सम्भवतः तपाईँहरूले पनि सुन्नुभएको छैन। हामी यो दोस्रो गीत राख्छौ, अघिको गीत भन्दा पनि राम्रो हुन सक्छ यो गीत सुन्नुहोस् है त।
1: मेरो बाचा भयो तिमीलाई असीम मायाको, जीवनभरिलाई न्यानो साथ हो।

सर सदामी त यतिबेर आइरहे एन्जेल भुजेलको आवाज भन्ने के अरे मिठो अर्थपूर्ण वचन फेरि पनि मैले सुनाएँ. मैले अघि पनि भन्दै थिएँ विवाह सम्बन्धी नयाँ नयाँ गीतहरू हामीसँग प्राप्त भएका छन् हामीलाई, र हामीले हाम्रा प्यारा गायक एलबी बराइलीज्यूले गाउनु भएको गीत पनि त सुनायौं. त्यहाँ पनि निकै राम्रा शब्दहरूले सजिएको थियो. श्रोता, जीवनमा हरेक किसिमका अप्ठ्यारा परिस्थिति चुनौती आउँदाखेरि पनि जब एक वा दुई परमेश्वरले बनाउनु भएको छ र उहाँको योजनामा हामी छौं भने पक्कै पनि हाम्रो हृदयहरू सफल हुन्छन् भनेर अघि पनि मैले भनेको छु. राजा सोलोमनले पनि लेख्छन्, निश्चय नै भविष्यमा तेरो निम्ति आशा छ र तेरो आशा व्यर्थ जाने छैन भनेर हितोपदेश 30:18 हामीलाई भन्दछ. र यर्मियाले पनि साथसाथै के लेख्छन् भने, किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु ती म जान्दछु, परमप्रभु भन्नुहुन्छ, ती तिमीहरूका उन्नतिको निम्ति तर नोक्सानीको निम्ति होइनन्, जसले तिमीहरूलाई आशा र भविष्य दिँदछ भनेर भनिएको छ. यर्मियाले यो सन्देश लेखिरहेको समयमा चाहिँ यस्तो अवस्था थियो कि सारा इजरायलीहरू बेबिलोनद्वारा प्रवासमा लगेका थिए र उनीहरूको 50-70 वर्षको प्रवासमा कैदको जीवन सहज पक्कै पनि थिएन. उनीहरू फेरि आफ्नो देशमा फर्केर जान पाउने आशाहरू विस्तारै विलीन हुँदै गइरहेका थिए र इजरायलीहरूका निम्ति आशाको दियो निभेको अनुभूति भइरहेको थियो र आशाको विधान अब लगभग अकल्पनीय थिए र परमेश्वरले उनीहरूका पिता पुर्खासँग बाँध्नु भएको करार पूरा हुनेमा उनीहरूसँग झिनो पनि आशा थिएन. त्यति बेला यर्मिया अङ्गमुक्ताद्वारा परमेश्वरले यो वचन दिनुभयो, परमेश्वरले उनीहरूलाई आशा र भविष्य दिनलाई यो योजना बनाउनुभयो. हामी जान्दछौ उहाँलाई प्रेम गर्नेहरू र उहाँको अभिप्राय अनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाई नै गर्नुहुन्छ. आज किन यी कुराहरू मैले भनिरहेको छु भन्दाखेरि चाहिँ हामी एक्लो हौ अथवा दाम्पत्यमा जीवनमा हौ, हामी सबैको निम्ति परमेश्वरको असल योजना र इच्छा छ. हामी भन्छौं अब सकियो, अब बित्यो, अब मलाई गाह्रो भयो, तर परमेश्वरले चाहिँ एउटा नयाँ आशा नयाँ उमङ्ग तपाईँ र मलाई दिनुहुन्छ. इजरायलीहरू बेबिलोनीहरूको कैदमा जसरी गएका थिए त्यतिखेर उनीहरूको लगभग आशा टुटिसकेको थियो. त्यति समयमा यर्मिया अगमवक्ताद्वारा आफ्नो छोराद्वारा मानिसद्वारा चाहिँ परमेश्वर बोल्नुभयो र यसरी हामीलाई उहाँले ढाँढस दिनुहुन्छ, साहस दिनुहुन्छ हर पलमा. श्रोता, जसलाई उहाँले पहिलेबाटै चिन्नुभएको छ, उहाँले तिनीहरूलाई आफ्ना पुत्रको रूप समान बनाउनु भएकोलाई बनाउनलाई धेरै भाइहरूमध्ये उहाँ चाहिँ ज्येष्ठ हुन् भनेर अघिबाटै नियुक्त गर्नुभयो भनेर रोमी 8:28-29 पनि भन्दछ. तपाईसँग अहिले अनगिन्ती चुनौतीहरू होलान्, तपाईँको दाम्पत्य जीवनमा हिँडिरहनु हुँदा विभिन्न किसिमका चुनौती भोग्नु परिरहेको होला र मानवीय दृष्टिकोणबाट चाहिँ यो चाहिँ बुझ्नै नसकिने एउटा महान समस्या हो. तर ईश्वरीय दृष्टिकोणले अथवा परमेश्वरको दृष्टिकोणले हेर्यो भने चाहिँ मानिसमा असम्भव भएका कुराहरू परमेश्वरमा सम्भव हुन्छन्. हुन्छ, कार्यक्रम आदमीमा हामी यदि निकै नै मिठो गीत सुन्छौँ, यो समय फेरि पनि नयाँ गीत नै रहेको छ हामीसँग. यो गीतपछि फेरि पनि म आउनेछु.

हजुर निकै नै मिठो अर्थपूर्ण भजनपछि स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम प्रसारमा कार्यक्रममा आनवी सुन्दै हुन्छ। कार्यक्रममा आनवीमा हामी वैवाहिक सम्बन्धका कुराहरू गर्ने गर्छौं। श्रोता, आज पनि परमेश्वरको योजना हाम्रो जीवनमा छ अनि परमेश्वरले जोड्नु भएको जोडीलाई नै खोज्नुपर्छ भन्ने कुराहरू हामीले गरिरहेका छौं। विवाहको प्रारम्भ परमेश्वरले नै गर्नुभएको हो र उहाँ आफैले भन्नुहुन्छ, मानिस एक्लो रहन सक्दैन, म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउनेछु। परमेश्वरले सृष्टिको शुरूमा नै मानिसलाई नर र नारी गरी सृष्टि गर्नुभयो अनि सृष्टिलाई जोगाउन र निरन्तरता दिन जोडी जोडीहरूको आवश्यकता पर्दछ भनेर भन्नुभयो। हामीले विवाहका कुरा गर्दै गर्दाखेरि चाहिँ हरेक जनावरहरूको पशु पक्षीहरूको जोडी भएको कुरा पनि हामी देख्छौं। जब नुहलाई चाहिँ जलप्रलय भन्दा अगाडि परमेश्वरले निर्देशन गर्नुभयो, सम्पूर्ण चराचुरुङ्गी पशुहरूको चाहिँ जोडी जोडी जहाजभित्र हाल्नु भन्ने, र यसले पनि हामी के देख्छौं भने परमेश्वरले फल्दै फुल्दै जाऊ, वृद्धि हुँदै जाऊ भन्ने कुराहरूको योजना पूरा भएको हामी त्यहाँ देख्छौं। र परमेश्वरले एक्लो चाहिँ मन पराउनुहुन्न र हामी एक्लै भएको, रोइरहेको, तिरस्कृत भएको, हामीले आफूलाई धिकारेको परमेश्वर मन पराउनुहुन्न, किनभने हामी महान परमेश्वरका छोराछोरी हौ, हाम्रो सुन्दर जीवन परमेश्वरले देख्न चाहनुहुन्छ। त्यसैले नै उहाँले भन्नुहुन्छ, तिमीहरूको निम्ति मैले असल योजना बनाएको छु। र परमेश्वरले सृष्टिको शुरूमा नै मानिसहरूलाई नर र नारी गरी सृष्टि गर्नुभयो अनि सृष्टिलाई जोगाउन निरन्तरता दिन जोडी जोडीको आवश्यकता पर्दछ भनी पनि बनाउनुभयो। र यो विवाह भनेको कुनै नराम्रो कुरो लाज मान्नुपर्ने, अप्ठ्यारो मान्नुपर्ने वस्तु पनि होइन। यो चाहिँ जसरी हामीलाई घाँसबास कपासको आवश्यक पर्छ, त्यस्तै विवाह पनि जीवनमा आवश्यक पर्ने एउटा तत्व हो। हामीले याकुबको विवाहको विषयमा सुन्नु पर्दाखेरि थाहा पाउँछौ, त्यहाँ चाहिँ राहेल र लियाको निम्ति धेरै संघर्ष गर्नु परेको छ, होइन? किनभने याकुबले पनि एसावलाई छल गरेका थिए। अनि जो मानिसले छल गर्दछ, जो मानिसले परमेश्वरको विरूद्धमा काम गर्दछ, उसको विरूद्धमा पनि काम हुँदछ। परमेश्वर त्यस्तो न्यायी परमेश्वर हुन्छ। याकुबले जब छल गरेर भागेका थिए, लाबान मामाको घरमा जाँदा छोरीहरू चाहिँ उसले भने जस्तो पाएन, धेरै संघर्ष गर्नु पर्यो। उसलाई यता उसले आफ्नो दाजु एसावलाई छलेको छ भने उता चाहिँ उसलाई मामा लाबानले छलेको छ। यहाँ परमेश्वरको न्यायलाई पनि हामी देख्छौं श्रोता। तर पनि एउटा पुरूष एउटा महिलासँग वैवाहिक सम्बन्धमा जोडिन सजिलो भने पक्कै छैन। कति मानिसलाई चाहिँ विवाह केही होइन भनेर केही समयको निम्ति विवाह बन्धनमा बाँधिएर फेरि टुट्ने त्यो जोडी पनि हुन्छन्। र यस्तो किसिमको विवाह परमेश्वरले मन पराउनुहुन्न, यस्तो किसिमको विवाह चाहनु भएको होइन पक्कै पनि। कति अवस्थामा हाम्रो विवाहहरू हुन्छ, विवाहलाई हामीले हल्को रूपमा लिन्छौं। हाम्रो त पावलले भन्दछन्, विवाह नगरी बस्नु पनि बेठिक चाहिँ होइन। यदि कसैले अविवाहित रहन्छु परमेश्वरको निम्ति भनेर भन्छ भने चाहिँ त्यो झन् उत्तम कुरा हो भनेर भनिएको छ। तर विवाह गर्दाखेरि पनि पाप हुँदैन है भनेर फेरि पनि पावलले लेख्दछन्। त्यसैले अब हामी विवाह बन्धनमा बाँधि त सक्यौं, ठूलो कर्तव्य बोध हुन्छ हामीलाई र हाम्रो अभिभार हुन्छ, बर्डन हुन्छ, पारिवारिक बर्डन हुन्छ। आज कति मानिसहरूले सजिलैसँग श्रीमान श्रीमतीलाई त्यागिदिने, पारपाचुकै गर्ने कुराहरू, डिभोर्सका कुराहरू ल्याउँदछन्, जुन कुरा चाहिँ परमेश्वरको नजरमा अति नराम्रो कुराहरू हुन्। यदि त्यस्तो हो भने शुरूआतमा हामीले विवाहको थालनी गर्नु हुँदैन र विवाहको थालनी परमेश्वरको योजनामा गरेका छौं भने त्यस्तो हुँदा पनि हुँदैन। र परमेश्वरले चाहिँ भन्नुभएको छ, तिनीहरूको निम्ति मैले असल योजना बनाएको छु। मैले अघि पनि भने श्रीमान श्रीमती दाम्पत्य जीवनमा जोडिरहँदाखेरि अनगिन्ती चुनौतीहरूको सामना गर्नुपर्छ होला, तर नडराउनुहोस्, किनभने जबसम्म येशु प्रभुको उपस्थितिका साथ तीन सुताले बाँधिएको तपाईँहरूको सम्बन्ध हुन्छ, कसैले पनि टुटाउन सक्दैन। रुमीको पुस्तकले भन्दछ, परमेश्वरको प्रेमबाट हामीलाई न उचाइले, गराई गहिराईले, न वर्तमानका कुराले, न भविष्यका कुराले किसले केले चाहिँ विचलित गर्न सक्छ। समसामयिक कुरालाई ल्याउनु पर्दा, भर्खरै हाम्रो टेक्निसियन मित्र सन्दीपज्यूको विवाह पनि हामीले भोज गरेर गएर खायौं, होइन? उहाँहरूको अति नै राम्रो पवित्र विवाह पनि हामीले देख्यौं। यसरी नै समय सान्दर्भिक रूपमा हामीलाई विभिन्न अवस्थामा परमेश्वरले जोडीहरू बाँडिदिएको उदाहरणहरू देखिरहन्छौं। कहिले कसको विवाह हुन्छ, कहिले कसको विवाह हुन्छ, तर विवाह चाहिँ आदरणीय हुनुपर्छ, विवाह पवित्र हुनुपर्छ। विवाह स्थानले चाहिँ फरक पार्दैन, व्यक्तिको मन र हृदयले फरक पार्ने हो।
हामीले जस्तो सुकै ठाउँमा जसरी विवाह गरे पनि हुन्छ, तर परमेश्वरको उपस्थिति र परमेश्वरको करारमा चाहिँ त्यो गर्नुपर्ने हुन्छ। सबै परिस्थितिहरूमा धन्यवाद दिन सक्नुपर्छ श्रीमान श्रीमतीले। सजिलो भने पक्कै छैन, गाह्रो छ, तर पनि यो गाह्रो कुरालाई नै गर्नलाई परमेश्वरले भन्नुभएको छ। र कतिजनाको लागि यो गाह्रो हुन्छ भने त्यो गाह्रो कुरा नमानिकन गर्नै पर्छ, किनभने यो चाहिँ योजना उहाँको हो। हामी कार्यक्रम आगामीमा यतिखेर निकै नै मिठो गीत सुन्छौं। गीतपछि फेरि पनि म विविध कुराकानी लिएर आउने नै छु।

हजुर, निकै नै मिठो नाचु नाचु लाग्ने भजन हामीले सुनेका छौँ। गुड न्युज एफएम प्रसारण कार्यक्रम आदमी सुन्दै हुनुहुन्छ। वैवाहिक सम्बन्धका कुराहरू गर्दै गर्छौँ यो कार्यक्रममा हामी र श्रोता मित्र। हामीसँग थुप्रै मिठा मिठा भजनहरू थिए र हामी सुनाइ पनि रहेका छौँ, अझै पनि छन् र वैवाहिक सम्बन्धका कुराहरू गर्नुपर्दाखेरि विवाहका विज्ञ व्यक्तिहरूले ठूल्ठूला मोटा मोटा किताबहरू लेख्दछन्, होइन, धेरै निर्देशनहरू दिने गर्छन्। तर जीवनमा इमान्दारी त छैन अनि परमेश्वरको नजिक हाम्रो मन छैन भनेदेखि चाहिँ हामीलाई लेखिएका पुस्तकले पनि केही पनि गर्दैन र ठूल्ठूला आदर्शका कुराहरूले भन्दाखेरि हाम्रो हृदय चाहिँ इमान्दारितामा बिताउनुपर्छ अनि त्यसले मात्रै परमेश्वरको योजनालाई पूरा गरेको हुन्छ। र वैवाहिक सम्बन्धमा एक्लो हुँदाखेरि भन्दा दुईजना हुँदाखेरि धेरै कर्तव्यहरू हुन आउँदछ अनि कतिजनाले त्यो समय चाहिँ आफूलाई बोझिलो, विवाहलाई बोझिलो ठान्दछन् र कसरी मैले यो कुरालाई पार गर्ने होला भन्ने कुराहरू आउँदछ। र विवाह सजिलोको साथसाथै गाह्रो पनि छ पक्कै पनि श्रोता। र हामीहरू एउटा उद्देश्यको निम्ति बनिएका हौं, त्यो आशा बोकेर अन्धकारका समयहरूमा पनि जिउने साहसिक यात्री झैं हामीले यो जीवनको यो धरतीमा राम्रै समापन गरेको हुनुपर्छ। ती निम्नलायका आशाका धिप्राहरूलाई विश्वासको तेल थप्दै बिउजनु परेको छ ताकि अरूहरूले पनि त्यो आशाको परमेश्वर हामीमा देखुन् र विश्वास गरून्। हामी आशा पाउनेहरू मात्र छैनौं तर अरूहरूलाई आशामा डोर्याउने व्यक्तिहरू पनि हौं। तपाईँ जब एक्लै हुनुहुन्थ्यो अनि परमेश्वरको सेवकाईमा आफ्नो जीवन व्यतीत गर्नुहुन्थ्यो अनि वैवाहिक सम्बन्धमा जोडिनुभयो, तपाईँ दुवैजना मिलेर अझ पनि प्रभुको काम गर्नलाई सहयोगी मिल्नेछ पक्कै पनि। हरेक कुराको हामीले प्रतीक्षा गर्नुपर्छ। याकुबको पुस्तकले भन्दछ, धैर्य गर्नु चाहिँ राम्रो कुरा हो, धैर्यतालाई आफ्नो काम गर्न देऊ भनेर भनिएको छ। त्यसैले श्रोता, तपाईँमा परमेश्वरले एउटा नयाँ आशा राख्नुभएको छ अनि धैर्य गर्नुहोस्, त्यो आशा पक्कै पनि पूरा हुन्छ। अनि कहिले पनि आफ्ना छोराछोरीहरूलाई आफ्नो परिवारले बिग्रिएको हेर्न चाहँदैन। परमेश्वर पिताको पनि इच्छा त्यही छ, तपाईँ र मेरो एक्लो जीवनमा होस् अथवा वैवाहिक जीवनमा होस्, परमेश्वरको इच्छा असलै छ। र यो असल योजनालाई बुझ्नु चाहिँ महत्वपूर्ण छ। बुझेका व्यक्तिहरूले सजिलैसँग जीवनलाई अर्थ लाउन सक्छन्। त्यसले जीवनको अर्थ नबुझेका मानिसहरूलाई चाहिँ जीवन जिउन गाह्रो हुन्छ। र वैवाहिक सम्बन्ध के हो भनेर विवाह सम्बन्धी नबुझिकन विवाह गर्ने व्यक्तिलाई पनि गाह्रो हुन्छ। त्यसैले यसको निम्ति हामीले कस्तो किसिमले तयारी गर्नु पर्यो भन्दा, सर्वप्रथम आफू इमान्दारी र परमेश्वरको नजिक, परमेश्वरलाई मन पराउने भएको व्यक्ति हुनुपर्छ। त्यसपछि प्रार्थनामा हामी लागिरहनुपर्छ। पक्कै पनि तपाईँलाई असल सुझाव उहाँबाट नै आउँदछ। कति अवस्थामा मानिसहरूले विवाह गरिदिन्छन् मानिसको र विवाह टुट्छ पनि, राम्रो पनि हुन्छ। र मैले अघि पनि भने, परमेश्वरले जोडिदिनु भएको जोडी र मानिसले जोडेको सम्बन्ध चाहिँ फरक हुन्छ। जुन चाहिँ अनन्ततातिर लाने जोडी हुन्छ परमेश्वरले छानिदिनु भएको जोडी, र हाम्रो आफ्नै योजनाले बनाएको जोडीले चाहिँ भोलि गएर हामीलाई धोका नदेला भन्नु पनि सकिँदैन र जीवन अमिलो हुन्छ, अप्ठ्यारो परिस्थिति आउँछ, धेरै संघर्ष गर्नुपर्ने हुन्छ। त्यसैले विवाह नभएकोले पनि आनन्दित हुनुहोस् प्रभुमा, र विवाह भइसकेको मानिसले पनि मेरो किन विवाह भएछ, विवाह नगरेको भए हुने थियो भन्ने शब्दहरू हामीले त्यति निकाल्न हुँदैन। परमेश्वरलाई जसरी पनि महिमा दिनुपर्छ। हामी कार्यक्रममा एउटै मन भन्ने बोलको भजन यतिखेर सुन्छौ। यस्तै छ एउटा निकै नै मिठो जेम्स ढुङ्गेनको आवाज र साथीको आवाजमा राख्दछु यो भजन। त्यसपछि म आउनेछु।

0: सो तपाईँले माफ गर्नुहोला, एउटै मन भनेर भने एउटै प्राण रहेछ। जुन सुगेन्द्र साथीले साह्रै मिठो भजन गाउनु भएको छ, परमेश्वरको अनुग्रहमा हामी एउटै प्राणका भयौं। निकै नै अर्थपूर्ण भजन थियो, निकै मिठा कुराकानी गर्दा गर्दै समयले फड्को मारेको थाहा भएन। अब छुटिनुपर्ने हुन्छ श्रोता, धन्यवाद दिन चाहन्छु सुनेर साथी हुने सम्पूर्ण श्रोतालाई र प्राविधिक मित्र सुजनजीलाई धन्यवाद दिन चाहन्छु, जसले हामीलाई नयाँ नयाँ भजन गीतहरू उपलब्ध गराइदिनु भयो। हाम्रा गायक गायिकालाई पनि धेरै धन्यवाद दिँदै कार्यक्रमबाट म भने छुटिन चाहन्छु। धन्यवाद, जय मसीह।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: टाइम चेक। यति बेला अपराह्नको 1 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
2: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ यत्तिकै गोठ बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
0: मध्यपान र धूम्रपान सेवन नगरौ,
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
1: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्ते डाक्टर सर.
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो.
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ तर फोन

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्याम त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बुझौं।
2: प्रिय श्रोता मित्र, जयमसी तथा हार्दिक स्वागत छ गुड न्यूज एफएम को यो बिल्कुलै नयाँ कार्यक्रम बाइबललाई बुझाउमा। यस कार्यक्रमको हरेक श्रृंखलामा हामी पवित्र बाइबलसँग सम्बन्धित केही प्रश्नहरूका साथमा ती प्रश्नका उत्तरहरूलाई प्रस्तुत गर्दै अर्थपूर्ण गीत संगीतलाई सुन्दै यीशु ख्रीष्टको जीवित वचन बाइबलबाट पनि केही कुरालाई हेर्नेछौ। आशा गर्छौ गुड न्यूज एफएममा प्रसारण हुने हरेक अन्य कार्यक्रमहरूलाई नियमित रूपमा सुनेर साथ दिनुभएको जस्तै यो नयाँ कार्यक्रमलाई पनि नियमित रूपमा सुनेर साथ दिनुहुनेछ र म हुँ तपाईँहरूकै कार्यक्रम प्रस्तोता आइजेक राई। मित्र, अब आउनुहोस् आजको विषयवस्तुमा प्रवेश गर्नुभन्दा अघि एउटा अर्थपूर्ण अनि मधुर क्रिस्तीय वचनलाई सुनौ।

श्रोता, यो अर्थपूर्ण अनि मधुर ख्रिस्टीय भजन पछि कार्यक्रम बाइबललाई बुझाउमा स्वागत छ। यस कार्यक्रमलाई तपाईँले गुडनिज एफएम 105.1 MHz काठमाडौँबाट र गुडनिज एफएम 105.6 MHz पोखराबाट हरेक हप्ता यही समयमा म आइजक राईको साथमा सुन्न सक्नुहुन्छ। र मित्र, गुडनिज एफएमको अनलाइन प्रसारणमा सुन्नको लागि चाहिँ तपाईँले www.goodnewsfm.com.np लगन गर्नुपर्ने हुन्छ। प्रिय मित्र, अब आउनुहोस् आजको विषयवस्तुमा प्रवेश गरौं। प्रिय श्रोता मित्र, गएको श्रृंखलामा हामीले तपाईँलाई चारवटा सुसमाचारको पुस्तक भाग सातमा गालिलमा प्रारम्भिक काम शीर्षक अन्तर्गत रहेर तपाईँलाई हामीले बदलिदा परिस्थितिहरूको बारेमा मत्ती अध्याय 4 पद 12-17 अनि मर्कुश अध्याय 1 14-15 पद अनि लुका 3 18-20 पद अनि लुकाकै 4:14-15 पद अनि युहन्ना 4 43-45 पदमा रहेर केही कुरा बताएका थियौं। त्यसपछि हामीले तपाईँलाई एक अधिकृतको छोरो निको पारिएको बारेमा बताएका थियौं। हामीले यसलाई युहन्ना अध्याय 4:46-54 लिएका थियौं। अनि त्यसपछि नासरतको सभाघरको बारेमा पनि बताएका थियौं लुका 4:16-30 पदबाट। अनि हामीले त्यसपछि यसु ख्रिस्टका चेलाहरूका बारेमा पनि बताएका थियौं। पत्रुस, अन्द्रियास, याकुब र युहन्नाको बोलावटको बारेमा मत्ती 4:18-22 पदबाट अनि मर्कुश 1:16-20 पद अनि लुका 5:1-11 पदबाट। त्यसपछि हामीले येशु ख्रिस्टले गर्नुभएको आश्चर्य कर्मको बारेमा पनि हेरेका थियौं। दुष्टताले सताइएको मानिस निको पारिएको बारेमा मर्कुश 1:21-28 पद, लुका 4:31-37 पदमा तपाईँले यस कुरालाई हेर्न सक्नुहुन्छ। अनि त्यसपछि येशु ख्रिस्टले धेरै बिरामीहरू निको पार्नु भएको बारेमा पनि हामीले हेरेका थियौं। मत्ती 4:23-25 पद अनि मत्तीकै 8:14-17 पद अनि मर्कुश 1:29-39 पद र लुका 4:38-40 पदमा यस कुरालाई तपाईँले हेर्न सक्नुहुन्छ, जुन कुरा हामीले गएको श्रृङ्खलामा हेरेका थियौं। त्यसपछि हामीले येशुले एक कुष्ठ रोगीलाई शुद्ध पार्नु भएको बारेमा हेरेका थियौं। मत्ती 8:1-4 पद अनि मर्कुश 1:40-45 पद र लुका 5:12-16 पदमा उल्लेख भएको घटनालाई हेरेर हामीले गत श्रृङ्खलाको बुझाइक्रमलाई अन्त्य गरेका थियौं। र मित्र, आज भने हामी तपाईँलाई फेरि पनि येशुले गर्नुभएका विभिन्न कार्यहरूको बारेमा बताउनेछौ चारवटा सुसमाचारको पुस्तकको बारेमा बुझ्ने क्रमाङ्क 8। आज हामी तपाईँलाई येशुले एकमात्र पक्षघातीलाई निको पार्नु भएको बारेमा बताउनेछौ। मत्ती 9:1-8 पद, मर्कुश 2:1-12 पद, लुका 5:17-26 पदमा तपाईँले यस कुरालाई हेर्न सक्नुहुन्छ, येशुले एकमात्र पक्षघातीलाई निको पार्नु भएको बारेमा। त्यसपछि हामी मत्तीलाई बोलाइएको कुरा, मत्तीलाई बोलावटको बारेमा हेर्नेछौ। मत्ती 9:9-13 पद अनि मर्कुश 2:13-17 पद अनि लुका 5:27-32 पदमा यो कुरालाई उल्लेख गरेको हामी पाउँछौ। अनि येशूका चेलाहरू उपवास किन नबसेका भन्ने विषयमा पनि हामी त्यही कुरा बुझ्नलाई प्रयत्न गर्नेछौ आजको श्रृङ्खलामा, जसलाई चाहिँ तपाईँले मत्ती 9:14-17 पद, मर्कुश 2:18-22 पद र लुका 5:33-39 पदमा उल्लेख गरेको पाउनुहुन्छ। अनि त्यसपछि हामी सबातमा गहुँका बाला चुडेका विषयमा पनि हामी हेर्नेछौ। मत्ती 12:1-8 पद अनि मर्कुश 2:23-28 पद र लुका 6:1-5 पदमा उल्लेख गरेको कुरा। यस्तै कुराहरू हामी हेर्दै आजको बाइबल बुझाइको खण्डलाई पूरा गर्नेछौ र तपाईँलाई बाइबललाई अझ बुझ्नको लागि मदत पुर्याउनेछौ र पवित्र आत्मा परमेश्वरले पनि तपाईँलाई अवश्य प्रेरणा दिनुहुनेछ उहाँको जीवित वचन येशु ख्रीष्टको जीवित वचनलाई बुझ्नको लागि। आउनुहोस् हामी आजको बाइबल बुझाइ क्रमाङ्कतर्फ लागौं। प्रिय मित्र, येशुले एकमात्र पक्षघातीलाई निको पार्नु भएको विषयमा हामी हेर्नेछौ, जुन चाहिँ मत्ती 9:1-8 पद अनि मर्कुश 2:1-12 पद र लुका 5:18-26 पदमा पढ्न सक्नुहुन्छ। मित्र,
यो घटनाले यसुप्रति युदीहरूको संगठित विरोधको पहिलो चिन्ह देखाउँछ। यरुसलेम, युदिया र गालिलबाट दुष्ट उद्देश्य लिएर यहुदी अगुवाहरूको एउटा दल येशूले के गर्दै र भन्दै हुनुहुन्छ सो आफै पत्ता लगाउन आयो। लुका 5:17 पद तपाईँले यसको उल्लेख गरेको पाउनुहुन्छ। पक्षघातीका केही मित्र येशूले उसलाई निको पार्न सक्नुहुन्छ भन्ने कुरामा यति निश्चित थिए। बिरामीलाई उहाँ कहाँ ल्याउन कुनै पनि बाधाले तिनीहरूलाई रोकेन। प्रत्युत्तरमा येशूले त्यस मानिसलाई निको मात्र पार्नु भएन तर त्योभन्दा बढी कार्य गर्नुभयो। उहाँ यो पतित संसारमा भएका सबै दुःखको जड पापसम्म पुग्नुभयो र त्यहाँ प्रकट गरिएको विश्वासको आधारमा उहाँले त्यस मानिसका पापहरू क्षमा भएका घोषणा गर्नुभयो। यहुदी अगुवाहरूले येशूले आफैलाई परमेश्वर भनी दावी गरिरहनु भएको बुझे किनकि परमेश्वरले मात्र पापहरू क्षमा गर्न सक्नुहुन्छ। येशू कि परमेश्वर हुनुहुन्थ्यो वा त ईश्वर निन्दक हुनुहुन्थ्यो। यस कुरालाई तपाईँले लुका अध्याय 5:18-21 पढेर पनि बुझ्न सक्नुहुन्छ। मित्र, येशूले उहाँका आलोचकहरूलाई उहाँका वचन र कामहरूको अर्थबारे सन्देहमा छाड्नु भएन। एकजना व्यक्तिले त्यतिकै सजिलोसँगले तिम्रा पापहरू क्षमा भए भन्न सक्छ, जसरी उसले तिमी निको भयो भन्न सक्छ। तर पहिलो भनाईलाई बाहिरी प्रमाणद्वारा प्रमाणित गर्न सकिँदैन तर दोस्रो भनाईलाई सकिन्छ। यसकारण येशूले त्यस मानिसको रोग निको पार्नु भएको दावीलाई यदि सत्य मानलिन सकिन्थ्यो भने उहाँले मानिसको पाप क्षमा गर्न सक्नुहुन्छ भन्ने उहाँको दावीलाई पनि सत्य मानेर स्वीकार गर्नुपर्थ्यो। येशूको वचन मानेर जब यो मानिस खडा भयो र हिँड्यो तब त्यो देख्नेहरूले येशूले उहाँ जो हुनुहुन्छ भनी दावी गर्नुभएको थियो त्यस कुराको स्पष्ट प्रमाण पाए। यसको लागि तपाईँले लुका 5:22-26 पढ्न सक्नुहुन्छ। मित्र, येशूले एकमात्र पक्षघातीलाई निको पार्नु भएको र उहाँको दावीलाई प्रमाणित गर्नुभएको कुरालाई हामीले अहिले भर्खर हेरिसकेका छौं। यस विषयमा तपाईँले अझ बढी आफैले पनि मत्तीको सुसमाचार अध्याय 9:1-8 पद अनि मर्कुस 2:1-12 पद र लुका 5:15-17 पढ्न सक्नुहुन्छ। र अहिलेलाई भने हामी यो कुरालाई यतिकै राखेर हामी अर्को विषयतर्फ अगाडि बढ्न चाहन्छौ। त्यो चाहिँ हो मत्तीलाई बोलावट। मत्तीलाई बोलावट गरेको कुराको बारेमा हामी तपाईँलाई मत्तीको सुसमाचार अध्याय 9:9-13, मर्कुस 2:13-17 र लुका 5:27-32 पदमा रहेर केही कुरा भन्नेछौ। मित्र, येशूले चुन्नुभएका चेलाहरूको झुन्डमा सामेल हुने अर्को व्यक्ति थिए कर उठाउने मत्ती, जो लेवी भनेर पनि चिनिन्थे। यसको लागि तपाईँले मत्ती 9:9 पद, मर्कुस 2:13-14 पदमा पढेर पनि बुझ्न सक्नुहुन्छ। मत्तीले येशूलाई भोजन खुवाउन आफ्नो घर लगे र कर उठाउने तिनका सङ्गीहरू र अन्य मित्रलाई तिनको नयाँ मालिकसँग भेट्न निम्त्याए। यहुदीहरूले कर उठाउने व्यक्तिहरूलाई देशलाई प्रेम नगर्ने अइमानदार र अधर्मीहरू ठानेर घृणा गर्थे। फरिसीहरूले येशूलाई कर उठाउनेहरूसँग बसेर खाइरहनु भएको देखेर उहाँलाई घृणा गरे। मत्ती 9:10-11 पद अनि लुका 5:28-30 पदमा रहेर पनि तपाईँले यसकोलाई पढ्न सक्नुहुन्छ। जवाफमा येशूले भन्नुभयो, यदि कर उठाउनेहरू फरिसीहरूले भने जस्तै खराब छन् भने कर उठाउनेहरू नै ती मानिस हुन् जसलाई उहाँको सहायता चाहिन्छ। येशूले बहिष्कृतहरूलाई
कृपा देखाउने कार्य गर्नुभएकोमा परमेश्वर प्रसन्न हुनुहुन्थ्यो। आफूलाई अरूभन्दा राम्रो ठान्ने मानिसहरूले तडाएका बलिदानहरूद्वारा परमेश्वर प्रसन्न हुनुहुन्नथ्यो। यसको लागि तपाईँले मत्ती 9:12-13 पद अनि लुका 5:31-32 पदमा पढेर पनि अझ बुझ्न सक्नुहुन्छ। मित्र, आजलाई भने हामी मत्तीलाई बोलाइएको कुरा, मत्तीको बोलावटको बारेमा चाहिँ यति मात्र हेर्न चाहन्छौ। हो भने हामी तपाईँलाई येशूका चेलाहरूको उपवासको बारेमा बताउँछौ। येशूका चेलाहरू उपवास किन नबसेका, यसको लागि तपाईँले मत्ती 9:14 पद, मर्कुस 2:18-22 पद र लुका 5:33-39 पदमा पढ्न सक्नुहुन्छ। मित्र, बप्तिसमा दिने योहन्नाका चेला र फरिसीहरू दुवैले नै येशूको आगमनले एउटा नयाँ युग ल्याएको छ भनी झट्टै बुझेनन्। तिनीहरूका परम्परागत चाड र उपवासहरूको अब कुनै प्रयोजन थिएन। येशूको आगमनलाई एक दुलहा उसको विवाह भोजमा आएको कुरासँग तुलना गर्न सकिन्छ। यस्तो आनन्दको समयमा कसैले पनि उपवास बस्ने कुरा सोच्दैन। त्यसकारण येशू तिनीहरूका साथमा हुनुहुँदा चेलाहरू उपवास बसेनन्। तर येशूलाई तिनीहरूका बीचबाट लगिनेछ र मारिनेछ। त्यसबेला ठूलो शोक पर्दा तिनीहरू उपवास बस्नेछन्। तापनि तिनीहरूका शोक आनन्दमा परिणत हुनेछ, किनकि येशू विजयी बनी मृत्युबाट पुनर्जीवित हुनुहुनेछ। यसको लागि तपाईँले मर्कुस 2:18-20 पद र लुका 5:33-35 पदमा पनि पढेर अझ राम्रोसँग बुझ्न सक्नुहुन्छ। मित्र, येशूले उहाँका श्रोताहरूलाई उहाँ यहुदी धर्मका प्राचीन परम्पराहरू जारी राख्न आउनुभएको हो भनी तिनीहरूले आशा गर्नुहुँदैन भनी स्मरण गराउनुभयो। येशूले उहाँका श्रोताहरूलाई उहाँ यहुदी धर्मका प्राचीन परम्पराहरू जारी राख्न आउनुभएको हो भनी तिनीहरूले आशा गर्नुहुँदैन भनी स्मरण गराउनुभयो। उहाँ यहुदी धर्मको मर्मत, सुधार वा आधुनिकरण गर्न आउनुभएको थिएन। यहुदी धर्म काम नलाग्ने, थुत्रिएको र समाप्त भएको थियो। यहुदी धर्म मर्मत गर्न नसकिने पुरानो थोत्रो कोट जस्तो भएको थियो। नयाँ अंगुरको रसको राप थाम्न नसक्ने कमजोर पुरानो मशक जस्तो थियो। यसको लागि तपाईँले मर्कुस 2:21-22 पद, लुका 5:36-38 पदमा पनि पढेर बुझ्न सक्नुहुन्छ। तापनि फरिसीहरूले तिनीहरूका पुरानो थोत्रो धर्म नै रुचाए। लुका 5:39 पदमा तपाईँले यसको पढ्न सक्नुहुन्छ। मित्र, यसरी यी कुराहरू हेर्दाखेरि हामी थाहा गर्दछौ कि येशूका चेलाहरू उपवास किन नबसेका थिए। र भने हामी तपाईँलाई अर्को सन्दर्भतर्फ लान चाहन्छौ, सबातमा गहुँका बाला चुडेका, जसको विषयमा तपाईँले मत्ती 12:1-8 पद अनि मर्कुस 2:23-28 पदमा र लुका 6:1-5 पदमा पढ्न सक्नुहुन्छ। येशूका चेलाहरूले सबात दिनमा गहुँका केही बाला चुडेर खान लाग्दा जब फरिसीहरूले तिनीहरूको आलोचना गरे, त्यसबेला येशूले पुरानो करार पुस्तकबाट 2 उदाहरण उल्लेख गर्दै आफ्ना चेलाहरूको बचाउ गर्नुभयो। पहिलो, जब दाउद र तिनका मानिसहरू साह्रै भोकाएका थिए र तुरुन्तै भोजन चाहिएको कारण तिनीहरूलाई पवित्र स्थानमा चढाइएको रोटी खाने अनुमति दिइयो, जुन प्राय पुजारीलाई मात्र खाने अनुमति थियो। यस कुरालाई तपाईँले पहिलो समुएल 1:6 घटनालाई हेरेर र मत्ती 12:1-4 पदलाई तुलना गरेर पनि बुझ्न सक्नुहुन्छ। अनि अर्को कुरा, दोस्रो, लेबीय वंशका पुजारीहरूले सबातको दिनमा काम गर्थे, किनकि तिनीहरूले बलिदानहरू तयार पारेर चढाउन पर्थ्यो। मत्ती 12:5 पदसँग तपाईँले
गन्ती 28 9 10 पदलाई तुलना गर्न सक्नुहुन्छ र अझ बुझ्न सक्नुहुन्छ यो कुरालाई। यी दुई उदाहरणहरूले यही कुरा देखाउँछ। आवश्यकताको घडीमा व्यवस्थाले माग गरेका कुराहरूलाई रद्द गर्न सकिन्छ। जीवन रीतिविधि भन्दा धेरै महत्वपूर्ण छ। बलिदानहरू चढाउनुभन्दा दया देखाउनु धेरै महत्वपूर्ण कुरा हो। यीशु मन्दिरभन्दा महत्वपूर्ण हुनुहुन्छ। सबात भन्दा मानिसहरू धेरै महत्वपूर्ण हुन्। सबात मानिसहरूको फाइदाका निम्ति दिएको थियो, तिनीहरूलाई असुविधा पार्न होइन। अनि यीशु मानिसका मसीहको रूपमा पुत्र हुनुभएकाले उहाँसँग सबातको उत्तम प्रयोग गर्न कसरी सकिन्छ भनी निर्णय गर्ने अधिकार छ। यसको लागि तपाईँले मत्ती 12 अध्यायको 6 8 पद र मर्कुस 2 अध्यायको 27 र 28 पदमा पनि पढेर बुझ्न सक्नुहुन्छ। मित्र, अहिलेसम्ममा आज खण्डमा हामीले तपाईँलाई 4 सुसमाचारका पुस्तकको यो बुझाइक्रम अङ्कमा यीशुले एकमात्र पक्षघातलाई निको पार्नु भएको बारेमा मत्ती 9 अध्यायको 1 8 पद अनि मर्कुस 2 1 12 पद अनि लुका 5 17 26 पदबाट केही कुरा बतायौं। अनि त्यसपछि मत्तीलाई बोलाउटको बारेमा हामीले मत्ती 9 अध्यायको 9 13 पदबाट र मर्कुस 2 13 17 पद अनि लुका 5 28 32 पदमा रहेको सुनारोबाट केही कुरा बतायौं। अनि येशूका चेलाहरू उपवास किन बस्दैनन्, अर्थात् येशूका चेलाहरू उपवास किन नबसेका भन्ने कुरा पनि हामीले मत्ती 9 अध्यायको 14 17 पद, मर्कुस 2 अध्यायको 18 22 पद, लुका 5 33 39 पदबाट पनि तपाईँलाई हामी केही कुरा बतायौं। र अन्त्यमा चाहिँ हामीले तपाईँलाई सवाथमा गहुँका बाला चुडेका विषयमा मत्ती 12 अध्यायको 1-8 पद अनि मर्कुस 2 23-28 पद, लुका 6 अध्यायको 1-5 पदमा रहेका केही कुरा बताएका छौं। आशा छ तपाईँले यस कुराबाट सुसमाचारका पुस्तकमा भएका केही महत्वपूर्ण कुराहरू बुझ्नु भएको छ र बाइबललाई अझ बुझ्नको लागि तपाईँले केही मदत प्राप्त गर्नुभएको छ। कृपया यस कुरालाई बुझ्नको लागि तपाईँले अझ पनि बाइबललाई ध्यान दिएर पढ्नुहोस् भनी हामी अनुरोध गर्न चाहन्छौं। मित्र, हामी तपाईँलाई आगामी श्रृङ्खलामा हात सुकेको मानिसको बारेमा बताउनेछौ। मत्ती 12 9-21 अनि मर्कुस 3:1-6 पदबाट अनि लुका 6:6-11 पद अनि येशूले 12 प्रेरित चुन्नु भएको बारेमा पनि हामी तपाईँलाई बताउनेछौ। अनि मत्ती 9:35-10 अध्यायको 4 पदबाट अनि मर्कुस 3 अध्यायको 7-19 पद अनि लुका 6:12-19 पदमा रहेको खण्ड यो हुनेछ। यसरी हामी तपाईँलाई येशूले गर्नुभएको प्रारम्भिक कामको बारेमा बताउनेछौ र त्यसपछि हामी तपाईँलाई डाँडाको उपदेशबाट केही कुरा बताउँदै जानेछौ। डाँडाको उपदेशमा रहेका केही कुराहरू कृपया हाम्रो यस फाइल बुझाई क्रमाङ्कको अध्ययनको समयलाई प्रतीक्षा गर्नुहोला। अहिलेसम्म हामीलाई साथ दिइरहनु भएकोलाई तपाईँलाई धेरै धेरै धन्यवाद। अनि मित्र, अहिले भर्खर तपाईँले रेडियो रेटिन गर्नुभएको छ भने अहिले तपाईँ सुनिरहनु भएको छ गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्युज एफएम 105.6 MHz पोखराबाट कार्यक्रम बाइबललाई बुझौं। अब आउनुहोस्, कार्यक्रमलाई अगाडि बढाउनको लागि हामी एउटा गीत सुन्नेछौं।

0: श्रोता मित्र, यो अर्थपूर्ण गीतपछि कार्यक्रम भाइलाई बुझाउमा स्वागत छ। आउनुहोस् कार्यक्रमको अखबारतर्फ लागौं।
1: प्रिय मित्र, हामी तपाईँलाई पवित्र बाइबलमा के कुरा रहेका छन् भन्ने प्रश्नको उत्तर दिने क्रममा कार्यक्रमको यस भागमा हामी तपाईँलाई पुरानो करार अर्थात पवित्र बाइबलको पुरानो नियमको खण्डबाट केही कुरा बताउने गर्दछौ, जसमा हामीले तपाईँलाई अहिलेसम्ममा उत्पत्ति, प्रस्थान, लेबीहरू, गन्ती, व्यवस्था, योशु, न्यायकर्ताहरू, रूत, पहिलो समुएल, दोस्रो समुएल, पहिलो राजाहरू, दोस्रो राजाहरू, पहिलो इतिहास, दोस्रो इतिहास, एजरा, निहेमिया, एस्तर, अयुब, भजन संग्रह, हितोपदेश, उपदेशक, श्रेष्ठ गीत, यसैया र यिर्मियाको पुस्तकबाट केही कुरा बताइसकेका छौं। र मित्र, हामीले तपाईँलाई पवित्र बाइबलमा रहेको पुरानो करारको खण्डमा रहेको पुस्तकहरू मध्येमा 24 पुस्तकका बारेमा बताइसकेका छौं। र आज भने हामी तपाईँलाई विलापको पुस्तकबाट अर्थात 25 पुस्तकबाट पुरानो करारको 25 पुस्तकबाट केही कुरा बताउन लागिरहेका छौं। आशा छ तपाईँले सुनेर केही आत्मिक आशिष र ज्ञान प्राप्त गर्नुहुनेछ। विलाप पुस्तकको बारेमा आउनुहोस् हामी केही कुरा हेरौं। मित्र, मानिसहरूले आँसु झार्नुका विभिन्न कारणहरू हुन्छन्। बालबच्चाहरू खानेकुरा र मनोरञ्जन गर्न नपाएमा रुन्छन् भने जवान व्यक्ति असफल हुँदा र सम्बन्ध बिग्रदा रुन्छन्। साथै मृत्यु, कष्ट, समस्याहरू आदि आइपर्दा प्राय मानिसहरू रुन्छन्। उनीहरूका आँखाबाट नुन भएको झोल पदार्थ बग्दछ। यस्तो कष्ट देख्दा नजिकका व्यक्तिहरू सान्त्वना र उत्साह दिन अघि सर्छन् अनि पछि पर्नु हुँदैन भन्ने ठान्छन्। मित्र, यिर्मिया अगमवक्ता आँसु बगाउने व्यक्तिको रूपमा चिनिन्छन्। उनको चूर्ण हृदयबाट आँसुका धाराहरू बग्दथे। उनी परमेश्वरको तर्फबाट अगमवाणी बोल्ने व्यक्ति भएका हुनाले आफ्नो देश यहुदा र इसरायलको भविष्य देखेर अगमवक्तालाई कष्ट परेको थियो। परमेश्वरको न्याय र देशको विनाश देखेर उनलाई यस्तो कष्ट हुनु स्वाभाविक थियो। मानिसहरूले आफ्नो सृष्टिकर्ताको कुरा सुन्न इन्कार गरेर उहाँलाई त्यागेको देख्दा उनी आँसु खसालेर रुन्थे। आफ्नो प्रजाले पाउन लागेको कष्ट र कैद देख्दा उनी रुन्थे जसले परमेश्वरलाई छुन्थ्यो। हामी के को लागि र कसको निम्ति रुन्छौ, आँसुहरू खसाल्छौ? आफ्नो स्वार्थ र व्यक्तिगत फाइदाको निम्ति अथवा मानिसहरूको उद्धारको निम्ति? हामी बसेको वर्तमान संसार पापले भासिएको छ, जहाँ अन्याय, गरिबी, युद्ध, परमेश्वरको विरोधी कार्यहरू व्याप्त छन्। के यी सबै देख्दा मित्र तपाईँको हृदय उत्तेजित हुँदैन, आँसु झर्दैनन्? मित्र, यिर्मियाको पुस्तकमा यरुसलेमको विनाशको वर्णन गरिएको छ। त्यसलाई हेरेर हृदय लेखिएको पुस्तक विलाप हो। यस पुस्तकले विनाशमा परेको यरुसलेमको अवस्था वर्णन गर्दछ। यिर्मियालाई के कुराले आँसुमा पुर्यायो विलापको पुस्तकले प्रष्ट पार्दछ। उनी परमेश्वरलाई प्रेम गर्न व्याप्त छन्। के यी सबै देख्दा मित्र तपाईँको हृदय उत्तेजित हुँदैन, आँसु झर्दैनन्? मित्र, यिर्मियाको पुस्तकमा यरुसलेमको

कारण आफ्ना मानिसहरूको विनाश देख्दा उनी संवेगात्मक रूपमा तोडिएर रुदै प्रार्थना गर्दछन्। मित्र, विलापको पुस्तकमा रहेका केही कुरा यिनै हुन् जुन चाहिँ हामीले तपाईँलाई परिचयको रूपमा बताएका छौं। मित्र, यस पुस्तकको मुख्य पद चाहिँ अर्थात विलापको पुस्तकको मुख्य पद चाहिँ विलाप अध्याय 2 11 पद हो। रोदनको आँसुले मेरो आँखा तताइसक्यो, मेरो प्राण मभित्र मडारिन्छ, मेरो प्रजा नष्ट भएको कारणले नानीहरू र दुध खाने बालकहरू शहरका गल्लीहरूमा मूर्छा खाएको कारणले मेरो हृदय छिया छिया भयो। विलाप 2 अध्यायको 11 पद। अनि मित्र, यस पुस्तकको उद्देश्य छोटकरीमा भन्नुपर्दा परमेश्वरको आज्ञा पालन नगर्नु आफूमाथि विनाश निम्त्याउनु हो भन्ने कुरा जानकारी गराउनु, साथै आफ्ना मानिसहरूले कष्ट भोग्दा परमेश्वरलाई पनि दुःख लाग्छ भन्ने कुरा यो पुस्तकले सिकाउन चाहन्छ। मित्र, यो भयो यस पुस्तकको उद्देश्य अर्थात विलापको पुस्तकको उद्देश्य र विलापको पुस्तकको लेखन मिति र लेखक चाहिँ हुन त स्वयं परमेश्वर हुनुहुन्छ र परमेश्वरको प्रेरणा पाएर लेख्ने व्यक्ति चाहिँ यर्मिया हुन् र यसको लेखन मिति चाहिँ यरुसलेमको विनाश पश्चात लगभग ईसापूर्व 586 यो पुस्तक लेखिएको थियो। मित्र, हामी तपाईँलाई विलापको पुस्तकमा रहेका केही अन्य कुराहरू अर्थात विलापको पुस्तकको बारेमा अन्य कुराहरू आगामी दिनमा अवश्य बताउँदै जानेछौ, जसै हामी तपाईँलाई बाइबलको बारेमा बुझ्नको लागि प्रेरणा दिँदै जानेछौ। अहिलेसम्म हामीलाई सुनेर साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। हामी तपाईँलाई फेरि पनि यस्तै बाइबलको बारेमा केही कुरा बताउँदै जानेछौ आगामी समयमा। अहिलेलाई भने हामी कार्यक्रमको अर्को भागतर्फ लाग्नेछौ। अहिलेसम्म हामीलाई सुनेर साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।

0: श्रोता मित्र, यो अर्थपूर्ण गीतपछि कार्यक्रम बाइबललाई बुझाउमा स्वागत छ। आउनुहोस् कार्यक्रमको अर्को भागतर्फ लागौं। र मित्र, अब नै हामी तपाईँलाई बाइबल अध्ययनतर्फ लान चाहन्छौ। प्रिय श्रोता मित्र, अब आउनुहोस् परमेश्वरको जीवित वचन पवित्र बाइबललाई अधिक मात्रामा बुझ्नको लागि यस कार्यक्रमको अर्थात बाइबललाई बुझौं कार्यक्रमको अर्को भागतिर जाउँ, जहाँ हामी केही समयको लागि बाइबल अध्ययन गर्नेछौ।
1: यीशु ख्रीष्टको नाममा तपाईँलाई आजको यस बाइबल अध्ययन कार्यक्रममा स्वागत छ। मित्र, यसपटक हामीले हाम्रो बाइबल पाठको निम्ति हेर्न गइरहेको वचन दोस्रो कुरेन्थी अध्याय 5 पद 10 पाउँदछौ, जसले भन्दछ, किनभने हरेकले चाहे असल चाहे खराब जे जस्तो शरीरमा गरेको छ त्यस अनुसारको फल पाउन हामी सबैजना ख्रिष्टको न्याय आसनको सामुन्ने प्रत्यक्ष गरी प्रकट हुनुपर्नेछ। मित्र, तपाईँलाई याद हुनेछ कि जसरी हामीले हाम्रो बाइबल अध्ययनलाई अगाडि बढ़ाइरहेका छौं, हामीले पवित्र बाइबलमा रहेका केही महत्वपूर्ण सत्यताहरूलाई थाहा पाउन थाल्नेछौ। परमेश्वरले हामीहरूको निम्ति परमेश्वरको ठूमा प्रभु येशू ख्रीष्टलाई पठाउनुभयो। प्रभु येशूलाई परमेश्वरको ठूमा भनिएको छ किनभने परमेश्वरले उहाँलाई थुमाको रूपमा वेदीमा बलिदान चढाउनुभयो। परमेश्वरले उहाँलाई बलिदान चढाउनुभयो ताकि हाम्रो पाप उठाइ लगियोस्। यो परमेश्वरको एकदमै अद्भुत अनुग्रह हो कि प्रभु येशूद्वारा प्रबन्ध गरिएको छ कि हामीहरू परमेश्वरको सामुन्ने ठिक ठहरिन सक्दछौ। तर त्यसो भए तापनि हामीले यो बुझ्न थाल्नु आवश्यक छ कि हामीलाई किन उद्धारकर्ताको आवश्यकता छ। हामीलाई उत्पत्ति अध्याय 3 यस विषयको आभास भइसकेको छ, जसै हामीलाई थाहा भएको थियो कि मानव जाति परमेश्वरको श्राप मुनि आएको छ। तर यहाँ दोस्रो कोरिन्थी 5:10 पदमा हाम्रो पापको कारणले हामीलाई के हुन गइरहेको छ भन्ने बारेमा परमेश्वरसँग उहाँको दृष्टिमा रहेको कुरालाई अझ बढी स्पष्ट रूपमा प्रकट गरिरहनु भएको छ। उहाँले भनिरहनु भएको छ कि यस्तो समय आउनेछ जब हरेक मानव प्राणी परमेश्वरको न्याय सिंहासनको सामुन्ने प्रत्यक्ष गरी खड़ा हुनुपर्नेछ। मित्र, ठिक अहिले तपाईँले भनिरहनु भएको छ होला कि भइगो छोड्नुहोस् यस्तो बेमतलबको कुरा। विगतको हजारौं वर्षदेखि यस संसारका मानिसहरू मरेका छन्, उनीहरू मृत छन् र त्यही नै उनीहरूको अन्त्य हो। सायद तपाईँले यही सोचि नै रहनु भएको छ होला। हाम्रो कहिल्यै पनि न्याय हुन गइरहेको छैन भनेर सोच्नुहुन्छ होला। तपाईँ यस्तो सोचाइमा आएर निश्चिन्त हुन सक्नुहुन्न किनभने हृदयको गहिराईमा कुनै न कुनै प्रकारले तपाईँलाई महसुस हुन्छ कि संसारमा जे जति यी डरलाग्दा कुराहरू घटेका छन् ती सब कुराहरूका न्याय निर्धारण हुनै पर्दछ। जसरी भए पनि न्यायको तराजु सन्तुलन हुनै पर्दछ र कुनै प्रकारले तपाईँलाई आफ्नो मनको गहिराईमा थाहा हुन्छ कि यस जीवन पछिको अर्को जीवन हुन सक्दछ। हुन त हामीलाई थाहा भएकै कुरा हो कि जिन्दगीमा केवल जिउनु र मर्नु बाहेक अरू धेरै कुराहरू पनि छन्। पवित्र बाइबल परमेश्वरको पुस्तक भएकोले गर्दा यो पुस्तक मानव जातिको निम्ति परमेश्वरको प्रकाश हो, जसद्वारा उहाँले हामीमा सत्य तथ्य कुराहरू दिनुहुँदछ। परमेश्वरले हामीलाई भविष्यमा के हुन गइरहेको छ भन्ने विषयको सत्यता बताइरहनु भएको छ। परमेश्वरले हामीलाई बयान गर्नुहुन्छ कि समयको अन्त्यमा सम्पूर्ण मानव जातिको पुनरुत्थान हुन गइरहेको छ। हरेक मानिस जो जति यस पृथ्वीमा कुनै समयमा बाँचेका थिए उनीहरू हरेकको पुनरुत्थान हुनेछ अनि परमेश्वर आउनुहुनेछ र सम्पूर्ण मानव जातिको इन्साफ हुनेछ। हामीले अहिले हेरिरहेको पद दोस्रो कुरेन्थी अध्याय 5:10 हो र यस पदमा परमेश्वरले यही नै भनिरहनु भएको छ कि हामीहरू सबै नै परमेश्वरको न्याय आसन अगाडि न्याय सिंहासन अगाडि खड़ा हुनुपर्दछ र हामीले गरेका हरेक कामहरूको जाँच हुन गइरहेको छ। चाहे त्यो असल होस् या खराब होस्। र हामीलाई थाहा छ कि हामीले खराब कामहरू गरेका छौं। हामीले गरेका खराब कामहरूले गर्दा नै हामी दोषी भेटाइनेछौं र हामी दोषी भेटाइनेछौं भन्ने कुरा हामी अवश्य जान्दछौ। हामी परमेश्वरको सामुन्ने दोषी भेटाइनेछौं र परमेश्वरको क्रोध हामीमा खन्याइनेछ। र अर्को पदहरू जुन पदहरूलाई हामीले छिटै नै हाम्रो बाइबल पाठमा अहिले सिकिरहेको तथ्यलाई स्पष्टसित बुझ्नको लागि प्रयोग गर्नेछौ, त्यसमध्येको एउटा पदद्वारा हामी सिक्दछौ कि हामीहरू अनन्त नरक दण्डको भागी हुनेछौ। हामी अनन्त नरक दण्डको मुनि हुनेछौ। हामी सदाको निम्ति परमेश्वरको क्रोध मुनि हुनेछौ। यसै कारणले गर्दा नै हामीलाई उद्धारकर्ताको खाँचो छ, हामीलाई प्रभु येशू ख्रीष्टको खाँचो छ, हामीलाई कोही यस्तो व्यक्तिको खाँचो छ जसले परमेश्वरको क्रोधको मुनि हामीलाई पर्नबाट बचाउन सक्दछ। हुन्छ मित्र, मलाई एउटा पद तपाईँलाई दिन दिनुहोस् जसले देखाउँदछ कि हामीहरूको पुनरुत्थान हुन गइरहेको छ। योहन्ना 5 पद 28 र 29 र पद 29 हामी पढ्छौ। यसमा अचम्म नमान, किनभने बेला आउँछ जब चिहानमा हुनेहरू सबैले उसको स्वर सुन्नेछन् औ भलो गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति र कुभलो गर्नेहरू चाहिँ इन्साफको पुनरुत्थानको निम्ति चिहानबाट निस्किआउनेछन्। मित्र, के तपाईँले सुन्नुभयो? यी पदद्वारा परमेश्वरले हामीलाई के घोषणा गर्नुहुन्छ त? बेला आउनेछ जब परमेश्वरले बोलाउनुहुनेछ र हरेक मानिसहरूको पुनरुत्थान हुनेछ र पुनरुत्थान हुनेहरूका निम्ति दुईवटा गन्तव्य स्थानहरू छन्। उनीहरूमध्ये केही अनन्त जीवनको स्थानमा पठाइनेछन् र केही अनन्त नरक दण्डको स्थानमा पठाइनेछन् र अनन्त जीवन नपाउनेहरू परमेश्वरले दिनुहुने अनन्त नरक दण्डको मुनि आउनुपर्नेछ। मित्र, यदि हामी पापीहरू हौं, यदि हामी सबै बरालिएका छौं, यदि हामी हरेक आफ्नै बाटोतिर लागेका छौं भने त्यसको मतलब यो हुनेछ कि हामी हरेकको पुनरुत्थान नरकदण्ड प्राप्त गर्नको निम्ति हुनेछ। तर यदि हामीले उद्धारकर्तालाई प्राप्त गर्दछौ जसले हाम्रा पापलाई आफूमाथि लिनुहुन्छ भने त तब हाम्रो पुनरुत्थान नरकमा हवाला हुनको निम्ति हुने छैन। र त्यसैले येशू ख्रीष्टको बारेमा पढ्न पाउँदा हामी एकदमै खुसी हुन सक्दछौ, जो परमेश्वरको ठुमा हुनुहुन्छ जसले संसारको पाप उठाइ लैजानु भएको छ। अर्थात उहाँ नै एकमात्र उपाय हुनुहुन्छ, एकमात्र बाटो हुनुहुन्छ जसद्वारा एउटा पापीले उसको पापको उपचार प्राप्त गर्दछ। उहाँद्वारा मात्र एउटा पापीले परमेश्वरको क्रोधबाट छुटकारा पाउने उपाय प्राप्त गर्दछ। केवल येशू ख्रीष्ट मात्र उद्धारको मार्ग हुनुहुन्छ। उहाँ परमेश्वरको ठुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ। उहाँ पवित्र परमेश्वर हुनुहुन्छ जो हाम्रो लागि ठुमा बन्नुभयो। हाम्रो अबको आउने अध्ययनमा हामी एउटा पदलाई हेर्नेछौ जसले अलिकति धेरै मात्रामा सहजसित परमेश्वरको क्रोधको विषयमा बताउँदछ। यस विषयमा तपाईँले एकदम स्पष्टसित बुझ्नु भएको म चाहन्छु, किनभने हामीले वास्तवमा परमेश्वरको त्यो अद्भुत योजनालाई, परमेश्वरको प्रेमको त्यो आश्चर्य कर्मलाई र प्रभु येशू ख्रीष्ट हामीहरूको उद्धारकर्ता हुनुपर्ने आवश्यकतालाई तबसम्म मूल्याङ्कन गर्न या राम्रोसित बुझ्न सक्दैनौ जबसम्म हामीले अहिले हामी रहेको हाम्रो यो भयावह र डरलाग्दो अवस्थालाई बुझ्न सक्दैनौ। हाम्रो अबका आउने अध्ययनमा हामी प्रकाशको पुस्तक अध्याय 14 पद 10 प्रयोग गर्नेछौ। हामीले यस पदलाई हाम्रो अर्को अध्ययनमा अवश्य नै प्रयोग गर्नेछौ, तर ठिक अहिलेलाई हामी यस पदलाई पढ्नेछौ, किनभने म तपाईँले यस पदमा रहेको वचनको विषयमा अहिलेदेखि नै सोच्नलाई शुरू गर्नुभएको होस् भन्ने चाहन्छु। यहाँ यस पदले ती व्यक्तिहरूको बारेमा बताइरहेको छ जो प्रभु यीशु ख्रीष्टमा विश्वासी भएका छैनन् र यी तिनीहरू नै हुन् जसले आफ्ना पापहरूको मूल्य चुकाउनको निम्ति आफ्नो सट्टामा अरू कोही व्यक्तिलाई भेटाएका छैनन्। प्रकाशको पुस्तक अध्याय 14 पद 10 र 11 भन्दछ, त्यसले पनि उहाँको क्रोधको कचौरामा मिसाएर तयार गरिराखेको परमेश्वरको क्रोधको मध्य पिउनेछ। उहाँको पवित्र दूतहरू र थुमाको सामुन्ने आगो र गण्डकमा त्यसले शासना भोग्नेछ औ तिनीहरूका शासनाको धुवा सदासर्वदा मास्तिर गइरहनेछ। तिनीहरूले त्यो जनावर र त्यसको मूर्तिलाई पूजा गर्छन् र जसले त्यसको नाउँको छाप लाउँछ तिनीहरूले दिनरात आराम पाउने छैनन्। मित्र, परमेश्वरको क्रोध मुनि आउनेहरूको भयंकर डरलाग्दो अन्तिम परिणाम त्यही नै हुनेछ। अब फेरि म जोड़ दिएर भन्न चाहन्छु कि हामीहरू मध्ये एकजना पनि छैनौं जसले परमेश्वरको न्याय सिंहासनलाई सामना गर्नबाट उम्कन सक्दछौ। याद गर्नुहोस् मित्र कि हामीले दोस्रो कोरिन्थी अध्याय 5 पद 10 के पढेका थियौं, हामी सबै परमेश्वरको न्याय सिंहासनको अगाडि हुनुपर्नेछ ताकि परमेश्वरको सामुन्नेमा प्रकट होस् कि हामीले असल या खराब के गरेका छौं। परमेश्वरले हामीमा रहेका हरेक खराब कुरालाई थाहा पाउनुहुनेछ जस्तो आदम र हब्बालाई भेटाउनु भएको थियो जब उनीहरूले पाप गरे। परमेश्वरले उनीहरूले गरेको पापको बारेमा थाहा पाउनुभयो र परमेश्वरले घोषणा गर्नुभयो कि हामीहरू अनन्त नरक दण्ड भोग्नको लागि नरकमा फालिनेछौ। परमेश्वरले यस पदमा आगो र गण्डकमा शासना भोग्ने र त्यस शासनाको धुवा सदासर्वदा मास्तिर गइरहनेछ भन्ने कुरा बताइरहनु भएको छ। यो अनन्तसम्म रहिरहने कुरा हो। के तपाईँले देख्नुहुन्छ कि हामीहरूको निम्ति उद्धारकर्ताको कति धेरै आवश्यकता छ? के तपाईँले देख्नुभयो कि यो कति अद्भुत कुरा हो कि परमेश्वरले हामीहरूको निम्ति एउटा उद्धारकर्ता उपलब्ध गराउनुभयो र जसै हामीले हाम्रो पवित्र बाइबल अध्ययनलाई निरन्तरता दिँदै जानेछौ हामीले धेरैभन्दा धेरै यही अद्भुत उद्धारकर्ताको बारेमा नै सिक्नेछौ, प्रभु येशु ख्रीष्टको बारेमा सिक्नेछौ। परमेश्वरले उपलब्ध गराउनु भएको थुमाको बारेमा सिक्नेछौ। मित्र, यो हाम्रो बाइबल अध्ययन क्रमाङ्क 52 हो। अहिलेसम्म हामीलाई यस बाइबल अध्ययनमा साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।

प्रिय मित्र, अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बाइबललाई बुझौं, र यसलाई तपाईँले गुडिज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुडिज एफएम 105.6 मेगाहर्ज पोखराबाट सुनिरहनु भएको छ। प्रिय श्रोता मित्र, हामी आशा गर्छौ गुडिज एफएम को यो बिल्कुलै नयाँ कार्यक्रम बाइबललाई बुझौंलाई सुनेर तपाईँले अवश्य पनि अधिक आशिष र ज्ञान प्राप्त गर्नुभएको छ। र श्रोता मित्र, आऊ भने आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ र आउँदो सातासम्मको लागि विदा माग्नु पर्ने बेला भइसकेको छ। त्यसैले मित्र, अब जाँदा जाँदै हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि बाइबललाई बुझौं कार्यक्रमको अर्को श्रृंखलामा अवश्य साथ दिनुहुनेछ। तबसम्मलाई म आइजेक राईलाई विदा दिनुहोस्। जय मसीह। गुडुज एफएमलाई सुन्दै गर्नुहोला।

0: नमस्कार सेनसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: टाइम चेक। यति बेला अपराह्नको 3 बज्यो।

0: जय मसी अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रसारण गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट ख्रिस्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा मैले मर्कुसको सुसमाचार एक अध्यायको 21-28 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरू सबैले ध्यान लगाएर सुन्नुहुनेछ भनेर। र आउनुहोस् यसरी पाठ गरौं। तब उहाँहरू कफरनहूममा जानुभयो र तुरुन्तै सभा दिनमा सभाघरमा पछि उहाँले शिक्षा दिन लाग्नुभयो अनि तिनीहरू उहाँको शिक्षामा चकित भए, किनकि उहाँले तिनीहरूलाई शास्त्रीहरूले जस्तै होइन तर अधिकारसँग सिकाउनु भयो। त्यही बेला त्यस सभाघरमा अशुद्ध आत्मा भएको एकजना मान्छे थियो। त्यसले यसो भन्दै चिच्यायो, हे नासरतका यीशु, हामीलाई तपाईसँग के सरोकार? के तपाई हामीलाई सर्वनाश पार्नलाई आउनुभएको हो? म तपाईलाई चिन्छु, तपाई परमेश्वरका पवित्र जन हुनुहुन्छ। तर यीशुले त्यसलाई यसो भन्दै हकार्नुभयो, चुप लाग र त्यसबाट निस्किजा। त्यस मान्छेलाई लछार पछार पार्दै त्यो अशुद्ध आत्मा ठूलो स्वरले चिच्याएर त्यस मान्छेबाट निस्किगयो। तब सबैजनाले अचम्म माने र तिनीहरू यसो भन्दै आपसमा सोधासोध गर्न लागे, यो के हो? यो त नयाँ शिक्षा रहेछ। यिनले त अधिकारसँग अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्छन् र तिनीहरूले यिनका आज्ञा मान्दछन्। अनि चाँडै नै यीशुको कीर्ति गालिलको इलाका वरिपरि चारैतिर फैलियो। आदरणीय श्रोता, यो खण्डमा यीशुको नाममा अशुद्ध आत्माहरूलाई निकाल्ने अधिकार छ भन्ने कुरा हामी यहाँ बुझ्न सक्छौ। यीशुको नाममा अशुद्ध आत्मालाई निकाल्ने अधिकार छ भन्ने कुरा हामी यहाँ देख्छौ। र यो खण्डमा विशेष गरेर दुईवटा बुँदाहरूलाई तपाईँको बीचमा ल्याइरहेको छु। सबैभन्दा पहिला चाहिँ सभा दिनमा शिक्षा दिन थाल्नुभयो। यीशु प्रभुले जब उहाँहरू कफरनहूममा जानुभयो र सभा दिनमा सभा गर्मा पछि उहाँले शिक्षा दिन लाग्नुभयो। यीशु प्रभु यो संसारमा आउनुको उद्देश्य भनेकै स्वर्गको राज्यको बारेमा बताउनु, स्वर्गको राज्यमा कसरी प्रवेश गर्ने र को परमेश्वरको राज्यमा प्रवेश गर्ने भन्ने कुरा सिकाउनु एकदमै महत्वपूर्ण थियो। सिकाउने कुरा चाहिँ विशेष गरेर सदुसीहरूले, फरिसीहरूले र शास्त्रीहरूले सिकाउने काम गरी नै रहेको थियो र उहाँहरूले सिकाउनु भएको कुराहरूलाई सभाघरमा अरूहरूले सिकाएका कुरालाई पनि दर्शकहरूले त्यसलाई तुलनात्मक रूपमा पनि हेर्न लाग्यो। अरूले दिएको शिक्षा, मानव सदुसी फरिसीहरूले दिएको शिक्षा, शास्त्रीहरूले दिएको शिक्षालाई पनि मानिसहरूले हेरिरहेकै थिए। तर यीशु प्रभुको शिक्षा सुनिसकेपछि मानिसहरू चाहिँ चकित भए भनेर लेखिएको छ। चकित भए किनकि उहाँले तिनीहरूलाई शास्त्रीहरूले जस्तो होइन तर अधिकारसँग सिकाउनु भयो। यीशु प्रभु को हो भन्ने कुरा, यीशु प्रभु कहाँबाट आउनुभएको हो भन्ने कुरा यीशु प्रभुलाई राम्ररी थाहा थियो। र उहाँले आफ्नो शिक्षा दिँदाखेरि सही शिक्षा दिइराख्नु भएको कुरा उहाँलाई थाहा थियो र उहाँले यो शिक्षा दिने क्रममा उहाँले आफ्नो शिक्षा चाहिँ आधिकारिक थियो भन्ने कुरा यीशुलाई थाहा थियो। यो शिक्षा आफूबाट नभएर स्वर्गबाट परमेश्वरबाटै आएको कुरालाई उहाँले स्पष्ट पार्नुभएको थियो। उहाँको शिक्षा अरूको भन्दा फरक हुनुको कारण चाहिँ उहाँको शिक्षा परमेश्वरबाट नै आएको थियो र परमेश्वरबाट नै यो शिक्षा स्पष्ट थियो। त्यसै कारण यहाँनिर यीशु प्रभुले शिक्षा दिँदाखेरि मानिसहरू किन चकित भए त, किन मानिसहरूले चकित भएर उनीहरूले यो प्रतिक्रिया दियो र अधिकारसँग सिकाउनु भयो भनेर उनीहरूले कसरी थाहा पाए त? किनभने यीशुले सिकाउनु भएको शिक्षा र शास्त्रीहरूले सिकाउनु भएको शिक्षामा मानिसहरूले फरक भेटाए र शास्त्रीहरूले जुन तरिकाले सिकाएका थिए अधिकार नभएको जस्तो उनीहरूले आफूलाई बाहिर एउटा कुरा भित्र अर्को कुरा भएर उनीहरू जिउँथ्यो। उनीहरूको अवस्था कपिट एउटा ढुङ्गीपन थियो उनीहरूमा। उनीहरूले आफूले नगरेको कुरालाई उनीहरूले सिकाउँथे, आफूले नगर्ने अरूलाई चाहिँ गर भनेर धेरै भारी कुराहरू सिकाउँथे। आफूले केही कुरा नगर्ने अरूलाई चाहिँ धेरै कुरा गर्नलाई सिकाउने काम गर्थे, जसले गर्दा बोझ भएको थियो, जसले गर्दा भारी भएको थियो, मानिसहरूलाई गाह्रो भएको थियो शास्त्रीहरूको शिक्षा सुनेर। तर यीशु प्रभुको शिक्षा सुन्दाखेरि उनीहरू चकित भए र अधिकार भएका मानिसले जस्तो सिकाउनु भयो भनेर यहाँ मानिसहरूले यो प्रतिक्रिया दिएका थिए। यीशु प्रभुको शिक्षा स्वर्गबाटै भएको कारणले गर्दा यीशु प्रभुको शिक्षामा कुनै पनि घटी कमी थिएन। उहाँ परमेश्वर नै हुनुभएको कारण उहाँले बोल्नुभएको, उहाँले सिकाउनु भएको शिक्षा उहाँ आफ्नै भएकोले अधिकारसँग उहाँले बताउनु भयो। र आज आदरणीय श्रोताहरू, यहाँनिर हामीले यो कुरा सुन्दै गर्दाखेरि यीशु प्रभुको शक्तिलाई हामीले विचार गर्नुपर्छ। यीशु प्रभुले दिनुभएको शिक्षा चाहिँ साँचो र यो शिक्षा चाहिँ जे आफूले गरे त्यही कुरा अरूलाई गर्न सिकाएका छन् र यीशुले आफूले जे जे गर्नुभयो त्यो कुरा उनीहरूलाई सिकाउनु पनि भयो र यसरी उहाँको शिक्षा पक्का भयो, उहाँको शिक्षा आधिकारिक भएको हामी देख्छौं। आज मण्डलीका प्रत्येक परमेश्वरका जनहरूले सोच्नुपर्छ, हामीले दिएको शिक्षा, परमेश्वरको जनहरूले दिएको शिक्षा के आधिकारिक छ? के आफूले त्यो शिक्षा अरूलाई दिँदाखेरि आफूले गरेर सिकाउनु भएको छ अथवा सिकाइरहेका छौ त? यदि हामीले आफूले नगर्ने अरूलाई चाहिँ यो गर त्यो गर भनेर शिक्षा दिन थाल्यो भनेदेखि फेरि
2: हाम्रो शिक्षा चाहिँ ती शास्त्रीहरूले सिकाएको जस्तै हुन सक्छ। राजा धेरै सम्भावनाहरू छन्, आफूले नगर्ने अरूलाई चाहिँ गर गर भनेर सिकाउने, आदेश दिने, आज्ञा दिने मानिसहरू धेरै हुन सक्छन्। र ती मध्येमा के तपाईँ र म पनि परेका छौं कि? आज यो प्रवचन सुनिरहेका प्रत्येकले के यो कुरा याद गरिराख्नु भएको छ कि? आउनुहोस्, हरेकले शिक्षा दिँदाखेरि आफूले गरिसकेपछि आफूले अनुभव गरेका कुराहरू सिकाउने काम गरौं, ताकि त्यो चाहिँ अधिकारपूर्ण हुन्छ। यही कुरालाई हरेक परमेश्वरको जनहरूले पछ्याउनु आवश्यक छ। र जतिजनाले यीशु प्रभुलाई अहिलेसम्म विश्वास गर्नुभएको छैन र हजुरहरूले पनि यीशु ख्रिस्टलाई विश्वास गरिसकेपछि हजुरहरूलाई पनि यही कुरा लागू हुन्छ कि आफूले गरेको कुरा, आफूले अनुभव गरेको कुरा मानिसहरूलाई सिकाउँदाखेरि त्यो आधिकारिक हुन्छ, त्योमा एउटा शक्ति हुन्छ, त्यसमा अधिकार हुन्छ। त्यसकारणले आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस् र अधिकारका सँग अरूलाई पनि सिकाउने काम गर्नुहोस्। र दोस्रो बुँदामा हामी हेर्दाखेरि यीशुले सबात दिनमा अशुद्ध आत्मालाई निकाल्नुभयो र 25-28 पदहरूमा हामीले हेर्यौं भनेदेखि यीशु प्रभुले अशुद्ध आत्मालाई हकार्नु भएको छ र उहाँले अशुद्ध आत्मालाई हकारेको कुरा यहाँ देख्छौ। 25 पदमा यीशुले त्यसलाई भन्दै हकार्नु भयो, चुप लाग र त्यसबाट निस्कि जा है। र यो कुरा अति नै अचम्मको देखिन्छ कि दुष्ट आत्मा अथवा अशुद्ध आत्मा ले यीशु प्रभुलाई धेरै कुराहरू गरेको देखिन्छ। र यहाँनिर 23 पदमा हेर्दाखेरि त्यही बेला त्यस सभाघरमा अशुद्ध आत्मा भएको एकजना मान्छे थियो, सभाघरमा शिक्षा दिँदै गर्दाखेरि अधिकारका साथ यीशुले शिक्षा दिँदै गर्नुहुँदाखेरि दुष्ट आत्मा लागेका अथवा अशुद्ध आत्मा लागेका व्यक्ति पनि त्यहाँनिर थियो भन्ने कुरा यहाँ स्पष्ट छ। र यीशुले यति शक्तिशाली एउटा शिक्षा दिँदै गर्नुहुँदाखेरि, अधिकारका साथ दिँदै हुँदाखेरि यीशु प्रभु को हो भन्ने कुरा यो दुष्ट आत्मा अथवा अशुद्ध आत्मालाई स्पष्ट थाहा भएको देखिन्छ। वास्तवमा अशुद्ध आत्माले नै यीशु को हो भन्ने कुरा, यो अधिकारका सँग सिकाउने व्यक्ति को हो भन्ने कुरालाई यो दुष्ट आत्माले चिच्याएर भनेको कुरा हामी यहाँ देख्छौ। र त्यसले चिच्याएर भन्यो, हे नासरतका यीशु है। ये नासरत भन्ने ठाउँमा यीशु प्रभु चाहिँ नासरतमा हुर्किनु भयो अनि नासरतमा नै उहाँले सेवाकाईको लागि तयारी हुनुभयो र नासरतबाट एउटा असल कुरा आउँछ भन्ने कुरा इतिहासमा थियो र त्यही कुरा अनुसार नै अनि यहाँ नासरतबाट आउने यीशु ख्रिस्ट भनेर यहाँ अशुद्ध आत्मा लागेका मान्छेले चिच्याउँदै भनेको हामी यहाँ देख्छौ। अनि यहाँ छ, हामीलाई तपाईँसँग के सरोकार? आत्मा अशुद्ध आत्माले यो कुरा फरक भेटाएको छ। यीशु ख्रिस्टलाई तुलनात्मक रूपमा हेर्दाखेरि यीशु ख्रिस्ट परमेश्वर हुनुहुन्छ, यीशु ख्रिस्ट मुक्तिदाता हुनुहुन्छ, यीशु ख्रिस्ट मानव जातिलाई उद्धार र मुक्ति दिन मानव चोलामा आउनुभएको परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा यो दुष्ट आत्मालाई अथवा अशुद्ध आत्मालाई थाहा छ। र त्यसै कारणले पनि यो कुरा चिच्याएर भन्दछ, हामीलाई तपाईँसँग के सरोकार है? सरोकार छैन, अशुद्ध आत्माको लागि न्याय भइसकेको छ, दियाबलसको लागि न्याय भइसकेको छ, दुष्ट आत्माको लागि न्याय भइसकेको छ। यिनीहरूको अन्तिम चाहिँ नरक कुण्डको आगोको भागीदार नै हो र उनीहरूको लागि यो परिवर्तन हुँदैन। दियाबलसको लागि नरकको कुण्ड तोकिएको छ, अग्नि कुण्ड तोकिएको छ। त्यसकारण यी मानिसहरूलाई यी अथवा यो दियाबलसलाई अनुग्रह पनि छैन र उसको लागि अब निश्चित रूपमा उसलाई तोकिएको छ अग्नि कुण्ड, उसको गन्तव्य स्पष्ट रूपमा तोकिसकेको छ। त्यसै कारणले पनि दियाबलसले भन्छ तपाईसँग के सरोकार छैन, किनभने दियाबलसको आफ्नै योजना छ, आफ्नै काम छ, उनले आफ्नै तरिकाले काम गर्छ। परमेश्वरले दियाबलसलाई अग्निकुण्ड तोकिसकेको छ, उनीहरूको लागि अनुग्रह छँदै छैन। त्यसै कारणले पनि शैतान अथवा दियाबलस अथवा अशुद्ध आत्मा चाहिँ आत्तिन्छन् र उनीहरू छिटै नै हामीलाई दण्ड दिन्छन् कि भन्ने कुरामा उनीहरू आत्तिएको देखिन्छ। र हामी यो पनि देख्छौ कि म तपाईँलाई चिन्छु भनेर अशुद्ध आत्माले येशूको बारेमा बताउँछन्, अनि को बताउँछ तपाईँ परमेश्वरको पवित्र जन हुनुहुन्छ। र येशू ख्रिस्टको बारेमा यसरी दियाबलस अथवा अशुद्ध आत्माले पनि यसरी प्रकट गरेका छन्। जो व्यक्तिले शिक्षा दिँदाखेरि अधिकारकासँग दिनुभएको थियो र त्यो व्यक्ति चाहिँ परमेश्वरको पवित्र जन हुनुहुन्छ र परमेश्वर नै उहाँ हुनुहुन्छ भन्ने कुरा यहाँ स्पष्ट भएको छ। त्यसकारण यहाँ यीशु प्रभुले यो कुराहरू गर्दै जाँदाखेरि बोल्न दिनु भएन, उहाँले हप्काउनु भयो र उहाँले भन्यो चुप लाग र त्यसबाट निस्किजा। यीशु प्रभुले दियाबलसलाई निकालेको देखेर देख्नेहरू सबैजना अचम्म माने भनेको छ। बाबरे अचम्म माने, यीशु प्रभुलाई मानिसहरूले विभिन्न दृष्टिकोणबाट हेरिरहेका थिए, तर यीशु प्रभुको शिक्षा, यीशु प्रभुले आफ्नो शिक्षा दिँदै गर्ने क्रममा उहाँ परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा प्रकट गर्दै जाँदाखेरि दियाबलसले पनि अथवा अशुद्ध आत्माले पनि यो कुरा भनिसकेपछि यहाँ समाजमा बडो अचम्म भयो र उनीहरू अचम्म माने, आपसमा सोधासोध गर्न लागे यो के हो भनेर उनीहरूको बीचमा यो कुरा पनि चल्यो। अनि उनीहरूको भनाइ यो पनि थियो, यो नयाँ शिक्षा रहेछ, अनि यो नयाँ शिक्षा रहेछ। यसरी येशु प्रभुले अधिकारकासँग अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्छन् र तिनीहरूले यिनको आज्ञा मान्द रहेछन् भनेर यो कुरा उनीहरूको बीचमा चल्यो। है दुष्ट आत्मा अथवा अशुद्ध आत्माहरूलाई आज्ञा गर्दोरहेछन् र यिनीहरूले यिनको आज्ञा पनि मान्दोरहेछन् र यो कुरा अचम्मित भएर यीशुको कीर्ति चाहिँ गालिलको इलाका वरिपरि चारैतिर फैलिएको कुरा यहाँ 28 पदले उल्लेख गरेका छन्। आदरणीय श्रोताहरू, यीशु प्रभु अधिकारका साथ सिकाउनु भयो उहाँले र त्यसपछि अशुद्ध आत्मालाई पनि उहाँले निकाल्नु भयो। यसरी उहाँ आफूलाई परमेश्वर हुनुहुन्छ, उहाँको शिक्षा परमेश्वरबाट आएको र उहाँ चाहिँ परमेश्वर नै हुनुभएकोले दियाबलसलाई आज्ञा गर्छन् र दियाबलसले मान्दछन्। र आज जतिजनाले यीशु प्रभुलाई विश्वास गर्छौं हामी सबैको लागि पनि परमेश्वरले अशुद्ध आत्माहरू निकाल्नलाई अधिकार दिनुभएको छ। यीशुको नाममा अशुद्ध आत्माहरूलाई निकाल्ने अधिकार छ र हामी सबैजना जतिजना आज चर्चमा हुन्छौं, जतिजनाले यीशुलाई विश्वास गरेका छौं, हामी सबैले अब यीशुको नाउँमा भूतहरू निकाल्न सक्छौ, रोगीहरूमाथि हात राख्न सक्छौ, अनि हामीहरू दियाबलस अथवा दुष्ट आत्माहरूलाई आज्ञा गरेर उनीहरूलाई निकाल्न सक्छौ। यो अधिकार यीशुलाई विश्वास गर्ने प्रत्येकको जीवनमा हुन्छ र आज यदि तपाईँहरूले पनि यीशुको नाउँमा भूतहरू निकाल्नुपर्छ, यदि दुष्ट आत्माहरूलाई निकाल्नुपर्छ, रोगीहरूमाथि हात राखेर निको पार्ने काम गर्नुहुन्छ र शक्तिशाली रूपमा शिक्षा दिन तयारी हुनुहुन्छ भने आज प्रभुलाई आफ्नो जीवन समर्पण गर्नुहोस् र यो काम गर्नका लागि आफूलाई हर समय तयारी राख्नुहोस्, किनभने अब यीशुको नाउँमा अशुद्ध आत्माहरूलाई निकाल्ने अधिकार हामीसँग छ र यो अधिकार प्रयोग गरौं। कोही पनि नडरौं र यो अधिकारलाई प्रयोग गरौं। जो जोले यीशुलाई अहिलेसम्म विश्वास गर्नुभएको छैन हजुरहरूको लागि पनि यो मौका छ। यीशुलाई विश्वास गर्नुहोस् र उहाँलाई विश्वास गरिसकेपछि तपाईँले उहाँको नाउँमा तपाईँले पनि असल शिक्षा एउटा अधिकारसँग शिक्षा सिकाउन सक्नुहुन्छ। सही शिक्षा सत्य कुरा तपाईँले सिकाउन सक्नुहुन्छ र दुष्ट आत्मा अथवा अशुद्ध आत्माहरूलाई पनि तपाईँले निकाल्न सक्नुहुन्छ। यो अधिकार तपाईँ र मलाई परमेश्वरले दिनुभएको छ। के यो अधिकार प्रयोग गर्नका लागि आज यहाँहरू तयारी हुनुहुन्छ? यदि तपाईँहरू तयारी हुनुहुन्छ भने आज नै आफ्नो जीवनमा यीशु प्रभुलाई विश्वास गर्नुहोस्। यीशु प्रभु आज शरीरमा हुनुहुन्न, उहाँले पवित्र आत्मा हामी प्रत्येकलाई दिनुभएको छ। यसैले पवित्र आत्माको शक्तिमा यी अधिकारहरूलाई हामी सबैले प्रयोग गरौं र त्यसपछि यो अधिकारमा परमेश्वरको नाउँमा यीशुको नाउँमा हामी सबै दुष्ट आत्माहरूलाई हकारौं र सही शिक्षा दिएर हामी परमेश्वरको महिमा गर्न सकौं। र यति भन्दै आजको दिनलाई मैले यो प्रभुसँग सेवा यति नै राख्न चाहे र यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि यहाँहरूको बीचमा आउने नै छु र अर्को प्रभुसँग सेवा लिएर आउनेछु। त्यतिन्जेलसम्म हरेकलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
3: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349।
0: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउँछौं। हवस् श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
4: खै जन्म दर्ता दिनुस् त?
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: पहिला कसैले भनेनन्?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: गाउन भाडामा,
11: गाउन भाडामा,
10: हे गाउन भाडामा।
12: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
13: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
14: अधिक जानकारीको लागि मोबाइल 9841878602 9841878602
15: र 9818251240 9818251240

0: गुड न्यूज एफएम 105.1।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
6: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे, त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ख्यात्त पारेर।
5: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
6: ए हो र, ल म त हिँडे सृजना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
5: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
7: थप जानकारीका लागि
5: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-8210, 98624-8210।
7: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
8: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
9: डर लाग्नु, निद्रा नलाग्नु,
8: अनौठा विचार आउनु,
9: निराशा बढ्नु, खुसी नहुनु,
8: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
8: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
9: छटपटी हुनु, चिटचिट पसिना आउनु,
8: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
8: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चौक, ललितपुर।
11: प्रोप्राइटर सानु सापकोटा, 01-5208-5454, 01-5208-5454 र 98511-25638, 98511-25638।
9: मानसिक समस्याबाट बच्ने उपायहरू।
8: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
9: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
8: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
9: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
8: असल साथीहरूसँग मात्रै संगत गरौं।
9: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
8: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
9: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आशिष तिमीले पाउनेछौ लिएर होइन दिएर। म कुमार अब्राहम आइसके कार्यक्रम झोला भित्र के छ लिएर। हजुर जय मसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुन्न बस राख्नुभएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम झोला भित्र के छ मा र लामो समयको प्रतीक्षापछि होइन प्रत्येक बिहिबार 4 बजेदेखि 5 बजेसम्म हामी कार्यक्रममा जोडिने गर्छौ र श्रोताहरूले निकै नै राम्रो प्रतिक्रिया दिइराख्नु भएको छ, निकै नै रुचाउनु भएको छ। यसको लागि धेरै धेरै धेरै धन्यवाद दिन चाहन्छु। र तपाईँले भने हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुपर्ने हुन्छ र कार्यक्रम झोलाभित्रमा 12 वटा झोलाभित्र चाहिँ पोका छ, त्यो पोका खोल्नु पर्ने हुन्छ। त्यो भित्र के छ त्यो मलाई पनि थाहा हुँदैन। जब तपाईँले नम्बर रोज्नुहुन्छ त्यसपछि म पक्कै पनि खोल्नेछु। र यसमा चाहिँ हामीलाई एक प्रकारको डरपन चाहिँ हराउँछ है, होइन जे आउँछ त्यो टर्छ भनेर अगाडि बढ़ियो भने यो डर पनि हराउँछ। हामी जस्तो सुकै कुराको पनि सामना चाहिँ गर्न सक्छौ। र विशेष गरिकन यो कार्यक्रममा तपाईँले दुईचोटि भाग लिन सक्नुहुन्छ र तपाईँसँग पनि कार्यक्रममा म पनि हेल्प गर्न चाहन्छु, कार्यक्रममा म गिफ्ट ह्याम्पर प्रायोजन गर्न चाहन्छु भन्ने छ भने पनि तपाईँलाई एकदमै स्वागत छ। किनभने विशेष गरिकन तपाईँको व्यापार व्यवसाय छ भने त्यसको प्रचार प्रसार हामी पक्कै पनि मनैदेखि गरिदिनेछौ, किनभने सानो कुराले ठूलो प्रभाव पर्न सक्छ। र अहिलेलाई भने हामीलाई मेसेज अफ गड टीभीले चाहिँ रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ र मेसेज अफ गड टीभीमा गएर तपाईँले त्यहाँ भएका प्रभुका वचनहरू सुनेर आत्मिक लाभ उठाउन सक्नुहुन्छ। मेसेज अफ गड टीभीलाई चाहिँ तपाईँले लाइक शेयर कमेन्ट र सब्सक्राइब गरिदिनको लागि अनुरोध पनि गर्न चाहन्छु। र हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646। हजुर यतिखेर भने फोन लाइनमा कोही मित्र आइसकेको जानकारी मैले पाइसकेको छु, उहाँलाई स्वागत गर्न चाहन्छु कार्यक्रममा। यतिखेर कोही मित्र हेलो
1: हप्ताभरि कुरे बसे बिहिबार 4 बजे कहिले आउला भने हप्ताभरि कुरे बसे बिहिबार 4 बजे कहिले आउला भने झोलाभित्र कार्यक्रममा भाग लिन पाउँदा धेरै खुसी छु हजुर। म पनि झोलाभित्र कार्यक्रममा फोन लाउन पाउँदा धेरै खुसी छु हजुर। म पनि अफिसको एउटा कुरामा छुचुक्क बसी सुन्दरज्यूलाई धन्यवाद साथै टक्राउँछु हजुर जयमेसी। अफिसको एउटा कुनामा छुचुक्क बसी सञ्चालकज्यूलाई धन्यवाद साथै टक्राउँछु हजुर जयमेसी। लामो कविता सुनाऊ भने समय खेर जाला, 5 नम्बरको झोला दिनुहोस् हजुर जे जे पर्ला पर्ला।
0: ताली ताली ताली ताली बजाउन चाहन्छु म हजुरलाई। भनेपछि ठिकै हुनुहुन्छ जय मसी अभिवादन हजुर। म एकदमै ठिकठाक छु हजुर, तपाईँको प्रार्थनाले गर्दा परमेश्वरको अनुग्रहले सबै ठिक छ। कविता पनि निकै मिठो सुनाउनु भयो। अब भने कति नम्बर भन्नुभयो? 5 नम्बर होइन? ओहो सुरुमै तपाईँले त लक गरिदिइहाल्नु भने रिचार्ज कार्ड पर्यो तपाईँलाई। पहिलो सुरुवात नै रमाइलो भयो होइन? हो नि
1: कार्यक्रममा
0: जे पर्छ त्यही टर्छ होइन? अस्ति र त तपाईँले कुकुर कराउँदाखेरि हाम्रो सुजनजीले ठ्याक्कै गर्नु हुँदो रहेछ भनेर भन्दै हुनुहुन्थ्यो होइन? र त विजय भनेको सुजन सर भनेछु मैले। धेरै धेरै धन्यवाद साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ पम्फा रोक्काजी हुनुहुन्थ्यो, सुरुमै रिचार्ज कार्डको ढोका उहाँले खोलिसक्नु भएको छ, केही छैन। र तपाईँ पनि यतिखेर हामीसँग जोडिन सक्नुहुन्छ है। हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको छ र हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244746। हजुर कोही मित्र फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो
0: जय मसी हजुर। संगीता रिमालजी
2: हजुर
0: कस्तो हुनुहुन्छ?
2: एकदमै एकमै जाउँला भनेको छ, अब गर्दा गर्दा नै अब
0: गर्दा गर्दा ढिलो भइसक्यो नि
2: त्यही भन्नु बल्ल बल्ल धन्यवाद प्रभुलाई।
0: हजुर अनि खाजा खाइसक्नु भयो
2: जस्तो होला हजुर यहाँ काम गर्दा गर्दा खाजा चाहिँ खाएको छैन, अब खानुपर्छ।
3: ल हजुर, कति नम्बरको झोला भित्रको पोका खोल्न तपाईँ तयार हुनुहुन्छ?
2: त्यही तर्ला होइन,
3: हो नि त्यो त हो।
2: सीमा दिदी पनि तयार भएर आउनुभएको
3: छ? ठिक छ ठिक छ,
2: अहिले तयार हुनुहुन्छ। अनि पाँच नम्बर भन्नु न त, के पर्ला पर्ला
3: पाँच नम्बर त हाम्रो पम्फाजीले खोलिसक्नु भएको छ। एक नम्बरमा चाहिँ हजुरले तपाईँलाई मन पर्ने भजन गाउनु पर्ने हुन्छ। हजुर, एउटा मन पर्ने तपाईँलाई मन पर्ने भजन गाउनु छ, मजाले हामी सुन्छौँ।
2: पुरा नआउला है, नहेरिकन स्वर त त्यति राम्रो छैन।
3: हुन्छ, एउटा कोरस र अन्तरा गाइदे भइहाल्छ हामीलाई।
2: कोरसै हुन्छ?
3: हजुर हजुर,
2: अब मान्छेको बस्तीभित्रै गाउँला है त।
3: हुन्छ
2: हजुर, तुहालोले ढाकेको छ, हटाइदिनु कोही हुन्न, रोपिदिने मात्र हुन्छ, हटाइदिनु कोही हुन्न, रोपिदिने मात्र हुन्छ। राम्रो देखे माया लाउने, नराम्रोलाई कुल्चिएर अघि बढ्ने कसो बानी, कहिले खाने हो त कहिले आउने हो, खेत कहिले खाने हो कहिले आउने हो। बनाएको परमेश्वरले सबैलाई बराबरी, न त ठुलो न त सानो, बनाएको परमेश्वरले सबैलाई बराबरी, न त ठुलो न त सानो, न त धेरै न त थोरै।
3: हजुर, यति नै अहिलेलाई
2: सराउने ज्योतिदेखि टाढा, अन्धोन मन पराउनु ज्योतिदेखि टाढा लागी, अँधेरोलाई अँगाल्न खोज्ने।
3: एकदमै धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ। हजुर हजुर, एकदम एकदम ठिक छ, राम्रो गाएर साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ है त,
2: धन्यवाद।
0: हाम्रो साथमा हुनुहुन्थ्यो संगीता रिमालजी, हामीलाई साथ दिनुभएको थियो भने यो समय तपाईँको निम्ति हो र तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम झोलाभित्र के छ के छ के छ। यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो, कोही मित्र हुनुहुन्थ्यो, बाहिरिसक्नु भएको छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770755। कोही मित्र फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
4: हेलो, हजुर, जय मसी।
3: जय मसी, पुना थापाजी आरामै हुनुहुन्छ?
4: हजुर आरामै छु।
3: अनि पुना थापाजी, खानुभयो पापा?
4: पापा खाइसक्यो, मामै खाइसक्यो।
3: ए, मामै खाइसक्नु भयो?
4: मामै खाइसक्यो।
3: ठिक छ, ल, खुसी लाग्यो। अब भने कति नम्बरको पोका खोल्न चाहनुहुन्छ पुनाजी?
4: अन्त त्यही त, अलिकति कोही कोही चाहिँ पुनाले भन्नै सक्दैन होला जस्तो लाग्छ। अब जे भन् प्रभुलाई धन्यवाद, यो आँखा चिम्मा गरेर हात तानेको चिज हो है।
3: हजुर हजुर, यो त अँध्यारोमा झट्टारै हानेको,
4: अँध्यारोमा झट्टार नै पहिलादेखि नै लगाएको थिएँ। अब सात नम्बरको टिप्छु म त।
3: ल, सात नम्बरको चाहिँ साह्रै राम्रो पोका छ है, ल, मैले पढेँ है त।
4: हजुर,
3: सात नम्बरको साथ दिनुभयो पुनाजीले। के छ भने तपाईँले बाटोमा हिँड्दा हिँड्दै आइफोन भेट्नुभयो भने के गर्नुहुन्छ? जसको आइफोन हो उसलाई दिनुहुन्छ कि धन्यवाद प्रभु भनेर आफै राख्नुहुन्छ?
4: कति राम्रो पर्यो मलाई, मलाई जस्तो म छु त्यस्तै परेछ।
3: हजुर,
4: मैले हजुरले भनिसके मलाई त्यो पर्यो, म मेरो प्रभुलाई धन्यवाद है। मैले आइफोन पाएँ कलङ्कीमा पसल गर्दा, केटीहरू नानीहरू पढ्न गएका, अनि यत्रो नाम कसरी खसाएको थियो, अनि मैले भेट्टाएको त, अनि मैले फेरि खै लिइराखेँ मैले लिइराखेँ अनि कसै कसलाई फोन गर्ने भनेको त अनि पछि फोन आयो कि त मोबाइलमा फोन आयो अनि मैले पसल गरेँ भन्दा चोकभन्दा अलिक भित्रपट्टि माछेडापट्टि त्यो भनौँ मकलुपट्टि त्यतापट्टि बोलेको भनेको थियो म त कति फेर दिउँ जस्तो भए बोलाएर दिएको मैले
3: भनेपछि यो तपाईँको जीवनमा भएको घटना होइन
4: घटनै हो
3: अनि दिनुभयो होइन अब फेरि तपाईँले अर्को आइफोन भेट्नु भयो भने चाहिँ फेरि दिनुहुन्छ कि प्रभु धन्यवाद मै राख्छु भन्नुहुन्छ
4: मलाई चाहिँ म नराख्ने म चाहिँ म आफै सम्पर्क गरेर बरु उसले गरेर होस् म दिन चाहन्छु
3: एकदम खुसी लाग्यो ल म चाहिँ यसमा ताली बजाउँछु ल तिनचोटि बजाएँ है खुसी लाग्यो ल धन्यवाद अहिलेलाई छुटौँ पुना थापाजी हुनुहुन्थ्यो नि किनकि राम्रो कुरा सुनाउनु भयो मलाई चाहिँ एकदमै आशिष महसुस भयो उहाँको जुन कवाई सुन्न पाए प्रश्न एउटा आएको थियो तर उहाँको वास्तविक जीवनमै घटेको घटना उहाँले सुनाउनु भयो र मेरो परिवारमा पनि एउटा घटना यस्तो घटेको थियो तर हामीले चाहिँ के गर्यौँ भने तपाईँ मोबाइल लिन आउनुहोस् भन्यौँ तर हामीले मजाले प्रभुको बारेमा सुसमाचार सुनायौँ होइन यो एउटा मौका हो यतिखेर कोही मित्र हुनुहुन्छ उहाँलाई स्वागत गर्न चाहन्छु र तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम झोलाभित्र के छ हजुर झोलाभित्र 12 पोका छ त्यो पोका खोल्नुपर्ने हुन्छ तपाईँले र हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754 र यतिखेर कोही मित्र फोन लाइनमा उहाँलाई स्वागत गरौं हेलो जय मसी पुनाजी कस्तो हुनुहुन्छ
5: होइन
3: मैले नैना थापा नै भन्न खोजेको तर पुना थापा भन्न गएछ होइन नैनाजी ठिकै हुनुहुन्छ
5: म ठिकै छु नानीलाई यहाँ खाजा खुवाउँदै हजुरको कार्यक्रम सुन्दै बस्दैछु ठ्याक्कै लागि पनि हाल्यो
3: यो मेरो मात्र कार्यक्रम होइन यो हाम्रो कार्यक्रम भन्नुपर्ने हुन्छ
5: हाम्रो कार्यक्रम
3: नैनाजी अनि अरू त सबै ठिकै छ
5: म एकदमै ठिकै छु हामी एकदमै ठिकै छौँ तपाईँको माया तपाईँहरूको प्रार्थनाको कारणले गर्दा अनि प्रभुको अनुग्रह अनि सबै ठिकै छ आजसम्म एकदमै स्वस्थ छु परमेश्वरले एकदम स्वस्थ राख्नु भएको छ आयु दिनु भएको छ
3: कति नम्बरको पोका 12 मैले खोले है त खोले ल एकदमै खोइ अब यो के भएर आयो थाहा छैन मलाई होइन कडै आएको छ है अहिलेसम्म तपाईँले श्रीमानले थाहा पाउनुहुन्छ भनेर लुकेर फोन गर्नुभएको कुनै त्यस्तो घटना छ
5: श्रीमानलाई नथा पाइकन गर्ने
3: लुकेर क्या श्रीमानले सुन्नुहुन्छ
5: गरेको छु
3: छ होइन
5: हजुर गरेको छु
3: गरेको छ लुकाउनु हुँदैन नि होइन वास्तविक कुरा होइन कसलाई गर्नु भएको छ
5: मेरो स्कुलको साथीलाई पहिलाको केटा साथीलाई फोन गरेको थिएँ अनि हजुर उहाँलाई चाहिँ थाहा छैन
3: ल एकदमै खुसी लाग्यो यसरी खुल्ला हुनुपर्छ क्या होइन के भएको छ र गरिहालिन्छ नि के ठुलो कुरो होइन स्कुलको साथीले पनि गर्छ स्कुलको साथीलाई पनि हामी गर्छौँ किनभने स्कुले जीवनको साथीहरू चाहिँ कहिले नभुल्ने साथीहरू हो क्या है ल खुसी लाग्यो खुसी लाग्यो अहिलेलाई छुटौँ धन्यवाद जय मसी नैना थापाजी कति मजाले जवाब दिनुभयो वास्तविकता कुराहरू बताउने हो कार्यक्रममा होइन कति ढाक्ने होइन कहिले काहीँ त बोल्नु पनि पर्छ त्यस्तो हुन्छ नि भन्नुभयो मजाले उहाँले निर्धक्क साथ र यतिखेर कोही मित्र हुनुहुन्छ उहाँलाई स्वागत गरौं हेलो जय मसी हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हिरा माया तामाङ हो
6: हजुर
3: हिरा मायाजी आरामै हुनुहुन्छ
6: हजुर एकदमै अनि तपाईँ आरामै हुनुहुन्छ
3: म पनि एकदमै ठिकठाक छु हिरा मायाजी म पनि एकदमै हिरा जस्तै छु ठिक छ अनि तपाईँको यो नाम चाहिँ हिरा चाहिँ कसले राखिदियो हौ
6: खै कसले राख्यो बुवा मम्मीले राख्यो
3: तपाईँ हिरा जस्तै बहुमूल्य हुनुहुन्छ आमा बुवाको लागि र परमेश्वरको लागि त्यो भएर होला नि त होइन
0: हिराजी कति नम्बरको पोका खोलौ यतिखेर? टन्नै बाँकी छ, दुई नम्बर, तीन नम्बर, चार नम्बर, छ नम्बर, आठ नम्बर, नौ नम्बर, दस नम्बर, एघार नम्बर। आठ नम्बरको मैले पोका खोले है। रेडी हुनुहुन्छ होइन त? खोलौ ल। तपाईँलाई कुन कलरको लुगा पटक्कै मन पर्दैन, किन?
6: अब कुन कलर भन्ने
0: पटक्कै मन पर्दैन क्या? त्यो कलर देख्दा पनि होइन हुन्छ नि एक प्रकारको होइन काजाकुजुक बनाउनु जस्तो हुन्छ नि कुनै कुनै कलरहरू होइन। कुन कुन कलर हजुरलाई मन पर्दैन र किन?
6: मैले चाहिँ दुईटा कलर मन पर्छ नि, तर एउटा चाहिँ भन्छु।
0: ल ल भन्नुहोस्।
6: मलाई कालो कलर मन पर्दैन।
0: किन?
6: म मान्छे कालो छ त्यही भएर अलि त्यो कालो कलर भनेपछि मान्छे नै काली छ।
0: अयो ल, एकदमै मलाई मन पर्यो हजुरको कुरा होइन। हो कतिचोटि त्यस्तो पनि हुन्छ नि त है?
6: हजुर।
0: मलाई त लाग्छ तपाईँ धेर काली हुनुहुन्न होला।
6: मङ्गलबारमा जन्मिनु
0: के भनेपछि मङ्गलबार जन्मिनेहरू कालो हुन्छन् हो?
6: खोइ त्यो थाहा छैन,
0: मैले त बत्ती गएको बेला जन्मिने मात्रै कालो हुन्छन् जस्तो लागिरहेको थियो। हिरामायाजी, बत्ती गएको बेला जन्मिनेहरू मात्रै कालो हुन्छन् जस्तो लागिरहेको थियो, मङ्गलबार जन्मिने पनि कालो हुँदो रहेछन्। तर केही छैन, परमेश्वरको लागि जतिवटा रङ छ नि सातवटा रङ हुन्छ होइन प्राय, सातवटा रङ चाहिँ परमेश्वरको लागि उत्ति नै महत्वपूर्ण छ है। मान्छेले भन्लान् यो रङ त्यो रङ, तर परमेश्वरको लागि प्रत्येक रङ इक्वेल छ, बराबर छ। अहिलेलाई छुटौ। हिरामायाजी बाहिरिसक्नु भएको छ, एकदमै रमाइलो लाग्यो मलाई उहाँको कुराकानी सुनेर। मलाई कालो कलर मन पर्दैन किनकि म आफै काली छु भन्दै हुनुहुन्थ्यो, तर होइन परमेश्वरको लागि तपाईँ एउटा कलर हो त्यो होइन, एउटा उयो हो, त्यसलाई गहिरो रूपमा लिनु हुँदैन। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो
3: हेलो।
0: कोही मित्र हुनुहुन्थ्यो तर उहाँ बाहिरको जानकारी मैले पाइसकेको छु कार्यक्रममा, र तपाईँ भर्खरै रेडी ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम झोलाभित्र के छ। झोलाभित्र बाह्रवटा पोका छ र तपाईँले मात्रै खोल्न सक्नुहुन्छ, र तपाईँले फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754, अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
7: हेलो, फेरि पनि जय मसी,
0: फेरि पनि जय मसी नैनाजी।
7: हजुर,
0: अब त खाजा खाइसक्नु भयो होला?
7: खाइसके।
0: अब कति नम्बर रोज्नुहुन्छ त?
7: अब 11।
0: हजुर, भनेपछि 11 नम्बरको रोज्नुहुन्छ है?
7: हजुर।
0: ल, एकदम रमाइलो पर्छ हौ, तपाईँ रमाइलो गरिराख्ने मान्छे भएर पनि होला तपाईँलाई। जस्तो हजुरले विदेश जाने मौका पाउनु भयो भने कुन कुन देश जानुहुन्छ? चारवटा देशको नाम भन्नुहोस्।
7: मलाई सानोदेखि जानु मन परेको देशको नाम इजरायल हो। फर्स्ट
0: इजरायल, प्रभु जन्मेको ठाउँ होइन?
7: हजुर, एकदम मनपर्छ। अहिले जाने भने पनि एकदम दौडेर जानु तयार छु, त्यो फर्स्ट हो।
0: अहिले अहिले नजानु है, अहिले नजानु, किनभने लडाई भइरहेको अवस्था छ।
7: हजुर, एकदम मनपर्छ मलाई प्रभु जन्मेको ठाउँ। प्रभु जन्मेको ठाउँ चाहिँ मर्नुभन्दा अगाडि चाहिँ जानु मन छ, एकदमै इच्छा छ।
0: आमिन, तपाईँको इच्छा पुरा भएको।
7: होइन, बेसी घुम्नु नपरे पनि एकचोटि चाहिँ यस्तो रहेछ है भन्ने देख्न चाहिँ पाउनु मलाई एकदम रहर छ।
0: त्यस्तो हो, प्रभुले पाइला टेकेको ठाउँमा हामीले पनि टेक्न पाउँदा एक प्रकारको आशिष हुन्छ नि त होइन?
7: हजुर,
0: उहाँले हिँड्नु भएको ठाउँ, उहाँले भोग्नु भएको ठाउँहरू एकदम महत्वपूर्ण कुरा छ नि त हाम्रो लागि त होइन?
7: इटाली,
0: इटाली
7: एकदम मनपर्छ, इटाली पनि जानु मनपर्छ। अनि अर्को चाहिँ लन्डन।
0: लन्डन, अनि
7: अब एउटा तिनवटा भयो है।
0: हजुर,
7: अनि अर्को चाहिँ हाम्रो यता
5: जापान
3: जापान
5: हजुर चारवटा हो मेरो फेभरेट ठाउँहरू चाहिँ एकदम मनपर्ने ठाउँ
3: ल अब यो चारवटा ठाउँलाई चाहिँ मजाले एउटा भित्तामा लेखेर राख्नुहोस् अनि जहिले प्रार्थना गर्नुहोस् प्रभु यो देश चाहिँ म पुग्न चाहन्छु भनेर सम्भव छ नि त प्रभुमा होइन
5: हजुर
3: एकदमै ल एकदमै खुसी लाग्यो नैनाजी यति मजाले साथ दिनुभयो अहिलेलाई छुटौँ
5: धन्यवाद धेरै धेरै यस्तो आशिषमय कार्यक्रमहरू राखिदिनु भएको छ एकदम आशिषित छु एकदम मनपर्छ यो कार्यक्रम मलाई अनि चार बजे कि म तपाईँहरूलाई फोन गर्नु हतार हुन्छ मलाई एकदमै मलाई एकदम आशिषित छ एकदम धन्यवाद परमेश्वरले एकदमै तपाईँहरूलाई प्रशस्ततामा आशिष दिनुभएको होस् भन्न पनि चाहन्छु अनि धन्यवाद मेरो हृदयदेखि नै धन्यवाद व्यक्त पनि
3: धन्यवाद नैना थापाजी हुनुहुन्थ्यो हामीलाई कार्यक्रममा साथ दिनुभएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ है कार्यक्रम झोलाभित्र के छ मा हुनुहुन्छ र बाह्रवटा पोका छन् झोलाभित्र त्यो पोका खोल्ने अधिकार तपाईँलाई मात्रै छ र कोही मित्र देखेर फोन लाइनमा हुनुहुन्छ उहाँलाई स्वागत गरौं हेलो हुनुहुन्छ
8: आरामै छु सर अलिअलि दुखा खुकी भइरहेछ अरू सबै
3: ओके कति नम्बरको पोका खोलौ दस हुनुहुन्छ उहाँलाई नै खोल्दै है त मैले जे पर्ला त्यही डरला होइन त
8: म त छोडिदिन्छु सर आएन भने
3: त तपाईँले छोड्न पाउनुहुन्न प्रभुले तपाईँलाई आउने कुरै दिनुभएको छ अनि
8: आयो भने त म ठिक छु
3: ल अब बाइबलमा तपाईँलाई मनपर्ने बाइबलको दुईवटा पद भनिदिनुहोस् तपाईँलाई अति नै मनपर्छ क्या
8: अति नै मनपर्ने पदहरू
3: हजुर हजुर
8: मनपर्ने धेरै छ नि सर कति मनपर्ने पदहरू कति मनपर्ने
3: नै हुन्छ त्यति मध्येमा पनि दुईटा चाहिँ एकदमै मनपर्ने हो
8: म दुईटा भन्छु
3: है त हजुर
8: एपिसी चारको उन्तिस अनि हिब्रु बाह्रको चौध पद है त मलाई पदहरू कति धेरै मनपर्ने अरू पनि सबै छ तर आज चाहिँ म यो भन्छु
3: हुन्छ
8: तिमीहरूको मुखबाट कुवा जे ननिस्कोस् तर समय सुहाउँदो र सुधार गर्ने मिठो वचन मात्र बोल्ने गर जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्
3: आमेन
8: अनि हिब्रु बाह्रको चौध पनि यस्तो लेखेको छ सर सबै मानिसहरूसँग शान्तिमा बस्ने गर पवित्र हुने पर्यन्त गर पवित्र बिना कुनै मानिसले परमप्रभुलाई देख्न सक्दैन
3: आमेन एकदमै राम्रो राम्रो पद भन्नुभयो मलाई पनि एफिसी चारको उन्तिस एकदमै मनपर्छ अहिलेलाई छुटौँ है त
8: हुन्छ
3: एकदमै खुसी लाग्यो धन्यवाद चन्द्रमाया मगरजी हुनुहुन्थ्यो हामीलाई कार्यक्रममा साथ दिनुभएको थियो भने यतिखेर कोही मित्र हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौं हेलो
9: हेलो जय मसी
3: जय मसी चितलाङबाट हाम्रो पम्फा गोपालीजी होइन त
9: पक्कै पनि हो सर
3: 100% हो कुनै शङ्का छैन होइन 101% कन्फर्म होइन ल हजुर अब चाहिँ तपाईँले कन्फर्म नम्बर कति खोलौ
9: म छ भनेर अघि नै सोचेको अघि लागेन अनि फेरि कट भएर
3: छ नम्बरको छ नि बाँकी छ
9: ए
3: ल खोले है त यहाँ चाहिँ यस्तो रहेछ कि तपाईँले पाउनुभएको छ जेम्स तामाङद्वारा लेखिएको पुस्तक
9: पुस्तक अनि सर अस्ति नि पुस्तक परे अहिले उही हुन्छ कि छुट्टा छुट्टै हुन्छ सर
3: यो छुट्टा होइन पुस्तक त तपाईँले अप्सनहरू छ दुई तिनवटा पुस्तक छ लान पाउनुहुन्छ छानी छानी तपाईँ यहाँ गुनिस एफएममा आउँदाखेरि अब बोराभरि होला जस्तो छ तपाईँको पुस्तक हेर्नुहोस्
9: भने एउटा धोक्रै लिएर आउनु पर्ला जस्तो छ सर
3: हुन्छ हुन्छ म राखिदिइराख्छु होइन फेरि बोकेर लान पो गाह्रो होला फेरि
9: अनि हुन्छ परमेश्वरलाई धन्यवाद अनि पुस्तक पढेर पढ्न पाएँ नि. अब जुन अल्छी छ त्यसैलाई त्यही भने खान भने चिज खानुपर्छ, जान भने ठाउँ जानुपर्छ भने जस्तै हो क्या.
0: त्यस्तै त्यस्तै पनि हुन सक्छ है. होइन तपाईँ एकदम जोसिलो हुनुहुन्छ, अल्छे चाहिँ हुनुहुन्न, टाइम नपाएर हो. अहिले त तपाईँको सेवा गर्दै समय बित्छ नि त होइन.
9: पढ्ने कोसिस गर्नुपर्छ, अगाडि बढ्नुपर्छ परमेश्वर होइन र सर. त्यो पाएपछि त त्यो के रहेछ भनेर पढ्नु पर्यो नि त.
0: सबै कुरा सम्भव छ नि होइन.
9: हजुर, अनि प्रार्थना गरिदिनु सर त्यहाँ आउने मौका परमेश्वरले समयहरू जुट्न सकोस् भनेर.
0: एकदम एकदम एकदम हामी प्रार्थनामा सम्झिन्छौँ है. अहिलेलाई छुटौँ. पम्फा गोपालीजी हुनुहुन्थ्यो, चितलाङबाट जोडिनु भएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ. फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु. कोही मित्र फोन लाइनमा, उहाँलाई स्वागत गरौँ. हेलो
10: हजुर, जयमसी. म त साह्रै रमाइलो लाएर आइरहनु मन लाग्यो नि भयो.
3: पुनाजी आउनु पर्यो नि, तपाईँ हाम्रै कार्यक्रम हो अनि हामी नआएर त को आउँछ त होइन. दुईचोटि त पाइहालिन्छ नि. अनि पुनाजी ल कति नम्बरको पोका खोलौ
10: यहाँनिर बत्ती नै गइदियो.
3: हजुर,
10: कतिलो भनौँ त खै.
3: अब दुई नम्बर बाँकी छ, तिन नम्बर बाँकी छ, चार नम्बर बाँकी छ, अनि नौ नम्बर बाँकी छ. चारमा चाहिँ अब तपाईँ चाहिँ पर्नुभयो है, एकदमै फन्दामा पर्नुभयो आज तपाईँ. अब एउटा चुटकिला भनेर हामीलाई हँसाउनु पर्यो अरे. अब धेरैले सुनिराख्नु भएको छ, पुनाजीले हँसाउनु पनि हुन्छ भनेर भनिराख्नु भएको अवस्था छ. ल अब हँसाइदिनुहोस् एउटा केही भनेर. अब हँसाउनु पनि पर्यो नि त होइन, एक कुरो त रोटी पाक्दैन. ल चारमा चाहिँ अब तपाईँ चाहिँ पर्नुभयो है, एकदमै फन्दामा पर्नुभयो आज तपाईँ. अब एउटा चुटकिला भनेर हामीलाई

0: அப்பா கரே ஏட்டா ஏ சுடுச்சிலா ஏட்டா தான் எவ்வளோ பயனிலே எவ்வளோ விசுவாச எவ்வளோ எவ்வளோ நயா மனசெல்லாம் சாஜமா ஜம் எக்கம் ரமைல எக்கம் திமீ பண்ணி தான் பரமேஸ்வரே தசரி திமலை அங்காலோ ஹால்ச்சன் திமலை ஆனோ திம்ர காணா ஆவாஸ் தினுஹ அனி கத்தி மன்ற கத்தி மன்ற எக்கம் பிரபுக்கு ஆவாஸ் சுனர ஹார ஊ கன் கராச்சன் திமீ கராணு பாச்சு ஆவாஸ் சுன பாச்சு பண்ணி கே அனி தான் சுனர தான் புஜர கேச கே தோ நானி கோ ரே அனி தான் தூனி ரேர ஹாஹர ஊ கரேர ஊனி பண்ணி அனி ரூனி கராணி சப்பை
1: சோ
0: கரேர அனி
1: भनेपछि घर पुगिसक्यो
0: सुनेर हाँसो लाग्यो मलाई
1: हजुर हजुर हजुर निकै नै रमाइलो कुरा बताउनु भयो अहिलेलाई छुटौ धन्यवाद धन्यवाद पुना थापाजी हुनुहुन्थ्यो कलङ्कीबाट हामीसँग जोडिनु भएको थियो हो कतिचोटि पहिलोचोटि जाने मान्छेलाई त हामी त अब एउटा पिता पुत्र पवित्र आत्माको नाउँमा होइन अब त्यहाँ पवित्र आत्माको उपस्थितिहरू पनि विभिन्न दुष्ट आत्माका कुराहरू पनि हुन्छन् त्यस्तो हुन सक्छ कसैको लागि नौलो पनि हुन सक्छ होइन कोही हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौं हेलो
2: हेलो म त फेरि
1: भनेपछि हजुरको नाम
2: हिरामाया
1: हिरामायाजी हिरामायाजी दुईचोटि त पाइन्छ नि त आउन पाइन्छ हिरामायाजी
2: मलाई त साह्रै मन पर्यो त्यही भएर
1: हो नि हो नि ल हिरामायाजी अब कति नम्बर तपाईँ रोज्न चाहनुहुन्छ अब दुई तिन र नौ नम्बर बाँकी छ
2: अघि आठ रोज्यो अब चाहिँ नौ रोज्छु म
1: नौ रोज्नुहुन्छ ल जे पर्ला त्यही टर्ला होइन ल मैले हजुरलाई पढेर सुनाए है त तपाईँलाई भेट्न मन लागेका चारजना कलाकारको नाम भन्नुहोस् कलाकारहरू
2: अब यो हाम्रो क्रिस्चियन गीत गाउने कलाकारको नाम भन्नु पर्यो कि
1: होइन सबै भित्रको बाहिरको सबै चारजनाको नाम भन्नुहोस् तपाईँलाई मन नै यो मान्छेलाई चाहिँ भेट्न पाएदेखि हुन्थ्यो भन्ने हुन्छ नि त कलाकारहरू होइन होइन अब आइहाल्छ नि ल गायक गायिकाको भन्नुहोस् होइन अब कला फिल्मको कलाकारको पनि भन्नुहोस् केही छैन चारजना चाहिँ पुर्याउनु पर्यो
2: चारजना एउटा चाहिँ अन्जु पन्त
1: अनि
2: अर्को मिलिना राई
1: है
2: हजुर
1: हजुर
2: अनि दुईटा भयो अब अनि अर्को
1: सोच्नुहोस् मजाले नातिकन भन्नुहोस् केही छैन
2: होइन मैले त अब कुले गएको कि त्यो गीत मात्र सुन्ने भने त कि त्यही भएर कलाकारको नाम चाहिँ त्यही आउँदैन
1: ल दुईटा म भनेर सहायता गरौँ त
2: ए हजुर भन्नु
1: एउटा कर्णदास
2: हजुर
1: कर्णदास सुन्नु भएको छ
2: यो चाहिँ खै कता कता सुने जस्तो लाग्यो नि
1: पापी मर्नु पर्ने क्रुसमा भन्ने गीत गाउने गायक
2: ए हजुर
1: अब अर्को चाहिँ एडिन देवान ल धन्यवाद साथ दिनुभयो खुसी लाग्यो अहिलेलाई छुटौँ हिरामायाजी हस् धन्यवाद जय मसी हामीलाई सिन्धुपाल्चोकबाट हिरामाया तामाङजीले साथ दिनुभएको थियो र खुसी लाग्यो सबैले साथ दिइराख्नु भएको छ अझै पनि दुईटा

0: चाहिँ हामीलाई हेरिरहेको छ होइन, तपाईँ खोल्नको निम्ति तयार हुनुहोस्। कोही मित्र आइसक्नु भएको छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
1: जय मसी सर, बल्ल बल्ल लाग्यो फोन।
0: जय मसी रश्मिलाजी, रुचि मगराती जी आरामै हुनुहुन्छ? म पनि एकदमै ठिक ठाक छु। हजुरको बहिनीसँग मिठो कुराकानी गर्ने मौका पाएको थिएँ आज मैले। हजुर हजुर हजुर, तपाईँ जस्तो मिठो बोल्नु हुँदो रहेछ। जे होस् म आशिषित भए। नाम त मैले लेखेको थिएँ मेरो पेपरमा, तर त्यो
1: रिता हो।
0: हजुर, उहाँले मलाई निम्तो पनि गर्नु भएको छ उहाँको गाउँमा आउनु भनेर। अब म जान्छु समय मिलाएर। ल रुपजी, कति नम्बर 2 र 3 बाँकी छ, कुन चाहिँ रोज्नुहुन्छ? तीन नम्बरमा चाहिँ के छ भने, नढाँटी भन्नुहोस्, प्रार्थना गर्दा गर्दै तपाईँ कहिले निदाउनु भएको घटना छ?
1: खै खाकर हो कि के भएर प्रार्थना गर्दा गर्दा बिचमा पुगेपछि थपक्त हुँदैन जस्तो सुन्न भयो है, फेरि प्रार्थना गर्नुपर्छ, त्यस्तो हुन्छ, एकदमै गाह्रो हुन्छ। आत्माले सताउने त धेरै गाह्रो।
0: भनेपछि प्रार्थना गर्दा धेरै चोटि निदाउनु भएको रहेछ?
1: धेरै चोटि निदाउँछ।
0: अनि बिचमा उठेर
1: पठाउने उसले काम गर्नु रहेछ,
0: बिचमा उठेर अनि फेरि गर्नुहुन्छ?
1: निदाउने होइन, बस्छ ठाडे के ठाडे प्रार्थनामै बसेको बस्छ होइन, अनि झसङ्ग हुने होइन, फेरि कन्टिन्यू गर्ने, त्यस्तो हुने क्या, फेरि धेरै पनि होइन क्या अलिकति।
0: तपाईँ त ठिकै हो त्यति, कति मान्छे त यहाँसम्म मैले सुनेको छु सुत्ने बेलामा प्रार्थना सुरु गरेर आमेन चाहिँ उठ्ने बेलामा पनि गर्नुहुन्छ अरे क्या बिहान। कतिले त्यति लामो पनि गर्नुहुन्छ, तपाईँ त जे होस् 10 मिनट 2-3 मिनटमा बिउजी हाल्नु हुँदो रहेछ नि त। ए मैले प्रार्थना
1: घोडामा बसेपछि त अब थाल्छ नि त, ढलबल हुन्छ नि त, धेरै मिलाउनु।
0: हजुर हजुर हो नि,
1: अब ठोलो सालमा बसेर प्रार्थना गर्छ भनेर सबै आँखा चिम गरेर सिरानीमा टाउको राखेको छ, बिहान त आमा हुन्छ त कहिले।
0: ल अब आजदेखि चाहिँ ननिदाउनुहोस् है।
1: हुन्छ, मैले त आफ्नो पोल आफै खोलिदिन्छु क्या अरे।
0: आज धेरैले खोल्नु भएको छ, एकदमै रमाइलो भएको छ।
1: आज त म के कस्तो बिर्सेर के बिर्सेको भन्दा नि मोबाइलमा म के हेर्दै थिएँ, अर्कै उयो क्रिस्चियनकै बारेमा के आउँछ त्यो चिप्सहरू अन्त हेर्दै थिएँ, आज बिगार अनि के आएछ भनेर हेरेको त झोलाभित्र फोनै लाग्दैन, फोनै लाग्दैन, बल्ल लाग्यो। धन्यवाद तपाईँलाई।
0: हस् धन्यवाद हजुर, साथ दिनुभयो रुचि, खुसी लाग्यो। जय मसी रुत मगरातीजी हुनुहुन्थ्यो कुवेतबाट हामीसँग जोडिनु भएको थियो। अब मैले अन्तिम पक्का हामीसँग बाँकी छ नम्बर 2 र कोही मित्र हुनुहुन्छ भन्दै थिए, तर उहाँ बाहिरको जानकारी मैले पाइसकेको छु र तपाईँले फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4870754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 98023446। हजुर, 2 नम्बरको पोका हामीसँग बाँकी रहेको छ र अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु। त्योभन्दा अगाडि तपाईँले हामीलाई गिफ्ट ट्याम्पर प्रायोजन अथवा रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ म्यासेज अफ गड टिभी, र यो चाहिँ युट्युब च्यानल हो। यहाँ चाहिँ तपाईँलाई गएर विभिन्न आशिषमय भजनहरू सुन्न सक्नुहुन्छ र यो च्यानललाई तपाईँले म्यासेज अफ गड टिभीलाई लाइक सेयर कमेन्ट र सब्सक्राइब गरिदिनको लागि अनुरोध पनि गर्न चाहन्छु र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: आदरणीय श्रोता, यतिखेर अन्तिम कलर हामीसँग हुनुहुन्छ। लगभग हामीलाई 11 जना श्रोताले त फोन गरेर साथ दिनुभयो, अन्तिम 2 नम्बर बाँकी छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो हजुर हजुर जयन्सी हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म साइप्रसबाट सीता नेपाली बोल्दैछु सर।
0: सीता नेपाली जी आरामै हुनुहुन्छ? सीताजी
1: हजुर सर सुन्दै हुनुहुन्छ?
0: सुन्दैछु सुन्दैछु। तपाईँ हामीलाई सुनिराख्नु भएको छ?
1: एकैछिन
0: सुनिन अहिले त सुन्छ। ल मैले 2 नम्बर बाँकी छ तपाईँको, मैले पोका खोलौँ त? ल ल हजुर ल सुन्नुहोस् ल ल बिहानै उठ्ने बित्तिकै, बिहानै आँखा खोल्ने बित्तिकै तपाईँ कसलाई देख्न चाहनुहुन्छ? कडै आयो क्या?
1: हजुर
0: कडै आयो जस्तो छ है आज?
1: कडै आएको जस्तो छ।
0: ट्याक्क आँखा खोल्नुभयो क्या? आँखा खोल्ने बित्तिकै चाहिँ कसलाई देख्न मन लाग्छ तपाईँलाई?
1: मलाई आँखा खोल्ने बित्तिकै कसलाई देख्न पाए हुन्छ जस्तो लाग्छ भने बाबा र मम्मीलाई।
0: आमेन आमेन आमेन। ल एकदमै खुसी लाग्यो, मनैदेखि आफ्नो कुरा राखिदिनु भयो। अहिलेलाई छुट्टौँ त अब?
1: हुन्छ
0: हस् ल, खुसी लाग्यो, धेरै धेरै धन्यवाद सीताजी, अहिलेलाई छुट्टौँ।
1: हुन्छ ओके गुड बाई।
0: ओके बाई। उहाँ हुन्थ्यो सीता नेपालीजी, साइप्रसबाट हामीसँग जोडिनु भएको थियो। बिहानै उठ्ने बित्तिकै आँखा खोल्ने बित्तिकै कसलाई देख्न चाहनुहुन्छ भन्दाखेरि उहाँले बाबा र आमालाई। ओहो, बाबा र आमा बाहेक अरू को छ र होइन? सुरुमा देख्न मन लाग्ने नै ती कुराहरू हुन् होइन? ओके, धेरै धेरै धन्यवाद जो जोले कार्यक्रममा फोन गरेर साथ दिनुभयो, धेरै धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हामीलाई म्यासेज अफ गड टिभीले जुन रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम झोलाभित्र के छ बाट अहिलेलाई भने म बिदा हुन्छु। धन्यवाद, जय मसी, नमस्कार। Audio Jungle.

0: बाबु पानीको बिल तिरिदे ल
1: तिरिदे
2: बाबु बत्तीको बिल तिर्दे आज
1: ल ल तिरिदे
0: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
1: ल त्यो पनि तिर्दे
0: तर सबै कुरा यति छिटै कसरी तिरिस
1: किनकि मसँग हाम्रो पात्र छ
2: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
1: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
3: टाइम चेक यति बेला अपराह्नको 5 बज्यो

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम महिमाको वेदी।
2: किनभने जसरी पिताले मृतकहरूलाई उठाउनुहुन्छ र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई इच्छा गर्छ त्यसलाई जीवन दिन्छ। जयमसी तथा हार्दिक स्वागत छ कार्यक्रम महिमाको वेदीको अर्को एउटा नयाँ श्रृंखलामा। कार्यक्रम प्रस्तुता जोनाथन गिरीतर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ। प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता बिहिबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी तपाईँलाई परमेश्वरको महिमासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै परमेश्वरको महिमा तपाईँको जीवनमा कसरी आउन सक्छ, अर्थात् कसरी तपाईँले मुक्ति र उद्धार प्राप्त गर्न सक्नुहुन्छ भन्ने विषयमा हामी कुराकानी गर्ने गर्दछौ। र कार्यक्रममा हामी विभिन्न सुसमाचारीय भक्ति गीत संगीत साथसाथै सुसमाचारीय प्रवचन जीवन गवाई लगायतका विषयवस्तुहरूलाई तपाईँको बीचमा प्रस्तुत गर्ने गर्दछौ। प्रेसरता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँलाई उद्धार र मुक्तिको बाटो देखाउनु, अर्थात् परमेश्वरको महिमित कुराहरू तपाईँको जीवनमा कसरी आउन सक्छ भनेर बताउनु रहेको छ। यसकारणले कार्यक्रमलाई आज पनि अन्तिमसम्म सुनेर साथ दिनुहुन हामी हार्दिक अनुरोध गर्दछौ। साथै यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्छ, तपाईँले आफ्ना अमूल्य सल्लाह सुझाव एवं प्रतिक्रिया पनि दिन नभुल्नु होला, जसको लागि हामी अहिले ठेगाना कार्यक्रमको अन्तमा दिने नै छौ। तादनै श्रोता, अब भने आजको कार्यक्रमको आरम्भमा एउटा सुमधुर गीत राख्न चाहन्छौ र गीतपछि म आजको कार्यक्रमको विषयवस्तुभित्र प्रवेश गर्नेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने हामी ढिला नगरिकन आजको कार्यक्रमको विषयवस्तुभित्र प्रवेश गर्नेछौ। प्रिय श्रोता, तपाईँ हामीले जस्तो सधैँभरि देखिरहेको आफ्नो मानिसलाई जसले हामीले नजिकबाट चिन्छौ, त्यो व्यक्ति एकाएक म अरू कोही हुँ भन्दै आयो भने तपाईँ के गर्नुहुन्छ? विश्वास गर्नुहुन्छ अथवा गर्नुहुन्न? त्यसो त हाम्रो समाजमा एउटा यस्तो प्रचलन चलिआएको छ कि कोही मानिस सबैभन्दा बदमास थियो, तर पछि एकाएक परिवर्तन भयो भने उसलाई तत्कालै सबैले पूर्ण रूपले विश्वास गर्नै सक्दैन। तर त्यसको बदलामा अन्य बाहिरी कोही मानिस आयो र त्यो भित्र चाहिँ स्वभावले बदमास छ, तर बाहिर चाहिँ उसले आफूलाई सन्त झैं प्रस्तुत गर्यो भने त्यो व्यक्तिलाई चाहिँ मानिसहरूले छिटो विश्वास गर्दछन्। र जो अपरिचित व्यक्ति एउटा नक्कली मुकुण्ड ओढेर मानिसहरूको अगाडि देखा पर्छ, उसलाई विश्वास गरेको कारण उनीहरूले ठूलो धोका पाउँदछन्। आज संसारमा यस्तै एउटा प्रचलन चलिरहेको छ र यो आज मात्रै होइन, आजभन्दा 2000 करिब त्यो वर्ष अगाडि पनि यो चलन थियो। हजुर, प्रसंग हो येशु ख्रिस्टको। येशु ख्रिस्ट इसरायलको बेथलेहममा जन्मनुभयो र त्यसपछि उहाँ केही वर्ष मिश्रमा गएर लुकाइनुभयो, अनि त्यसपछि फर्केर आइसकेपछि उहाँ बेथलेहममा नबसेर नासरतमा गएर हुर्कनु भएको हामी पाउँछौ। येशु ख्रिस्टको बाल्य अवस्था नासरतमा चाहिँ बितेको थियो र त्यहाँका मानिसहरूले येशुलाई धुलो माटोमा खेल्दै गरेको र उहाँको केटाकेटी अवस्थामा उहाँ कसरी जिउनुहुन्थ्यो भन्ने कुरा राम्ररी जानेका थिए। तर जब उहाँ बप्तिस्मा दिने यहुन्नाबाट बप्तिस्मा लिएर पवित्र आत्माले भरिनु भयो, त्यसपछि उहाँले आफूले आफूलाई परमेश्वरको राज्यको सुसमाचारको प्रचारक, अगमवक्ता लगायतका आफै चाहिँ एउटा मुक्तिदाताको रूपमा, उद्धारकर्ताको रूपमा आएको हुँ भनेर जब उहाँले प्रचार गर्नुभयो, अधिकांश शहरहरूमा उहाँलाई विश्वास गरे र विश्वासको साथसाथै विभिन्न आश्चर्य कर्महरू पनि देखे र उहाँको मनमा एउटा विचार आउँछ, म अब अन्य शहरहरू भन्दा मेरो आफ्नै शहर नासरतमा पनि केही गर्नु पर्यो भन्ने उहाँको विचार थियो। तर दुःखलाग्दो कुरो, नासरतमा येशूलाई नै इन्कार भयो। मैले कुरा गर्दैछु मर्कुस 6 अध्यायको 1 पददेखिको घटनाहरूलाई लिएर म तपाईँसँग बातचित गर्दैछु। श्रोता, यहाँ उहाँलाई कसरी इन्कार गर्दैछन् त? हामीले हेर्ने भने येशू चाहिँ त्यस शहरको नासरतको वरिपरिका गाउँहरूमा जानुभयो र नासरतमा मानिसहरूले अघि नै एकपटक येशूलाई इन्कार गरिसकेका थिए। हामी लुका 4 अध्यायको 16 र 28 30 हेर्ने भने उहाँले तिनीहरूलाई उहाँलाई स्वीकार गर्ने दोस्रो मौका चाहिँ यहाँ दिँदै हुनुहुन्छ। श्रोता, यसरी लेखेको छ, त्यहाँबाट निस्केर उहाँ आफ्नै नगर फर्कनु भयो, उहाँका चेलाहरू उहाँको पछि पछि लागे। सबातको दिनमा उहाँले सभा घरमा शिक्षा दिन लाग्नुभयो। धेरैजना सुन्नेहरू छक्क परेर भने, यस मानिसले यी सब कहाँबाट पायो? यिनलाई दिएको यो ज्ञान कस्तो हो? यिनका हातबाट भएका कार्यहरू कति शक्तिशाली? 3 के यिनी त्यही सिकर्मीको छोरा होइनन् र? यिनी त मरियमका छोरा र याकुब, योसेफ, यहुदा, सिमोनका दाजु होइनन् र? के यिनका बहिनीहरू पनि हामीसँग छैनन् र? अनि तिनीहरू उहाँसँग चिडिए। तब यीशुले भन्नुभयो, अगम वक्तालाई आफ्नो देश र आफ्नो नातेदारको बीचमा र आफ्नै घरमा बाहेक अन्त कहीँ अनादर हुँदैन। अनि 5 उहाँले त्यहाँ कुनै रोगीहरूमाथि आफ्नो हात राखेर तिनीहरूलाई निको पार्ने काम बाहेक अरू कुनै शक्तिशाली काम गर्नु भएन। अनि 6 तिनीहरूको अविश्वास देखेर उहाँ छक्क पर्नुभयो, अनि उहाँ गाउँ गाउँमा शिक्षा दिँदै जानुभयो भनेर उल्लेख गरिएको छ। आदरणीय श्रोता, आज हामी मानिस जातिमा पनि
यही प्रकारको एउटा बिमारीले समातेको छ। त्यो के हो भने, हुन त कति मानिसहरूले यीशु ख्रीष्टलाई विभिन्न रूपले मूल्याङ्कन गर्छन् र उनीहरूले गरेका जुन मूल्याङ्कन छ त्यही मूल्याङ्कनको कारण उनीहरू आफैले सृष्टिकर्ता परमेश्वर प्राप्त गरेको अनुग्रह र दयाको कामलाई गुमाइ पठाउँछन्। श्रोता, यहाँ वास्तवमा आफ्नो नगर गालिल वरपर नासरतमा हुन चाहिँ कतिजना व्यक्तिहरूले अर्थात् भनौ बाइबलमा पनि लेखिएको छ, नासरतको गालिल चाहिँ अन्य जातिको सहर अर्थात् गैर यहुदीहरूको सहर भनेर उनीहरूले चिनेको हामी पाउँदछौ। तर प्रभु यीशु ख्रीष्ट त्यही गैर यहुदीहरूको नगरमा हुर्कनु भएकोले हामी सहजै कल्पना गर्न सक्छौ, यीशु ख्रीष्टले सबैभन्दा पहिलो मौका मुक्ति र उद्धार पाउने, चंगाई पाउने, छुटकारा पाउने पहिलो मौका आफ्नै सहरलाई दिन चाहनुभयो। तर त्यहाँ आफ्नै सहरका मानिसहरूले उहाँलाई देखेर उहाँलाई राम्रोसँग चिनिएको उहाँको पारिवारिक पृष्ठभूमि थाहा पाएको कारण उहाँलाई इन्कार गरे। वास्तवमा प्रभु यीशु ख्रीष्ट सर्वशक्तिमान परमेश्वरको अवतार हुनुहुन्छ र उहाँले सबै काम गर्न सक्नुहुन्थ्यो, तर सृष्टिकर्ता परमेश्वरको हात अविश्वासले रोक्दछ। उनीहरूको अविश्वासको कारणले गर्दा त्यहाँ केही केही विश्वास गर्ने व्यक्तिहरूलाई चंगाई गर्नु बाहेक अन्य कुनै पनि काम त्यहाँ उहाँले गर्नु भएन, किनभने अविश्वासले सृष्टिकर्ता परमेश्वरको हातलाई तपाईँको जीवनमा काम गर्ने अनुमति दिँदैन। तपाईँ यदि ख्रीष्ट येशूमा विश्वास गर्नुभएको छैन भने तपाईँ माथि परमेश्वरको कृपालाई छेक्ने काम गर्छ त्यहाँ आउन दिँदैन, जसको कारणले गर्दा तपाईँले जुन आशिष र जुन अनुग्रह जुन दया परमेश्वरबाट पाउनु पर्ने थियो त्यसबाट तपाईँ वञ्चित बनाइनुहुन्छ। यहाँ भएको पनि त्यही हो। श्रोता, हामीले हेर्ने हो भने यहाँ मत्ती 13 अध्यायको 54 पदमा लेखेको छ, आफ्नो सहर आउनु भएर उहाँले तिनीहरूको सभा घरहरूमा तिनीहरूलाई यस्तो शिक्षा दिनुभयो कि छक्क परेर तिनीहरूले भने, यिनलाई यो बुद्धि र अचम्मको काम गर्ने शक्ति कहाँबाट प्राप्त भयो। श्रोता, यहाँ हामी देख्छौ यो मर्कुस 6 अध्यायको 2 पदमा पनि त्यही प्रश्न गरिएको छ। वास्तवमा नासरतका मानिसहरूले येशूको शिक्षामा पहिले अचम्म माने, उहाँले अधिकार भएको मानिसले जस्तै गरी सिकाउनु हुन्थ्यो, मत्ती 7:28-29 लेखिएको छ, अनि उहाँको ज्ञान र उहाँका कार्यहरूमा तिनीहरू छक्क परे। तिनीहरूले सुनेका अरू शिक्षकहरू जस्तै येशू हुनुहुन्न थियो, तर पछि के भयो त, त्यहाँका मानिसहरूले येशू आफ्नै नगरबाट आउनु भएको हो भनी याद गरे। तिनीहरूले उहाँलाई सानो केटाको रूपमा सम्झे, उहाँ तिनीहरू मध्येको एकजना हुनुहुन्थ्यो र तिनीहरू उहाँसँग डाहा गर्न र रिसाउन लागे। तिनीहरू उहाँसँग चिडिए, हामीलाई सिकाउने उको हो त भनेर तिनीहरूले गिल्ला गरे, ऊ त एउटा सिकर्मीको छोरा मात्रै हो भन्ठाने। यो सबै घटनाले के देखाउँछ भन्दा त्यहाँका मानिसहरू कति साह्रो हठी र घमण्डी रहेछन् भन्ने कुरा पनि देखाउँछ। मान्छेको हृदयभित्र भएको घमण्डले यीशुलाई चिन्न दिँदैन र त्यो घमण्डले परमेश्वरको कृपा अनुग्रह र दयालाई रोक्ने र छेक्ने काम गर्छ र सम्भव भएसम्म यस्ता प्रवृत्तिले मानिसलाई परमेश्वरको योजनाबाटै बाहिर निकाल्न पनि सक्छ। आदरणीय श्रोता, यहाँ ती मानिसहरूको घमण्डले यसरी बताएको हामी पाउँदछौ। श्रोता, ख्रीष्ट येशू हरेक सभाघरहरूमा सिकाउँदै राज्यको सुसमाचार प्रचार गर्दै र हरेक मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलताहरू निको पार्दै सारा गालिलभरि घुम्नुभयो भनेर मत्ती 4:23 भन्दछ, र उहाँले ती व्यक्तिहरूको रोगहरूलाई निको पार्नुभयो जसले उहाँले सुनाएको सुसमाचारलाई विश्वास गरे, ग्रहण गरे। श्रोता, अनि उहाँले रोग निको पार्नु भएको चिन्ह चाहिँ के को लागि थियो भन्दा, तिमी चाहिँ अब परमेश्वरको राज्यमा यसरी नै स्वस्थ भएर जिउनु पर्छ भनेर देखाउनको निम्ति थियो। तर दुःख लाग्दो कुरो यहाँ के भनेको छ भन्दा, के यिनी त्यही सिकर्मीका छोरा होइनन् र, के यिनी त मरियमका छोरा र याकुबका योसेफ, यहुदा र सिमोनका दाजु होइनन् र, के यिनका बहिनीहरू पनि हामीसँग छैनन् र भनेर उहाँको पारिवारिक पृष्ठभूमिलाई हेरेर उहाँसँग डाहा गरेर चिडिएको हामी पाउँदछौ। श्रोता, यसकारणले गर्दाखेरि म तपाईँलाई के भन्न चाहन्छु भन्दाखेरि, त
तपाईँलाई कसैले यीशु ख्रिस्टले मुक्ति र उद्धारको बारेमा प्रचार गर्दछ भने त्यसलाई तपाईँले तुरुन्तै सहस्र स्वीकार गर्नुहोस्। चाहे एउटा सानो बालकले नै प्रचार किन नगरेको होस्, सत्य सदैव सत्य नै हुन्छ। सत्यता प्रकट हुनलाई कुनै विशिष्ट व्यक्ति वा बाहिरबाटको नौलो व्यक्ति आइराख्नु पर्दैन। एउटा सानो बच्चाले पनि सत्य कुरा थाहा पायो भने उसले सत्य नै बोल्छ। तर तपाईँ र हाम्रो कर्तव्य त के हो? तपाईँ र मेरो कर्तव्य त्यसलाई विश्वास गर्नु हो। श्रोता, जब यहुदीहरूले विश्वास गरेनन् तब यीशुले प्रतिक्रिया दिनुभयो। अगम वक्तालाई आफ्नै देश र आफ्नै नातेदारहरूको बीचमा र आफ्नै घरमा बाहेक अन्त कतै अनादर हुँदैन। यो यस्तो किसिमको इन्कार एउटा एकदमै साधारण कुरो हो। हाम्रो आफ्नो गाउँबाट गएको कुनै एकजना व्यक्ति प्रसिद्ध भएर फेरि फर्कन्छ र त्यसले हामीलाई सिकाउन थाल्छ भने हामीलाई कस्तो लाग्छ? हामी त्यसका कुरा सुन्न मन गर्दैनौ। डाहाको कारण हामी त्यसको शिक्षालाई अस्वीकार गरिदिन्छौ। त्यसलाई हामी आदर देखाउँदैनौ तर अनादर देखाउँछौ। तर त्यो अर्को ठाउँमा जान्छ भने त्यसले त्यहाँ आदर पाउँछ। श्रोता, लुका 4:24 यसले भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्छु, कुनै पनि अगम वक्तालाई उसको आफ्नो देशमा स्वागत हुँदैन। 44 यीशुले आफैले गवाही दिनुभयो अनि आफ्नो निज देशमा कुनै अगम वक्ताको आदर हुँदैन, अनादर हुन्छ भनेर उहाँले भन्नुभएको हामी पाउँछौ। प्रेसवटा यो चाहिँ हो मानिसको अविश्वास। अनि हामी देख्छौ 5 उहाँले कुनै कुनै रोगीमाथि मात्रै हात राखेर निको पार्नुभयो। वास्तवमा येशुको योजना त्यहाँ ठूलो थियो, प्रभुको योजना ठूलो थियो। तर उनीहरूले येशुलाई इन्कार गरे र उहाँमाथि अविश्वास गरेको कारण उहाँले आफ्नो योजना पूरै गालिलमाथि राख्न सक्नु भएन। श्रोता, येशुसँग सारा शक्ति छ, तर विश्वास गर्न इन्कार गर्नेहरू मध्ये उहाँले शक्तिको कामहरू गर्नुहुने छैन। उहाँले आफ्ना चेलाहरूलाई सिकाउनु भयो कि कुनै गाउँ वा शहरले तिनीहरूलाई इन्कार गर्छ भने तिनीहरू त्यहाँबाट निस्केर अर्को गाउँमा जानुपर्छ। त्यसरी नै विश्वास नगर्नेहरूको हृदयमा ख्रिस्टले काम गर्नुहुने छैन। हाम्रो गाउँ समाज, हाम्रो आफ्नो जीवनमा पनि हामी येशु ख्रिस्टको शक्तिशाली कार्यको अनुभव गर्न चाहन्छौ भने हामीले, तपाईँ र मैले ख्रिस्ट येशुलाई विश्वास गर्नु नै पर्छ। विश्वास नगर्नुको कुनै विकल्प नै छैन। श्रोता, हामी यहाँ देख्छौ एकजना व्यक्ति छ जसलाई हामीले सभाघरको शासक पनि भनेर भन्न सकिन्छ, याइरस। उनी येशूलाई विश्वास गरे र उनी कहाँ आएर यसो भने, मेरी सानी छोरी मर्न लागि छे, आएर त्यसमाथि तपाईँको हात राखिदिनुहोस् र त्यो निको होस्। श्रोता, यो उनको विश्वासको साथ गरिएको अन्तर्विन्ती थियो। परिणाम के भयो? परिणाम येशु चुपचाप तिनीसँग जानुभयो र एउटा ठूलो भीड उहाँको पछि लाग्यो र मानिसहरू उहाँको वरपर ठेला ठेला गर्न लागे भनेर लेखिएको छ। त्यसपछि 12 अघिदेखि रगत बग्ने भएको एउटा स्त्री थिए। त्यसले धेरै वैद्यहरूको हातबाट अनेकौं कष्ट पाएर आफूसँग भएको सम्पत्ति पनि खर्च गरेर निको नभई बरु झन झन खराब हालतमा पुगेकी थिए। येशूको विषयमा त्यसले सुनेकी थिए र भीड़को पछिल्तिरबाट आएर त्यो उहाँको वस्त्र त्यसले छोई, किनकि त्यसले मनमा नै भनी, मैले उहाँको वस्त्र मात्रै छोए भने पनि म निको हुनेछु। अनि तुरन्त त्यसको रगत बग्ने बन्द भइहाल्यो र आफ्नो शरीरको रोग निको भएको त्यसले थाहा पाए। आफूबाट शक्ति बाहिर निस्केको झट्टै येशूले थाहा पाएर भीड़मा पछिल्तिर फर्केर सोध्नुभयो, कसले मलाई छोयो? चेलाहरूले भने, भीड़ले ठेलम ठेला गरेको त तपाईँले देख्नुभएकै छ, तपाईँ भन्नुहुन्छ कसले मलाई छोयो? उहाँलाई छुने को हो भनी उहाँले चारैतिर हेर्न लाग्नुभयो। अनि तब आफूलाई जे भएको थियो त्यो थाहा पाएर त्यो स्त्री डरले काम्दै आएर येशूको अगाडि घोप्टो परि र उहाँलाई सबै कुरा सत्य भनिदिए। तब उहाँले त्यसलाई भन्नुभयो, ए छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ, शान्तिसित जाऊ र तिम्रो रोग निको होस्। आदरणीय श्रोता, यसै बीचमा एउटा घटना हुन्छ। उहाँ बोल्दै गर्नुहुँदा शासकको घरबाट मानिस आएर भने, तपाईँको छोरी त मरी, अब गुरुजीलाई कष्ट नदिनुहोस्। येशूको प्रतिक्रिया, नडराऊ, विश्वास मात्रै गर। जब यति भन्दै उहाँको घरमा पुग्नुभयो तब उहाँले त्यो सभाघरको शासकको छोरी मरेकी होइन सुतिरहेको देख्नुभयो र
41 पदमा त्यो ठिटीको हात समातेर ए छोरी म तिमीलाई भन्छु उठ भनेर उहाँले त्यसलाई उठाउनु भयो र त्यो उठेर हिँडडुल गरी र त्यो 12 वर्षकी थिए। श्रोता, यो हो विश्वासको चमत्कार। विश्वासले तपाईँ र हाम्रो जीवनमा सृष्टिकर्ता परमेश्वरको शक्तिलाई सञ्चार गर्छ। हामीले धेरै विश्वास गर्छौ, धेरै शक्ति र धेरै महिमा प्राप्त गर्छौ। हामीले कम विश्वास गर्छौ, हामीले कम महिमा र कम शक्ति प्राप्त गर्छौ। थोरै विश्वासमा ठूलो शक्ति हामीले प्राप्त गर्न सक्दैनौ, किनभने हाम्रो विश्वासले त्यसलाई ठेक्नै सक्दैन। त्यसकारणले गर्दाखेरि आदरणीय श्रोता, तपाईँ र हामीले सृष्टिकर्ता परमेश्वरबाट उद्धार, मुक्ति, पापको क्षमा, चङ्गाई, छुटकारा आदि प्राप्त गर्नु छ र तपाईँ र हाम्रो जीवनमा परमेश्वरको महिमा प्रकट होस् भन्ने हामी चाहन्छौ भने विश्वास गर्नै पर्ने हुन्छ र विश्वासको साथसाथै आज्ञापालन पनि गर्नै पर्ने हुन्छ। आदरणीय श्रोता, प्रभु यीशु ख्रीष्टले पनि यहाँ 6 पदमा भनिएको छ, मानिसहरूको अविश्वास कत्रोसम्म हुन्छ भन्ने कुरा सायद उहाँले अड्कल पनि गर्नुभएको थिएन होला, र पनि त्यो उहाँले अड्कल नगरेको अविश्वास देखेर उहाँ छक्क पर्नुभयो र अर्कै गाउँतिर जानुभएको हामी पाउँछौ। परमेश्वरको अनुग्रह र कृपा तपाईँ हाम्रो बीचमा आएको छ, तर त्यसलाई तपाईँले अविश्वास गरेर इन्कार गर्नुहुन्छ नि, त्यो अनुग्रह र कृपा चाहिँ अर्कै मानिसतिर बढारिएर जान्छ। श्रोता, लुका 13:22 भनेको सहर सहर र गाउँ गाउँ भएर यात्रा गर्दै शिक्षा दिँदै उहाँ यरुशलेमतिर जानुभयो, नासरततिर होइन। प्रिय श्रोता, अनि त्यसकारणले गर्दा तपाईँ हाम्रो अविश्वासले परमेश्वरको शक्ति, परमेश्वरको आशिष र परमेश्वरको सामर्थ्य चाहिँ घुम्दै जान्छ। त्यसकारण अविश्वास चाहिँ एउटा पाप हो, अधर्म हो। अविश्वासले तपाईँ हामीलाई रित्याउँछ। त्यसकारण ख्रिस्ट येशूलाई विश्वास गर्नु आफ्नो जीवनको निम्ति उद्धार र मुक्तिको ढोका खोल्नु हो, चङ्गाई र छुटकाराको निम्ति बाटो बनाउनु हो र सृष्टिकर्ता परमेश्वरलाई खुसी पार्नु हो। वास्तवमा बिना विश्वास हामी जुन कुनै पनि काम गर्छौ भने त्यसले परमेश्वरलाई खुसी पार्दैन, त्यसले चाहिँ बरु उल्टो परमेश्वरको क्रोध उसमाथि ल्याउँछ। तर सृष्टिकर्ता परमेश्वरलाई खुसी पार्नु हो भने हामीले उहाँमाथि आँखाले देखे झै विश्वास गर्नै पर्ने हुन्छ। श्रोता, यसकारणले गर्दा आजको यो बसाइमा यो कार्यक्रम सुन्दै हुनुहुन्छ भने यो कार्यक्रमलाई सुनेर तपाईँले येशूलाई विश्वास गर्नुहोस् र विश्वासको साथ आफ्ना कुराहरू परमेश्वरसँग राख्नुहोस्। फेरि त्यसपछि उहाँको चिन्ह र चमत्कार तपाईँले आफ्नै जीवनमा महसुस गर्न सक्नुहुनेछ। त्यति मात्र नभएर जब तपाईँ विश्वास गर्नुहुन्छ तपाईँले स्वर्गीय शान्ति पाउनुहुन्छ, पापको क्षमा प्राप्त गर्नुहुन्छ। जब तपाईँले आफ्नो हृदयमा परमेश्वरको क्षमा र शान्ति आनन्द प्राप्त गर्नुहुन्छ, त्यसपछि तपाईँको जीवनको भौतिक अवस्था पनि परिवर्तन हुँदै आउँछ। श्रोता, यो तरिका हो परमेश्वरको काम गर्ने। यसकारणले गर्दा आजको यो बसाइमा तपाईँलाई परमेश्वरमा विश्वास गरेर अगाडि बढ्नेमा उत्साह दिदछु। यति भन्दै अब भने आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ र आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो, तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया भने दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ, कार्यक्रम महिमाको वेदी, गुड न्यूज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनाम नगर, काठमाडौँ, नेपाल। हाम्रो इमेल jonathangiri2015@gmail.com मा पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। हवस् श्रोता, भने जान जाँदै तपाईँको हप्ताभरिको आशिषको निम्ति एउटा बाइबल खण्ड छोडेर जान चाहन्छौ, जुन रहेको छ रोमी 10:9-11। किनकि यदि तिमीले येशूलाई प्रभु हो भने आफ्नो मुखले स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भने आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ। किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ, अनि उसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ। धर्मशास्त्रले भन्छ उहाँमाथि भरोसा राख्ने कोही पनि लाजमा पर्ने छैन। आमेन। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको छ र यो हप्ता तपाईँले ख्रिस्ट येशूलाई आफ्नो जीवनको मुक्तिदाता भनेर स्वीकार गर्ने, प्रभु हो भनेर स्वीकार गर्ने हप्ता बन्न सकोस् र
उहाँ मरेकोबाट जीवित हुनुभयो भन्ने हृदयले विश्वास गर्ने हप्ता बन्न सकोस् र तपाईँको उद्धार पाउने हप्ता बन्न सकेको होस् भन्दै प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुता जोनाथन गिरी अर्को कार्यक्रम सम्मको लागि आज्ञा चाहन्छौ। आज्ञा दिनुहोस्। अवस्था जय मसीह।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
0: मध्यपान र धूम्रपान सेवन नगरौं,
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ए यासुब दाजु, कता हो हतार हतार गर्दै?
4: कहाँ हुनुहुने नानी? आज भोलि किस्ता बन्दुमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
3: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि। हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
4: थप जानकारीका लागि
3: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9510-9965, 9510-9965 र 9862-24-82-10, 9862-24-82-10।
4: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

0: नेपालगंज सुसमाचार प्रसार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिजबैंकका साथै नेपालका विभिन्न 14 भन्दा बढ़ी रेडियो स्टेशनहरूबाट यो कार्यक्रम प्रसारण भइरहेको छ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गरिन्छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावका लागि हामी कार्यक्रमको अन्तमा यहाँहरूलाई हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। त श्रोता, आजको कार्यक्रममा हामी बाइबल के हो अनि यसको महत्वको विषयलाई हेर्नेछौ। सामान्यतया बाइबललाई मानिसहरूले धार्मिक पुस्तकको रूपमा बुझ्ने र व्याख्या गर्ने गर्दछन्। यो हो पनि, अनि बाइबल वास्तवमै क्रिस्चियन धर्मावलम्बीहरूको धार्मिक पुस्तक हो, जसलाई क्रिस्चियनहरूले वर्ड अफ गडको रूपमा संज्ञा दिदछन्। प्रिय श्रोता, आउनुहोस्, बाइबल वास्तवमै के हो अनि यसको महत्व के छ त यही विषयको सेरोफेरोमा आधारित रहेर तपाई हामीलाई पवित्र धर्मशास्त्र बाइबलबाट विस्तृत रूपमा जानकारी दिनको लागि आज तपाई हाम्रो माझमा आदरणीय पास्टर प्रवचन साई उपस्थित हुनुभएको छ।
1: बाइबल बाइबल बाइबल, येशु येशु येशु, आज यो धरतीमा जहाँ पनि जताततै किन यी शब्दहरू प्रयोग गरिरहेका छन् र धेरैजना यस्ता छन् यसमा समर्थन गर्छन्, धेरैजना यस्ता छन् यसमा असहमत पनि जनाउँछन्। आदरणीय श्रोता, यो सुसमाचार सबैका लागि कार्यक्रममा सधैँ हामी किन यही प्रभु येशु ख्रिस्टको र पवित्र धर्मशास्त्र बाइबलकै विषयमा बताउँदछौ त के छ यसमा यस्तो महत्व, यसको मूल्य के छ, आज यत्रो लगानी मानिसहरूले यसमा किन गरिरहेका छन्, के छ यसमा स्वार, न त यो व्यापार हो, न त यो राजनीति हो, न त यो संघ संस्था हो। येशु ख्रिस्टकै बारेमा सबैलाई घर घरमा गएर प्रचार गर्नु, देश देशमा गएर बताइनु, मीडिया मीडियामा गएर बताइनु, विभिन्न किताबहरू प्रकाशन गरेर वितरण गर्नु र बाइबल हात हातमा बाँडिनु, यसको महत्व यति धेरै के छ? आदरणीय श्रोता, यो सुसमाचार सबैका लागि कार्यक्रममा सधैँ हामी पवित्र परमेश्वरको उद्धार र मुक्तिको कुराहरू बताउँदछौ र आज पनि उद्धार र मुक्तिको कुरा त यसभित्र हुने नै छ। तर आज यस्तो विषयहरू यो कार्यक्रममा हेर्नेछौ जसमा बाइबलको पार्थिव देन यस पृथ्वीलाई के छ, हरेक देश हरेक व्यक्ति हरेक घर घरमा यो पवित्र धर्मशास्त्र बाइबलको देन के छ, यदि देन छैन भने किन यो पवित्र शास्त्र बाइबल विश्वमा सबैभन्दा धेरै बिक्री हुँदैछ, किन सबैभन्दा धेरै वितरण हुँदैछ, किन यसबारे सबैभन्दा धेरै पढाइ हुँदैछ। आज ठूलोदेखि सानो हरेक व्यक्तिले यसबारे विचार गर्न अति आवश्यक छ। आदरणीय श्रोता, बाइबलका कुराहरू सुन्दा सुन्दै हामीहरू एकातिर मुन्टो नबेटारौं, बाइबल भनेको महावैज्ञानिकहरूको पनि गुरु हो र हामी सामान्य व्यक्तिहरूको पनि गुरु हो, सबैलाई एकै आँखाले हेर्ने ईश्वरको बाणी हो, पवित्र आत्माको शक्ति र सामर्थ्यद्वारा तपाईँ र मेरो हातमा आएको छ। आज यो धरतीलाई यो पवित्र शास्त्र बाइबलको देन के जस्ट कहानीहरू र विभिन्न प्रकारका उपन्यास झैं व्याख्या विश्लेषण सुनाउनु हो कि यसको कुनै एक्ज्याक्ट परिणाम छ, यसको ठेट नतिजा हामीहरूले पाउन सक्छौ कि सक्दैनौ, यसको बारेमा केही प्रमाणहरू छन् भने हामी हेर्नेछौ। श्रोता, यहाँहरूका बीचमा आज यो सुसमाचार सबैका लागि कार्यक्रमले हेर्ने ईश्वरको वाणी हो, पवित्र आत्माको शक्ति र सामर्थ्यद्वारा तपाईँ र मेरो हातमा आएको छ। आज यो धरतीलाई यो पवित्र शास्त्र बाइबलको देन के जस्ट कहानीहरू र

अनि उत्तर उत्तर प्रगतिको आशा छ, उत्तर उत्तर प्रगति होस् भन्ने चाहना छ र यसैको लागि हामीहरूले विभिन्न इमान्दारिता, विभिन्न लगानी, विभिन्न लक्ष्य योजनाका साथ यो धरतीमा जीवन बिताइरहेका छौं। आदरणीय श्रोता, हामीले उच्च उपलब्धिको लागि के गर्नुपर्छ, के यसमा पवित्र शास्त्र बाइबलले केही लगानी गर्न सक्छ, यसमा पवित्र शास्त्र बाइबलले केही भूमिका खेल्न सक्छ त? हामी यो बारे आज केही कुराहरू सुन्नेछौ।

श्रोता, पहिलो शताब्दीमै प्रभु येशू ख्रीष्टका चेला थोमा भारतमा मुक्तिको सुसमाचार सुनाउन आएका थिए। तर भारतले सुसमाचार ग्रहण गरेन। त्यति मात्र होइन, सुसमाचार प्रचारक थोमालाई भालाले घोचेर मार्यो पनि। यो दक्षिण भारतको घटना हो। यो सत्य ऐतिहासिक घटना हो। आदरणीय श्रोता, सुसमाचार प्रचार भनेको शिक्षा सुनाउनु, शिक्षा प्रदान गर्नु पनि बुझिन्छ। तर उता इङ्ल्याण्डले यही सौभाग्य पाएको थिएन। इङ्ल्याण्डको केन्ट भन्ने जिल्ला चाहिँ युरोपको सबैभन्दा नजिकमा पर्ने हुनाले युरोपसँग जोड्ने ट्रेनको बाटो पनि यही केन्टको डोभर भन्ने ठाउँबाट समुद्र मुनि मुनि बनाएका छन्, जो

0: फ्रान्समा आएर मिल्दछ। छैटौं शताब्दीको अन्त्यतिर रोमबाट सन्त अगस्टिन भन्ने व्यक्ति पनि यही टेन्टमा पुगे र प्रभु येशू ख्रीष्टको सुसमाचार सत्य उद्धार र मुक्तिको प्रचार गरे। एडविनले फलस्वरूप 1997 देवी देउता घाम जुन मान्ने राजा एथेलबर्डले ख्रीष्टलाई अपनाए र बत्तीसमा लिएका थिए। सन् 625 मध्य इङ्ल्यान्डका देवी देउता मान्ने राजा एडविनले पनि ख्रीष्टलाई ग्रहण गरेर बत्तीसमा लिएका थिए। यही समयलाई चाहिँ इङ्ल्यान्डमा ख्रिस्टियनिटी बसालिएको समय मानिन्छ। त्यो भन्दा पहिले अंग्रेजहरूले देवता देवी घाम जुनको पूजा गर्थे भन्ने कुरा हामी बारको नामद्वारा पनि थाहा पाउँदछौं। तत्पश्चात हिन्दुस्तान भन्दा तल्लो तहका अंग्रेजहरू बढेर माथिल्लो तहमा पुगेका छन्। यो कुरा उनीहरू आफैले गवाइदिदछन्। आफ्नो उन्नतिको कारण बाइबल नै हो भनी उनीहरू आफै भन्छन्। हामीले भन्नु पर्दैन या कुनै बेला पनि तपाईँ हामीले उनीहरूलाई सोध्यौं भने यसरी तिमीहरूको प्रगति हुनुको मुख्य कारण के हो भनेर हामीले सोध्यौं भने उनीहरूले सरासर बाइबललाई नै देखाउँछन् र उनीहरूको विश्वास कि येशू ख्रीष्टमा विश्वास र बाइबलको अध्ययनले हामी यो स्थानमा पुगेका हौ। जबसम्म यहुदीहरू परमेश्वरको साथ साथमा हिँड्थे तबसम्म उनीहरू उन्नतशील र सामर्थ्य बनेका थिए। तर परमेश्वरलाई त्याग्ने मूर्खता अथवा सृष्टिकर्ता ईश्वरलाई विश्वास गर्ने मूर्खता गर्न साथ उनीहरू आफै त्यागिन्थे र आफ्नै उन्नति घटेको उनीहरू जान्दथे। अनि दबिएर जिउनु पर्थ्यो र विभिन्न प्रकारका शासन प्रशासन आन्दोलन र विभिन्न प्रकारका अशान्तिहरू खेप्नु पर्दथ्यो। अनेकौं पटक यी इजरायलीहरू पनि अन्य देशहरूमा कैदी भएर गएका थिए। यो हामी इतिहास पढ्दा थाहा पाउँछौ। इजरायलीहरू आफै साई कमजोर थिए तर परमेश्वर सामर्थ्य हुनुहुन्थ्यो। उनीहरूको आफ्नै कमजोरीको कारण उनीहरूले विभिन्न प्रकारका समस्या र विभिन्न प्रकारका घाटा र नोक्सान सहनु पर्थ्यो तर परमेश्वरलाई नै कहिलेकाहीँ उनीहरूले दोष दिदथे। परमेश्वर पक्षपाती हुनुहुन्छ क्या र भन्ने शंका उनीहरू गर्दथे। यसै कारण इजरायलीहरूको साथमा परमेश्वर हुनासाथ इजरायलीहरू सामर्थ्य हुन्थे र परमेश्वरमा उनीहरू नजिक नहुँदा उनीहरू कमजोर हुन्थे। सामर्थ्यको अर्थ यदि यहाँहरूले बुझ्नु भएको छैन भने सामर्थ्य दुईटा शब्द मिलेर बनेको हुन्छ। सामर्थ्य शब्दको उत्पत्ति यसरी हुन्छ, कमजोर प्लस परमेश्वर बराबर सामर्थ्य अथवा कमजोर प्लस परमेश्वर इज इक्वल टू सामर्थ्य हुन्छ। सामर्थ्य परमेश्वर र कमजोरलाई प्लस गर्ने हो भने सामर्थ्य हुन्छ। तपाईँ र हामीहरूमा कमजोरीपन छ भने, हामीहरू कमजोर छौ भने त्यसमा एउटा कुरा नजोडिएको कारण यो कमजोरीपन आएको हुन्छ, त्यो हो परमेश्वर। त्यसैले आदरणीय श्रोता, तपाईँ र हामीहरूको कमजोरीमा परमेश्वर भन्ने शब्द जोडौं, परमेश्वरलाई जोडौं, तब तपाईँ र हामी सामर्थ्य हुन्छौं। यो कुरा पूर्वेली सभ्यता र पूर्वेली विकास क्रमको मूल जग हो। आज पनि यो सत्यता लागू नै छ। आदरणीय श्रोता, अंग्रेजहरू कमजोर थिए तर परमेश्वर उनीहरूको साथमा हुनुहुन्थ्यो। हुनुभएको कारण नै उनीहरू त्यो स्टेमा पुगेका छन्। आज हामीहरू यतिसम्म त्यसलाई मान्दछौ कि हामी आफ्नो देशमा कार्यालय प्रमुख पदमा भएका भए पनि ती अमेरिकनहरूको देशमा जाने मौका पर्यो भने, इभन त्यो देशमा टेबल पुस्ने र चौकीदार बस्ने काम भए पनि हामी आफ्नो देशबाट कार्यालय प्रमुख काम छोडेर चौकीदारै गर्न तयार हुन्छौं। त्यो किन त भने हामीहरूले दुई पैसा बढी पाउँछौ अथवा आशिषले भरिएको देशलाई हेर्न पाउँछौ र त्यो सुख सुविधा पनि हामीले भोग गर्न पाउँछौ भनेर हामी त्यसरी आत्तिएका हुन्छौ। आदरणीय श्रोता, यदि हामीहरू कमजोर छौ भने हामीहरूको कमजोरीपनमा परमेश्वर येशू ख्रीष्टलाई थपाऊ, हामीहरू पनि त्यस्तै हुनेछौ। एक दिन तिनीहरू पनि हाम्रो देशमा आउनलाई यसरी नै हानथाप गर्नेछन्। संसारका धेरै देशहरूमाथि उनीहरूले शासन गरे र गरिरहेका छन् पनि, तर मोटा भएपछि अंग्रेज राष्ट्रले परमेश्वरलाई छोड्न पनि थालेको छ। आज परमेश्वरको आशिषलाई त्यहाँका युवा पुस्ताले, आजको वैज्ञानिक जमानाका छाडापनले परमेश्वरको व्यवस्था अथवा बाइबलको व्यवस्थालाई पछ्याउन धेरै मुस्किल भएको छ। त्यसैले बाइबल विपरीत विभिन्न प्रकारका क्रियाकलाप त्यस्ता देशहरूमा देखिन थालेका छन्। आदरणीय श्रोता, के फेरि परमेश्वरले तिनीहरूलाई समस्या ल्याउन सक्नुहुन्न त? यो सोच्नु हाम्रो मूर्खता हो। यदि तिनीहरूले परमेश्वरबाट पाएको आशिषलाई परमेश्वरबाटै पाएको आशिषले माथि पुगे भने अहिले परमेश्वरकै व्यवस्थालाई हेलचेक्राई गरे भने तिनीहरूलाई तल झार्न पनि परमेश्वर सामर्थ्य हुनुहुन्छ। त्यसैले कतिपय आत्मिक क्रिश्चियन दाजुभाइ दिदीबहिनीहरू ती देशहरूमा घुँडा टेकेर उपवास सहित प्रार्थना गरिरहेका छन् येशु मसीहको नाउँमा। इङ्ल्याण्डका खाली गिर्जाघरहरू नै यस कुराका प्रमाण हुन् र फलस्वरूप अंग्रेजको सामर्थ्य घटिसक्यो भनेर आज कतिपय मानिसहरूले भन्छन् र यो कुरा तपाईँ हामीलाई पनि थाहा हुन सक्छ। आज एसिया महादेशमा किन यसरी बल शक्ति बढ्दै गएको छ भने एसिया महादेशमा येशु ख्रीष्टलाई अथवा परमेश्वरलाई पुकार्ने मान्छे बढ्दै गएका छन्। आज विश्वमा सबैभन्दा तीव्र गतिमा येशु ख्रीष्टलाई मान्ने मानिसहरू नेपालमा छन् भने विश्वमा दोस्रो स्थानमा आइपुग्न सफल भएको छ चाइना। आदरणीय श्रोता, इन्डिया पनि धेरै तीव्र गतिमा परमेश्वरलाई विश्वास गर्ने देशहरूमा पर्दछ। यही प्रकारले अमेरिकीहरू आफैले नै हाम्रो उन्नतिको कारण बाइबल नै हो भनेर भन्दछन् र यो कुरा बार बार स्वीकार गरेका छन् र आज सोद्धा पनि त्यो मान्दछन्। तर तिनीहरू अहिले चिन्तित छन् किनभने अमेरिकामा धेरै धन धेरै ऐस आराम बढेको कारण बाइबलीय अनुशासनलाई त्याग्न थालेका छन्। जब बाइबलीय अनुशासन येशूको शिक्षालाई मान्छे त्याग्दछ इन्कार गर्दछ तब उसले आफ्नो जीवनमा आशिषमा ओह्रालो लागेको हुन्छ, उसको जीवनको उन्नतिमा ओह्रालो लागेको हुन्छ भन्ने कुरा थाहा हुन्छ। आदि कवि गोथेद्वारा जर्मनीले पनि यही भनेको छ, जर्मनीको स्वतन्त्रता र जर्मनीको महानताको कारण बाइबल नै हो र यसको आशिषको मुख्य स्रोत येशु ख्रीष्ट नै हुन् भनेर। जर्मनी भाषाको सारा शक्ति देशका सब महान पुरुष र राजकीय वृद्धि जर्मनी देशको जनताले हातमा बाइबल पाएको देखि नै शुरू भएको थियो। हाम्रो छिमेकी देश नेदरल्याण्डका मानिसहरूले बाइबलका जीवनदायक सुसमाचारहरू सुनेपछि नै शिर काटी दैलोमा झुण्ड्याउन छोडे र अरू जातिहरू सभ्य र स्वच्छ भए, नत्र भने त्योभन्दा अगाडि उनीहरू विभिन्न प्रकारका पशु पन्छी र विभिन्न प्रकारका हत्या हिंसा गर्दै शिर काटेर ढोकामा झुण्ड्याउने गर्दथे। आज हाम्रो देश नेपालमा पनि कतिपय ठाउँमा पशुहरूको शिर नै त झुण्ड्याउनन् किनभने उनीहरूले पकाएर खानुपर्छ, तर सिंह चाहिँ झुण्ड्याउँदछन्। ढोका ढोकामा विभिन्न प्रकारका घुमेका सिंहहरू झुण्ड्याउने प्रथा आज हाम्रो देशमा पनि छ। येशु ख्रीष्टको सत्यता पवित्र धर्मशास्त्र बाइबलको वास्तविकता जब हामी बुझ्दछौ यो प्रथा बिस्तारै हट्दै जाँदछ। यो भनेको आफ्नो संस्कृति र आफ्नो रीति छोड्नु होइन, यो भनेको अन्धविश्वास र दुष्ट आत्मालाई प्राथमिकता दिन छोड्नु हो र पवित्र आत्मालाई मान्यता दिन शुरू गर्नु हो। बाइबलले मानिसहरूको जीवन नै परिवर्तन गर्ने हुनाले मानिसहरूद्वारा बनिएको राष्ट्रलाई नै परिवर्तन र सुन्दर बनाउँदछ। यस सम्बन्धमा एउटा सच्चा कहानी म्युटिनी अन द बाउन्टी भन्ने किताबमा अंकित गरिएको छ। 1787 एडीमा बाउन्टी नाम भएको एउटा जहाज इङ्ल्याण्डबाट साउथ सी आइल्याण्डको ताहिती नाम भएको एउटा टापुतिर हिँड्यो। त्यस ठाउँमा पुग्नलाई 10 महिना लागेको थियो। त्यसपछि 6 महिनासम्म ब्रेडफ्रुट भन्ने रूखका बिरुवाहरू वेस्ट इन्डिजमा लगेर त्यहाँ परिश्रम गर्ने कमाराहरूका खानाका निम्ति खेती गर्नलाई जम्मा पारे। सानो नानीहरूको टाउको जत्रै हुने ब्रेडफ्रुटको भित्रपट्टिको फल रोटी जस्तै हुन्छ। यो ब्रेडफ्रुट के हो त? सो पत्ता लाउने व्यक्ति क्याप्टन कुक हुनुहुन्छ, जसले अस्ट्रेलिया र वरिपरिका अनेकौं टापुहरूमा खोजेर पत्ता लगाएका थिए। अति नै पौष्टिक तत्व हुने यो ब्रेडफ्रुट त्यहाँका अति परिश्रम गर्ने अथवा अति कड़ा काम गर्ने मानिसहरूलाई दिइने गरिन्थ्यो। यिनै क्याप्टन कुकको साथमा विलियम ब्लाई भन्ने व्यक्ति पनि हिँडेका थिए। कुकले आविष्कार गरेका टापुहरूका मानचित्र पनि खिचेका थिए। यिनै ब्लाई नै बाउन्टी नामका जहाजका कप्तान भएका थिए। श्रोता, बिरुवा बटुलिसकेपछि क्याप्टन ब्लाईले मल्लाहरूलाई यात्रा शुरू गर्ने हुकुम दिए। यिनै ब्लाई नै बाउन्टी नामको जहाजका कप्तान भएका थिए। त्यस्ता बिरुवाहरू बटुलिसकेपछि क्याप्टन ब्लाईले मल्लाहरूलाई पनि यात्रा गर्न अनुमति दिए। तर ती मल्लाहरूले इङ्ल्याण्ड फर्कने इच्छा गरेनन् किनकि 6 महिनासम्मका ती मल्लाहरूले त्यस टापुका युवतीहरूसँग माया गाँसिसकेका रहेछन्। त्यस कुरालाई ब्लाईले स्वीकार गर्न सकेनन् है। यसो हुँदा ती मल्लाहरूले विद्रोह गरे। जो मल्लाहरू एकदमै कमजोर र एकदमै परिश्रमी थिए र तिनीहरू एकदमै अशिक्षित र अबुझ्रगहरू पनि थिए। विद्रोहका अगुवा फ्रेसर भन्ने व्यक्ति थिए र तिनीहरूका साथीहरूले ब्लाई र तिनका साथीहरूलाई एउटा डुङ्गामा हालेर महासागरमा छोडिदिए। पानी बाहेक केही नदेखिने महासागरमा उनीहरू मर्नु पर्थ्यो, तर मरेनन्। तिनीहरू 1790 मार्च महिनामा इङ्ल्याण्डमा पुगेका थिए। तब विद्रोहीहरूलाई पक्रनका निम्ति इङ्ल्याण्डबाट म्यान्डोरा नामक जहाज ताहितीतिर हिँड्यो। 14 विद्रोहीलाई इङ्ल्याण्डमा ल्याए, 3 फाँसी दियो, तर अरू 9 भने पिटकैर्न भन्ने टापुमा लुकेर बसेका थिए। पिटकैर्न भन्ने त्यो ठाउँमा तिनीहरू रुखको चोपबाट बनेको एउटा पेय पदार्थ जस्तो तरल पदार्थ खान थाले। यसैले तिनीहरू चरित्रहीन भए, निज बने, मारामार गर्न थाले। कति मरे र कतिलाई मारे पनि, किनभने पेय पदार्थको नतिजा यही नै हुन्छ, अशान्ति, काटमार र विभिन्न प्रकारका आरोप प्रत्यारोप। अन्त्यमा अलेक्जेन्डर स्मिथ नाम भएका एउटै मान्छे मात्र त्यो क्षेत्रमा बाँचे। तब तिनलाई ती सबै विधवाहरू र तिनका बाल बच्चाहरूले घेरे। ती सबैको र आफ्नो परिवारको सारा भार पनि ती व्यक्तिमाथि नै पर्यो, किनभने सबै पुरुष जति एक आपसमा काटमार गरेर अनैतिकताको कारण नाश भइसकेका थिए। ती एकजना व्यक्ति मात्र रहे। ती व्यक्तिले नै सारा ती नानो बाबुहरू र महिलाहरूलाई हेर्नु पर्ने भयो। ती सबैको र आफ्नो परिवारको भार पनि ती अलेक्जेन्डर स्मिथ भनिने व्यक्तिलाई नै खनियो। त्यसरी निराश भएका अलेक्जेन्डर स्मिथले एक दिन एकदमै पुरानो भएको बाइबल एउटा बाकस भित्र पत्ता लगाए र त्यो के रहेछ भनेर त्यसलाई राम्रोसँग पढे र त्यहाँनिर प्रभुको वचनलाई भेटाए र प्रभुको वचनलाई यसरी दिलभित्र लिँदा, पढेर बुझ्दा र मनन गर्दा र त्यसमाथि विश्वास बढाउँदै जाँदा स्वर्गीय जीवन तिनीभित्र पस्यो र स्वर्गीय ईश्वरले, परमेश्वरले आशिषका दिनहरू सुरु गर्नुभयो। किनभने ती व्यक्तिले ईश्वरको वाणी पढिरहेका थिए, मुखबाट उच्चारण गरिरहेका थिए। केही समयपछि ती व्यक्ति बिल्कुल परिवर्तन भए, किनभने ईश्वरको वचनले मानिसको हृदय परिवर्तन गर्छ, जीवन परिवर्तन गर्छ, जुन पवित्र धर्मशास्त्र बाइबल भित्र छन्। पछि उनले आफूले मात्र होइन, त्यहाँ भएका स्त्रीहरूलाई पनि त्यो बाइबलका वचनहरू सुनाए र पढाइदिए। यसरी बाइबलको शिक्षा पाउँदै जाँदा तिनीहरूबाट दुष्टता, मतवालापन, झगडा, अल्छेपन, घृणा, व्यभिचार, विभिन्न प्रकारका नराम्रा सोच विचारहरू, लोभ लालचहरू हट्न थाले। दिन प्रतिदिन यस्ता नराम्रा सोच विचारहरू बिस्तारै हृदयबाट निस्किँदै गए। तिनीहरू एक आपसमा प्रेमी हुन थाले, परिश्रमी हुन थाले, सभ्य हुन थाले, शिक्षित हुन थाले। तिनीहरूको जीवन नै एउटा ईश्वरीय आशिषको शुरूआतमा मोडिन थाल्यो। तिनीहरूले खुबै उन्नति गर्न थाले। एकदमै उन्नतिका दिनहरू एकदमै तीव्र रूपले अगाडि बढ्न थाले। केवल 20 पछि अथवा 1808 एडीमा अमेरिकाको जहाज त्यस ठाउँमा आइपुग्यो। जहाजका नाभिहरूले त्यहाँ अंग्रेजी बोली सुने। तब त्यो जहाजबाट निस्केर त्यस्तो ठाउँमा पनि त्यस्ता मानिसहरूले एउटा सभ्य व्यवहार देखाएका र एउटा सभ्य र शिक्षित समाज भएको एउटा सानो देश देख्दा तिनीहरूलाई अचम्म लाग्यो। यो एउटा जंगलमा यस्तो सभ्य जाति र सभ्य बोली र शिष्टतामा भरिएका मानिसहरू कहाँबाट आए र कसरी भए भन्ने उनीहरू एकदमै अचम्मित भए। यो शुभ खबर बेलायतभरि र संसारभरि फैलियो र विभिन्न मानिसहरू विभिन्न ठाउँबाट त्यहाँ जान थाले। र यो कसरी भयो र कहाँबाट सिक्यो भनेर ती मानिसहरूलाई सोद्धा अलेक्जेन्डर स्मिथका साथमा उनीहरूले यही भने कि हामीले एउटा पुस्तक भेटायौं, त्यो पुस्तक यही हो र यही पुस्तक अध्ययन गरेर यही पुस्तकलाई पछ्याएर हामीले यस्तो शिक्षा र सभ्यता सिकेका हौं। जब तिनीहरूले त्यो भने र जहाजमा गएका मानिसहरूले त्यो कुन पुस्तक रहेछ भनेर हेर्दा त्यो पुस्तक थियो पवित्र धर्मशास्त्र बाइबल। र बाइबललाई अध्ययन गरेर बाइबलका वाणीलाई विश्वास गर्दा त्यो सभ्यता आएको देख्दा उनीहरूले अचम्म माने र त्यही पुस्तक उनीहरू आफूले पनि पछ्याउने निर्णय गरे। सर्वनाशमा गइसकेको त्यो जातिलाई, त्यो जत्थालाई पवित्र धर्मशास्त्र बाइबल पढेर विश्वास गर्दा माथि उचाल्ने परमेश्वरको शक्ति यही बाइबलकै वाणीबाट आएको थियो। त्यसैले आदरणीय श्रोता, बाइबल पढ्दा मान्छेहरू पागल हुन्छन् भन्ने विचार भएका मानिसहरू आज हाम्रै देशमा भेटाउन सक्छौ। बाइबललाई छुन हुन्न भन्ने मानिसहरू पनि हाम्रा जस्ता धेरै देशहरूमा भेट्टाउँदछौ। तर आदरणीय श्रोता, सत्य र यथार्थ यो होइन। जब तपाईँ र हामी बाइबल पढ्न थाल्छौ, बाइबल भित्रका वाणीहरूमा विश्वास गर्न थाल्छौ, येशु ख्रिस्टको शिक्षामा हामीहरू अगाडि बढ्न थाल्छौ, हाम्रो जीवन, हाम्रो घर परिवार, हाम्रो गाउँ समाज र हाम्रो देश र हाम्रो महादेश हुँदै विश्व नै परिणत हुँदछ। सभ्य, शिक्षित, आशिषित र एउटा अनुग्रहले भरिएको समूह हुन पुग्छौ जब हाम्रो समूहले बाइबल अध्ययन गर्न थाल्छ। त्यसैले श्रोता, बाइबलको देन हरेक व्यक्तिमा छ र आज बाइबलकै देनले युरोप अमेरिका त्यति माथि गएको छ। आज बाइबलकै देन जब एसियाको भारत, चाइना र नेपालमा आउन थाल्यो, तब यहाँको विकास र यहाँको जनचेतनाले पनि आज उकालो लाग्न थालेको छ। त्यसैले आदरणीय श्रोता, हामीले ढुङ्गा मुढालाई मागेर, हामीले सूर्य चन्द्रमालाई मागेर, हामीले यो धरतीका करोडौं आत्माहरूलाई ढोगेर खास उन्नति भेटाउँदैनौ। हामीले खासै उन्नतिको चरम शिखरमा पुग्नलाई स्वर्गमा हुनुहुने परमेश्वर, जो एकपटक येशू मसीहा बनेर यो धरतीमा आएर तपाईँ र मेरा अधर्म र पापलाई पूर्ण रूपले मेटाएर उन्नति मात्र होइन धर्मी पनि बनाउने योजनामा उहाँ बलि हुनु भएको थियो। र बलि भएर तीन दिन पछि बौरी उठिसकेपछि सबै सत्यता बताउनु भएको थियो। त्यसैले आज येशूलाई संसारको ज्योति अथवा लाइट अफ द वर्ल्ड भनिन्छ। त्यसैले श्रोता, तपाईँ हामी जात र धर्म बदल्ने होइन, तपाईँ हामी असत्यतालाई सत्यतामा बदलौं, सिस्टमलाई रियालिटीमा बदलौं, अन्धविश्वासलाई सत्य विश्वासमा बदलौं, अन्जानमा त्यत्तिकै गर्ने विश्वासलाई जानेर पढेर अध्ययन गरेर विश्वास गरौं, जसले गर्दा धेरै तपाईँ लाभान्वित हुनेछौ। ईश्वर येशू मसीहले प्रशस्त आशिष दिनुहुनेछ। हस्त आदरणीय श्रोता, यो सुसमाचार सबैका लागिबाट म आजलाई बिदा हुन्छु। परमेश्वर येशूले हाम्रो देश र हामी नेपालीलाई प्रशस्त आशिष दिउन्। नमस्कार, जय मसीह।
1: धन्यवाद पास्टर प्रभुजन साईलाई। साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले बाइबलको महत्वको विषयमा महत्वपूर्ण ज्ञान हासिल गर्नु भएको छ। आजको वचनमा प्रस्तुत ऐतिहासिक घटनाबाट हामीले यो बुझ्दछौ कि बाइबल एउटा आफैमा धार्मिक पुस्तक हुनै र यसको साथसाथै यसले मानिसलाई सभ्य जीवन र एउटा जीवन्त जीवन जिउन प्रेरणा दिदछ। आजको घटनामा प्रस्तुत अलेक्जेन्डर र उनको समुदायमा बाइबलले ल्याएको परिवर्तन एउटा प्रतिनिधि उदाहरणीय घटना हो। तर आज यो बाइबलले विश्वलाई एकताको सूत्रमा, मानवीयतामा र भातृत्वमा रहन शिक्षा दिइरहेको छ। आज बाइबलको वचनलाई विश्वास गर्ने हरेक भित्र विश्वलाई प्रेम गर्ने क्षमता बाइबलले विकास गरेको छ। कारण यो कुनै मानवले लेखेको शास्त्र नभई यो वर्ड अफ गड अर्थात परमेश्वरको वचन भएकै कारण सम्भव भएको छ। यसकारण आदरणीय श्रोता, बाइबल कुनै सामान्य अन्य धार्मिक पुस्तकहरू जस्तो होइन, यो एउटा शक्तिशाली प्रेम र मानवीयताको चरम शिक्षा बोकेको पुस्तक हो। यो पुस्तकले मानिसको जीवन मात्र नभई समग्र विश्व बदल्ने क्षमता राख्दछ। त्यसैले बाइबलमा लेखिएका कुरालाई अध्ययन गर्नुहोस्, विश्वास गर्नुहोस् र आफ्नो जीवनलाई अनन्तसम्म सुरक्षित राख्दै विश्व बदल्ने बाइबलको अभियानमा सहरिक भई स्वर्गीय राज्यको एक योद्धाको रूपमा आफैलाई समर्पण गर्नुहोस्। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ, कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835 081-521-835 र हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-580-37-454 98-580-37-454 98-481-4557 98-481-4557 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com हौस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।
2: टाइम चेक। यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: कहिले हार नमान्नुहोस्। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 81 यहाँहरूलाई स्वागत छ। जीवनमा बाटोमा असफलताको अनुभव नगरी धेरै कम कुराहरू मात्र पूरा गर्न सकिन्छ। सफलताको बाटो प्राय असफलता, गलत मोड र खाडलहरूले भरिएको हुन्छ। यी परीक्षाहरूको समयमा आफ्नो लक्ष्यतर्फ अगाडि बढ्नको लागि ठूलो साहस चाहिन्छ। ती क्षणहरूमा तपाईँको वास्तविक चरित्र र संकल्प चम्किन्छ। याकुबको पुस्तक 1:2-4 पद, मेरा भाइ हो, तिमीहरूमाथि विभिन्न किसिमका आपद विपद आइपर्दा तिमीलाई पूरा आनन्दको कुरा सम्झ, किनकि तिमीहरू जान्दछौ तिमीहरूका विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ। धैर्यलाई त्यसको पूरा काम गर्न दियो, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्व र पूर्ण हो। प्रिय श्रोता, ठूलो भीले मान्यता र प्रशंसा गर्ने हरेक उपलब्धि अगाडि अनगिन्ती असफलता निराशा हुन्छन्, जुन कसैले कहिले देख्दैनन्। हाम्रो लक्ष्य प्राप्त गर्न हामीले सामना गर्ने कुनै पनि र सबै परीक्षाहरूमा दृढ रहनुपर्छ। त्यसो गर्नाले हामीले असफलता र अस्वीकृतिलाई सफलताको लागि केवल पाइलाको ढुङ्गाको रूपमा हेर्नु आवश्यक छ। हामी हाम्रा विगतका गल्तीहरूबाट सिक्छौ र अगाडि बढ्छौ। आफ्नो लक्ष्य प्राप्त गर्ने गोप्य तत्व भनेको दृढता हो। सामान्यतया कुनै पनि कुरा योजना अनुसार सहज रूपमा हुँदैन, तर ती तनावपूर्ण क्षणहरूमा जब केही पनि ठिक भइरहेको देखिँदैन, ती पीड़ादायी समयमा हामीले निराशको अगाडि हार मान्नु हुँदैन र हामीले कहिले पनि हार मान्नुहुन्न। जब तपाईँ थाक्नुहुन्छ, आराम गर्न समय निकाल्नुहोस्, तर हार नमान्नुहोस्। कहिले पनि हार नमान्नुहोस्। एक पटक म पहाड़को टुप्पोमा पद यात्रा गर्दै थिएँ। म त्यहाँ पुग्न लगभग 1/3 बाटो मात्र पुगेको थिएँ। मेरो शिर दुख्न थाल्यो र मलाई सास फेर्न गाह्रो हुन थाल्यो। मैले छोड्ने बारेमा सोचे। यो आरोहण गर्न म शारीरिक रूपमा ठिक अवस्थामा थिएन, तर भित्रै मलाई थाहा थियो कि म हार मान्ने मान्छे होइन। त्यसैले मैले मेरा शारीरिक पीड़ाहरूसँग लड्न जारी राख्ने दृढ संकल्प गरे। यो क्रम जारी राख्दै जाँदा धेरै पटक म शारीरिक रूपमा थकित भए। ती क्षणहरूमा मैले आरोहण रोके र आराम गरे। प्रत्येक पटक म मेरो शक्ति फर्कने प्रतीक्षा गर्थे, मेरो सास फेर्न सामान्य हुनको लागि। त्यसपछि म फेरि चढ्न थाल्थे। अन्तत म त्यो पहाड़को टुप्पोमा पुगे। मलाई भित्रभित्रै धेरै राम्रो महसुस भयो, जस्तो कि मैले ठूलो विजय हासिल गरेको छु र मैले एउटा बहुमूल्य पाठ सिकेको थिएँ। मैले सिकेको कुरा भनेको आवश्यक पर्दा आराम गर्नु हो, तर कहिले हार नमान्नुहोस्। प्रसिद्ध अमेरिकी फुटबल प्रशिक्षक सिन्स लोम्बार्डीले भनेका थिए, विजेताहरूले कहिले हार मान्दैनन् र हार मान्नेहरूले कहिले जित्दैनन्। हितोपदेशको पुस्तक 4:25-26 पद, तेरो आँखाले तेरो अघि सिधा हेरोस्, तेरो अघिल्तिर सोझै एकटक लाएर हेरोस्। तैले पाइला चाल्नलाई नैतिकताको मार्ग तयार गर र ती मार्गहरू मात्रै रोज जुन निश्चित छन्। प्रिय श्रोता, परीक्षा र निराशको समयमा आफ्नो लक्ष्यमा ध्यान केन्द्रित राख्नुहोस्। मलाई एक पटक याद छ, जब म लामो दूरीको दौड़मा प्रतिस्पर्धा गरिरहेको थिएँ। त्यो धेरै कठिन र कष्टकर प्रतिस्पर्धा थियो, तर मैले पहिलो स्थानमा अन्तिम रेखा पार गरे। पछि मेरो एक साथीले मलाई भन्यो, मैले तिमीलाई हेरिरहेको थिएँ जब तिमी त्यो दौड़को अन्तिम भागमा दौड़िरहेको थियौ। तिम्रो अनुहारमा ठूलो मुस्कान थियो। तिमी कसरी मुस्काउन सक्छौ? के तिमीलाई आफ्नो शरीरमा पीड़ा महसुस भएको थिएन? मैले यसको बारेमा सोचे र त्यसपछि जवाफ दिए, हो, मलाई धेरै पीड़ा भइरहेको थियो जुन म सामना गरिरहेको थिएँ, तर म त्यस बारेमा सोचिरहेको थिएन। मेरो मन पूर्ण रूपमा त्यो दौड़ जितेर प्राप्त गर्ने पुरस्कारमा केन्द्रित थियो। गलातीको पुस्तक 6:9 पद, भलाई गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्मत हारेनौ भने ठिक समयमा हामी कटहनी गर्नेछौ। तपाईँको सपनाहरू प्राप्त गर्न तीनवटा कुञ्जीहरू आवश्यक छन्। यदि तपाईँ यी तीन कुराहरूसँग इमान्दार हुनुहुन्छ भने सफलता तपाईँको पछि लाग्नेछ। एक, तपाईँलाई मन पर्ने काम गरिरहनुहोस्। दुई, त्यो काम पूरा हृदयले गर्नुहोस्। तीन, कहिले हार नमान्नुहोस्। तपाईँले सामना गर्नुहुने कुनै पनि अवरोध भन्दा तपाईँका लक्ष्य र चाहनाहरू ठूला छन् भनी निर्धारण गर्नुहोस् अनि तपाईँ पक्कै पनि सफल हुनुहुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: हिजोको माटो अर्कै, हिँडेको बाटो अर्कै, प्रभुलाई नचिन्दा भएको फाटो अर्कै, एक्लिएको एक्लो, पीडाको ठाटो अर्कै, दुई बाटोहरूको थियो पाटो अर्कै, पापको निम्ति मर्ने मेरो साटो अर्कै। जयमसी, न्यानो अभिवादन अनि नमस्कार मेरा सम्पूर्ण आदरणीय श्रोताहरूमा। बादल पारीको महिमा नामक कार्यक्रमको दोस्रो श्रृङ्खला लिएर म ढिलो लोहार टोरन्टो क्यानाडाबाट तपाईँहरूको बीचमा उपस्थित भइसकेको छु अनि तपाईँहरूलाई म हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु। मलाई विश्वास छ तपाईँको गएको हप्ता आशिषमयसँगले बित्यो भनेर अनि तपाईँको जीवन अनि तपाईँको परिवारमा धेरै आनन्द र खुसीहरू छायो भनेर। जब हामी कहिल्यै नगएको ठाउँमा जानलाई यात्रा गर्न थाल्छौँ तब कुन बाटो जाने र त्यही ठाउँमा कसरी पुग्ने हो सो पहिले राम्ररी सोधपुछ गर्छौँ र आँखा खोलेर हिँड्छौँ, होइन र? यदि हामी गलत वा बेठिक बाटोमा हिँडिरहेकै छौँ भन्ने कुरा थाहा लाग्न साथ हामी फरक्क फर्की ठिक बाटोको खोज गर्छौँ। यस संसारमा हामी सबै दिन प्रतिदिन यात्रा गर्दा गर्दै अनन्तकालतिर गइरहेका छौँ, यस्तै एउटा निशानातिर जसको अन्त कहिल्यै हुँदैन। एकपल्ट त्यहाँ पुगिसकेपछि हाम्रो स्थिति कहिल्यै बदली हुँदैन। यसकारण प्रिय मित्र, तपाईँ कहाँ जाँदै हुनुहुन्छ के यो कुरो तपाईँलाई थाहा छ? हामी फेरि फर्केर यात्रा सुरु गर्छौँ भन्ने अवस्था नै हुँदैन। आज हाम्रो यस धरतीमा शारीरिक यात्रा छ जुन छेडभाडमा हामी टुङ्ग्याउँछौँ। यो नसोच्नुहोस् कि मृत्युसँगै तपाईँको यात्रा टुङ्गियो भनेर। मृत्यु पश्चात तपाईँको आत्मिक यात्रा जो अनन्तताको यात्रा तय भएको छ, तर मृत्यु अगाडि नै तपाईँले यो यात्रा रोज्नुपर्छ जुन बाटोले तपाईँलाई मृत्यु पारे आनन्द शान्ति र महिमा दिनेछ। छक्क नपर्नुहोला, यस्तो आनन्दको बाटो छ भनेर। पवित्र धर्मशास्त्र बाइबल अनुसार यस्तो बाटो छ। यसकारण प्रिय मित्रहरू, तपाईँ कहाँ जाँदै हुनुहुन्छ, कुन बाटो लिनुभएको छ के तपाईँलाई थाहा छ? जुन म तपाईँलाई कार्यक्रमको आगामी श्रृङ्खलाहरूमा भन्नेछु, प्रतीक्षा गर्नुहोस्। आजको लागि फेरि पनि मत्तीको पुस्तक 13 अध्यायको हामी आज 18 पददेखि पढ्नेछौँ, जहाँ प्रभु येशू ख्रीष्टले गएको हप्ता तपाईँ अनि मेरो निम्ति भन्नुभएको उखानको अर्थहरू यसरी खोल्नुहुन्छ। तिमीहरू बिउ छर्नेको उखान सुन, जब कसैले राज्यको वचन सुन्छ र बुझ्दैन तब दुष्ट आउँछ र त्यसको हृदयमा जे छरिएको थियो त्यो खोसेर लैजान्छ। बाटोतिर छरिएको चाहिँ त्यही हो, ढुङ्गेनी जमिनमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्ने बित्तिकै खुसीले त्यो स्वीकार गर्दछ, तर त्यसको आफ्नै इजारा नभएकोले त्यो थोरै बेरसम्म रहन्छ र वचनको कारणले कष्ट कि खेदो परि आउने बित्तिकै ठेस खान्छ। गाँडाहरूमा छरिएको चाहिँ त्यो हो जसले वचन सुन्छ र यस संसारको फिक्री र धन सम्पत्तिको मायाले वचनलाई निसासी दिन्छ र त्यो फल नदिने हुन्छ। तर असल जमिनमा छरिएको चाहिँ त्यो हो जसले वचन सुन्छ र बुझ्दछ र साँच्चै फल फलाउँदछ र कुनैले 100, कुनैले 60 र कुनैले 30 गुणा फल फलाउँछ। प्रिय मित्रहरू, यी वचनहरू हामीले पढिसके पछाडि तपाईँ अनि मेरो बीचमा केही गम्भीर प्रश्नहरू छन् जो म तपाईँलाई भन्न चाहन्छु। के हाम्रो जीवनमा परमेश्वरको वचन छरिएर पनि दुष्टले खुसेर लगिरहेको छ? के हाम्रो हृदयमा परमेश्वरको वचनले झरा गाडेको छैन? के हामीले स्पष्ट रूपमा परमेश्वरको वचन बुझेर पनि आफ्नै फिक्री र टन्टाभारहरूसँग लडिरहेका छौँ? के हामी असल जमिन हुन सक्दैनौँ जहाँबाट हामीले सुनेको प्रभु येशू ख्रीष्टको नामलाई, वचनलाई अनि सुसमाचारलाई हाम्रो जीवनबाट मार्नको निम्ति? यो जीवन तपाईँको हो अनि निर्णय गर्ने स्वतन्त्र अधिकार तपाईँमा छ, यसकारण निर्णय गर्नुमा ढिलाइ नगर्नुहोस्। तपाईँको आजको सही निर्णयले भोलिको सुनौलो बिहानी, अनन्तताको कहानी अनि बादल पारीको महिमामा पुर्याउनेछ। आजको कुराकानी सुनेर तपाईँको मनमा केही जिज्ञासा प्रतिक्रियाहरू छन् भने कृपया मलाई कमेन्ट बक्समा लेख्न नभुल्नुहोला अनि तपाईँले मलाई साउन्ड क्लाउडमा पनि सुन्न सक्नुहुनेछ। तपाईँको अमूल्य समयको निम्ति म धेरै आभार प्रकट गर्न चाहन्छु। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्। परमेश्वरले तपाईँलाई धेरै धेरै आशिष दिएका हुँ अनि मलाई आशा छ म तपाईँसँग फेरि अर्को हप्ता

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज। अब तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। दाइ, अघिल्लो अध्ययनमा हामीले परमेश्वर हरेक परिस्थितिमा हामीसँग हुनुहुन्छ, उहाँले निको पार्नुहुन्छ, प्रेम गर्नुहुन्छ र हाम्रो आँसुलाई आनन्दमा बदल्न सक्नुहुन्छ भन्ने कुराहरू हामीले सिक्यौं। र आजको अध्ययनमा चाहिँ हामी के विशेष कुरा चाहिँ आजको अध्ययनबाट हामी हेर्नेछौँ
1: भाइ? आजको अध्ययनमा हामी दुःख, संघर्ष, पश्चाताप, क्षमा र परमेश्वरको सुरक्षाको विषयमा अत्यन्त सुन्दर सत्यहरूलाई हेर्नेछौं। दाउदले कठिन परिस्थितिमा पनि परमेश्वरलाई आफ्नो चट्टान, आफ्नो गढ, आफ्नो शरण स्थान भनेर सम्बोधन गर्नुभएको छ।
0: साँच्चै नै दाइ, यी सबै कुराहरू मध्ये मलाई चाहिँ एउटा कुरा, चट्टान तपाईँले भन्नुभयो, यसले मलाई एउटा प्रश्न सोध्न मन लाग्यो दाइ, के परमेश्वर साँच्चै हाम्रो जीवनको कुनाको ढुङ्गा अर्थात हाम्रो आधारशिला हुनुहुन्छ?
1: आज हामी सबैले आफैलाई यही प्रश्न सोध्नुपर्छ। जब समस्या आउँछ तब मानिसहरूले साथ छोड्छन्, जब मन दुखी हुन्छ तब के हामी परमेश्वरमा भरोसा गर्छौं? यदि परमेश्वर हाम्रो आधारशिला हुनुहुन्छ भने जीवनका आदिहरूले हामीलाई ढाल्न सक्दैन।
0: अनि दाइ, दाउदले आफू दुःखमा हुँदा बारम्बार परमेश्वरलाई पुकार्नु भएको कुरा पनि हामीले देख्न सक्छौं नि।
1: हो नि त भाइ, यसले हामीलाई एउटा महत्वपूर्ण शिक्षा दिन्छ। जब हामी समस्यामा पर्छौ तब केवल मानिसहरूलाई मात्र होइन, सबैभन्दा पहिले परमेश्वरलाई भन्न सिक्नुपर्छ। उहाँले हाम्रो आँसु देख्नुहुन्छ, हाम्रो पीड़ा बुझ्नुहुन्छ र हाम्रो हृदयको क्रन्दन सुन्नुहुन्छ।
0: साँच्चै नै दाइ, परमेश्वरले केवल न्याय गर्ने परमेश्वर मात्र हुनुहुन्न, क्षमा गर्ने परमेश्वर पनि हुनुहुन्छ।
1: अवश्य पनि भाइ, परमेश्वर हाम्रो लुक्ने ठाउँ हुनुहुन्छ। उहाँले हामीलाई सुरक्षा दिनुहुन्छ, हेरचाह गर्नुहुन्छ र हामीलाई आफ्नो नजिक बोलाउनुहुन्छ। आजको अध्ययनले हामीलाई परमेश्वरसँगको घनिष्ठ सम्बन्ध कति आवश्यक छ भन्ने कुरा सिकाउनेछ।
0: हजुर हो, र आदरणीय श्रोताहरू, यदि तपाईँ कुनै बोझ, दुःख, अपराध बोध वा संघर्षमा हुनुहुन्छ भने आजको अध्ययन तपाईँको निम्ति विशेष आशिषित हुन सक्छ। त्यसैले खुला हृदय लिएर परमेश्वरको वचन हामी सबैजना सुनौं।
2: तपाईँ सबैलाई यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। आज हामी परमेश्वरको वचन अध्ययन भजन संग्रह 31 र 32 अध्यायबाट देख्न गइरहेका छौं। त सबभन्दा पहिले हामी छोटो प्रार्थना गरौं। जीवित बुबा, धन्यवाद, स्तुति, प्रशंसाको भेटी चढ़ाउँदै हामी तपाईँको चरणमा आउँदछौ। हामी भोकाएर आएका छौं, तपाईँ आफ्नो वचनद्वारा हाम्रो त्यो भोका प्यासी हृदयलाई तृप्त गराउनुहोस्। पवित्र आत्मा, तपाईँ हाम्रो मनमा कार्य गर्नुहोस्, आफ्नो समस्त शक्तिले भरपूर्ण गर्नुहोस्। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाम माग्दछु, आमेन। मित्र, मैले भनिहाले आज हामी परमेश्वरको वचन अध्ययन भजन संग्रह 31 र 32 अध्यायबाट देख्न गइरहेका छौं। त सबभन्दा पहिले हामी देख्नेछौ 31 अध्याय, जुनको मुख्य विषय हो कष्टबाट छुटकाराको प्रार्थना। प्राय धेरै भजनहरू धेरै नै असाधारण छन्, तैपनि तिनीहरूले परमेश्वरको वचनको अति नै धनी भागको बोक्दछन्। मेरो विचार यो हो कि यदि उचित जोड यी खण्डहरूमा दिइए यसले शास्त्रको बेग्लै दृष्टि कोणको दिने थियो, विशेष गरेर इसरायल राष्ट्रमा परमेश्वरको उद्देश्यको सम्बन्धको बेग्लै किसिमको दृष्टिकोण दिने थियो। व्यावहारिक रूपमा जति पनि हामीले अहिलेसम्म भजनहरू देखेका छौं ती भजनहरू दाउदद्वारा लेखिएका थिए र सम्भवत उसले तिनीहरूको हरेक संगीतबद्ध पनि बनाए। उसले तिनीहरूको निम्ति संगीत रचना गरे। हरेक भजनसँग हामी हरेकको निम्ति विशेष अर्थ छ। यहाँ हामी फेरि ईश्वरीय भक्तजनहरूको कष्टको देख्छौं। अनि हामीले अहिलेसम्म देखेको भजनमा प्राय ईश्वरीय भक्तहरूको दुःख कष्टहरूको देख्यौं, अनि यो स्वाभाविक हो कि तिनीहरूसँग थुप्रै कष्टहरूको, कमसे कम एक व्यक्तिलाई जान्दछु जससँग कष्टहरू छ। भजन 31 विशेष गरेर दाउदको भूतकालको कष्टहरूको बोल्दछ, साथै यसले भविष्यतिर पनि हेर्दछ र महाक्लेशमा इसरायल राष्ट्रमा आउने कष्टहरूको अगमबाड़ीक रूपमा संकेत गर्दछ। अन्तिममा यसले हामीसँग हुने वर्तमान कष्टहरूको बताउँछ। यस भजनसँग तपाईं र मेरो निम्ति सन्देश छ। रातमा जब म सुत्न सक्दिन, म प्राय गरेर भजनहरूमा फर्कन्छु, विशेष गरेर यो खण्डमा। यहाँ म महान सान्त्वना र सहायता पाउँछु। तपाईँको धार्मिकतामा मलाई छुटकारा दिनुहोस्। दाउदले जान्दथे कि परमेश्वरले पापीहरूलाई उद्धार गर्न, बचाउन, आफ्नो स्तरको घटाउन सक्नुहुन्न। पापले अन्तिममा यसले हामीसँग हुने वर्तमान कष्टहरूको बताउँछ। यस भजनसँग तपाईँ र मेरो निम्ति सन्देश छ। रातमा जब म सुत्न सक्दिन, म प्राय

कसैले यसको चुक्ता नगरे कसैले यसको तिर्नुपर्छ, चुक्ता गर्नुपर्छ। परमेश्वरसँग योजना छ र उहाँले पापीहरूलाई उद्धार गर्न सक्नुहुन्छ, किनभने कसैले पापको निम्ति दण्डको चुक्ता गर्नुभएको छ त्यो व्यक्ति उहाँको पुत्र प्रभु येशू ख्रिष्ट हुनुहुन्छ। यसको कारण दाऊद निरन्तर आफ्नो भनाइलाई जारी राख्छन्। एक पदमा भन्छन्, हे परमप्रभु, म तपाईमा मेरो भरोसा राख्दछु, मैले कहिले पनि शर्माउन नपरोस्, तपाईकै धार्मिकतामा मलाई छुटकारा दिनुहोस्। अनि दुई पदमा भन्छन्, तपाईको कान मतिर लगाउनुहोस्, मलाई झट्टै छुटाउनुहोस्, मेरो निम्ति तपाई बलियो चट्टान र मलाई बचाउन रक्षाको घर हुनुहुन्छ। मित्र, हामीलाई बलियो चट्टानको आवश्यक छ, केवल खाली सानो रोडाको होइन तर बलियो चट्टानको। मत्ती 16:15-18 पदमा भनिएको छ, उहाँले तिनीहरूलाई भन्नुभयो, तर तिमीहरू चाहिँ म को हुँ भनी भन्दछौ? सिमोन पत्रुसले जवाब दिएर भने, तपाईँ जीवित परमेश्वरको पुत्र ख्रिष्ट हुनुहुन्छ। येशूले तिनलाई भन्नुभयो, धन्य हो हे योनाको छोरा सिमोन, किनभने मानिसबाट तिमीलाई यो प्रकट गरेको होइन तर मेरा स्वर्गमा हुने पिताले गर्नुभएको हो। अनि म पनि तिमीलाई भन्दछु कि तिमी पत्रुस हौ, म यस पत्थरमाथि आफ्नो मण्डली स्थापित गर्नेछु र मृत्यु त्यसमाथि विजय हुने छैन। चर्च स्थापित भएको यानि मण्डली बसालिएको चट्टान ख्रिष्ट हुनुहुन्छ। पहिलो कुरन्थी 3:11 पदमा भनिएको छ, किनभने बसालिएको जग बाहेक जो येशु ख्रिष्ट नै हुनुहुन्छ कुनै मानिसले अर्को जग्गा बसाल्न सक्दैन। उद्धारकर्ता येशु ख्रिष्ट बलियो चट्टान हुनुहुन्छ जसमाथि हामी भरोसा र विश्वास गर्न सक्छौ। ख्रिष्ट बलियो चट्टान हुनुहुन्छ। अहिले दाऊदले चट्टानको बारेमा बोलिसकेका छैनन्, उसँग भन्ने धेरै कुरा छन्। 3 पदमा भन्छन्, किनकि मेरो चट्टान र किल्ला तपाई नै हुनुहुन्छ, यसकारण तपाईँकै नाउँको खातिर मलाई डोर्याउनु र अगुवाई गर्नुहोस्। के परमेश्वर तपाईँको चट्टान हुनुहुन्छ? के त्यहाँ नै तपाईँ आज आश्रित भइरहनु भएको छ? के उहाँ तपाईँको किल्ला हुनुहुन्छ? किल्ला सुरक्षाको लागि हो, तपाईँलाई त्यसको आवश्यक छ। आगे भन्छन्, त्यसकारण तपाईँकै नाउँको खातिर मलाई डोर्याउन र अगुवाई गर्नुहोस्। यस कारणले होइन कि म राजा दाऊद हुँ, तर तपाईँको नाउँको खातिर। 4 पदमा भन्छन्, तिनीहरूले मेरो निम्ति गुप्तमा थापेको पासोबाट मलाई फुस्काउनुहोस्, किनकि तपाईँ नै मेरो दृढ गण हुनुहुन्छ। तिनीहरूले मेरो निम्ति गुप्तमा थापेको पासोबाट मलाई फुस्काउनुहोस्। अनि 5 पदमा भन्छन्, तपाईँकै हातमा म आफ्नो आत्मा सुम्पन छु, हे परमप्रभु, हे सत्य परमेश्वर, तपाईँले मलाई मोल तिरेर मुक्त गर्नुभएको छ। हाम्रा प्रभुको क्रुसीकरणको दृश्यमा हामीलाई भनिएको छ, चर्को स्वरले कराएर येशूले भन्नुभयो, हे पिता, म मेरो आत्मा तपाईँको हातमा जिम्मा दिन्छु, यानि सुम्पन छु। अब यति भनेर उहाँले आफ्नो प्राण त्याग्नुभयो। जब स्तिफनस पहिलो शहीदलाई पत्थर प्रहार गरिएर मारिन्दा हामीलाई प्रेरित 7:59 भनिएको छ, हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस्। यो कुरा थाहा पाउन चाखलाग्दो छ कि चर्चका इतिहासमा हेर्दा शताब्दीदेखि धेरै शहीदहरूले यही अभिव्यक्तको प्रयोग गरे जब तिनीहरूलाई आफ्नो विश्वासको खातिर मारिन्दथे। उदाहरणको निम्ति पोलिकार्प, जोन हुस, बेर्नार्ड, जेरोम, लुथर र मेलाक्थोनले यही अभिव्यक्तको प्रयोग गरे। अनि हाम्रो प्रभुले पनि यही अभिव्यक्तको प्रयोग गर्नुभएको थियो। 7 पदमा भनिएको छ, तपाईँकै करूणामा म मग्न र आनन्दित हुनेछु, किनकि तपाईँले मेरो दुःख देख्नु भएको छ, दुःखका दिनमा मेरो आत्मालाई तपाईँले चिन्नु भएको छ। मित्र, यो कुरा थाहा पाउने काममा अति नै ठूलो सान्त्वना छ कि परमेश्वरले तपाईँलाई कष्टहरूमा देख्नुहुन्छ। परमेश्वरले मूसालाई भन्नुभएको कुरालाई याद गर्नुहोस्, जब उहाँले इसरायलका सन्तानहरूलाई मिश्रबाट छुटकारा दिन चाहनुभयो। प्रस्थान 3:7-8 भन्नुभयो, तब परमप्रभुले भन्नुभयो, मिश्रमा भाका मेरा प्रजाको दुःख मैले देखेको छु र कामदारीहरूका अत्याचारमा तिनीहरूले पुकार गरेको मैले सुनेको छु, किनकि तिनीहरूको दुःख मलाई थाहा छ।

0: यसैले तिनीहरूलाई मिस्रीहरूका हातबाट छुटकारा दिन म ओर्ली आएको छु। परमप्रभुले आफ्ना मानिसहरूको दुःख कष्टहरू देख्नुभयो। उहाँले तिनीहरूलाई तिनीहरूका सुस्केराको सुन्नुभयो। उहाँले तिनीहरूको स्थितिको जान्नुभयो र उहाँ तिनीहरूलाई छुटकारा दिन ओर्ली आउनुभयो। सुसमाचारले त्यो समयको रेकर्ड गर्दछ जब चेलाहरू बोटमा भएर नौकामा भएर गालिल समुद्रमा थिए। त्यसबेला तिनीहरूलाई आँधीद्वारा प्रहार गरिए। त्यो रातको समय थियो। छालहरू अति नै ठूला ठूला गर्जनसहित उठिरहेको थियो। तिनीहरूले सोचे कि यो तिनीहरूको लागि जीवनको अन्त थियो। तर मर्कुसले प्रभुको सम्बन्धमा भन्छन्, मर्कुस 6:48 पदमा, औ तिनीहरूलाई ख्याउनलाई कष्ट भइरहेको देखे। हेर्नुहोस्, तिनीहरूलाई ख्याउन कष्ट भइरहेको देखे किनभने बतास तिनीहरूको विपरीत थियो। मलाई यो कुरा मनपर्छ। उहाँले आज तपाईँ र मलाई पनि देख्नुहुन्छ। उहाँले हाम्रा कष्टहरू जान्नुहुन्छ। ओ, यो कस्तो सान्त्वनाको कुरा छ। अहिले हामी प्रार्थनातिर आउँछौ। पद 9 भनिएको छ, पद 9 म माथि अनुग्रह गर्नुहोस् हे परमप्रभु, किनकि म संकष्टमा परेको छु। शोकले गर्दा मेरो आँखा, मेरो आत्मा र मेरो शरीर सब सुकेका छन्। मित्र, के तपाईँ संकष्टमा हुनुहुन्छ? यसको बारेमा अरू कसैलाई भन्नुको सट्टामा किन तपाईँ प्रभु कहाँ जानुहुन्न? भन्नुहोस्, प्रभु, म संकष्टमा छु, म आँसुमा छु, म दुःखमा छु, म असहायमा छु। त्यही नै दाऊदले गरे। अनि 15 भनिएको छ, मेरो समय तपाईँका हातमा छन्, मेरा शत्रुहरूका हातबाट र मलाई खेदो गर्नेहरूबाट मलाई छुटाउनुहोस्। मेरो समय तपाईँका हातमा छन्, यो अति नै चाखलाग्दो अभिव्यक्ति हो। धेरै मानिसहरू ज्योतिषहरू कहाँ जान्छन् र आफ्ना हातहरू पढ्न लगाउँछन्। तिनीहरूलाई भनिन्दछ कि त्यो फल्ना फल्ना रेखाको अर्थ फल्ना फल्ना हो। यो सबै बिल्कुल मूर्खता हो, व्यर्थ हो। तर हाम्रा समयहरू ख्रिस्टमा छन्। मेरा समयहरू तपाईँकै हातमा छन्। अनि उहाँका ती हातहरू क्रुसमा टाँगिएका हातहरू हुन्। म उहाँका हातहरूमा मेरा पाप देख्छु। अनि ती गोठालाको कोमल हातहरू हुन्। उहाँले गुमेको भेडालाई उठाउनुभयो र आफ्नो कानमा हालेर ल्याउनुभयो। मेरो वास्ता, ख्याल र सुरक्षा ती हातहरूमा छन्। कुनै भविष्यको दिनमा उहाँ आशिषसँग आउनुहुनेछ र ती हातले आशिष दिनेछ। मित्र, म खुसी छु कि मेरा समयहरू उहाँका हातहरूमा छन्। अनि 16 भन्छन्, तपाईँको मुख आफ्नो दासमाथि प्रज्वलित गर्नुहोस्, तपाईँको करूणाद्वारा मेरो उद्धार गर्नुहोस्। तपाईँको मुख आफ्नो दासमाथि प्रज्वलित गर्नुहोस्। मेरो प्रिय, यो अति नै प्रिय सुन्दर अभिव्यक्त हो। प्राचीन समयमा हिब्रु टिप्पणीकारहरूले भने, परमेश्वरको मुख उहाँको अभिषिक्त मसीह हो। देख्नुभयो, परमेश्वर आत्मा हुनुहुन्छ। मलाई थाहा छैन कि उहाँको कस्तो देखाइ पर्नुहुन्छ, उहाँ कसरी महसुस गर्नुहुन्छ र कसरी उहाँ काम गर्नुहुन्छ। तर प्रभु येशु हामीलाई पिताको प्रकट गर्न यहाँ पृथ्वीमा आउनुभयो। उहाँ परमेश्वरको मुख हुनुहुन्छ। उहाँद्वारा हामी परमेश्वरलाई जान्दछौ। उहाँ कति अद्भुत हुनुहुन्छ, होइन र? आगे पद 19 भनिएको छ, तपाईसँग डराउनेहरूका निम्ति राख्नु भएको तपाईँको भलाइ कति ठूलो छ, जो तपाईँले आफ्ना शरण पर्नेहरूका निम्ति मानिसका सन्तानको सामने प्रकट गर्नुभएको छ। प्रभुको भलाइ कति महान छ कि तपाईँले कसैलाई यो भन्नुभएको छ कि परमेश्वर कति भला हुनुहुन्छ। भजन संग्रह 107:1-2 पदले भन्छ, परमप्रभुमा धन्यवाद चढाऊ किनभने उहाँ भलो हुनुहुन्छ, किनभने उहाँको करूणा सदाको निम्ति रहन्छ। परमप्रभुले छुटकारा गराउनु भएकाहरूले यसै भनुन्, जसलाई उहाँले मोल तिरेर छुटाउनु भएको छ। म देख्छु कि मानिसहरू आफ्ना छिमेकीहरू वा आफ्ना बच्चाहरूको वा आफ्ना पिता माताको वा सम्बन्धित नाताहरू वा आफ्ना बोस वा आफ्ना प्रचारकको बारेमा कुरा गर्न मन पराउँछन्। तर धेरै मानिसहरू परमेश्वरको भलाइको बारेमा कुरा गर्न मन पराउँदैनन्, यानि कुरा गर्दैनन्। ओ मित्र, उहाँ कति भला हुनुहुन्छ। कुन चाहिँ आखिरी समय थियो तपाईँले उहाँको भलाइको बारेमा कसैलाई भन्नुभयो? मित्र, यसपछि हामी भजन 32 पनि प्रवेश गरिहालौ। अमित्र, यो भजनको मुख्य विषय हो उपदेशको भजन। अमित्र, भजन 32 पश्चाती भजन पनि भनिन्छ, मतलब दाउदको पश्चातको भजन भनिन्छ। तर यससँग म असहमत छु। भजन 51 अध्याय नातानले दोस्रो समुएल 12 अध्याय 7 पदमा दाउदलाई तिमी नै खास दोषी हौ भनेपछि उसको पश्चातको प्रार्थना हो। त्यस भजनमा उसले क्षमा माग्छ। भजन 32 क्षमा प्राप्त र उसको पूर्ण पुनस्थापनको धन्यपनको रेकर्ड हो। भजन 51 अध्याय 12-13 पदमा दाउद भन्छन्, तपाईँको मुक्तिको उमङ्ग फेरि मलाई दिनुहोस् र राजी खुशीको आत्मालाई मलाई सम्भाल्नुहोस्। तब म अपराधीहरूलाई तपाईँको मार्ग सिकाउनेछु र पापीहरू तपाईँतर्फ फर्कनेछन्। दाउद प्रतिज्ञा गर्छन् कि यदि प्रभुले उसलाई उसको पापको लागि क्षमा दिनुभए उसले उहाँका मार्गहरू पापीहरूलाई सिकाउनेछन्। अनि त्यही नै दाउद भजन 32 गरिरहेका छन्, उपदेश दिने काम, शिक्षा दिने काम। त्यसकारण भजन 32 पश्चातको भजन होइन, तर एक उपदेशको, एक शिक्षाको भजन हो। भनेको छ 32:1 पदमा, त्यो धन्यको हो जसको अपराध क्षमा भएको छ र जसको पाप ढाकिएको छ। दाउद यहाँ उपदेश शिक्षा दिइरहेका छन्। उसले हामीलाई पनि भनिरहेका छन् कि उसले परमेश्वर कहाँ आफ्नो पश्चाताप गरे र क्षमा पाए र पूर्ण पुनसुधारको पाए, पूर्ण पुनस्थापनको पाए। उसले परमेश्वरमा शरण पाए र छुटकाराको गीत दिएको थियो। यस पदमा उल्लेखित धन्य, खुशी, हर्षित हो। हामीले यो शब्द भजन 1 अध्यायमा पनि देख्यौं। भजन संग्रह 1 अध्याय 1 पदमा भनिएको छ, त्यो मानिस धन्य हो जसले जो दुष्टहरूको युक्तिमा चल्दैन, न त पापीहरूको मार्गमा खड़ा हुन्छ, न गिल्ला गर्नेहरूको बैठकमा बस्दछ। भजन 1 धन्यपन केवल सिद्ध मानिसले मात्र आनन्द उठाउन सक्छ। म तपाईँको बारेमा जान्दिन, तर म चाहिँ सिद्ध छुइन। भजन 1 वास्तवमा प्रभु येशु ख्रिष्टको बताउँछ, जो पूर्ण रूपमा सिद्ध हुनुहुन्थ्यो। त्यो मानिस धन्य हो जो दुष्टहरूको चालमा चल्दैन, न त पापीहरूको मार्गमा खड़ा हुन्छ, न गिल्ला गर्नेहरूको बैठकमा बस्दछ। त्यसले त्यो कुरा बताउँछ जुन सिद्ध मानिसले गर्दैन। अनि पद्मीमा भनिएको छ, तर परमप्रभुको व्यवस्थामा त्यो प्रसन्न रहन्छ। अमित्र, त्यो व्यवस्थाले हामीलाई निन्दा गर्दछ। यसले प्रभु येशूलाई निन्दा गरेन। व्यवस्था आज्ञाहरूमा लेखिएका थिए र अध्यादेश कानूनले मानिसलाई धन्यपनको दिन सक्दैन। यसले पूर्ण सिद्ध आज्ञाकारिताको माग गर्दछ जुन मानिसले दिन सक्दैन। त्यसकारण यसले श्रापको घोषणा गर्छ। गलाती 3:10 पदले हामीलाई भन्छ, किनकि व्यवस्थाका कर्महरू जति सबै श्रापित छन् किनकि व्यवस्थाका कर्मकाहरू जति सबै श्रापित छन् किनभने व्यवस्थाका पुस्तकमा लेखिएका गर्नुपर्ने सबै कुराहरूमा निरन्तर नलाग्ने हरेक श्रापित हुनेछ। त्यहाँ कोही मानिस छैन कि जो इमानदारी पूर्वक भन्न सक्छ कि ऊ परमेश्वरको व्यवस्थासम्म नापिन सक्छ। अहँ, यदि तपाईँ भन्न सक्नुहुन्छ कि तपाईँ व्यवस्थासम्म नापिनुहुन्छ वा तपाईँ व्यवस्था अनुसार चल्न सक्नुहुन्छ, तब तपाईँ प्रभु येशूलाई परमेश्वरको दाहिने हातबाट हट्नलाई भन्न सक्नुहुन्छ, किनभने त्यो तपाईँको सिट हो, तपाईँ सिद्ध हुनुहुन्छ। तर मित्र, वास्तविकता भन्दा न तपाईँ न म नै सिद्ध छौ, तर प्रभु येशू ख्रिष्ट मात्र सिद्ध हुनुहुन्छ। भजन संग्रह 32:1 पदमा भन्छन्, त्यो धन्य हो जसको अपराध क्षमा भएको छ र जसको पाप ढाकिएको छ। मित्र, ख्रिष्ट हाम्रो पापको निम्ति मर्नुभयो र पापीहरूको निम्ति प्रतिस्थापनको रूपमा उहाँको मृत्युमा उहाँले परमेश्वरको धार्मिकताको भेट्नुभयो र सन्तुष्ट गर्नुभयो र अहिले पवित्र परमेश्वर धर्मी र उद्धारकर्ता हुन सक्नुहुन्छ। उहाँ धर्मी र ती व्यक्तिहरूलाई धर्मी ठहराउने हुनुहुन्छ जसले येशूमा विश्वास गर्छन्। जब विश्वास येशू ख्रिष्टमा अभ्यास गरिन्दछ, यो धार्मिकतामा गनिन्दछ। रोमी 4:5 पदमा हामी पढ्छौ, औ काम नगर्ने तर अधर्मीलाई धर्मी ठहराउने माथि विश्वास गर्नेलाई चाहिँ त्यसको विश्वास धार्मिकता ठहरिन्छ। मित्र, यही तरिकामा पुरानो नियमका हजारौं विश्वासीहरू आदम र हब्बामा शुरू भएर, जसले स्त्रीको सन्तानको प्रतीक्षा गर्थे। तिनीहरू प्रभु येशू ख्रिष्टको समाप्त गरिएको कामको प्रत्याशामा उद्धार पाएथे। दाउद मानिसको धन्यपन र खुशीपनको व्यक्त गरिरहेका छन् जसका पापहरूको क्षमा गरिएका थिए। दुई पदमा भनिएको छ, त्यो मानिस धन्यको हो जसको अधर्मको लेखा परमप्रभुले राख्नुहुन्न र जसको आत्मामा छल छँदै छैन। परमेश्वरले त्यस मानिसको अधर्मको लेखा लिनुहुन्न जसले ख्रिस्टमा विश्वास गर्दछ। त्यो पाप ख्रिस्टमा हालियो। रोमी 4:25 पदमा भनिएको छ, जो हाम्रा अपराधको निम्ति सुम्पनु भयो र हामी धर्मी ठरिनलाई ब्यौताउनु भयो। पापै थाहा नपाउनु हुने तर उहाँ हाम्रो निम्ति पाप बनाइनु भयो ताकि हामी उहाँमा परमेश्वरको धार्मिकता बनिन सकौं। ओ परमेश्वरले हाम्रो निम्ति ख्रिस्टमा कस्तो अद्भुत काम गर्नुभएको छ। दाउले आफ्नो अनुभवलाई आफ्नो पाप छिपाउन कोशिश गर्ने काममा बताउँछन्। तीन पदमा भन्छन्, जब म चुप लागे तब मेरा हड्डीहरू दिनभरिको मेरो कंकला शब्दले गर्दा मकिए। ओ सिंहासनमा बसेर भीड़मा हेरेर भने, कसैले पनि यहाँ जान्दैनन् कि मैले के गरे, कसैले मेरो पापको बारेमा जान्दैनन्, मैले यसलाई अति नै राम्ररी छिपाएको छु। तर दाउदको विवेकले उसको शान्ति भंग गरिदियो, दिगदारी गर्यो, डिस्टर्ब गर्यो। वास्तवमा यस पदले हामीलाई भन्दछ कि उसका हड्डीहरूले उसलाई दिक्क लगायो, उसको आफ्नो वजन घट्न थाल्यो र उसका वरपरका मित्रहरू र अन्य मानिसहरू असजिलो बने। तिनीहरूलाई चिन्ता लाग्यो, तिनीहरूले सोचे कि उसलाई डाक्टरको आवश्यक पर्यो, सम्भवत केही गम्भीर रोगबाट पीड़ित भइरहेका थिए। तर उसको व्यथा दिन प्रतिदिन बढ्दै गयो। उसको विवेकले वास्तवमा उसलाई दिगदार गरिरहेको थियो, घोचिरहेको थियो। अनि चार पदमा भन्छन्, किनकि दिन रात तपाईँकै बाहुलीको भार म माथि रह्यो, मेरो शरीरको पानीता ग्रीष्मको खडेरीमा परिवर्तन भयो। यदि तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ भने तपाईँ पापमा पर्न सक्नुहुन्छ, तपाईँ यसबाट बिना दण्ड उम्कन सक्नुहुन्न। त्यही नै भिन्नता उद्धार पाएका र उद्धार नपाएकाहरू बीच छ। यदि तपाईँ संसारको मानिस हुनुहुन्छ, तपाईँ अस्थायी रूपमा आफ्नो पापबाट बिना दण्ड उम्कन सक्नुहुन्छ, तर परमेश्वरको सन्तान सक्दैन। परमेश्वरको हातको भार दाउदमाथि दिनरात पर्यो। पाउल पहिलो कोरन्थी 11:31-32 पदमा भन्छन्, यदि हामीले आफैलाई इन्साफ गर्दैनौ भने तब परमेश्वर हामीलाई इन्साफ गर्नुहुनेछ। परमेश्वरले आफ्ना जनहरूलाई अनुशासन तार्नमा लैजानुहुनेछ। दाउदको पापको केही समयपछि नातन अगमवक्ता दाउद कहाँ उसलाई हप्काउन आए र भने, दाउद मसँग तिमीलाई भन्ने सानो कथा छ। कथा यस प्रकारको छ, दोस्रो समुएल 12:1-7 पदमा भनिएको छ, ध्यान लगाएर सुनुहोला। एकपल्ट एउटा शहरमा दुईजना मानिस थिए, एकजना धनी र एकजना गरीब। धनी मानिसका धेरै भेडा बाख्राहरूको बगाल र गाई गोरुको बथान थिए। त्यो गरीब मानिसको एउटा सानो पाठी बाहेक आफ्नो भन्ने केही थिएन। उसले त्यसलाई आफैले पालन पोषण गर्यो र आफ्नै घरमा आफ्नै छोराहरूसँग त्यो हुर्क्यो। त्यसले उसकै थालमा खान्थ्यो र उसकै प्यालामा पिउँथ्यो र उसकै काखमा सुत्थ्यो, त्यसलाई आफ्नै छोरी जस्तै गर्थे। एक दिन एउटा परदेशी त्यस धनी मानिसको घरमा आयो औ त्यस धनी मानिसले आफ्नो पाहुनालाई आफ्नै बगाल र बथानबाट केही दिने मन गरेन, तर निज व्यवहार गरेर त्यस गरीब मानिसको पाठी ल्याएर त्यस पाहुनाको निम्ति भोजन तयार गर्यो। दाउलाई यस कुराले धेरै रिस उठ्यो र कराएर भन्यो, जीवित परमप्रभुको नाउँमा म भन्दछु कि त्यस्तो काम गर्ने मानिस मृत्युको योग्य छ। त्यसले यसो गरेर दया माया नगरे वापत त्यसले त्यस पाठीको साटो 4 गुणा तिर्नुपर्छ। नातानले दाउलाई भने, त्यो मानिस तपाईँ नै हो। त्यसपछि दाउले आफ्नो पापको पश्चाताप गरे। पद 5 भनिएको छ, तब मैले आफ्नो पाप तपाईमा प्रकट गरे र मेरो अधर्म मैले लुकाएको छैन। मैले भने म आफ्नो अपराध परमप्रभुको सामने स्वीकार गर्नेछु र तपाईले मेरो पापको अधर्म क्षमा गर्नुभयो। यो तपाई र मेरो निम्ति असल उपदेश शिक्षा हो, होइन र? यदि तपाई आज परमेश्वर संघको संगतिबाट बाहिर हुनुहुन्छ भने दाऊदले यो पदमा हामीलाई भन्छन् कि के गर्नुपर्ने हो। पहिलो युहन्ना 1:9 पदमा भनिएको छ, यदि हामीले आफ्ना पापहरूको पश्चाताप गर्छौं भने उहाँ हाम्रा सारा पापहरूको क्षमा गर्न र शुद्ध गर्न धर्मी र विश्वासयोग्य हुनुहुन्छ। 6 पदमा भनिएको छ, यसकारण हरेक भक्तले तपाईसँग भेट हुने समयमा तपाईमा प्रार्थना गरोस्, पानीको ठूलो भेल आउँदा पनि निश्चय त्यस कहाँ पुग्ने छैन। जब दाऊदले पानीको ठूलो भेलको उल्लेख गर्छन्, मलाई लाग्छ उसले नूको समयको जल प्रलयको संकेत गरिरहेका छन्। जल प्रलय हुँदा नू नाउँमा थिए र त्यही जल प्रलय जुनले अरूलाई नष्ट गर्यो तर उसलाई चाहिँ माथि उचालियो किनभने ऊ नौकामा थिए। दण्डको पानीहरू नूका पुग्न सकेन अनि पृथ्वीमा अर्को महादण्डको समय हुन गइरहेको छ, तर यो पानीको भेल हुने छैन, यो आगो हुनेछ। त्यस्तो समयमा तपाई के गर्न सक्नुहुन्छ? 7 पदमा भनिएको छ, तपाई त मेरो लुक्ने ठाउँ हुनुहुन्छ, तपाई त मेरो लुक्ने ठाउँ हुनुहुन्छ, तपाईले मलाई दुःखबाट रक्षा गर्नुहुनेछ, तपाईले मलाई चारैतिरबाट छुटकाराको गीतले घेर्नुहुनेछ। के तपाईलाई लुक्ने छिपिने स्थानको आवश्यक छ? परमेश्वर तपाईको छिपिने ठाउँ हुन सक्नुहुन्छ। 8 पदमा भनिएको छ, म तँलाई शिक्षा दिनेछु र तैले जुन मार्गमा चल्नुपर्ने हो सो तँलाई सिकाउनेछु, तँमाथि नजर राखेर म तँलाई सल्लाह दिनेछु। यदि तपाईँ उहाँको आँखाहरूद्वारा अगुवाई गरिन गइरहनु भएको छ भने तपाईँ प्रभुप्रति अति नै निकट हुन आवश्यक छ। अनि 9 पदमा भन्छन्, समझै नभएको घोडा अथवा खच्चर जस्ता तिमीहरू नहो जसलाई रोक्न डोकरी र लगाम चाहिन्छ, नत्र त तिनीहरू तेरो नजिक आउने छैन। त्यहाँ धेरै ख्रिस्टियनहरू छन् जो परमेश्वरको इच्छामा चल्दैनन्, तिनीहरू आफ्नै इच्छामा चल्छन्, तर हामी त्यस्तो हुनुहुँदैन भनेर भजनकार भन्छन्। अनि आगे पद 10 र 11 भन्छन्, दुष्टहरूलाई त धेरै अफसोस परि आउनेछ तर परमप्रभुमा भरोसा राख्नेहरूलाई भने करुणाले घेर्नेछ। दुष्टहरूलाई धेरै अफसोस परि आउनेछ तर परमप्रभुमा भरोसा राख्नेहरूलाई भने करुणाले घेर्नेछ। हे धर्मात्मा हो, परमप्रभुमा मग्न हो र रमाऊ र सोझो हृदय भएका हो, तिमीहरू सबै आनन्द साथ कराऊ। चाहे तपाई जोसुकै किन नहुनुहोस् वा जहाँसुकै किन नहुनुहोस्, यदि तपाईले प्रभुलाई आफ्नो उद्धारकर्ताको रूपमा जान्नुहुन्छ भने तपाई आफ्ना हृदय परमेश्वरमा महान आनन्द हर्षमा उचाल्न सक्नुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
1: दाई, आजको दिनले हामीलाई धेरै कुराहरू सिकाएको छ र म विश्वास गर्दछु कि गहिरो रूपमा हाम्रो जीवनलाई चाहिँ यसले छोएको छ, हाम्रो हृदयलाई छोएको छ। विशेष गरिकन यो कुरा कि परमेश्वर हाम्रो दुःख देख्नुहुन्छ र हाम्रो पुकारा सुन्नुहुन्छ।
2: हो नि त भाइ, दाउदको जीवन सिद्ध जीवन थिएन। उहाँले दुःख पनि भोग्नुभयो, गल्ती पनि गर्नुभयो र संघर्षहरू पनि सामना गर्नुभयो, तर एउटा कुरा विशेष थियो, उहाँ सधैँ परमेश्वरतर्फ फर्कनुभयो
1: अनि उहाँले आफ्नो पाप लुकाउनु भएन तर स्वीकार गर्नुभयो।
2: बिल्कुलै भाइ, जब दाउदले आफ्नो पाप स्वीकार गर्नुभयो परमेश्वरले उहाँलाई क्षमा गर्नुभयो। यसले हामीलाई सम्झाउँछ कि पापको क्षमा केवल परमेश्वरमा मात्र छ। जब हामी नम्र भएर उहाँको सामु आउँछौ उहाँ क्षमा गर्नको लागि तयार हुनुहुन्छ।
1: साँच्चै नै दाई, र अर्को कुरा पनि एकदमै मन पर्यो, परमेश्वर हाम्रो लुक्ने ठाउँ हुनुहुन्छ। संसारमा कहिलेकाहीँ हामीलाई कतै सुरक्षित महसुस हुँदैन तर परमेश्वरको उपस्थितिमा साँचो सुरक्षा पाइन्छ।
2: हो नि त भाइ, आज हामीले आफैलाई जाँच्नुपर्छ कि परमेश्वर हाम्रो जीवनको आधारशिला हुनुहुन्छ कि समस्या आउँदा हामी उहाँलाई पुकार्छौ कि हामी उहाँको नजिक रहन चाहन्छौ, किनकि परमेश्वरको नजिक रहनु नै सबैभन्दा ठूलो सुरक्षा हो।
1: आजको दिनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौ र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौ र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी बिदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707
3: टाइम चेक यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
3: नयाँ आशा। आशा
2: नयाँ आशा।
3: नयाँ आशा।
2: नयाँ आशा। रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन। ममतिनाको कार्यक्रम नयाँ आशामा यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। मानव जातिको सम्पूर्ण चिन्ता फिक्रीहरूको वास्ता गर्नुहुने सृष्टिकर्ता उद्धारक प्रेमिलो परमेश्वरको आशा दिने वचनहरूको अध्ययन गर्ने आजको यो नयाँ आशा नामक रेडियो प्रस्तुतिमा हार्दिक स्वागत गर्दछौ हाम्रा प्रिय श्रोताहरूलाई। सधैँझै आजको हाम्रो प्रस्तुतिलाई निरन्तरता प्रदान गरौं आराधनाको एउटा गीत सुनेर।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। नयाँ आशा रेडियो अध्ययनको आजको यो प्रस्तुतिमा म शिशिर यहाँहरूलाई फेरि एकपटक हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता मित्रहरू, हामीले विभिन्न हाम्रा जिज्ञासाहरू, हाम्रो प्रश्नहरू, जीवनसँग सम्बन्धित, ईश्वरको अस्तित्वसँग सम्बन्धित र अन्य यस्तै जीवनका गहिरा प्रश्नहरूको सत्य उत्तरको खोजी गरिरहेका छौँ। त्यसै सिलसिलामा परमेश्वरको वचनले के कति कुराहरू हामीलाई बताउँछ भनेर निहाल्दैछौ। आज पनि हामी त्यही हाम्रो अध्ययनलाई निरन्तरता दिनेछौँ। परमेश्वरले हामीलाई सुझबुझ र ज्ञान दिनुभएको छ, निर्णय गर्न सक्ने हृदय मस्तिष्क दिनुभएको छ। हाम्रो मनमा भएको खुल्दुलीहरूलाई हामीले विभिन्न खोज, अध्ययन, अनुसन्धानद्वारा हामीले ती जवाफहरूको खोजी गर्न सक्छौँ र त्यही प्रयास हामी गर्दैछौँ वचन अध्ययनद्वारा अहिले। र आजको वचन अध्ययनलाई पनि हामी परमेश्वरसँग बुद्धि र ज्ञानको निवेदन गर्दै अगाडि बढाउनेछौँ। आउनुहोस् प्रार्थना गरौँ। महान दयालु बुबा परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौँ यो समयको निम्ति। तपाईँ प्रेमिलो परमेश्वर, तपाईँ जीवित परमेश्वर, सृष्टिकर्ता, उद्धारकर्ता र संसारको ब्रह्माण्डको न्यायकर्ता परमेश्वरको चरणमा हामी आउँदछौँ, नतमस्तक हुँदछौँ। हामीलाई बुद्धि र ज्ञान दिनुहोस्। तपाईँको वचन बुझ्न सक्ने हृदय हामीलाई दिनुहोस्। तपाईँको असल सदिच्छा अनुसार हामीलाई अगाडि बढाउनुहोस् भनी विन्ती गर्छौँ यो अध्ययनको क्रममा प्यारो प्रभु येशू ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, अहिलेसम्म हामीले गरेको यो हाम्रो अध्ययनमा परमप्रभुले हामीलाई सृष्टि गर्नुभएको हुनाले र आफ्नो पुत्रको कलवरीमा भएको त्यागपूर्ण बलिदानद्वारा हामीलाई पापबाट छुटकारा दिई अनन्त जीवनको बाटो हाम्रो उद्धारकर्ताको रूपमा खोलिदिनु भएको उहाँको अनुग्रहले हामी उहाँका हौं वा रहेछौं भनेर थाहा गर्यौं। जसो लेखिएको छ पहिलो कोरन्थीको पत्रमूलक पुस्तकको 6 अध्यायको 19-20 प्रेरित पावल मार्फत यसो भनेर, तिमीहरू अर्थात् हामीहरू स्वयं आफ्नै होइनौ, तिमीहरू अर्थात् हामीहरू त मोल तिरेर अर्थात् हाम्रो पापको ज्याला उहाँले तिरिदिनु भएर उहाँले हामीलाई चिन्नु भएको हो, अर्थात् सित्तैमा उहाँले हाम्रो उद्धार गर्नुभएको छ। यसकारण तिमीहरूको जीवनमा परमेश्वरको महिमा गर। श्रोता मित्रहरू, कतिपयलाई लाग्ला यो मेरो आफ्नै जीवन हो, मैले जे गरे पनि हुन्छ। यो जीवन हामीलाई परमेश्वरले उपहारको रूपमा दिनुभएको हो र उहाँको निश्चित इच्छा छ कि हामी कुन तवरले यो जीवन बिताउँ भनेर, असल तवरले कि खराब तवरले। निश्चय पनि उहाँ चाहनुहुन्छ हामी असल तवरले यो जीवन बिताउँ भनेर। उहाँले हामीलाई सृष्टि गर्नुभयो र पछि हामी पापमा भट्केर हामी बाटो बिराउँदाखेरि फेरि उहाँले आफ्नो पुत्रलाई हाम्रो निम्ति हाम्रो पापको दण्ड भोग्नलाई कलवरीको क्रुसमा पठाउनु भयो। तसर्थ एकपटक होइन दुईपटक सृष्टिकर्ताको हैसियतले, उद्धारकर्ताको हैसियतले हामी उहाँको हौं। हामीले यो मेरो जीवन आफ्नै हो भनेर तथानाम गरेर यो जीवनलाई नाश गर्नु हुँदैन। कसैले कसैलाई केही सापट दिँदाखेरि कुनै न कुनै दिन त्यो हिसाब माग्छ। परमेश्वरले हामीलाई यो जीवन केही समयको लागि यो संसारमा बिताउनको लागि पठाउनु भएको छ। एक दिन उहाँले यो जीवनको कसरी व्यतीत गर्यो तिमीले, सही तरिकाले कि गलत तरिकाले भनेर हिसाब माग्नुहुनेछ हामीसँग। अब अर्को प्रश्न मित्रहरू, हामीसँग भएका असल थोक मध्ये के कति चाहिँ परमप्रभुले दिनुभएको हो त? प्रेरितहरूको काम नामक पुस्तकको 17:25 यसको जवाफ दिन्छ। यसो भन्दै, उहाँले नै सबैलाई जीवन, सास र सबै चीज दिनुहुन्छ र जहाँसम्म असल तवरले कमाउने शक्ति र क्षमताको कुरा छ, त्यो पनि परमप्रभुबाट नै आउँछ मित्रहरू। र यो कुरा प्रष्टसाथ व्यवस्थाको 8:18 पढ्न पाइन्छ, जहाँ लेखिएको छ, तर परमप्रभु तिमीहरूका परमेश्वरलाई सम्झ, किनकि उहाँले नै तिमीहरूलाई सबै असल थोक प्राप्त गर्ने शक्ति दिनुहुन्छ भनेर। यसको मतलब यो पनि हो मित्रहरू कि हामीले मैले मेरै सामर्थ्यले यो सबै गरेको हुँ भनेर फुर्ती लाउन नमिल्ने रहेछ, कारण हरेक असल सिद्ध र नैतिक थोकहरू जो नियमसंगत रूपमा हामीले हासिल गरिरहेका हुन्छौ, कमाइरहेका हुन्छौ, त्यो सिधै स्वर्गबाट निगाह वा कृपा गरिएको हुने रहेछ। अहिले हाम्रो अध्ययनको विषय छ दशांश भेटीहरू, र यसको वृहत विषय छ दानीपनाबाट हुने आत्मिक वृद्धिपनाको। हामीले संसारमा प्रचलित जति धेरै धन थुपार्यो त्यति धेरै आफू खुसी भइने रहेछ भन्ने जुन आम धारणा छ यो भौतिकवादी संसारको, त्यसको विपरीत परमेश्वरको वचनले तिमीले धन थुपारेर खुसी हुँदैनौ, बरु तिमीले त्यो दिएर अरूसँग बाँडेर अरूलाई मदत गरेर प्रेम पस्केर तिमी खुसी हुन्छौ, किनभने लिनुमा भन्दा दिनुमा आशिष छ भनेर उहाँले भन्नुभएको वचनलाई हेरिरहेका छौ। मृत्युबाट बौरी उठ्नुभएको प्रभुले हामीलाई प्रेम र शान्तिको सेवक बन्ने निमन्त्रणा दिइरहनु भएको छ, ताकि हरेकले आफ्नो प्रेमपूर्ण जीवनद्वारा मानव जातिप्रति परमेश्वरको अथाह प्रेम, उहाँको एकमात्र पुत्रको त्यागपूर्ण गाथा सुसमाचारद्वारा भन्न वा सुनाउन सकुन् भन्ने हेतु भनी दोस्रो कोरन्थीको 6:1 हामीलाई बताउँछ। अब परमप्रभुलाई दिने भन्ने कुरा गर्दाखेरि मनको मात्र नभइकन हाम्रो अथाह भौतिक आशिषहरू पनि वा तिनीहरूको पनि कुरा उठ्छ, जुन चाहिँ हामीले आफूभन्दा ज्यादा अभावमा भएकाहरूसँग बाँड्न सक्छौ। र यो कुरा उहाँले भन्नु त हुन्छ नै, यसको अलावा हाम्रो जीवनमा हुने आर्थिक आशिषहरूको बारेमा पनि दानीपनाबाट आउने आशिषको सन्दर्भमा प्रशस्तताका साथ संसारको भलोको लागि उहाँ अर्थात परमप्रभु भन्नुहुन्छ प्रश्नवाचक शैलीमा मलाकीको पुस्तकको 3:8-10 के कुनै मानिसले परमेश्वरलाई लुट्छ र तापनि मानिसहरूले मलाई लुट्छन् भनेर उहाँ भन्नुहुन्छ। तर तिमीहरू सोच्छौ कसरी हामीले परमेश्वरलाई लुट्यौं र, अनि परमेश्वरले भन्नुहुन्छ दशांशको भेटीमा सम्पूर्ण दशांश ढुकुटीमा लिएर आऊ ताकि मेरो घरमा भोजन रहोस्, यसमा मलाई जाँचेर हेर सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, म स्वर्गका ढोकाहरू उघारेर पर्याप्त ठाउँ पनि नहुनेसम्मका आशिष तिमीहरूमाथि वर्षाउँछु वा वर्षाउँदिन, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ। कस्तो रमाइलो संवाद मित्रहरू, परमेश्वरले भन्नुहुन्छ कि हामीले उहाँलाई लुट्न सक्छौँ अरे, अनि कसरी भनेर हामीले सोध्छौँ अरे, परमेश्वरले भन्नुहुन्छ जब जब हामीले उहाँलाई दिनुपर्ने भाग दिँदैनौ वा आफूसँग भएको अथाह हाम्रो खुसीहरू अभावमा रहेकाहरूसँग बाँड्दैनौ, जब हामी आफूले पाएको आशिषको निम्ति धन्यवादी हुँदैनौ, तब हामीले उहाँलाई लुटिरहेका हुन्छौँ। धन्यवादी हृदयले त्यो व्यवहारमा पनि प्रकट गर्छ मित्रहरू। व्यवस्थाको पुस्तकको 14:22 र उत्पत्तिको पुस्तकको 8:22 जस्ता पदहरूले हाम्रो आय र आमदानीको 10 मध्येको 1 परमप्रभुको निम्ति दशांश भेटी भनेर भन्दछ। जब हामी हाम्रो आय आमदानीबाट दशांश भेटी वा अन्य धन्यवादका भेटीहरू परमप्रभुलाई फिर्ता गर्छौं वा चढाउँछौं, तब उहाँ हामीदेखि प्रसन्न बन्नुहुन्छ। उहाँलाई यो संसारिक भेटीहरू भौतिक थोकहरूको आवश्यकता भएर त होइन, तर उहाँप्रतिको हाम्रो विश्वास हामीले प्रकट गरेको कारण। परमप्रभुलाई दशांश वा भेटी दिनु भनेको साधारण कुरा मात्र नभई यो चरित्र निर्माणसँग पनि सम्बन्धित कुरा हो मित्र। जब कसैले आफ्नो दशांश परमेश्वरलाई अर्पण गर्छ तब उसले आफूभित्र रहेको लोभी आकांक्षाहरूमाथि पनि विजय प्राप्त गर्ने बाटोमा उन्मुख ऊ भइरहेको हुन्छ। उसले परमप्रभुले नै सबै असल ठोकहरू दिनुहुन्छ भनेर विश्वास जताइरहेको हुन्छ। र जब हामी हृदयको गहिराईबाट इमान्दारिताबाट परमप्रभुको दशांश उहाँलाई दिँदैनौ तब हामीले उहाँलाई लुटेको भनेर ठहरिन पुग्दछ। श्रोता मित्रहरू, जब येशु यो संसारमा हुनुहुन्थ्यो उहाँले प्रष्ट रूपमा सरकारलाई तिर्नुपर्ने कर होस् वा परमप्रभुलाई दिनुपर्ने भेटी दुवै जो जतिलाई दिनुपर्नेछ त्यसलाई हामीले दिनको लागि इमान्दार हुनुपर्दछ। यानि कि कर तिर्नुपर्ने ठाउँमा हामीले कर तिर्नुपर्छ, मान दिनुपर्ने ठाउँमा हामीले मान दिनुपर्छ, प्रेम बाँड्नुपर्छ हरेक स्थान, यो उहाँले भन्नुभएको छ। श्रोता मित्रहरू, यो पाठ यति धेरै लामो समयदेखि पढ्दै गर्दाखेरि कमसेकम हामीलाई यो कुराको आभास हुनु जरुरी छ कि यो संसारमा हामीले धन थुपारेर आफू मर्दाखेरि त्यो लिएर जान सक्दैनौ। हामीले लिएर जाने भनेको केवल आफूले आफ्नो जीवन कसरी जियो त्यसको हिसाब किताब हो, जुन परमेश्वरको दोस्रो आगमनमा हामीले उहाँलाई हिसाब बुझाउनु पर्ने हुन्छ। अनि त्यो दिन कस्तो हिसाब हामी बुझाउन चाहन्छौँ यो हामी माथि नै निर्भर छ अहिले। अनि यो संसारमा हामीले छोडेर जाने पनि हामीले कस्तो राम्रो काम गर्यौँ वा कस्तो राम्रो काम गरेन, कस्तो तौरले आफ्नो जीवन व्यतीत गर्यौँ वा गरेन भन्ने कुरा हो। मानिसहरूले त्यही कुराले नै हामीलाई सम्झिन्छन्। अनि अन्तमा आखिर सबैजना जाने बाटो त्यही नै हो। तसर्थ हाम्रो जीवनमा हामीले लोभ, लालच, व्यभिचार, कुविचार, भ्रष्टाचार, घमण्ड, रिस, राग, दुष्ट्याई, छल कपट, लम्पटपना, अलसीपना यस्ता कुराहरूबाट हामी माथि निस्किनु जरुरी छ। अनि यो जीवनलाई हामीले अरूको निम्ति सहयोगी र सेवापूर्ण भावले जिउनु जरुरी छ, ताकि मानिसहरू मात्रै होइन परमेश्वर पनि हाम्रो जीवन देखेर आनन्दित हुन सक्नुभएको होस्। कस्तो असल तवरले यसले आफ्नो जीवन बिताए भनेर आजको पाठको अन्त हामीले गर्दै गर्दाखेरि हेक्का राखौँ त्यो वचन परमेश्वरको जहाँ उहाँ भन्नुहुन्छ लिनुमा भन्दा दिनुमा आशिष छ। तपाईँ र मैले धेरै आशिष र आनन्द तब प्राप्त गर्छौँ जब हामी आफूसँग भएको थोकहरू अरूसँग बाँड्छौँ। धेरै थुपारेर कोही खुसी भएको छैन भनिन्छ नि मित्रहरू। एकदमै महँगो आलिशान महल बनाउन सकिए पैसाले, धनले, तर त्यसमा शान्ति नहुन सक्छ। महँगो छ्यान किन्न सकिएला, हिरा जवाहरातले मोडेर वा डिजाइन गरेर बनाइए, तर निन्द्रा किन्न सकिँदैन। यति शक्तिहीन छ मानिस आफ्नै धनको बुटामा, धनको उपयोगिताको कुरा गर्दाखेरि हामीसँग भएको चिज अरूसँग बाँड्दा मात्रै त्यसको वास्तविक शक्ति वा उपयोगिता वा त्यसको मूल्य देखिन पुग्छ। आफूसँग थुपारेर राखेर कोही खुसी भएको छैन यो संसारमा। यो सत्यलाई हामीले जान्न सकौँ अनि परमेश्वर जसले सारा स्वर्ग रिताएर आफ्नो एकमात्र पुत्र हाम्रो निम्ति दिनुभयो उहाँको त्यागद्वारा हामी प्रेरित भएर सबैको सेवा गर्न सकेका हौ भन्दै आजको यो अध्ययनबाट म शेषले बिदा हुन्छु। जय मसीह, धन्यवाद, शुभ समय।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: प्रिय मित्रहरू, परमप्रभुको वचन पढ्दै गर्दा वा सुन्दा त्यहाँ थुप्रै यस्ता विषय वस्तुहरू हुन्छन् जुन कहिले काहीँ हामीलाई बुझ्न अप्ठ्यारो महसुस हुने गर्दछ कतिपय कारणहरूले गर्दा। तसर्थ नयाँ आशा वचन अध्ययनको यो कार्यक्रममा हामीले एउटा नयाँ सेगमेन्ट थपेका छौं, जसमा तपाईँले वचनसँग सम्बन्धित परमेश्वरको वचनमा उल्लेखित विभिन्न प्रश्नहरू वा जिज्ञासाहरू हामीलाई लेखी पठाउन वा सोधी पठाउन सक्नुहुन्छ। यो सेगमेन्टको नाउँ हो शिशिरसँग सवाल। शिशिरसँग सवालमा तपाईँको प्रश्नहरूको जवाब वा जिज्ञासाको चासोलाई तपाईँहरूकै प्रिय प्रस्तोता शिशिरले वचनले वचनलाई उल्था गर्ने विधिद्वारा सम्बोधन गर्नुहुनेछ। सुन्न नबिर्सनुहोला नयाँ आशा वचन अध्ययनको नयाँ प्रस्तुति शिशिरसँग सवाल।
2: विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमबानीय पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौं त? के परमप्रभु साँच्चै अन्तलाई शुरूदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमबानीय आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमबानीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमबानीमा आशा।
0: श्रोता साथीहरू, यशैया 40:8 ले यसो भन्दछ, घाँस ओइलाउँछ, फूलहरू झर्दछन्, तर हाम्रा परमप्रभु परमेश्वरको वचन सधैँभरि अटल रहनेछ। साँच्चै प्रेम, आनन्द, शान्ति, सद्भाव, मिलाप, भाइचारा र मुक्तिको सन्देश दिने ख्रिस्टीय वचन सधैँ अटल, जीवित, सत्य र पवित्र छ। नयाँ आशाका यी सन्देशहरू सुनाउने क्रमलाई भने आजको निम्ति हामीले यही रोक्नु पर्नेछ, कारण घड़ीको सुईले हामीलाई विदाईको संकेत गरिसकेको छ। यदि आजको प्रस्तुतिबाट आत्मिक रूपमा लाभान्वित हुनु भएको महसुस गर्नु भएको छ भने कृपया हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 वा सम्पर्क नम्बर 9800823320 सम्पर्क गर्न सक्नुहुनेछ। यहाँहरूको सुझावका साथसाथै टिक्का टिप्पणीहरू अनि उत्साहका सन्देशहरूले हामीलाई अझै धेरै मेहनत गरी कार्यक्रम प्रस्तुत गर्न ऊर्जा प्रदान गर्नेछ। हवस् त प्रिय श्रोता मित्र, आजको निम्ति हामीलाई बिदा दिनुहोस् अनि भोलि फेरि यही स्टेशन यही समयमा हाम्रो भेट हुने नै छ। धन्यवाद।
3: कोरस नम्बर 98।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्न खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
0: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
0: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9832-84054, 9832-84054 र 9801-26786, 9801-26786
0: र 9813-9141-47, 9813-9141-47।
2: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
3: अब प्रस्तुत छ कार्यक्रम येशूको सन्देश।

प्रिय श्रोता मित्र, ख्रिष्टीय अभिवादन। कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति येशूको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति येशू ख्रिष्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि येशूको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता येशू ख्रिष्टतिर मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु येशू ख्रिष्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

प्रिय मित्र, सबै क्रिस्चियनहरू चाहे उनीहरू पूरा जीवनभरि नै येशु ख्रीष्टद्वारा उद्धार गरिएका हुन् या भर्खरै उद्धार गरिएका हुन्, उनीहरूमा दैनिक क्रिस्चियन जीवन सम्बन्धित थुप्रै प्रश्नहरू उब्जिरहेका हुन्छन्, जुन स्वाभाविक कुरा पनि हो। हामीले आज त्यस्तै केही प्रश्नहरूलाई तपाईँको माझमा उत्तरसहित लिएर आएका छौं। हामीले दिने उत्तरको केवल एकमात्र आधार पवित्र शास्त्र बाइबल हो, जसमा हाम्रो सम्पूर्ण विश्वास छ।

0: श्रोता आउनुहोस् आजको पहिलो प्रश्नलाई सुनौ।
1: कृपया मलाई बताइदिनुहोस्, संसारमा रहेका असंख्य पुस्तकहरू मध्ये
2: हामीले दिने उत्तरको केवल एकमात्र आधार पवित्र शास्त्र बाइबल हो, जसमा हाम्रो सम्पूर्ण विश्वास छ।

0: विश्वासको लागि किन एक व्यक्तिले बाइबललाई नै रोज्नुपर्छ र पढ्नुपर्छ।
1: प्रिय मित्र, तपाईले पवित्र शास्त्र बाइबलका शिक्षाहरूलाई स्वीकार र विश्वास गर्नुहोस् या नगर्नुहोस्, तर यो चाहिँ इन्कार गर्न सकिँदैन कि बाइबल नै ती सारा पुस्तकहरू मध्येको सबैभन्दा ख्याल राख्न लायक, आश्चर्यजनक र पूर्णतया अद्वितीय पुस्तक हो, जुन आजसम्म संसारमा लेखिएका छन् र भविष्यमा पनि लेखिनेछन्। हुन त अवश्य नै आजका धेरै मानिसहरूले पवित्र बाइबललाई एक प्रकारले हल्का रूपमा नै लिन्छन् र दिमागबाट हटाइदिन्छन्, किनभने तिनीहरूले बाइबललाई अरू केहीसँग होइन तर काम नलाग्ने र केही नगर्ने सांसारिक क्रिस्टियन र झुटा सुसमाचार र सिद्धान्तहरूलाई पालन गर्ने चर्चहरूसित सम्बन्धित तुल्याउन पुग्दछन्, जहाँकाहरूले हर किसिमका व्यर्थका परम्पराहरू मिथ्याचारहरूलाई अपनाएका हुन्छन् र धेरै मानिसहरूका दिमागमा बसालिसकिएको छ कि तिनीहरूमा गरीब दुखीप्रति परमेश्वरको साँचो प्रेम नै छैन र तिनीहरूले पवित्र बाइबलको इज्जत प्रतिष्ठामा पनि आँच पुर्याइरहेका छन्, जुन पुस्तकलाई पालन गरिरहेको भनी तिनीहरूले दावी गरिरहेका हुन्छन्। मित्र, यदि तपाईले झुटा चर्चहरू र सांसारिक क्रिस्टियनहरूका बारेमा थाहा गरिसक्नु भएको छ र आफ्नो मनलाई खुल्ला राखेर इमानदारीपूर्वक सत्यतालाई खोजी गरिरहनु भएको छ भने तब त तपाईले चर्चसँग सम्बन्धित मानव निर्मित ती सारा काम नलाग्ने र झुटा शिक्षाहरूलाई बढाएर पन्छाउन सक्नुहुन्छ र पवित्र बाइबलको सुन्दर जगसम्म नै खोतल्दै पुग्नुहुन्छ र साँचो योजनालाई देख्नुहुन्छ र कुराहरू कस्तो हुनुपर्दछ देख्नुहुन्छ। तपाईले त्यसलाई पत्ता लगाउनुहुनेछ कि बाइबल कुनै यस्तो पुस्तक मात्र रहेनछ जुन सिर्फ चर्चको सम्बन्धमा रहेको एउटा हाते पुस्तक मात्र हो, तर त्यो त सारा संसारकै अद्भुत, अलौकिक, आश्चर्यजनक, अचम्ममा पार्ने एकदमै उद्वेगको पुस्तक हो, जससँग हामीहरू कहाँबाट आयौं, हामीहरू यहाँ कसरी आइपुग्यौं, हामीहरू किन यहाँ छौं, यहाँ रहँदा कसरी जिउने र खुशी रहने र कसरी प्रेम गर्ने र सदा सर्वदाको लागि खुशीलाई प्राप्त गर्ने जस्ता सब थोकका जवाफहरू छन्। आज पनि संसारमा हामीले प्रशस्तै त्यस्ता मानिसहरूलाई भेट्न सक्दछौं जसले आफ्नो जीवनका वर्षौंको समयलाई युनिभर्सिटी र कलेजमा बिताएका हुन्छन् र हजारौं पुस्तकहरूलाई पढेका हुन्छन्। एकदमै वजनदार पाठ्य पुस्तकहरू, धार्मिक पुस्तकहरू, दार्शनिक पुस्तकहरू र सबै किसिमका पुस्तकहरूलाई अध्ययन गरेका हुन्छन्, तर पनि तिनीहरूले गम्भीर भएर पवित्र शास्त्र बाइबललाई चाहिँ कहिल्यै पनि अध्ययन गरेका हुँदैनन्। हुन त तपाईले बाइबलमा नाटक, प्रेम, घृणा, शान्ति, लडाईँ, आश्चर्यका घटना, कविता, भविष्यवाणी, इतिहास, रहस्य जस्ता करिब करिब कुनै पनि कुरालाई भेट्टाउन सक्नुहुन्छ। बाइबल चाहिँ जीवनको वचन हो जुन अति सरल, सिधा र उपयोगी छ, तर पनि मानिसहरूले परमेश्वरको वचन बाइबललाई वास्ता नै नगरी आफ्नो सारा समयलाई जटिल र अलमल्ल पार्ने सिद्धान्तहरूका पछि लागेर नष्ट पारेका छन्। प्रिय मित्र, यदि तपाईँ एउटा लामो यात्रामा जान लागिरहनु भएको छ र तपाईँलाई अघिबाटै बाटो थाहा भइसकेको छैन भने तपाईँले अवश्य पनि आफ्नो साथमा नक्सा लिएर जानुहुनेछ, होइन र? मेरो विश्वास छ तपाईँले अवश्य पनि नक्सा साथमा लिएर जानुहुन्छ। अब मानौ कि तपाईँ एउटा लामो यात्रामा हुनुहुन्छ र बाटो थाहा भएको एक व्यक्तिले तिनका केही मानिसहरूलाई निर्देशन दिएर एउटा विस्तृत नक्सा कोर्न लगाए ताकि तपाईँ नहराएको होस् र पूरा बाटोभरि नै ठिकसँग हिँड्न सकेको होस् र आखिरमा सुरक्षित साथ तपाईँ अन्तिम गन्तव्यमा पुग्न सकेको होस्। ठिक त्यसै गरी नै हामीलाई परमेश्वरद्वारा तयार पारिएको नक्सा बाइबल दिइएको छ, तर आज यदि कुनै मानिसले परमेश्वरको यस नक्सालाई अध्ययन गर्ने पटक्कै फुर्सद छ

0: छैन भन्दछ भने त एउटा लामो यात्रामा हिँड्न लागेको गाडी चालकले यसो भन्नु जस्तै हो। ठिक छ, म त यति हतारमा छु कि मलाई त नक्सा हेर्ने पनि समय नै छैन। तर मित्र, यदि तपाईँले बाइबललाई लिएर ध्यान दिएर पढ्न थाल्नुहुन्छ र त्यसलाई विश्वास गर्दै पालन गर्न थाल्नुहुन्छ भने तपाईँ आफ्नो जीवनमा अवश्य ठिक बाटोमा अघि बढिरहनु भएको हुनुहुनेछ र तपाईँ अवश्य सही ठाउँमा नै पुग्नुहुनेछ। र त्यही नै वास्तवमा सबैभन्दा ठूलो प्रमाण हो कि बाइबल साँच्चै नै आश्चर्यजनक अलौकिक वचन हो जुन स्वयं परमेश्वरबाट नै आएको हो र यसले अवश्य काम गर्दछ। त्यसैले किन तपाईँले पनि यसलाई काम गर्ने मौका नदिनेर यही पुस्तक नै सारा संसारको सबैभन्दा सत्य टिकिरहने बुद्धिले भरिएको तपाईँले वास्तवमा नै भरोसा गर्न सक्ने पुस्तक हो। र बाइबल स्वयंले पनि मत्ती 13:52 हामीलाई बताउँदछ कि हामीले त्यसभित्र निरन्तर नयाँ र पुराना मूल्यवान कुराहरूलाई भेट्टाउँदछौ। तपाईँले बाइबललाई बुद्धि र ज्ञानको एउटा पूर्णतया अनन्त स्रोतको रूपमा पाउनुहुनेछ। अवश्य नै बाइबलको विषयमा सबैभन्दा अद्भुत कुरा यही हो कि त्यसका वचनहरू भरि नै हामीले त्यसको लेखकलाई चिन्न सक्दछौ, किनभने बाइबल हाम्रो निम्ति लेखिएको परमेश्वरको प्रेम पत्र हो।
1: के त्यसो भए सम्पूर्ण अद्भुत आनन्दित पार्ने कुराहरू जसलाई बाइबलमा यीशुले गर्नुभएको हो भनेर हामी पढ्न पाउँछौ, ती सबै आज पनि घटित हुन सक्छन् र
0: प्रिय मित्र, सम्पूर्ण अद्भुत आनन्दित पार्ने कुराहरू जसलाई हामीले बाइबलमा यीशुले गर्नुभएको हो भने हामी पढ्छौ, निश्चय नै आज पनि ती सबै कुराहरू घटित हुन सक्दछन् र घटित भइरहेकै छन्, किनभने यीशु ख्रीष्ट हिजो आज र सदा सर्वदा एक समान हुनुहुन्छ। हिब्रू 13:8 र जसरी उहाँले प्राचीन समयका मानिसहरू उहाँका विगतका अगमवक्ताहरूसँग बोल्नुभएको थियो, उहाँ आज पनि उस्तै नै हुनुहुन्छ र जीवित हुनुहुन्छ र परमेश्वरलाई धन्यवाद होस् कि आज पनि येशु ख्रीष्ट अझै बोल्नुहुन्छ। वास्तवमा उहाँले बोलेर नै हामीलाई प्रशस्त वचनहरू दिनुभएको छ। यो अन्त्यको समय जसमा हामीहरू बाँचिरहेका छौं, अवश्य नै आधुनिक दिनका अगमवाणीले कुनै पनि त्यस्तो विपरीत कुरालाई सिकाउँदैन जुन चाहिँ येशु ख्रीष्टले अघिबाटै बाइबलमा वचनको रूपमा लेखेर राख्नु भएको छ। तर यसले त झन कुराहरूलाई अझ निश्चित रूपमा स्पष्ट पार्दछ।
1: हुन्छ, त्यसो भए बाइबललाई लिएर म कसरी पढ्न सुरु गरूँ?
0: मित्र, तपाईँले पवित्र बाइबललाई लिनुहोस् र इमानदारीपूर्वक प्रार्थना गर्नुहोस्। प्रार्थनामा तपाईँले भजन संग्रह 119:18 उल्लेख भएका कुराहरूलाई नै भन्न सक्नुहुन्छ। हे परमेश्वर, मेरा आँखा खोलिदिनुहोस् र म तपाईँको व्यवस्थाका उदेकका कुराहरू देख्न सकूं। तर कृपया उत्पत्तिको पुस्तकमा रहेका जन्मसूची र वंशावलीहरूलाई पढेर या यहुदी इतिहास र पुरानो करारमा रहेका प्राचीन कालका कुराहरूलाई पढेर त्यसैमा अल्झेर चाहिँ नबस्नुहोस्। त्यो सबै कुरा त पूरा भइसकेको छ। सबभन्दा पहिला बाइबलको नयाँ करार खण्डलाई लिनुहोस् र मत्ती, मर्कुस, लुका र यूहन्ना यी चारवटा सुसमाचारका पुस्तकहरूमा रहेका प्रभु येशु ख्रीष्टका अद्भुत वचनहरूलाई हृदयदेखि नै नियालेर पढ्नुहोस्। विगतमा घटित भएका परिकथाहरूका रूपमा चाहिँ त्यसलाई नपढ्नुहोस्, तर तपाईँको लागि आज परमेश्वरले दिनुभएको उहाँका वचनहरूका रूपमा पढ्नुहोस् र थाहा गर्नुहोस् परमेश्वरको सत्यताको वचन कति प्रेरणादायक, उत्साहजनक, भोको हृदयलाई तृप्त पार्ने र जोसिलो पार्ने हुन सक्दछ। खास गरेर युहन्नाको सुसमाचारमा तपाईँले परमेश्वरको प्रेमको आत्मिक गहिराई र तपाईँको निम्ति उहाँले साँचेर राख्नु भएको मुक्तिलाई भेट्टाउनुहुनेछ, जुन मुक्ति येशु ख्रीष्ट कहाँ गम्भीरतापूर्वक जाने हरेक मानिसलाई प्राप्त हुन्छ। मित्र, म आशा गर्छु तपाईँले बुझ्नु भएको छ कि साँचो परमेश्वरलाई चिन्नको लागि किन एक व्यक्तिले पवित्र बाइबललाई नै रोज्न र पढ्नु पर्छ। अहिलेलाई हामी अर्को प्रश्नतिर जाने छैनौ। कृपया अरू प्रश्नलाई अर्को पटक सोधिदिनुहोला। धन्यवाद। प्रिय श्रोता, के तपाईँले येशु ख्रीष्टद्वारा परमेश्वरको प्रेमलाई प्राप्त गर्नुभएको छ? के तपाईँले उहाँको उदेकको वचन आत्मालाई सन्तुष्ट पार्ने अद्भुत पानीलाई चाख्नु भएको छ? छैन भने अहिले नै व्यक्तिगत रूपमा येशु ख्रीष्टलाई प्राप्त गर्नको लागि तपाईँको हृदयको ढोकालाई खोलिदिनुहोस्। येशु ख्रीष्टलाई तपाईँको जीवनमा प्रवेश गर्नलाई भन्नुहोस्। तपाईँका सारा पापहरूलाई क्षमा गरिदिनलाई बिन्ती गर्नुहोस्। परमेश्वरले तपाईँलाई उहाँको प्रेम, शान्ति र उहाँद्वारा प्राप्त हुने सित्तैको वरदान अनन्त जीवन दिनुहुनेछ। त्यसपछि तपाईँले उहाँको वचन पवित्र बाइबललाई केवल बुझ्ने मात्र होइन कि तपाईँसँग त्यसलाई पालन गर्नको लागि सामर्थ्य र अरूहरूलाई येशु प्रभुको सत्यता, प्रेम र आश्चर्यका कामहरू गर्ने वचनहरूलाई बाँड्ने सामर्थ्य र प्रेम पनि रहेको हुन्छ।

हामी आशा गर्दछौं कि हाम्रो कार्यक्रमको यस भागले तपाईंलाई क्रिस्चियन विश्वासमा उत्साहित पारेको छ। हामीलाई सुन्नुभएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया हामीलाई सुनिरहनुहोला।

श्रोता, पवित्र शास्त्र बाइबलको यूहन्ना 8:34-36 यसो लेखिएको छ। यीशुले तिनीहरूलाई जवाफ दिनुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, पाप गर्ने प्रत्येक पापको कमारो हो। कमारो सधैँभरि घरमा रहँदैन, तर पुत्र चाहिँ सधैँभरि घरमा रहन्छ। यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्चय स्वतन्त्र हुनेछौ। हो श्रोता, आज तपाईलाई आफ्ना पापहरूदेखि स्वतन्त्र केवल पुत्र यीशु ख्रीष्टले मात्र गराउन सक्नुहुन्छ। यदि तपाईले पापको दासत्वदेखि स्वतन्त्रता पाउनु भएको छैन भने अहिले नै छुटकारा पाउनलाई प्रार्थनाद्वारा पहिलो कदम चाल्नको लागि हामी तपाईलाई यीशुको सन्देश कार्यक्रम मार्फत विनम्र अनुरोध गर्छौं। यीशु ख्रीष्टलाई तपाईले यसरी प्रार्थना गरेर पनि आफ्नो जीवनमा निम्त्याउन सक्नुहुन्छ। हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु। म विश्वास गर्दछु यीशु ख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ यीशु ख्रीष्टलाई यही घड़ी मेरो जीवनको व्यक्तिगत मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा, हे यीशु प्रभु आउनुहोस्। आमिन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रीष्ट येशूलाई मुक्तिदाता भनी हृदयदेखि नै साँच्चै नै ग्रहण गर्नुभएको छ भने यही क्षणदेखि तपाईँले येशूसँग एक उदेकको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशू ख्रीष्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशूको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्। अनि हामीलाई चाहिँ यस विषयमा कृपया पत्रद्वारा जानकारी गराउनुहोस्। हामी अत्यन्तै उत्साहित र खुसी हुनेछौ। हाम्रो इमेल ठेगाना हो yeshukosandesh@gmail.com। ठेगाना एकपटक फेरि yeshukosandesh@gmail.com। प्रिय श्रोता, अब आजको बाँकी कार्यक्रमतिर फर्कौं।

श्रोता, हामी एकदमै खुसी छौं कि तपाईँले आज यीशुको सन्देश कार्यक्रमलाई सुनिरहनु भएको छ। तपाईँले गर्नुभएको यस कार्यको निम्ति हामी तपाईँप्रति कृतज्ञ छौं र यसरी नै निरन्तर हामीलाई सुनिरहनुहुन्छ भन्ने हाम्रो आशा छ। हामी कल्भरी ख्रिस्ट महिमा चर्च परिवारले निरन्तर तपाईँ श्रोताहरूका लागि प्रार्थना गरिरहेका छौं र प्रिय ख्रिस्ट विश्वासी जनहरू, कृपया हाम्रो लागि पनि प्रार्थना गरिदिनुहोला।

0: प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yesuko sandesh@gmail.com, yesukosandesh@gmail.com। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।
1: टाइम चेक। यति बेला रातिको 8 बज्यो।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम खेलकुद र विश्वासमा आदरणीय श्रोता कार्यक्रम खेलकुद र विश्वास मार्फत हामी तपाईलाई खेलसँग सम्बन्धित रहेर सुसमाचार पनि सुनाउन सकिन्छ भन्ने विषयहरूमा विभिन्न कुराकानीहरू तपाईँको लागि राख्दै आइरहेको छौं। साथै खेलकुद र विश्वासका कुराहरू यहाँहरू समक्ष हामी प्रस्तुत गर्दै आइरहेको छौं र आज पनि केही आशिषमय कुराहरू यहाँहरू समक्ष हामी प्रस्तुत गर्न गइरहेको छौं र यो समयमा भने कार्यक्रमलाई हामी एउटा अर्थपूर्ण गीतबाट शुरूआत गर्न चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

0: यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र आज कार्यक्रम खेलकुद र विश्वास मार्फत हामी परशुराम गिरीज्यूबाट कुराकानीहरू सुन्न र सुनाउन गइरहेको छौ र म ढिला नगरिकन यो समय दिन चाहन्छु परशुराम गिरीज्यूलाई।
1: तपाईँको माझमा खेलकुद तथा विश्वासको कार्यक्रम लिएर तपाईँको सामु हामी उपस्थित भइसकेको छौँ अनि आज हाम्रो बीचमा एल्कुन थापा हुनुहुन्छ। जयमश्री हजुरलाई
2: जयमश्री
1: स्वागत छ।
2: धन्यवाद।
1: हामी सुरुवात गरौँ, तपाईँको परिचयबाट हामी सुरु गर्नेछौँ।
2: धन्यवाद। विशेष गरी सर्वप्रथम त यस कार्यक्रममा बोलाउनु भएको लागि। मेरो नाम चाहिँ
0: एल्कुन, यो समय दिन चाहन्छु परशुराम गिरीज्यूलाई।
1: जयमसी श्रोताबिन, हामी आज तपाईँको माझमा खेलकुद तथा विश्वासको

0: भाई किक बक्सिङ एसोसिएसनमा अध्यक्ष छु, साथै कोशी प्रदेश एनसीएफ युथ कमिटीमा उपाध्यक्षको हिसाबले अहिले सेवाकाई र काम गरिरहेको छु।
1: धेरै राम्रो। भनेपछि तपाईँले कुन चाहिँ खेलकुदमा
0: भन्नुभयो,
1: यो मैथाईको बारेमा के तपाईँले भन्नुहुन्छ?
0: छोटकरीमा भन्दाखेरि मैथाई चाहिँ हाम्रो थाइल्यान्ड को राष्ट्रिय खेल हो, अनि त्यसलाई चाहिँ हामी आर्ट अफ एट लिम्स पनि भन्छौँ। यो जुन यो हाम्रो हात अनि यो एल्बो भयो, नि भयो, अनि यो सिनको पार्टले, अरू थुप्रै टाइप्स अफ मैथाई पनि छ, तर मेनली चाहिँ आर्ट अफ एट लिम्स भन्छ। र यसरी समग्रमा बुझ्दाखेरि चाहिँ किक बक्सिङ सरह नै हो।
1: भनेपछि यो खेलकुदमा अथवा मोतिकायमा आउनको लागि तपाईँलाई कुन कुराले प्रभावित पार्यो?
0: प्रभावित पार्ने भन्ने कुरा जस्तै अब हामी सबैले थाहा छ, स्पोर्ट भनेकै संसारको वान अफ द टप थ्री एट्र्याक्सनमा पर्छ, होइन? जस्तै अब म्युजिक भयो, सिनेमा भयो, अब स्पोर्ट भयो। लगभग 20-21 वर्षको उमेरमा आउँदाखेरि सानैबाट धरानमा हुर्किए, अनि अब यो अनेस्टली भन्दाखेरि चाहिँ अब धरानमा त्यही अनुसार हुर्कियो, झै झगडा देखियो, होइन, अलिकति ओहो प्लस अब एट्र्याक्सन हुन्छ नि त बक्सिङ गर्ने, किक बक्सिङ गर्ने। पछि म काठमाडौँ आएको थिएँ पढ्नुलाई, त्यतिखेर म बस्ने छेउमा चाहिँ यो किक बक्सिङ मैथाई थियो, अनि त्यहीँ गएर चाहिँ मैले फर्स्टली चाहिँ एट्र्याक्सनकै हिसाबमा एट्र्याक्टिभ भएरै मैथाई चाहिँ मैले जोइन गरेको। र मोटिभ भनेको त्यही जवानीको जोसमा, होइन, अलिकति अफेन्सिभ पनि भएर डिफेन्सिभ पनि भएर केही गर्न सक्छु कि भन्ने हिसाबले।
1: भनेपछि धरान सुनसरीमा तपाईँ जन्मनु भयो, हुर्कनु भयो, त्यहाँको माहौल हेर्दाखेरि त्यहाँको ड्रगको तपाईँले भन्नुभयो ग्याङ फाइटको कुराहरू छ त्यहाँनिर, त्यो हुँदाहुँदै पनि तपाईँ कसरी बस्नु भयो यस बारेमा केही भन्न चाहनुहुन्छ?
0: मेरो जन्म चाहिँ लेटाङ मोरङ हो, तर सानैमा लगभग 4-5 वर्षमा हामी धरान सिफ्ट भयो, र मेरो बाल्यकाल चाहिँ धरानमै भयो भनौँ न, होइन। अब हजुरको प्रश्नमा हजुर चाहिँ कसरी बस्नुभयो भन्दाखेरि म बस्न सकिनँ, म पनि त्यो मध्येको एक हो। अब अनुभव नबटुलेको हो त भन्दाखेरि होइन, बटुलेको छु मैले, कुलतमा नफसेको हो त भन्दाखेरि होइन, फसेको छु म, तर त्यहाँबाट चाहिँ म अहिले कुलतबाट बाहिर निस्कन सफल भएको छु।
1: यो कुलतबाट निस्कनको लागि प्रायः जस्तो मानिसहरू पुनर्स्थापना केन्द्रमा जान्छन्, है, तर तपाईँले स्वयं नै यसलाई कुलतबाट निस्कनको कारण के थियो, कसरी?
0: एकदमै रोचक कुरा छ एउटा मेरो लागि चाहिँ, अब अरूले सुन्दा पनि, अब हामी जति सुनिराख्नु भएको श्रोताबिनहरू हुन्छ, हजुरले पनि धरानको माहौल सबैलाई लगभग थाहा छ, होइन, त्यहाँबाट बस्न एकदमै गाह्रो छ त्यो माहौलबाट, इन्भाइरोमेन्टबाट चाहिँ, जुन त्यो अब प्राइम टाइममा एउटा टिमेजको टाइममा भनौँ न, होइन। अनि मलाई चाहिँ म कुलतमा फस्दै गर्दाखेरि मलाई एउटा अझै पनि याद छ, मैले सबै कुरा अनुभव गरेँ, युज गरेँ भन्दा पनि अनुभव गरेँ भनौँ न, सबै सबै सबै मैले गरेँ। मैले अब अहिले चाहिँ के भन्छ, हामी त्यतिखेर एम्पल भन्थ्यौँ, अहिले पनि एम्पलै भन्छ, मैले त्यो चाहिँ कहिले गरिनँ। त्यो बाहेक हाम्रो उता हाम्रो ठेट भाषामा चाहिँ धुलो भन्छौँ हामी, होइन, अनि त्यही भन्नुहुन्छ, त्यो त्यहाँसम्म म पुगेँ। त्यहाँदेखिको त्यो लेयर हुन्छ नि, बुझ्नेहरूले बुझ्नुहुन्छ, त्योभन्दा मुनि लेयर स्टार्टिङदेखि माथि माथि, अनि त्यहाँ पुगेपछि लास्टमा अब एम्पल हो। मैले एम्पल चाहिँ किन गरिनँ भन्दाखेरि, हजुरको क्वेसनमा म आउँछु ब्याक टु, तर मेरो दिदी स्टाफ नर्स पढ्नुहुन्थ्यो, अनि विराटनगर बसेर पढ्नुहुन्थ्यो, अनि एभ्री फ्राइडे विकेन्डमा चाहिँ सङ्गतिको लागि चर्चमा र फ्यामिली भेटघाटको लागि आउनुहुन्थ्यो। अनि म त्यसमा अलिकति कुलतमा फस्दै गर्दाखेरि मेरो परिवारलाई त्यस्तो खासै धेरै थाहा थिएन, तर अब दिदी त दिदीलाई त थाहा हुन्छ,
1: नर्स
0: दिदीले चाहिँ आएर जहिले मलाई यहाँबाट ब्लड झिकेर चेक गर्नुहुन्थ्यो कि म तेरो कतिको ड्रगमा फसेछस्, तैँले एम्पल युज नगर्नु है, एम्पल युज गर्यो भने चाहिँ एड्स लाग्छ, त्यो हुन्छ, होइन, एचआइभी हुन्छ भनौँ न, अनि कोही साथीको चलाइस भने पनि सर्न सक्छ, टिभी छ साथीलाई भने त्यो पनि सर्छ, र हाल्नु जानेन भने एयर भएर त त्यतिकै पनि हुन्छ है भन्ने हिसाबले म एभ्री हप्ताको आएर चाहिँ

0: तनै एचआईभी भएको छ कि छैन भन्नु डरते हुनुहुन्थ्यो, त्यतिखेर चेक गर्नुहुन्थ्यो म चाहिँ ओहो दिदी हप्तामा आउँछ है चेक गर्छु है मेरो भन्ने हिसाबले पनि म त्यहाँसम्म त्यो हिसाबले पनि म चाहिँ त्यहाँसम्म चाहिँ पुगिनँ। अनि कसरी रिटर्न ब्याक हुनुभयो भन्दाखेरि चाहिँ हाम्रो स्कुल छ चर्च पनि छ अनि म एसइसम्म चाहिँ एकदमै एक्सट्रिम एउटा लेभलसम्म पुगेको म्युजिक लभर पनि भएर क्लास सेभेनदेखि टेनसम्ममा चाहिँ म एकदमै अलिकति
1: बरालिएँ।
0: त्यसपछि आफ्टर टेन त्यो तीन महिनाको ग्याप हुन्छ नि
1: हजुर हजुर
0: बुवाले मलाई स्कुलमा हालिदिनु भयो। मलाई कुलतबाट निस्किनुमा प्रत्यक्ष परोक्ष हिसाबले रोल खेल्नुहुने चाहिँ मेरो बुवा हो। त्यो तीन महिनाको ग्यापमा स्कुलमा मलाई हालिदिनु भयो एसिडिए पछाडि रिजल्ट वेटिङ हुन्छ
1: त्यहाँ कामको लागि
0: मैले क्लास वान र टूमा पढाउँथे क्लास वान टूमा मलाई म्याथ दिनुभएको थियो सरी जीके दिनुभएको थियो जेनरल नलेजको अनि प्लस म्याथै होला अरू साइन्स केही दिनुभएको थियो। अनि त्यहाँबाट चाहिँ म के भयो भन्दाखेरि नौदेखि चार बजीसम्म त स्कुलमै हुने भयो निस्कनु पाएन जिम्मेवारी भयो। अनि अब सुरु सुरुमा त अब त्यो गाह्रो हुने नि त बिहान जाने बेलुका जाने पछि त जे भए पनि बाहिर यसो हिँड्ने गर्दा नानी बाबाहरूले सर भन्ने होइन अब नानी बाबासँग हिँड्दा प्यारेन्ट्सहरूले पनि भेटिहाल्नु भने एकदम सर भन्ने हो अब आफ्नै नैतिक हिसाबले पनि त ओहो भन्ने कोसँग हिँड्दैछु भन्ने स्कुलमा पढाइरहेछ बिहान बेलुका चाहिँ केटाहरूसँग हिँड्ने त भएन। एन्ड देन आफ्टर अब कलेज टाइम भयो हजुरको म बिहानदेखि एघार वर्षसम्म कलेज छदेखि हुन्थ्यो एघारसम्म भएपछि साढे एघारमा बिचमा खाना खाएर फेरि मेरो क्लास राखिदिनु भयो त्यो तिन वर्षसम्म क्लास अनि फेरि बेलुका मैले होम ट्युसन गर्न थालेँ अनि अलिकति आफ्नै पकेट खर्च पनि आउने भयो अनि डेली मलाई स्कुलको हिसाबले पनि सेलेरी दिनुहुन्थ्यो अनि त्यहाँबाट चाहिँ बिस्तारै बिस्तारै म आफै त्यो छोड्छु भन्ने हिसाबले पनि होइन कसैले मलाई अब तैँले छोड्नुपर्छ अब तैँले भत्तिसेर पनि होइन अब मैले अघि नै भने डाइरेक्टली इन्डाइरेक्टली अब डेली मलाई त्यसरी इन्भल्भ गराएर अब थियो होला अब यसरी चाहिँ छुटाउनु पर्छ छोरालाई तर अब हाम्रो इन्टरेक्टिभ हिसाबले चाहिँ त्यो प्लान हिसाबले चाहिँ चलेको होइन डेली मलाई त्यसरी इन्फर्म गर्नुभयो इन्भल्भ गर्नुभएपछि म त्यसरी चाहिँ अलिकति
1: छुटकारा भयो। कति वर्ष भयो त्यो छुटकारा?
0: धेरै भयो आठ दस वर्ष भइसक्यो।
1: हो मलाई यो तपाईँको कुरा सुन्दा यति धेरै मैले आशिष महसुस गरेँ कि पुनस्थापना केन्द्र बिना नै एउटा बाबाको एउटा गहन एउटा ज्ञानको कारणले बुद्धिको कारणले आफ्नो छोरालाई सुधार्नमा उहाँको ठूलो प्रमुख हात रह्यो भनेपछि तपाईँले नैतिकताको आधारमा पनि अब म छोड्नुपर्छ भन्ने भयो। अनि अहिले पनि तपाईँलाई कहिले काहीँ त्यस्तो प्रकारको सोचाइ आउँदैन कि अब कहिले काहीँ खानुपर्छ भन्ने सोचाइ आउँछ कि आउँदैन? टु बी अनेस्ट
0: कोही कोही बेला खानुपर्छ भन्ने कुरा होइन कोही कोही बेला खानुपर्छ भन्ने कुरा त्यस्तो त होइन तर अब कुरै कुरामा साथीभाइ कुरै कुरामा कोही कोही बेला भेट्दाखेरि एकछिन त्यो याद गरौँ भन्ने चाहिँ एकछिन आफैलाई त्यो मजा अनि तर अब यो भनेको त एउटा टेम्पटेसन हो त्यसमा त्यसलाई आफूले कसरी लिने एकछिन अब रमाइलो साथीभाइहरूले हामी पहिला भेटघाट हुँदाखेरि बाहिरको साथीहरू पहिला यो खान्थ्यौँ है जस्तै हामी ल थेट भाषामा भन्दा धुलो हान्थ्यौँ है भन्दा एकछिन धुलोकै याद गर्नु धुलोले यस्तो ठिक हान्थ्यो है तर त्यहाँसम्म सोच्नु पायो अब त्यसपछि फेरि दौडेर त पछि लाग्नु चाहिँ पाएन नि त।
1: तपाईँले अझ पनि त्यो कुराले दौड्नुको लागि त्यो धुलोको मजालाई लिनको लागि के कुराले चाहिँ तपाईँलाई रोक्छ त?
0: यस्तो देन आफ्टर मैले प्रभुमा पनि रिबन भए त्यसपछि अभिभारहरूले पनि होइन अब आफ्नो रेस्पोन्सिबिलिटिजहरू हुन्छ अब त्यसपछि एक भनेको चाहिँ प्रभुको डर छ होइन आफ्नो प्रभुमा जुन डिसिप्लिन भन्ने कुरा छ अर्को भनेको आफ्नो नैतिकताले नै हो आफ्नो परिवारको लागि होइन म चाहिँ के सोध्छु भन्दाखेरि मैले खाएँ एउटा शिरले खायो एउटा टाउकोले खायो तर एउटा टाउकोले खाँदाखेरि एउटा टाउकोसँग जोडेको सयौं टाउकोले दुःख पाउँछ क्या
1: त्यो कुराले पनि तपाईँलाई त्यो खानाबाट मजा एकछिनको मजालाई लिएर अरूलाई असर पर्छ भन्ने त्यो त्यो फिलले पनि तपाईँलाई रोक्न सक्नु भनेपछि अब तपाईँ त यो दुर्व्यसनीबाट निस्कनु भयो अब त्यो अरू दुर्व्यसनीय फसेहरूको लागि तपाईँको चाहिँ म्यासेज के छ त
0: मैले फेरि पनि भने मेरो लागि मलाई कसैले भन्नुभएको थियो मलाई थाहा छैन होइन मैले ठ्याक्कै कसले तर मैले अहिले अघि नै मेन्सन गरेँ एउटा टाउकोले गर्दाखेरि सयौं टाउकोहरू दुःख पाउनु परेन भएन एउटा शिरले गर्दा सयौं शिरहरू उठोस् नझुकोस् भन्ने हिसाबले हो अब अहिले हिजोको दिनमा चाहिँ अहिले पनि हजुर पनि त्यही मा फिल्डमा हुनुहुन्छ युजर साथीभाइहरूलाई चाहिँ अब युजलेसै देख्छ मान्छेहरूले होइन समाजले अहिले पनि तर तपाईँहरू आफै आफैले आफैलाई युजलेस नठान्नुहोस् यु आर रियली प्रिसियस होइन अनि आफैले त्यसरी आफैलाई मोटिभेट गर्नु पर्यो आइ एम रियली प्रिसियस ल उहाँहरूले हाम्रो आस्था नहोला हामी जस्तै परमेश्वरले विश्वास गर्छौँ हामी के भन्छौँ भन्दाखेरि वी आर प्रेसियस फर गड भन्छौँ होइन तर उहाँहरूले विश्वास जति अन्य विश्वासी साथीहरू सुन्नुहुन्छ भने पनि यु आर प्रेसियस फर योर फ्यामिली उसलाई तपाईँले प्रभु चिन्नु भएको छैन अभियसली परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ होइन फर योर फ्यामिली प्रेसियस फर योर फ्यामिली प्रेसियस फर योर फ्रेन्ड अनि प्रेसियस फर सम वान यु लभ अनि अब म आफै युजलेस छु भनेर चाहिँ अलिकति आफै डिस्करेज चाहिँ नहुनुहोस्
1: भनेपछि परमेश्वरको नजरमा सबै बहुमूल्य छन्
0: एकदमै
1: एकदमै बहुमूल्य छ मानिस एकदमै उहाँको स्वरूपमा बनिएको हो र एकदमै बहुमूल्य छ र यो बहुमूल्य जीवनलाई चाहिँ नशामा एक क्षणिक मजाको लागि चाहिँ यसलाई शरीरलाई चाहिँ मन्दिरलाई चाहिँ नभत्काउँ भन्ने तपाईँको भनेपछि अब हामी खेलकुद तथा विश्वासको कार्यक्रममा छौँ एलनजी एकदमै खुसी लाग्यो तपाईँले यो कुराहरू सुनाउँदाखेरि र अब ड्र र अब खेलकुदसँगको तपाईँको सम्बन्ध यो खेलकुदको कारणले पनि तपाईँलाई ड्रग छोड्नको लागि कतिको हेल्प पुग्यो
0: मैले मुई थाई खेल्दाखेरि अलमोस्ट म यो दुर्व्यसनबाट बाहिर निस्किसकेको थिएँ त्यही भएर मलाई चाहिँ त्यस्तो खासै फरक परेन किनकि मैले अघि नै हजुरलाई मेन्सन गरेँ मैले एससी सके पछाडि नै लगभग 70-71 म यस कुलतबाट चाहिँ फर्स्ट निस्किसकेको थिएँ र मैले खेलकुदमा जोइन गरेको चाहिँ अलमोस्ट 74-75 चाहिँ हो त्यही भएर चाहिँ मलाई चाहिँ त्यस्तो खासै
1: अप्ठ्यारो भएन भनेपछि अब खेलकुदको बारेमा कुरा गर्दाखेरि म पनि पहिला फुटबल प्लेयर भन्ने हिसाबले हिँडेँ अनि राष्ट्रिय खेलाडी बन्छु भन्ने हिसाबले हिँडेँ तर जब मैले ड्रग खाएँ अल्कोहल खाएँ अनि ग्याङमा यो कुराहरू गर्दाखेरि मेरो सपनाहरू चुक्न सुरु भयो तर प्रभुको अनुग्रहमा चाहिँ मैले अब पुनर्स्थापना केन्द्रमा काम गर्ने अथवा सेवा गर्ने मौका पाएँ अहिले चाहिँ अब आफूले त्यो ठाउँमा नपुगे पनि म खेलकुदमा अगाडि धेरै नै बढ्न नसके पनि अरूलाई बढ्नमा चाहिँ प्रोत्साहन गरिरहेको छु अनि हजुरले पनि यो कुराहरू खेलकुदद्वारा चाहिँ अरूलाई केही प्रोत्साहन गरिरहनु भएको छ कि छैन
0: हो विशेष गरी चाहिँ हामी विश्वासीहरूलाई जसले प्रवेशलाई विश्वास गरेका छौँ फर्स्ट अफ अल आउने कुरा भनेको चाहिँ जीवनशैली होइन म क्रिस्चियन हो म इसाई हो म यीशु ख्रीष्टलाई विश्वास गर्छु भनेर अरूलाई देखाउने चाहिँ अब हामी बाहिरी संसारमा छौँ नि त्यो माथि खेल क्षेत्रमा अधिकांश त हाम्रो बाहिरी साथीहरू हुन्छ हाम्रो साथी सर्कल हो चाहेर नचाहेर हामी त्यो साथी सर्कलमा हुमिनुपर्छ झुमिनुपर्छ उनीहरूसँग रमाइलो गर्नुपर्छ होइन तर पनि त्यो गर्दा गर्दाखेरि त्यहाँ निस्किँदा निस्किँदै चाहिँ आफ्नो जीवनशैलीले चाहिँ देखाउने हो उनीहरूले बोल्ने भाषा उनीहरूले खाने कुराहरूमा त्यो सबै सँगसँगै हुनुपर्छ भन्ने त छैन नि त हाँसी रमाइलो भन्ने कुरा छँदैछ होइन र विशेष गरी चाहिँ मैले अघि पनि भने हामी विश्वासीहरूको लागि चाहिँ जीवनशैली हो जुन मैले चाहिँ आइ एम रियली पर्फेक्ट भन्ने चाहिँ होइन तर यसमा चाहिँ अब मैले कति चाहेर नचाहेर जानेर नजानेर धेरै कुरा भुल त्रुटिहरू भइरहेको हुन्छ होला तर पनि कसरी प्रोत्साहन गरिराख्नु भएको छ भन्ने कुरामा चाहिँ आफ्नो जीवनशैलीले नै हो होइन अलिकति के गर्दा चाहिँ बोलीचालीले पनि हजुर भनिदिँदा पनि कति मिठो बोली हो के हो अब साथीहरूले दाई हजुर हजुर यसो गरौँ न हजुर हुन्छ हजुर भन्दाखेरि पनि अलिकति आफ्नो प्रभाव चाहिँ पर्ने रहेछ. अनि शनिबार के छ यसो भन्दाखेरि, होइन शनिबार बरु म 1 बजे पछाडि खाली हुन्छु, 2 बजे पछाडि बरु खाली हुन्छु. अनि त्योभन्दा अगाडि के छ, यसो गरौँ न, मिटिङ गरौँ, काम गरौँ, यसो गरौँ, प्रोग्राम गरौँ, होइन चर्च छ मेरो भन्दै गर्दाखेरि चाहिँ अब यो चाहिँ इन्डाइरेक्ट गोस्पेल हो.
1: एकदम तपाईँले भन्न खोजेको म क्रिस्चियन हो, क्रिस्टको बारेमा उसले उहाँले चाहिँ जान्न खोज्यो भने तपाईँले बताउन सक्नुहुन्छ. यो चाहिँ गोस्पेल
0: त्यसरी नै भइरहेछ. र फर्स्ट जीवनशैली हो, सेकेन्ड भनेको चाहिँ स्पोर्ट्सम्यानसिप हुनु पर्यो, अनि त्यो सँगसँगै चाहिँ डिसिप्लिन आउँछ एज अ स्पोर्ट्सम्यानसिप. अब हामी हजुरलाई थाहा छ, मैले हाम्रो यो बास्केटबल एसोसिएसनको फुटबल एसोसिएसनको अरू स्पोर्ट जनरलको साथीहरू धेरै चिन्छु म, राष्ट्रिय छ, मैले घमण्ड गरेको होइन, तर हजुरको पनि छ, सबैको हुन्छ नि. तर हामीले अधिकांश देखेछौ स्पोर्ट प्लेयरहरू पनि केही न केही कुलतमा फसेकै छ,
1: हुन्छ जस्तो तपाईँ
0: हुन्छ र हजुर बाहिरिनु होला, म बाहिरिनु होला, तर धेरै अधिकांश साथीहरू अझै त्यही छ कि सानो सानो कुरा भए पनि ऊ गएर फिल्डमा खेल्छ, एकदमै राम्रो खेल्छ है, तर बाहिर आउनु बित्तिकै उसले भन्नु थाल्छ. एउटा राम्रो बास्केटबल प्लेयर कोर्टमा गएर एकदम राम्रो खेल्छ, नाम छ, तर बेलुका गएर ऊ चिल रिल्याक्स पानी गरेर हुन्छ, त्यो के पानी मेन्सन नगरौँ होइन, बुझ्नु बुझिहाल्नुहुन्छ. अहिले चाहिँ त्यो भनेको चाहिँ एउटा स्पोर्ट्सम्यानसिप पनि भएन नि त, होइन एउटा आफ्नो डिसिप्लिनमा पनि भएन, त्यो कोर्टमा मात्र होइन जस्तो लाग्छ क्या मलाई चाहिँ. जस्तो तपाईँ हाम्रो किक बक्सिङको उयसमा गर्दा रिङमा मात्र स्पोर्ट्सम्यानसिप देखाएर भयो त हजुर, भएन नि त.
1: कस्तो राम्रो तपाईँले यो प्रसङ्ग ल्याउनु भयो कि हामीले चाहिँ एउटा मास्क लगाएर बसेको जस्तै भयो. तपाईँले भन्न खोजेको चाहिँ जुन चाहिँ खेलाडीको मैदानमा चाहिँ गएर चाहिँ मास्क लगाएर बस्ने राम्रो हुने, अनि त्यहाँ आएपछि फेरि अर्को मास्क खोलेर राख्ने जस्तो भयो भन्न खोजे, अनि त्यसको माझमा चाहिँ तपाईँले एउटा नुन र ज्योति भएर त्यहाँ जानुपर्छ भन्ने चाहिँ तपाईँको अवधारणा, तपाईँको विचार भन्नुभयो. हामी चाहिँ एउटा ज्योतिको सन्तान अथवा नुन भएर त्यहाँ गर्दाखेरि चाहिँ डिफ्रेन्ट भयो, छुट्टै भयो, ओहो रिङमा पनि उहाँ त्यस्तै छ र बाहिर पनि वास्तविक पनि उहाँ त्यस्तै रहेछ भन्दाखेरि कसरी भयो भन्दाखेरि प्रश्न आउँदाखेरि म चर्च जान्छु. मैले भनेको सही हो
0: हजुर?
1: हजुर
0: धन्यवाद हजुरले मिलाएर भनिदिनु भयो.
1: हजुर हजुर होइन हजुर.
2: आदरणीय श्रोता, आजको कुराकानी तपाईलाई कस्तो लाग्यो? हामी आशा गर्दछौ तपाई आशिषित हुनुभएको छ. र आजको श्रृंखलाको दोस्रो भाग चाहिँ हामी अर्को श्रृंखलामा यहाँहरू समक्ष निश्चय पनि प्रस्तुत गर्ने नै छौं र कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र यहाँहरू समक्षबाट विदा माग्नु पर्ने बेला पनि भइसकेको छ. र यतिखेरसम्म कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै कार्यक्रम खेलकुद र विश्वासबाट यो समय म पुनः बिदा हुन चाहन्छु. जय मसीह. नमस्कार.

जय मसीह। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु। श्रोता, सम्बन्ध स्थापित गर्न हतार नगर्नुहोस् भन्ने शीर्षकमा केही उत्साहका कुरा तपाईँको लागि राख्न गइरहेको छु। उत्पत्तिको पुस्तक 2:22 भन्छ, परमप्रभु परमेश्वरले एउटी स्त्री बनाउनु भई मानिस कहाँ ल्याउनुभयो। सम्बन्धको प्रसंगमा धैर्य अपनाउने एक कठिन काम हो। तपाईँले एक्लो, रित्तो र अपुरो महसुस गर्नुभएको समयमा यो कुरा अझै बढी लागू हुन्छ। त्यसो हुँदा तपाईँले हतार गर्न सक्नुहुन्छ अनि अझै धेरै जानकारी संकलन गर्ने र धैर्यपूर्वक पर्खन्दा देखिने ठूलो तस्विरको आधारमा भन्दा आफ्नो सीमित दृष्टिकोणको आधारमा निर्णय लिन सक्नुहुन्छ। तपाईँको बाँकी जीवनलाई नकारात्मक रूपमा असर पार्न सक्ने गल्ती गर्नबाट तपाईँलाई बचाउन सम्बन्ध निर्माण गर्ने बारेमा केही कुराहरू अथवा केही महत्वपूर्ण कदमहरू यहाँ हामी भन्न गइरहेको छौं। पहिलो कदम भनेको चाहिँ तपाईँले सही प्रश्नहरू गर्नुपर्छ। यसको बारेमा सबै कुरा बुझ्न चासो राख्नुहोस् र उत्सुक हुनुहोस्, सधैँ प्रश्न गर्नुहोस्। दोस्रो कुरा, तपाईँले ती प्रश्नहरूको उत्तर पाउनुपर्छ। तपाईँले देख्नुहुने र सुन्नुहुने बाहिरी कुराहरू भन्दा भित्रसम्म गएर विचार गर्नुहोस् र तपाईँले अझ स्पष्ट तस्विर देख्न शुरू गर्नुहुनेछ। त्यो तस्विर यी दुईवटा कुरासँग मिल्नुपर्छ। पहिलो, यो सम्बन्धमा तपाईँको सहभागिता छ। दोस्रो, तपाईँको जीवनको निम्ति परमेश्वरको इच्छा र उद्देश्य। तेस्रो, तपाईँले उपयुक्त समयमा काम गर्नुपर्छ र उपलब्ध भएको मध्ये सर्वोत्तम र विस्तृत जानकारीको आधारमा आफूले काम गर्दैछु भन्ने कुरा थाहा पाउनुपर्छ। यदि तपाईँको काम सफल भएन भने पनि विवेकशील निर्णय लिन आफूले सक्दो प्रयास गरे भनेर तपाईँ ढुक्क हुन सक्नुहुन्छ। तथ्याङ्क हेर्ने हो भने लगभग आधा जति वैवाहिक सम्बन्धहरू विच्छेदमा गएर टुङ्गिन्छन्। तर यदि तपाईँले यी तीनवटा कदम उठाउनु भयो भने तपाईँले यो समस्यामाथि विजय पाउन सक्नुहुन्छ अथवा तपाईँको सम्बन्ध अन्त्य भए तापनि यसबाट पाउनु भएको ज्ञान र बुद्धि पछिल्लो सम्बन्धमा ल्याउन सक्नुहुन्छ। परमप्रभु परमेश्वरले एउटी स्त्री बनाउनु भई मानिस कहाँ ल्याउनु भयो। आज तपाईँलाई कुन कुराको खाँचो छ परमेश्वरलाई थाहा छ, यसकारण उहाँको मार्ग निर्देशन खोज्नुहोस् भन्ने यो उत्साह सँगसँगै कार्यक्रम अन्तरबिन्तीबाट यो समय म पुनः बिदा हुन्छु। जय मसीह, नमस्कार।

0: जय मसी, म देविका लामा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ उदयको पुनः प्रसारण।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम 105 थोप्लेक मेगा हर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगा हर्जमा हामी रहिरहेका छौं। सुजनजी सँगै म आइसकेको छु। आज सोमबार हो, हामी 2-3 बजीसम्म कार्यक्रम नयाँ उदयमा रहनेछौ र सदाझै परमेश्वरले दिनुहुने उदयका कुराहरू, आशाका कुराहरू, अनन्त जीवनका कुराहरू नै हामी गर्ने गर्छौं। साथमा मीठा मीठा भक्ति संगीतहरू अथवा परमेश्वरको निम्ति गाएका मधुर भजनहरू पनि हजुरहरूलाई सुनाउँछौ भन्दै जेम्स ढुङ्गेनको आवाजमा निकै नै मिठो भजन सुनाउन चाहन्छु।

हामीले निकै अर्थपूर्ण वचन सुनेका छौं। संसारको हुरीले झन्डै मलाई उडायो। तपाईँ जस्तो अवस्थामा हुनुहुन्छ परमेश्वरले देख्नुहुन्छ। परमेश्वर सर्वव्यापी सर्वज्ञानी हुनुहुन्छ अनि हामीलाई जस्तो अवस्थामा राख्नु भएको छ त्यो पनि उहाँले जान्नुहुन्छ। कतिपय अवस्थामा हामी इमान्दारी हुँदैनौ अनि कति गल्तीहरूलाई लुकाउन खोज्छौं होला। कति अवस्थामा हामी ठिक बाटोमा हिँड्दैनौ पनि होला। हामी परमेश्वरका जनहरू हौं, हामीले साँचो परमेश्वरलाई विश्वास गरेका छौं, तर पनि हाम्रो हिँडाईको जाँच हामी गरिरहेका हुँदैनौं। कति अवस्थामा जसरी हिँडे पनि ठिक छ भन्ने कुराहरू हुन्छ। त्यसैले गर्दा यस्तो चाहिँ गर्नु हुँदैन। परमेश्वरको बाटोमा हिँड्नको निम्ति, आज्ञाकारितामा हिँड्नको निम्ति असाध्यै गाह्रो पनि छ, सजिलो पनि छ। त्यसैले हामीले गरेका हरेक निर्णयहरूमा परमेश्वरलाई मनपर्ने अथवा मन नपर्ने काम गरेका छौं, त्यो चाहिँ हाम्रो निर्णयमा भर पर्ने हुन्छ र हामीले प्रभुसँग सोधेर हरेक कुराहरू गर्न पर्ने हुन्छ। अघिको गीतमा पनि भनिएको थियो, संसारको हुरीले झण्डै मलाई उडायो। साँच्ची नै हामीले हिँड्ने हरेक पाइलाहरू चाहिँ संसारको हुरी चलिरहेको हुन्छ ती पाइला पाइलामा, र हामी राम्रोसितले हिँड्न पनि सकिरहेका हुँदैनौ। कता जाने भन्छौ, कहाँ जान्छौ, अनि कुन उद्देश्य लिएका हुन्छौ, अर्कै उद्देश्यतिर लाग्छौ होइन। किनभने संसारमा त्यस्तै किसिमको हुरीहरू चलिरहेको छ। असल कुराहरू सुन्न कतै पनि पाइँदैन, दया र मायाका कुराहरू कतै पाइँदैन, इमान्दारीता नम्रता भनेको कतै पनि पाइँदैन। कहिलेकाहीँ त म आफूले पनि संसारलाई हेर्दाखेरि दिक्क लाग्छ, अनि जब हामी पवित्र धर्मशास्त्र बाइबल परमेश्वरले बोल्नुभएका वचनहरूलाई हेर्छु त्यहाँबाट आनन्द लाग्दछ, किनभनेदेखि हामीलाई थाहा छ अन्तका समयमा प्रेम सेलाएर जानेछ भन्ने कुराहरू। धेरै यस्ता अवस्थाहरू तपाईँले पनि भोग्नु भएको छ जीवनमा श्रोता। तपाईँका आफ्ना आफन्तहरूले पनि एउटा स्वार्थी माया मात्रै गरेको देख्नु भएको होला। कतिले तपाईँलाई केही समय प्रेम गरेर त्यसपछि छोडिदिएको पनि छन् होला। कति अवस्थामा तपाईँको साथ नदिएको छन् होला। आशा गरिरहेको व्यक्ति चाहिँ आशाविहीन बनाइदिएको छ होला होइन। त्यसैले गर्दा यस्ता कुराहरूले हाम्रो जीवन वाक्क व्याक्क भइरहेको हुन्छ, अनि आफ्नो घरभित्र हामी संगति गर्छौं, परमेश्वरको नाउँ लिन्छौं, एक्लै पनि लामा लामा प्रार्थनाहरू गर्छौं, अनि प्रभुसँग नजिक भइरहेका हुन्छौं। तर मेरो घरबाट जब बाहिर निस्कन्छु त्यहाँ कुनै पनि मिल्दोजुल्दो कुराहरू पाइँदैन। यस्तै नै छ संसार। त्यसैले संसारको हुरीले उडाउन खोज्दाखेरि स्थिर र अटल रहनको लागि चाहिँ परमेश्वरको वचन अनि प्रार्थना हाम्रो जीवनमा हुनुपर्छ पक्कै पनि। हामीले हेर्ने दृष्टिकोण चाहिँ दुई किसिमको हुन्छ, एउटा आत्मिक दृष्टिकोण, एउटा शारीरिक दृष्टिकोण। शरीरले भन्दछ अर्कै कुरा अनि आत्माले भन्दछ अर्कै कुरा। त्यसैले संसारमा हिँड्दाखेरि पनि अघि भर्खरै म अफिसबाट आइरहेको थिएँ, अनि बाटोघाटोमा पनि जे कुराहरू देख्छु अनि वचनसँग दाँझेर सम्झन मन लाग्छ, प्रभुलाई धन्यवाद दिन मन लाग्छ। किनभने हामीलाई थाहा छ वचनले के भन्दछ होइन। हामी हिँडेको बाटोमा सायद प्रभु यस्तो बाटोमा मलाई नलानुहोस्, यो बाटो ठिक छैन भने यो बाटोबाट मलाई तर्काउनुहोस्, यस्ता कुराहरू मनमा रहिरहेका हुन्छन्। त्यसैले एकजना इसाईको निम्ति, एकजना परमेश्वरलाई विश्वास गर्ने साँचो विश्वासीको निम्ति यो संसार पक्कै पनि अप्ठ्यारो छ। संसारमा हिँड्नलाई सजिलो छैन, सहज छैन होला। त्यस्ता व्यक्तिहरूलाई सजिलो छ जसले चाहिँ संसारमा एकदम स्वतन्त्र पाएका छन्, जे गर्न पनि मिल्छ, असल काम अथवा खराब काम भनिँदैन, जुनसुकै काममा पनि अग्रसर हुन्छ। त्यस्तो जीवन चाहिँ हामीले जिउन हुँदैन। त्यसैले गर्दा परमेश्वरको वचन पाँच अध्याय, हामीलाई मत्तीको पुस्तक पाँच अध्यायको पाँच पदले भन्दछ, धन्य नम्रहरू किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन् भनेर भनिएको छ, र नम्र व्यक्तिहरूले चाहिँ पृथ्वीको अधिकार पाउनेछन् भनेर भनिएको छ। यो चाहिँ हाम्रो लागि महत्वपूर्ण कुरा हो। र तपाईँ र ममा संसार जहाँ पुगे पनि हाम्रो जीवनमा नम्रता अनि प्रेम दया भावना संयमी यस्ता सबै कुराहरू जुन आत्माका फल गलाती पाँचको बाइस अनुसारका आत्माका फलहरू चाहिँ सधैँ फलि नै रहनुपर्छ। संसारको फलफूलका बोटहरूमा सिजनल मात्रै फल्न सक्छ श्रोता। हुन त अहिले हाइब्रिड गरेर मानिसहरूले चाहिँ बी सिजनमा पनि फलफूलहरू टन्नै फलाउँछन्, तर पनि संसारमा एउटा नेचुरल्ली प्राकृतिक रूपमा चाहिँ एउटा सिजन हुन्छ फल फल्ने, अनि त्यो फल त्यो सिजनमा मात्रै फल्छ र हामीले खान पाउँछौं। तर हाम्रो जीवन चाहिँ त्यस्तो होइन, जहिले पनि फल चाहिँ लागिरहनु पर्ने हुन्छ हाम्रो जीवनमा। किनभने यदि फल छैन भने हामीले परमेश्वरको बाटोमा राम्ररी हिँड्न सक्दैनौ। त्यसैले तपाईँले पनि आफ्नो आत्मालाई जाँच गर्नुहोस्, तपाईँले आत्माका फलहरू फलाउनु भएको छ कि छैन, तपाईँमा नम्रता छ कि छैन, अनि धैर्य छ कि छैन, होइन प्रेम छ कि छैन,
अरूले जे गरे पनि मैले गर्ने कर्तव्य गरेको छु कि छैन बाइबल अनुसार भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। आज यो अन्तको समयमा विभिन्न किसिमका वचनहरू हामी सुन्छौ, एउटाले के भन्दछ, अर्कोले के भन्दछ, हो कि जस्तो लाग्दछ होइन, अनि कहिलेकाहीँ त बाइबलै झुटो हो, यी मानिसहरू पो सत्य हुन् जस्तो पनि लाग्दछ। तर परमेश्वरको वचनले भन्दछन् अन्तको समयमा भहकाउने आत्माहरू आउँदछन् भनेर भनिएको छ, र यीशु ख्रिष्टमा हुँ भनेर पनि मानिसहरू आउन सक्छन्। त्यसैले हामी बडो होसियार हुनुपर्ने हुन्छ, र अब परमेश्वरको राज्यमा जानको निम्ति, त्यो हजार वर्षको राज्यमा हामीले प्रभुसँग रहनको निम्ति चाहिँ धेरै कामहरू गर्नु परेको छ। श्रोता, संसारमा अप्ठ्यारो समय लाग्ने भने संसारको हुरीले झण्डै मलाई उडायो भनेको जस्तो भइरहेको छ, तर पनि हाम्रो जीवनमा आएका हरेक आँधी बेरीहरूलाई चाहिँ बाट चाहिँ रक्षा गर्ने परमेश्वर हुन्छ। किनभनेदेखि कति अवस्थामा हाम्रो जीवन हृदय टुक्रिरहेको हुन्छ, हाम्रो मन एकदम दुःखमा डुबिरहेको हुन्छ, अनि त्यतिखेर प्रभुलाई पुकार्दछौ, प्रभुले हामीलाई जवाब पनि दिनुहुन्छ। यसरी नै विज्ञान बराइलीले भन्दछन्, टुक्रा टुक्रा टुक्रिएको यो मनलाई भन्ने भजन हामी यतिखेर सुन्छौं। विज्ञान बराइलीको आवाजमा टुक्रा टुक्रा भन्ने बोलको निकै नै मिठो भजन रहेको छ। सदा साँच्चै नै हाम्रो मन कति अवस्थामा टुक्रन्छ, सानो कुराले पनि टुक्रन्छ, ठूलो कुराले पनि टुक्रन्छ, अनि यस्ता कुराहरूबाट बचाउन चाहिँ परमेश्वर तयार हुन्छ भन्दै अर्थपूर्ण भजन सुनाउन चाहन्छु।

निकिनाथ पुनः भजन हामीले विज्ञान बराइलको आवाजमा सुन्यौं। श्रोता मित्र, कार्यक्रम नयाँ उदयमा हामी रहेका छौं अनि परमेश्वरले दिनुहुने आशाका कुराहरू मैले अघि नै भनिसकेको छु र विशेषत हामीलाई हरेक क्षणमा आशाकै खाँचो पर्दछ अनि उत्साहको खाँचो पर्छ। जहिले पनि आनन्द शान्तिमा रहन नै हामी सक्दैनौं, कति गाह्रो भइरहेको हुन्छ। मलाई पनि त्यस्तो हुन्छ, तपाईँलाई पनि हुन्छ। त्यसले गर्दाखेरि आनन्द भन्दा दुःख भन्दा सुख कम हुन्छ, हामीलाई दुःख बढ़ी हुन्छ, हाम्रो जीवनमा गाह्रोपना चाहिँ बढ़ी हुन्छ। केही समय आनन्द मनाइरहेको बेलामा फेरि पनि एउटा दुःखको खबर आइदिन्छ अनि अभावले पिरोलिदिन्छ। कसैको बिछोडले गर्दाखेरि मन दुख्छ, कसैले दुःख दिएको कारणले गर्दाखेरि निराश हुन्छौं। हरेक किसिमले गर्दा यो जीवन रहन्जेलसम्म हामीलाई यस्तै नै हो, तर विशेषत हामीलाई आशाकै खाँचो पर्दछ। श्रोता, कसैले उत्साहको वचन बोलिदिए पनि हुन्थ्यो जस्तो लाग्छ। हुन त मानिसमा भरोसा नगर भनेर परमेश्वरले भन्नुभएको छ, तर पनि हाम्रो वरिपरि प्राकृतिक रूपमा हामीले सामाजिक रूपमा पनि मानिसको संगति हाम्रो जीवनमा चाहिन्छ नै। त्यसैले गर्दा मानिसमा पनि भरोसा गर्नुपर्छ, तर परमेश्वरमा पहिलो प्राथमिकता दिएर उहाँलाई भरोसा गर्यौं भने चाहिँ मानिसले पनि हाम्रो लागि कामहरू गर्न सक्छन्। त्यसैले श्रोता, तपाईँको वरिपरि भएका व्यक्तिहरूबाट पनि तपाईँ उत्साह पाउनुहुन्छ, तर सबैभन्दा महत्वपूर्ण उत्साह पाउने ठाउँ चाहिँ परमेश्वरको वचन नै हो। मैले यहाँ भर्खरै योहन्नाको पुस्तक 16:33 पढ़िरहेको थिएँ, सधैँ पढ़ेको वचन हो। आज मलाई भर्खरै पनि यसले उत्साह पक्कै पनि दिन्छ, तपाईँलाई पनि दिन्छ। यहाँ भनिएको छ, मैले तिमीहरूलाई यी कुराहरू यस हेतुले भनेको छु कि ममा तिमीहरूलाई शान्ति होस्। संसारमा तिमीहरूलाई संकष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु भनेर येशू ख्रीष्टले भन्नुभएको छ। श्रोता, प्रभु येशूले यसरी हामीलाई भन्नुभएको छ, ढाँडस र उत्साहका कुराहरू बाइबलका हरेक पदहरूमा प्राय प्राय हामीले नडरा भनेर 365 चोटि नै भनेको पाउँदछौ भनेदेखि हामी किन डराउने होइन। हामी केही छिन लडे पनि, केही छिन लड्खराए पनि, केही छिन हामी निराशमा डुबे पनि, फेरि हाम्रो प्रभु मेरो साथमा हुनुहुन्छ भनेर खुशी बनौं। हुन त तपाईँ कतिजना अहिले खुशीमै हुनुहुन्छ होला, प्रभुको महिमा गर्दै गर्नुभएको छ होला, तर धेरै जस्तो व्यक्तित्वहरू पक्कै पनि दुःखमा डुब्नु भएको छ होला, पीड़ामा। मैले अघि पनि भने, हामीलाई सुख भन्दा दुःख चाहिँ ज्यादै नै रुमडिएर आउँछ हाम्रो जीवनमा। त्यसैले गर्दाखेरि श्रोता, यसबाट छुटिनको निम्ति हामीले हरेक किसिमको उपायहरू खोजिरहेका हुन्छौं। कहिले काहीँ मानिसको सहारा लिन्छौं, एकदम मिल्ने व्यक्तिको सहारा लिन्छौं। मसँग यति धेरै त्यो मित्रता छ, एकजना व्यक्ति छ, उहाँले चाहिँ दुःखमा सुखमा पनि मलाई साथ दिनुहुन्छ भनेर दुःख परेको बेला हाम फाल्दै हामी उहाँ कहाँ पुग्छौं, तर पनि उहाँले चाहिँ केही वचनको सान्त्वना मात्र दिन सक्नुहुन्छ, हाम्रो हृदयलाई सान्त्वना दिन चाहिँ सक्नुहुन्न। त्यसले गर्दा हाम्रो आफन्तजनहरूले, हाम्रा प्रिय मित्रहरूले, हाम्रा परिवारले, समाजले हामीलाई दिने आनन्द भनेको चाहिँ क्षणिक मात्र रहेछ। मैले पनि अनुभव गरे, तपाईँले पनि अनुभव गर्नुभएको छ। त्यसैले गर्दा हाम्रो प्रभु हुनुहुन्छ नि त, हाम्रो वचन, परमेश्वरको वचन हाम्रो हातमा छ नि त, हामी किन निराश हुने। यस्तै वचनहरूले चाहिँ हामीले आफूले आफ्नो मन बुझाउनुपर्छ। श्रोता, आज संसारमा परमेश्वरलाई नपाएका व्यक्तिहरूले जब दुःख पर्छ अनि आफै रुन्छु आफै मन बुझाउँछु भनेर गीतहरू गाउनुभएको हामी सुन्छौं, किनकि उनीहरूले कसमा भरोसा गर्ने भन्ने कुरा बुझिसक्नु भएको छैन। त्यसैले आज तपाई र मैले ठूलो भरोसा र आड पाएका छौं नि त, परमेश्वरको वचन अनि परमेश्वर, जिउँदो परमेश्वर तपाईँ र मसँग हुनुहुन्छ भने, संसारलाई जित्ने प्रभु हाम्रो साथमा हुनुहुन्छ भने हामी डराउने छैनौं पक्कै पनि। र यसरी नै हामीलाई फिलिपीको पुस्तकले पनि भन्दछ, श्रोता मित्र, यहाँ उत्साहकै कुराहरू भन्दछ। फिलिपीको पुस्तक हामीले 4:6 हेर्यो भनेदेखि ध्यान पाउँछौ, कुनै कुरामा चिन्तित नहो तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होस्, र समझले नै भ्याउन नसक्ने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई यसोमा रक्षा गर्नेछ भनी भनिएको छ। यदि परमेश्वरमा भरोसा गर्यौं भने समझले भ्याउन नसक्ने शान्ति उहाँले हामीलाई दिनुहुनेछ भनेर भनिएको छ। त्यसै श्रोता, हामी आनन्द खोज्न, शान्ति खोज्न, मेडिटेशन गर्नतिर नलागेर अनि संसारका सहाराहरू नखोजेर चाहिँ प्रभुको सहारा खोज्यो भने पक्कै पनि त्यो व्यक्तिले असल सहारा चाहिँ पाउँदछ, साँचो सहारा, साँचो सान्त्वना त्यहाँ पक्कै पनि पाउँदछ भन्दै कार्यक्रम नयाँ उदयमा यतिखेर भने निकै नै मिठो गीत तपाईँलाई सुनाउँछु, त्यसपछि विविध कुराकानी लिएर म आउने नै छु।

हजुर, साँच्ची सदा प्रभु यीशुले बेहिसाब माया दिनुभएको आफै प्रेम गर्नुभयो। टेक्निसियन मित्रलाई पनि धेरै धन्यवाद दिन चाहन्छु गीत बजाइदिनु भएकोमा। प्रभु यीशुले मात्रै अगापे प्रेम गर्नुहुन्छ, उहाँमा मात्रै भरोसा गरौं भन्ने आज मेरो चाहिँ सोच हो। हामीलाई यसरी मात्रै हामी गन्तव्यमा पुग्न सक्छौं, नत्र त हामी निराशले चुलिएर भरिएर पोखिरहेका हुन्छौं। जीवनमा धेरै निर्णय गर्नुपर्ने चुनौतीहरू आउँदछन्, तर हामीले कतिपल्ट निर्णय गर्न सकेका हुँदैनौं। मानिसको जीवनको जीवन उसको ठिक निर्णयमा भर पर्ने हुन्छ। हामी इसाईहरूले प्रभु येशूलाई पछ्याउनु ठिक निर्णय लिएका छौं, तर जसले प्रभु येशूलाई स्वीकार गर्ने निर्णय गरेका छैनन् उनीहरूले गलत निर्णय गरेका छन् भनेर परमेश्वरको वचनले पनि भन्दछ। जहाँ चाहिँ जीवन छैन र जीवन पाउनको निम्ति प्रभुलाई पछ्याउनुपर्छ भन्ने कुरा चाहिँ बाइबलीय आधारमा हामी कुरा गर्ने गर्छौं र हामी विश्वास पनि गर्छौं, किनभने परमेश्वर चाहिँ जीवित हुनुहुन्छ। परमेश्वरले मानिसलाई निर्णय गर्ने शक्ति दिनुभएको छ र उहाँले मानिसलाई निर्णय गर्ने स्वतन्त्र इच्छा पनि दिनुभएको छ। आज मानिसहरूले इसाई धर्मको निम्ति करकाप लगाएर बलजफत गरेर इसाई बनाउँछन् भनेर पनि भन्छन्। यो चाहिँ 100% गलत कुराहरू हो श्रोता मित्र, किनभने यहाँ परमेश्वरले नै भन्नुभएको छ, उहाँले मानिसलाई निर्णय गर्ने स्वतन्त्र इच्छा पनि दिनुभएको छ। स्वतन्त्र रूपमा तपाईँलाई मनपर्छ त विश्वास गर्न सक्नुहुन्छ, जीवन पाउन सक्नुहुन्छ, अनि मन पर्दैन त कसैको करकापले हाम्रो मन चाहिँ परिवर्तन हुन सक्दैन। पक्कै पनि बाहिरी आवरणहरू हामीले परिवर्तन गर्न सकौंला, तर मनमा नै परिवर्तन हुन सक्दैन। र परमेश्वरलाई चुन्ने र जीवन पाउने र परमेश्वरलाई नचुन्ने र मृत्युमा जाने भन्ने कुरा चाहिँ हाम्रै हातमा हुन्छ। जस्तै हामीले एकजना व्यक्तिको उदाहरण हेर्नुपर्दा मूसाका उदाहरण हामीले हेर्न सक्छौ। मूसाले सांसारिक प्रतिष्ठा मान इज्जतलाई इन्कार गर्ने निर्णय लिएका थिए, किनभने उहाँको हुर्काई बढाई अनि हेरचाह अनि चाइल्डहुड चाहिँ प्यालेसमा भएको थियो, राजाको दरबारमा भएको थियो। तर उहाँको मन भने परमेश्वरप्रति थियो। आज तपाईँ कुनै स्थानमा हुनुहुन्छ नि, तपाईँको मन कहाँ छ? कहिलेकाहीँ हामी महल जस्तो ठाउँमा पनि पुग्छौं, कहिलेकाहीँ हामी गोठ जस्तो ठाउँमा पनि पुग्छौं, होइन सदा हामी मानिस समयको गतिसँगै कहाँ कहाँ पुगिरहेका हुन्छौं। तर जहाँ पुगे पनि हाम्रो मन कहाँ छ भन्ने कुरा चाहिँ महत्वपूर्ण कुरा हो। मूसा दरबारमा थिए तर मन माने प्रभुमा थियो। तपाईँ र म आज प्रभु हामीले धेरै सुख पाए पनि, हामी धेरै दुःख पाए पनि प्रभुमै हुनुपर्छ हाम्रो मन भन्ने कुरा चाहिँ हामीले थाहा पाउँछौं। र मूसाले सांसारिक प्रतिष्ठा हामी महल जस्तो ठाउँमा पनि पुग्छौं, कहिलेकाहीँ हामी गोठ जस्तो ठाउँमा पनि पुग्छौं, होइन सदा हामी मानिस समयको गतिसँगै कहाँ कहाँ पुगिरहेका हुन्छौं।

कि आमाले सबै इजरायलीहरूको अवस्था बारे र उनको जीवनको पनि अवश्य बताएकी हुनुपर्छ। आमाले बताइनुहुने कि उनी हिब्रूकै छोरा हुन् र त्यस बेला मिस्रीहरूले फारोको आदेशमा हिब्रू बालकहरू मार्दै थिए। मुसा पनि अरू बालकहरू जस्तै मर्नुपर्ने व्यक्ति थिए, तर आमाको विश्वास र प्यारले नील नदीको छेउमा उनलाई लुकाएर बचाइराखेको थियो। त्यही समयमा फारोकी छोरी नुहाउन आउँदा मुसा रोएको सुनी उनैले मुसालाई लगेर पालेकी थिइन्, तर आफूले नै मुसालाई हुर्काउने मौका पाइन् भन्ने वृत्तान्त अवश्य आमाले मुसालाई बताएकी हुनुपर्छ। र यो चाहिँ कस्तो परमेश्वरले योजना बनाउनु भएको छ भने मुसा फ्याँकिएको बालक हो, अनि नील नदीमा फ्याँकिएको बालक चाहिँ त्यहाँ गोहीहरूले खान सक्थ्यो अनि जलचरहरूले खान सक्दथे, उसको जीवन मृत्यु हुन सक्थ्यो, तर पनि फारोकी छोरीले चाहिँ पाए। यो चाहिँ फारोको छोरीले भेटाए, फारोको छोरीले उसलाई हेरविचार गरे, लालन पालन गरे भन्छौ, तर यो चाहिँ सबै परमेश्वरको योजनामा थियो। किन थियो भन्दाखेरि जसले परमेश्वरमा विश्वास गर्दछ, जसको मन परमेश्वरप्रति छ, त्यो व्यक्तिलाई परमेश्वरले जस्तो अवस्थामा पनि बचाउनुहुन्छ, अनि उहाँको सुरक्षा चाहिँ भजनसँग 34 अनुसार हाम्रो जीवनमा पक्कै पनि छ। तपाईँले भन्नुहुन्छ म दुःखमा छु तर पनि मेरो दुहाई सुन्नु भएन, म परमेश्वर कहाँ हुनुहुन्छ जब म दुःखमा हुन्छु भन्ने प्रश्नहरू मनमा ओहिरिएर आउँछन् श्रोता। त्यसले गर्दा हामीले यस्ता किसिमका प्रश्न गरेर परमेश्वरको वचनलाई बदर नगरौं, हामीले चाहिँ साहस लिऊ, एकछिन दुःख भए पनि आनन्द आइहाल्छ। वचनले पनि भन्छ रातभरि रुवा बासी आए पनि बिहान आनन्द आउँछ। हामीले वचन बुझ्नुपर्छ। त्यसैले गर्दा श्रोता अब संसारमा वचनको अनिकाल पर्ने समयहरू पनि आइरहेका छन्। त्यसको निम्ति तपाईँले हाम्रो आफ्नो हृदयमा परमेश्वरका वचनहरू राख्नुहोस्। कुन अध्यायको कुन वचनले उत्साह दिन्छ, कुन वचनले आशा दिन्छ, कुन वचनले चाहिँ इमान्दारिताका कुराहरू गर्छन्, कुन वचनले चाहिँ आत्माका फलका कुराहरू गर्छन्, कुन वचनले चाहिँ अनन्त जीवनका कुराहरू गर्छन्, सबै कुराहरू तपाईँले जान्नुपर्ने हुन्छ, अनि मात्रै अरूलाई तपाईँले बुझाउन सक्नुहुन्छ। त्यसै सोधा तपाईँमा र म बुद्धिमानी बन्नुपर्छ। बुद्धिमानी भन्नाले आफ्नो संसारमा रहेको आफ्नो मान मर्यादामा आफ्नो बुद्धि लडाएर संसारका कुराहरू जित्नको निम्ति इमान्दारी होइन। हामी चाहिँ बुद्धिमानी चाहिँ त्यतिखेर हुनुपर्छ कि परमेश्वरको वचन बोकेर हिँड्ने बुद्धिमानी, परमेश्वरको वचनलाई ठिकसँग प्रयोग गरेर सर्माउन नपर्ने खेताला जस्तो भन्ने बुद्धि हामीमा हुनुपर्छ। गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम नयाँ उदय सुन्दै हुनुहुन्छ। कार्यक्रम नयाँ उदयमा उत्साहका कुराहरू नै मैले गर्ने गर्छु, किनभने यस्ता किन जहिले पनि निराशका कुराहरू लिएर आए भाइले भनेर भन्नुहुन्छ होला तपाईँ श्रोताले, तर पनि आज मलाई के लाग्छ भने मानिसलाई आनन्दभन्दा दुःख नै बढ़ी छ, आनन्दभन्दा सुरता नै बढ़ी छ। त्यसैले गर्दा नडराउनुहोस्, परमेश्वर हाम्रो साथमा हुनुहुन्छ भन्नको लागि नै यो कुराहरू मैले आज गरिरहेको छु भन्दै कार्यक्रममा अब भने गीतको बेला भएको छ। हामी गीत सुन्छौं, त्यसपछि फेरि पनि आउनेछौं।

हजुर सदाभित्र हामीले मोसाको विषयमा अलिकति इन्करेजिङ कुराहरू भनौँ न उत्साहपूर्ण कुराहरू गरिरहेका थियौं र मुसा चाहिँ परमेश्वरको बोलावटमा बोलाइएको व्यक्तित्व हो जसले चाहिँ इजरायलीहरूलाई छुटकारा दिएर बचाएका थिए हामीले थाहा पाउँछौ। हुन त इजरायलीहरूको पापको कारणले गर्दा कति अवस्थामा चाहिँ त्यहाँ परमेश्वरको क्रोध पनि आएको हामी देख्छौ तर पनि 40 वर्षको यात्रा चाहिँ मुसाले डोर्याएको हामी देख्छौ त्यसपछि अरूलाई हस्तान्तरण गरिएको देख्छौ र यी सबै कुराहरू देख्दाखेरि परमेश्वरको बोलावटको योग्य चालमा हिँड्ने व्यक्ति भनेर हामी मुसालाई भन्न सक्छौ र तपाईँ र मैलाई पनि परमेश्वरले बोलावट गर्नुभयो अनि योहन्नाको पुस्तकले भन्दछ तपाईँले हामीलाई खोज्नुभयो रोज्नुभयो हामीले खोजेनौ रोजेनौ भनेर हामी भन्छौ नि होइन तर पनि कस्तो किसिमले रोज्नुभयो हाम्रो काम चाहिँ के हो त हाम्रो बोलावटलाई पनि पूरा हामीले गर्नुपर्ने हुन्छ होला हाम्रो काम गर्ने कार्यक्षेत्र फरक होला हाम्रो शैक्षिक योग्यता फरक होला हाम्रो विचारहरू अलिकति फरक होला तर पनि विश्वास त एउटै हो प्रभु एउटै हुनुहुन्छ हामीलाई सृष्टि गर्ने परमेश्वर एउटै हुनुहुन्छ त्यसैले हामीले हिँड्ने हिँडाइहरू चाहिँ मिलेको हुनुपर्छ एकले अर्काको वास्ता गर्नुपर्ने हुन्छ। अहिले हामी यो अफिसमा अथवा यो स्टुडियोमा जतिजना छौं सबैजनामा चाहिँ हामी ख्रिष्टका विभिन्न अङ्गहरू र एउटै शरीर भएर काम गरिरहेका छौं यसरी नै हामीले मानिस विभिन्न ठाउँमा हाम्रो भौतिक रूपमा टाढा हाम्रो शरीर भए पनि हाम्रो मन अनि हृदय चाहिँ एकअर्काको प्रार्थनामा उठाउने काममा हुनुपर्छ। पक्कै पनि परमेश्वरको बोलावटको योग्य चालमा हिँड्ने हो भने मोसाले जस्तै सबै प्रतिष्ठालाई हामीले त्याग्नु नै पर्ने हुन्छ किनभने जीवनमा धेरै किसिमका मान मर्यादाको कारणले गर्दा कहिलेकाहीँ धेरै धन सम्पत्ति आर्जन गरेको कारणले गर्दा कहिलेकाहीँ आफू उच्च पदमा पुगेको कारणले गर्दा विश्वासका कुराहरू अलिकति ओझेलमा परिरहेका हुन्छन् हाम्रो जीवनबाट त्यस्तो होइन हामीले चाहिँ हाम्रो प्रतिष्ठालाई पनि त्याग्न सक्नुपर्छ परमेश्वरको बोलावटको निम्ति त्यस्ता व्यक्तिले मात्र संसारमा उथल फुथल ल्याउन सक्छ। आज पनि मोसाले जस्तै उथल पुथल ल्याउने व्यक्तिहरू धेरै छन् मण्डली चलाएर बस्ने व्यक्तिहरू विश्वासीहरूलाई असल तरिकाले चराउने व्यक्तिहरू हामीले देखेका छौं असल गोठालाहरू पनि त्यसैले गर्दाखेरि एकैजना व्यक्तिले धेरै ठूलो काम गर्न सक्छ भने तपाईँ र म त धेरै छौं परमेश्वरको काम गर्नको निम्ति। यदि तपाईँ हामी संसारको प्रतिष्ठा मान इज्जत पद खोज्छौं भने परमेश्वरको काम प्रभावकारी रूपमा गर्न सक्दैनौ त्यसैले परमेश्वरको काम गर्ने हो भने तपाईँले संसारको नियम तरिका प्रतिष्ठा त्याग्नुपर्छ र बितेर जाने संसार तपाईँको साक्षी हुन सक्दैन। के तपाईँलाई यस्तो प्रतिष्ठाले प्रभुमा आउन र प्रभुको सेवा गर्न रोकिरहेको छ? संसारको प्रतिष्ठा मान इज्जत छोड्नुहोस् र प्रभुको सेवामा आउनुहोस् जसरी मोसाले चाहिँ संसारलाई त्यागेका थिए र यो चाहिँ ठूलो उदाहरण हो श्रोता। हामीले संसारमा ठूल्ठूला महान व्यक्तित्वहरू लेखकहरू विद्वानहरू महाकविहरू यस्ता कुराहरू पनि हामी सुन्छौं उनीहरू पनि विद्वान हुन् तर पनि परमेश्वरको ज्ञान भएका व्यक्तित्वहरू चाहिँ उहाँहरू हुनुहुन्न। हामीले पछ्याउने भनेको चाहिँ बाइबलमा भएका व्यक्तित्वहरूको अनुसरण गर्नुपर्ने हुन्छ। जस्तै एकजना मोसाका कुरा गर्दा त यति धेरै कुराहरू हामीले सिक्न पायौं भने जस्तै अब्राहम इसाक याकुब लगायत हामीले विभिन्न व्यक्तित्वहरू हुनुहुन्छ स्त्रीहरू हुनुहुन्छ पुरूषहरू हुनुहुन्छ जसले परमेश्वरको निम्ति आफ्नो जीवन दिनुभयो त्यस्ता व्यक्तिहरूलाई सम्झिने हो भने बाँच्नलाई हामीलाई पनि सजिलो हुन्छ। त्यसैले जीवनमा आएका हरेक किसिमका आँधी बेहरीहरूलाई विजयमा लानु छ भने प्रभुलाई भरोसा गर्न कहिले पनि नबिर्सौं किनभने अन्तत प्रभुमा भरोसा गर्नुभएका हाम्रो कुनै पनि उपाय छैन। हुन्छ फेरि पनि हामी गीततिर जान्छौँ यतिखेर निकै नै मिठो गीत तपाईँलाई सुनाउँछु त्यसपछि आउनेछौँ।

हजुर निकै नै मिठो गीतपछि स्वागत गर्न चाहन्छु सन्तोष तिरवाको आवाजमा यो अर्थपूर्ण भजन हामीले सुनायौं हजुरहरूलाई र आफू मरेर पनि हाम्रो निम्ति जीवन दिन आफूले हामीलाई हाम्रो निम्ति बलिदान हुनुभयो भन्ने कुराहरू थाहा पाइसकेका छौं। त्यसै कारण ख्रिष्टको खातिर दुर्बलतामा बदनामीहरूमा कठिनाईहरूमा सतावटहरूमा आपदहरूमा म सन्तुष्ट रहन्छु किनकि जब म दुर्बल छु तब म शक्तिशाली छु भनेर पावलले पनि दोस्रो कोरिन्थी 12:10 लेख्दछन्। त्यसरी स्वतः तपाईँ र म त बलियो छौं होला, शरीरमा शारीरिक हाम्रो बनावटहरू दुर्बल होला, शरीरमा हाम्रो पावरहरू कम्ती होला, तर पनि आत्मा हो भने हामी बलियो हुनुपर्छ। एक अर्कालाई बलियो बनाउनको निम्ति आफू पनि बलियो बन्नुपर्छ अनि म पनि बलियो बन्नुपर्छ तपाईँलाई बलियो बनाउनको निम्ति। तपाईँ जहिले पनि कमजोर देखा पर्नुभयो भने अरूले पनि तपाईँबाट कमजोरी उदाहरणहरू नै हेर्ने गर्छन्। त्यसैले आत्मामा चाहिँ बलियो हुनुपर्छ। मैले भने शरीर हेर्दाखेरि नपत्याउँदो होला तर आत्मिक बल छ भने त्यो व्यक्तिले संसारै जित्न सक्छ। हुन्छ, यतिन्जेल चाहिँ मैले तपाईँहरूलाई जुन कुराहरू भने अब भने चाहिँ कार्यक्रमको अन्ततिर हामी आएका छौं र छुट्टो पर्ने हुन्छ। जति कुराहरू मैले गरे साँच्ची नै उत्साह मिलेको आशा मैले गरेको छु भन्दै कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सुजनजीलाई पनि धेरै धन्यवाद दिँदै कार्यक्रमबाट म भने छुट्टिन चाहन्छु। धन्यवाद।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।